राखेर फरेन्सिक डेन्टल र अन्य स्वास्थ्य कर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने, गल्ने र बाह्य रूपमा पहिचान गर्न कठिन हुने भएकाले डिएनए का लागि आवश्यक जैविक नमुना संकलन गरिएको हो। काठमाडौँ महानगरले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरू उद्धारका लागि निशुल्क यातायातको व्यवस्था गरेको छ। सेवाको पहिलो दिन शनिबार 19 जना नागरिकलाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। शनिबारदेखि 2 सवारी साधनको व्यवस्था गरिएको छ। कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायतका बाढी प्रभावित क्षेत्रमा कार्यथलो बनाएर विपदपछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रका आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जाने व्यक्तिलाई लक्षित गरी सेवा थालिएको हो। दुवै सवारी साधनले नगर प्रहरी राखेर दिनमा 2 यात्रु सार्नेछन्। यसैबीच महानगरले रसुवा भोटेको सिबाडीग्रस्त क्षेत्रमा 4 सब वाहन परिचालन गरेको छ। रसुवाको भोटे कोसीमा आएको बाढीमा परिहराएका विभिन्न देशका पर्यटक मध्ये 261 जनाको उद्धार गरिएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बाढीमा परेर सम्पर्क विहीन भएका मध्ये शनिबार साँझसम्म 261 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 16 देशका 261 पर्यटकको उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटक मध्ये भारतका 167, चीनका 40, बेल्जियमका 1, बुल्गेरियाका 1, जर्मनीका 4, इटालीका 3, माल्टाका 4, ओमानका 1, पोर्चुगलका 1, रसियाका 2, स्पेनका 2, स्विजरल्याण्डका 2, टर्कीका 2, युक्रेनका 8 र अमेरिकाका 3 जना छन्। यस्तै देश र परिचय नखुलेका 21 पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ। बाढीमा परेर अझै 320 पर्यटक सम्पर्क विहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन्। घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ। पाँचथरको फिदिम स्पोर्ट्स क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण 4 ताप्लेजुङ गोल्ड क्लबको सेमी फाइनलमा प्रवेश गरेको छ। हिजो भएको दोस्रो क्वार्टर फाइनल खेलमा काठमाडौँको चितलाङ फुटबल क्लबलाई ट्राई बेकरमा 4-3 अन्तरले पराजित गर्दै फिदिम स्पोर्ट्स क्लब सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राई बेकरमा धकेलिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भुटेको सीमाबारीले वितण्ड मचाएको आज पाँचौं दिन भएको छ र सहित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्व लगायतका ठाउँमा सब भेला परिरहेका छन्। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेको उद्धार तथा खोजीमा जुटेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्। घटनामा मृत्यु भएका, घाइते भएका र सम्पर्क विहीन भएकाहरूको एकीकृत विवरण अझै संकलनको क्रममै छ। सरकारले राहत तथा सहायता विवरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 675 जनाको शव फेला परेको छ भने 7514 जना घाइते र अन्यको उद्धार गरिएको छ। अझै पनि 2498 जना सम्पर्कविहीन छन्। 27 जना सम्पर्कविहीन मध्येका प्रहरी कर्मचारी छन्। उद्धारमा 18708 सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्ज भएका घाइतेहरूको संख्या 219 छ। सरकारले फेरि पनि बाढीको जोखिम हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ। अलर्टका विषयमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली।
4: हामीले लगातार अलर्ट गरिराखेका छौँ। यसको कारण के भन्दाखेरि जुन हिम पहिरो र बाढीको घटना भयो त्यस पछाडि दुईवटा तालहरू त्यहाँ बिस्तारै देखा परे र त्यो बढ्ने क्रममा देखिए र अहिले यतिखेर कुरा गर्दाखेरि पछिल्लो अपडेट अनुसार ती तालहरू करिब भरिएको अवस्था छ। एउटा करिब करिब 4000 मिटरकै उचाइमा छ भने अर्को ताल चाहिँ 3000 मिटर जतिको उचाइमा परेको देखिन्छ। त्यस कारणले त्यो दुइटै तालहरू जोखिमयुक्त अवस्थामा छन्। पानी धेरै जम्मा भएको चाहिँ होइन, तर पनि त्यो फुटिहाल्यो भने त्यसले फेरि पनि ढुङ्गा, माटो, गिटी, डेब्रिज, ल्यान्ड बगाएर लिएर आउने हुँदाखेरि अलिकति ठुलै रूप लिन पनि सक्छ। अब यी दुवै ताल चाहिँ अत्यन्तै अस्थिर अवस्थामा चाहिँ छन् किनभने त्यो यसै पनि पहिरो गएको क्षेत्र हो।

0: दोबारको जस्तो ठुलो पहाडी चाहिँ अलिक हुँदैन, तर पनि तल्लो क्षेत्रमा जुन गेग्रानहरू ठिग्रिएको छ त्यसले गर्दा नदीको सतह धेरै माथि आएको कारणले सानै बाढीले पनि फेरि पनि प्रभाव पार्ला कि भन्ने जोखिम देखिएको कारणले चाहिँ सतर्क गरिएको।
1: काठमाडौँ महानगरले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरू उद्धारका लागि निशुल्क यातायातको व्यवस्था गरेको छ। पहिलो दिन हिजो 19 जना नागरिकलाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो। शनिबारदेखि 2 सवारी साधनको व्यवस्था गरिएको छ। कामको सिलसिलामा देशका विभिन्न ठाउँमा रसुवा नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा पुगेर विपदपछि अलपत्र परेका र प्रभावित क्षेत्रमा आफन्त खोज्न गएका व्यक्तिलाई लक्षित गरी सेवा थालिएको हो। दुवै सवारीले नगर प्रहरी राखेर दिनमा 2 यात्रु ओसार्नेछन्। महानगरले रसुवा भटेकुसी बाढीग्रस्त क्षेत्रमा 4 सब वाहन समेत परिचालन गरेको छ। त्रिशुली तथा नारायणी नदी किनारमा फेला परेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधि अनुसार चितवनको देवघाट जंगलमा सुरक्षित रूपमा जमिन मुनि व्यवस्थापन गर्न थालिएको छ। रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका शवलाई लामो समयसम्म राख्न सम्भव नभएपछि रेड क्रसको अन्तर्राष्ट्रिय समितिको मापदण्ड अनुसार वैज्ञानिक ढंगले जमिन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 शव फेला परेका छन्। तीमध्ये 9 शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ। शनिबार पहिचान हुन नसकेका 96 मध्ये पहिलो चरणमा डीएनएका लागि नमूना संकलन गरिएका 26 शवलाई देवघाटमा जमिन मुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव व्यवस्थापनको क्रममा रहेको चितवन जिल्ला प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभयो। भरतपुर अस्पतालका फोरेन्सिक विज्ञ डाक्टर कश्यप श्रेष्ठले शवको पहिचानलाई केन्द्रमा राखेर फोरेन्सिक डेन्टल र अन्य स्वास्थ्य कर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने गल्ने र बाह्य रूपमा पहिचान गर्न कठिन हुने भएकाले डीएनएका लागि आवश्यक जैविक नमूना संकलन गरिएको हो। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सिन्धुलीको खुर्कोट स्थित सुनकोसी नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाले बिहान 7:02 सूचना जारी गर्दै सुनकोसी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। महाशाखाले नदीको जलसतह बढिरहेकाले तटीय क्षेत्रमा रहनेलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। भोटेकोशी त्रिशुली बाढीपछि त्रिशुली र नारायण नदीको चितवनतर्फ 259 शव फेला पारेका छन्। तीमध्ये 9 मात्रै शनाखत भएर आफन्तले बुझेका छन्। चितवन प्रहरीले गएको साँझसम्म 8 पुरुष र 1 बालिकाको शव पहिचान भएको जनाएको छ। पहिचान गर्न गाह्रो भएका र सड्न थालेका शव देवघाट जंगलमा व्यवस्थापन गर्न थालिएको छ। प्रहरीले देवघाट वन क्षेत्रमा 59 पुरुष 35 महिला र पहिचान खुल्न नसकेका 2 शव व्यवस्थापन गरेको जनाएको छ। अस्पतालको क्षमताभन्दा धेरै शव आएपछि डीएनए नमूना संकलन गरेर संकेत नम्बरका आधारमा अभिलेख राख्ने र सब जमिन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको प्रहरीले जनाएको छ। विनाशकारी बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहँदा परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विश्वव्यापी प्रयास आवश्यक रहेको बताउनु भएको छ। हिमताल फुट्दा वा हिमनदी खस्दा बाढी आएको अनुमान गरिएको छ। आपतकालीन उद्धार विज्ञ डाक्टर रामु खरेलले अब उद्धारसँगै देशको दीर्घकालीन पुनर्स्थापना बारे पनि सरकारले सोच्नु पर्ने बताउनु भएको छ।
1: We really have to stay 2 steps ahead of what's about to come. How long people are displaced? Is there water and sanitation? These are the things that are going to affect mortality of people. So I think those are really the major concerns that we are thinking of as we stay ahead of what's to come.
0: बाढी पहिरोमा ठूलो धनजनको क्षति भएपछि चितवनको भरतपुरमा शव व्यवस्थापनमै समस्या देखिएको छ। नेपाल र छिमेकी तिब्बतमा गरी बाढी पहिरोमा सयौंको ज्यान गएको छ। करिब 3,000 अझै बेपत्ता छन्। परिवारका सदस्य बेपत्ता भएपछि भरतपुरका राजेन्द्र पुडा सैनी भने अझै आफन्त भेटिने आशामा हुनुहुन्छ।
2: Once the communication is back, we want to hear the miracle, because when phone rings, you believe that your loved one might be calling you. We are praying all the time. This is very, very unlikely. So this is very, very tragic and dark situation in our history.
0: रसुवाको भोटेकोशीमा आएको बाढीमा परिहराएका विभिन्न देशका पर्यटकमध्ये 261 उद्धार गरिएको छ।
3: नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बाढीमा परेर सम्पर्क विहीन भएका मध्ये शनिबार साँझसम्म 261 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 16 देशका 261 पर्यटक उद्धार गरिएको जानकारी दिनुभयो। उद्धार गरिएका पर्यटक मध्ये भारतका 167, चीनका 40, बेल्जियमका 1

0: स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ।
1: बाढीपछि टेलिफोन र सड़कबाट विच्छेद गाउँहरूमा सम्पर्कका लागि ड्रोनको प्रयोग उपयोगी देखिएको छ। सशस्त्र प्रहरीले रसुवाका केही गाउँमा मोबाइल चार्ज गर्ने पावर ब्याङ्क र सहयोग चाहिने मानिसको संख्या यकिन गर्न ड्रोन उपयोग गरिरहेको हो। सशस्त्र प्रहरीका इन्स्पेक्टर विजयले सम्पर्क विच्छेद भएको तर मानिस बसेको ठाउँमा ड्रोन पुर्याएर सूचना आदान प्रदान गरिरहनु भएको छ। इन्स्पेक्टर विजयले उडिरहेको ड्रोन नजिकै बसिरहेका मानिससँग कुरा गर्नुभएको छ।
2: एउटा हात मात्र खडा गर्नुहोस्, 40 जना भन्दा बढी हुनुहुन्छ भने दुईटा हात खडा गर्नुहोस्। हुन्छ, तपाईँहरूको दुईटा हात झारिदिनु होला।
1: अन्तर्राष्ट्रिय रेड क्रस महासंघ आइएफआरसीले नेपालमा अबका 72 घण्टासम्म खाना र पानी आपूर्तिका लागि काम गर्नुपर्ने जनाएको छ। आइएफआरसीका म्याट ब्यान्डेनले तत्कालको खाना र पानी उपलब्ध गराएपछि बस्नेवास र अन्य सहजतामा काम गरिने स्पष्ट पनि पार्नु भएको छ।
3: Right now, it's about the next 72 hours, which will be food, water, and non-food items. Shelter will certainly be a huge priority. And once we can kind of establish those emergency needs, we'll likely move into other forms of programming to support livelihoods, getting people back into a more permanent shelter.
1: परेका सहितको सहायताका लागि बेलायतले पनि आफ्नो देशका विज्ञ टोली नेपाल पठाउन लागेको छ। हवस् त, खबर यति नै। नमस्कार।
4: PFBS, Gorkha Radio. परदेशीको सन्देश।

0: कार्यक्रम परदेशीको सन्देश हजुर तपाईँको घर आँगनमा आइसकेको छ। श्रोता यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र अभिवादन पनि टक्र्याउँछु। मेरो नाम हो निशा गुरुङ। यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्दै दिदीलाई पनि स्वागत गर्छु। नमस्ते दिदी।
1: नमस्ते नमस्ते निशा। अनि यतिखेर परदेशीको सन्देश सुनेर बस्नुभएका सबै सबैलाई धेरै धेरै स्वागत तथा नमस्कार छ म मीना थापाको तर्फबाट।
0: हजुर आज हामी दुईजना दिदी बहिनी आएका छौँ। भदौ महिनाको यो दोस्रो हप्ता भइसकेको छ दिदी होइन, र अब भने धेरै टाइम पनि छैन, दिदी बहिनीहरूको महान चाड हरितालिका तिज आइसकेको छ र यसको लागि चाहिँ हाम्रा दिदी बहिनीहरू एकदमै तयारी रूपमा हुनुहुन्छ होला र तयार गर्दै हुनुहुन्छ कि अब कहाँ कहाँ जाने होइन, कुन कुन गीतमा नाच्ने अनि दर चाहिँ हामीले के खाने त भनेर चाहिँ उहाँहरूले मेन्यूहरू पनि तयार गर्दै हुनुहुन्छ होला र सपिङमा पनि एकदमै व्यस्त हुनुहुन्छ होला कि कसो दिदी?
1: पक्कै पनि निशाले भने जस्तै गरेर नेपाली दिदी बहिनीहरूको चाड पर्व भनौँ हरितालिका तिज एकदमै नजिक आइसक्यो र दिदी बहिनीहरू पुरा तयारी अवस्थामा हुनुहुन्छ र सँगसँगै नाच्न पनि थालिसक्नु भयो के निशा, रमाइलो गर्दै हुनुहुन्छ, पक्कै पनि रमाइलो गर्नु होला होइन?
0: हजुर हजुर
1: यही भन्न चाहन्छौ, हामी पनि गर्ने विचारमा पनि छौँ।
0: अवश्य पनि अवश्य पनि। र 11 सेप्टेम्बरको दिनमा भने ब्रिटिस क्याम्पमा हाम्रा दिदी बहिनीहरूले भव्य रूपमा मनाउँदै हुनुहुन्छ र उहाँहरूले हामीलाई पनि आउनुहोस् भनेर निमन्त्रणा गर्नुभएको छ है दिदी, र हामी यहाँ समय हेरेर अवश्य पनि जानेछौँ। र अन्य हाम्रा दिदी बहिनीहरू जो अहिले नेपालमा र परदेशमा हुनुहुन्छ उहाँहरू सबै सबैलाई सुरुवातमा यो हरितालिका तिजको धेरै धेरै शुभकामना हामी दिन्छौँ र तपाईँहरू पनि जे जस्तो अवस्थामा भए पनि रमाइलो गर्नुहोला। वर्षमा एकचोटि आउने चाड हो, नाचेर गाएर अनि मिठा मिठा परिकार खाएर मनोरञ्जन गर्नुहोला भन्न चाहन्छौँ हामी। आज भने हामीले अब विशेष गरी यो हरितालिका तिजभन्दा अगाडि त रक्षाबन्धन र बुवाको मुख हेर्ने दिन आइसकेको छ। रक्षाबन्धनको अवसरमा हाम्रा 2RGRका दिदी बहिनीहरूले यसपालि आफ्ना दाजुभाइहरूलाई सम्झेर सन्देश पठाउनु भएको छ दिदी। कार्यक्रमको थालनीमै उहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ र सन्देश रेकर्ड गरेर पठाउन मद्दत गर्नुहुने ब्रुनाईका हाम्रा स्टेसन म्यानेजर दाजु लाल र उहाँको टिमलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब हामी ढिला नगरीकन ठेगाना भन्छौँ दिदी।
1: हजुर हजुर निशा, अब ढिला नगरी ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश पोस्ट बक्स नम्बर

0: 5095 काठमाडौँ नेपाल र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एसक्युबिजेएन बिएफपिओ 4 र हाम्रो इमेल आइडी bfbsgorkha@bfbs.com र फेसबुक पेज रहेको छ बिएफबिएस तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ र हाम्रा फोन नम्बरहरू छन् 5408055 5437364 र 5433930 हाम्रो फोन नम्बर हो नि सा
1: हजुर यी तपाईँ हाम्रा सम्पर्क नम्बर ठेगाना र जुनै पनि माध्यमबाट तपाईँले हामीलाई पत्र अथवा आफ्नै आवाजमा सन्देश पठाउन सक्नुहुन्छ अब त झन् धेरैभन्दा धेरै चाडपर्वहरूको लर्को लागिसकेको छ दिदी होइन चाडपर्वहरूलाई तपाईँले कसरी मनाउँदै हुनुहुन्छ र तपाईँका आफन्तजन मित्रजन र घर परिवारसँगै मनाउँदै हुनुहुन्छ भने त निकै रमाइलो हुन्छ यदि उहाँहरू तपाईँभन्दा अलि टाढा हुनुहुन्छ होइन भौगोलिक हिसाबले टाढा हुनुहुन्छ तर मनबाट निकै नजिक हुनुहुन्छ भने तपाईँले उहाँहरूको लागि सन्देश पठाउन सक्नुहुन्छ है दिदी र सन्देश पठाउन हामी एउटा तपाईँको पुलको माध्यम बनेका छौँ त्यसैले कार्यक्रम परदेशीको सन्देशलाई नबिर्सनुहोला यो भन्दै हामी अब लाग्छौँ पहिलो श्रोताको पत्रतर्फ दिदी पहिलो श्रोता स्वदेशी श्रोताको रूपमा आउनु भएको छ हाम्रा नियमित श्रोता अरुण नदी खत्री पासीकोट उज्यालो बस्ती नारायणथानबाट उहाँले हामीलाई पत्र लेख्नु भएको छ सुरुवातमा भन्नुभएको छ बिएफबिएसको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ यस कार्यक्रम मार्फत निशा गुरुङ सुसन बाला विरुद्धोज खड्काजी आरती लम्सार निरा राणाभाट मिना थापा तुलसी बस्नेत कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भनेर भन्नुहुन्छ
0: हजुर हजुर अरुण नदी खत्रीजीलाई धेरै धेरै स्वागत छ कार्यक्रममा र हामी दुईजना छौँ आज निशा र म दुवैजनाको नमस्कार पनि छ सन्चै आरामै हुनुहुन्छ होला र हामीलाई सधैँ सधैँ साथ दिन आउनुहुन्छ एकदमै खुसी लाग्छ अरुण नदी खत्रीजी यसरी आउँदै गर्नुहोला है त
1: श्रावण महिनाको 31 गते आइतबारको दिन दिउँसो 1 बजे टोखा नगरपालिकाको भवनमा अक्ष लोकले सम्मान कार्यक्रममा पुगे भनेर भन्नुभएको छ उहाँ भने यो वर्ष सम्मानित हुनुभएको छ धेरै धेरै कार्यक्रमहरूमा सम्मानित हुनुभएको छ दिदी होइन उहाँले धेरैभन्दा धेरै व्यक्तित्वहरूको जीवनी पनि लेख्नु भएको छ र पुरस्कृत पनि हुनुभएको छ हामीलाई एसएलसीमा पञ्चायत विषय पढाउनु हुने गीतकार डाक्टर विश्वम्भर प्याकुरेल सर त्यस्तै गरी कलाकार मदन कृष्ण श्रेष्ठ बुढा नीलकण्ठ नगरपालिकाको उपमेयर कवयत्री अनिता लामालाई सम्मान गरेको थियो भनेर उहाँले चाहिँ त्यो दिन जुन दिन चाहिँ 31 गते होइन श्रावण महिनाको 31 गतेको दिनको यो कार्यक्रमको बारेमा हामीलाई यहाँ जानकारी दिनुभएको छ
0: ओहो अरुण दिदी एकदमै राम्रो कुरा हो नि होइन यस्तो सोसियल हजुरहरूले जुन काम गर्नुहुन्छ एकदमै राम्रो काम हो हजुरले पनि अब कस्तो राम्रो गीतहरू लेख्नुहुन्छ कविताहरू लेख्नुहुन्छ त्यो भएर पनि यस क्षेत्रमा तपाईँ अगाडि बढ्नु भएको छ यहाँलाई बधाई पनि छ
1: भदौ 20 गतेको दिन शैली साहित्य सेवा समाजले मोती जयन्ती र 30 को अवसरमा साहित्यिक कार्यक्रम कुपनडोलमा हिमालय होटलको ठिक अगाडि गर्दैछ कि म्याग्दी जिल्लाबाट अब छिट्टै मलाई सम्मान गर्न बोलाउँदैछ ओहो भनेपछि त अरुणजी निकै सम्मानित व्यक्तित्व भइसक्नु भएको छ होइन उहाँलाई विभिन्न ठाउँबाट बोलाउनुहुन्छ अब छिट्टै म्याग्दी जिल्ला पनि जाँदै हुनुहुँदो रहेछ दिदी
0: हजुरलाई धेरै धेरै बधाई नै छ
1: मिना दिदीको यो छिमेकी जिल्ला होइन अब उहाँ यति भन्दै सम्झनातर्फ लाग्नु भएको छ स्याङ्जाका नरेन्द्र रिमाल वीरगन्ज घवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी कोहलपुर बाँकी बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल जुम्ला बस्नुहुने पुरानो पत्रमित्र पत्रकार साथी नवराज शाही इलाम बस्ने स्टार अमृत लिम्बू बेलायतमा बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान माबो त्यसै गरी बर्दिया बस्नुहुने पत्रमित्र साथी प्रभात सुवेदी पालुङ शिखरकोटका मित्र राजाराम राय माझी गीता कार्की उमेश रेग्मी सरस्वती राई प्रभा महत रामबहादुर खड्का ओम मणि सापकोटा सिमला चिम्सी राई बिमला याम्फू पञ्चा खजुम पारघरी सुनिल निर्दोषी पारघरी नानु करुणा सामना तामाङ दर्पण देविका रुदुङ ग्रौतहट बस्नुहुने राम पुकार राय बेलायत बस्नुहुने राजेन्द्र बान्तवा राई छवि थापा धनवीर पुन सबिना मगरमा धेरै धेरै सम्झना छ भनिदिनुहोला है भनेर भन्नुभएको छ र अन्तमा धरानका शेखर प्रसाद श्रेष्ठ र पर्साको अमर निर्दोषमा पनि निर्दोषमा पनि स्वास्थ्य लाभको कामना गर्दछु भनेर लेख्नु भएको छ। जाँदा जाँदै ज्ञानु राणाले गाउनु भएको कसैले बुझेन मेरो मनको बहलाई बोलको गीत सुनाइदिनु भए आभारी हुने थिएँ भनेर यहाँ कविताका टुक्काहरू पनि पढाउनु भएको छ दिदी।
0: अरुण नदीजीको कविता त भइहाल्छ नै होइन,
1: हो नि,
0: त्यसैले ल अगाडि बढिहालौँ।
1: उहाँले थुप्रै पत्रमित्र साथीहरू, त्यस्तै गरी फेसबुकका साथीहरू होइन र कार्यक्रमबाट हुनुभएका साथीहरूलाई पनि सम्झाउनु भएको छ, सायद उहाँहरूले सुन्न पाउनु भयो नै होला है। गीत पनि मगाउनु भएको छ, त्यो भने हामी अन्तमा राख्नेछौँ। र उहाँको कविता टुक्काहरू यस प्रकार छ श्रोता। कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका छुरा। कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका चुरा। तिमीदेखि टाढा जाउँ कसरी, रुवाएमा मन दुख्छ बेसरी। तिमीदेखि टाढा जाउँ कसरी, रुवाएमा मन दुख्छ बेसरी भनेर लेख्नु भएको छ। र अन्तिम हरफहरू, म रोए पनि तिमी नाचिदेऊ, म रोए पनि तिमी नाचिदेऊ, बिग्रिए म खुसी भई बाँचिदेऊ, बिग्रिए म खुसी भई बाँचिदेऊ भनेर चाहिँ आफू जेस् बिग्रिए पनि होइन उहाँले चाहिँ आफ्नो साथीलाई एकदमै खुसी भएर बाँच्नुहोस् भनेर भन्नुभएको छ। र सुरुमा लेख्नु भएको छ नि, कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका चुरा। अब तिज पनि आउँदैछ होइन, तिज आउन लाग्दाखेरि सायद भन्नुभएको हो कि जस्तो पनि लाग्यो मलाई, के कसो दिदी?
0: आफू एकदमै रोएर पनि अरू खुसी भएको देख्न चाहने हाम्रा अरुण नदी खत्रीले निकै निकै मिठो कविता लेख्नु भएको छ, एकदमै खुसी लाग्यो। र सायद भन्नु पनि भयो होला होइन, दिदी बहिनीहरूको चाड पर्व आउँदैछ, त्यो भएर कसरी दिउँ सुनको चुरा भन्नु पनि भएको हुनसक्छ
1: कि सरिताजीले भन्नु त भएको होइन, उहाँको जीवनसाथी होइन, हजुर सरिताजीलाई भन्नुभएको हो भने चाहिँ सरिताजीको त अलरेडी छ होला होइन, हजुर थपथाप गर्नु परेमा अब अलिकति सुनको भाउ घट्ने बेलामा किन्नुभयो हुन्छ नि त होइन, एकदमै एकदमै अहिले त अब यो तिजको संघारमा अहिले निकै निकै यो सुनको भाउ बढेको छ, अब सुन होइन ल सुन चाहिँ किन्नु पर्ला जस्तो छ होइन। हजुर उहाँले रोज्नु भएको गीत निकै मार्मिक निकै सदाबहार गीत ज्ञानु राणाज्यूले गाउनु भएको कसैले बुझेन मेरो मनको बहलाई। तपाईँको मनको बह बुझ्ने साथी हुनुहुन्छ सरिता खड्काजी होइन दिदी, हजुर उहाँलाई भन्नु होला तपाईँको मनभित्रका उथल पुथल कुराहरू होइन, हजुर हजुर उथल पुथल भएका कुराहरू सरिताजीलाई भन्नुहोला, किनभने श्रीमान र श्रीमती भनेको रथका दुई पाङ्रा हुन्, हजुर दुवै रथका पाङ्रा अलायन भएर चल्यो भने होइन बराबर भएर चल्यो भने के हुन्छ त जिन्दगी एकदमै सुमधुर हुन्छ। ल तपाईँले सुन्न चाहनुभएको गीत हामी राख्छौँ, त्यसपछि फेरि पनि हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। धन्यवाद छ अरुणजी।

0: कसैले बुझेन मेरो मनको बहलाई, एकदमै मिठो गीत होइन दिदी, पुरानो सदाबहार गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्छ अरुण नदी खत्री, हजुर पासीकोट उज्यालो बस्तीबाट हामीलाई लेख्नु भएको थियो, उहाँलाई धेरै धन्यवाद छ र सम्मानित हुँदै हुनुहुन्छ, म्याग्दी जिल्ला जाँदै हुनुहुन्छ, शुभयात्रा भन्छौँ र बधाई पनि भन्छौँ। अब हामी कता लाग्दैछौँ दिदी?
1: हजुर, अरुण नदी खत्रीलाई बधाई दिँदै हामी फेरि पनि अगाडि बढौँ। अगाडि बढ्ने क्रममा राजा राम रायमाझी हुनुहुन्छ, उहाँ चाहिँ थाहा 3 शिखरकोट पालुङ मकवानपुरबाट हामीलाई पत्र लेख्नु भएको छ। उहाँ भन्नुहुन्छ, नमस्कार निशाजी भनेर, र निशालाई नै सम्बोधन
0: गर्नुभएको छ है। हजुर हजुर, अब राजा रामजीले चाहिँ मेरो मेसेन्जरको इनबक्समा लेख्नु भएको थियो दिदी है। राजारामजी तपाईँले इमेल गर्नुभयो भने अझ अफिसियल देखिन्छ होइन, त्यही कारणले गर्दाखेरि अब भने तपाईँले तपाईँका सन्देशहरू इमेल गर्नुहोला हामीलाई, तपाईँसँग हाम्रो इमेल आइडी छँदैछ है। त्यो गर्यो भने के हुन्छ त, म नहुने बेलामा जस्तै मिनादीले पनि चेक गर्न सक्नुहुन्छ होइन। हजुर, एकदम अफिसियल हुन्छ। bfpsgorkha@bfps.com इमेल गर्नुहोला, बिदामा पढ्यो भने पनि होइन तपाईँको मेसेज हामीले हेर्न सक्छौँ, पाउन सक्छौँ होइन दिदी। र यदि म बिदामा बसेँ भने त फेरि मेरो इनबक्समा तपाईँले पठाउनु भयो भने दिदीहरूले पाउन सक्नुहुन्न है। त्यही भएको कारणले गर्दाखेरि तपाईँले इमेल गर्नुहोला। सुरुवातमा तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ।
1: हजुर, उहाँले लेख्नुहुन्छ, हजुर लगायत बिएफबिएसका विनोद सर, मिना, सुसन बाला लगायत सबैमा नमस्कार छ भन्नुभएको छ। हामी सबैजनाको नमस्कार छ, कार्यक्रममा स्वागत छ है। अनि उहाँ लेख्नुहुन्छ, मलाई हजुरहरूकै रोजाइमा मिठो गीत बजाइदिनुहोला। यो गीत मेरो जीवन सङ्गिनी किशोर राईमाझी, लप्ली छोरा राजा राम राईमाझी, अनि स्याङ्जाका नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, मुना मुखिया, रामबहादुर खड्का, सुखराम लामा, ओम मणि सापकोटा, थाहा 7 कासुरे लामा, राम पुकार राई, राजेन्द्र बान्तवा राई लगायत मलाई राजा राम राईमाझी भनेर चिन्ने सबै सबैलाई धन्यवाद भनेर बिदा माग्नु भएको छ। हवस् त नमस्कार भनेर राजा राम राईमाझीले बिदा माग्नु भएको छ निशा।
0: हजुर, आज पनि एकदमै छोटो अनि मिठो पत्र लेख्नु भएको छ राजा रामजीले है। उहाँको छोरा अमेरिकामा अध्ययनरत हुनुहुन्छ, राम राजा रायमाझी होइन, नाम पनि एकदमै मिल्ने, राजा राम, राम राजा। हजुर, अब भाइलाई पनि कार्यक्रममा हामी सम्झन्छौँ होइन, जहिले पनि राजा रामजीले सम्झिराख्नुहुन्छ, सो भाइको पनि उत्तरोत्तर प्रगतिको हामी कामना गर्छौँ। र आज उहाँले कुनै पनि गीत रोज्नु भएको छैन दिदी, त्यसैले हामीले कुन गीत राखिदिएका छौँ?
1: हजुर निशा, हामी यति बेला हामी लामाया लाम, यो सुजिल कर्मचारी र मिलन नेवारले गाउनु भएको एकदमै मिठो चर्के पनि छ।
0: हजुर,
1: लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि यो गीत राखिदिएका छौँ।

0: हजुर राजा राम राई माझीलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नु होला है त।
1: हामी अब लाग्दैछौ आवाजमा रहेको सन्देशतर्फ दिदी, र हामीलाई आवाजमा सन्देश पठाउनु हुने हाम्रा दिदी बहिनीहरू मध्येमा सरिता राईजी हुनुहुन्छ है। निकै राम्रो आवाज लाग्यो मलाई, एकदमै रेडियो भोइस छ उहाँको, मिठो आवाज सुनिरहँ जस्तो लाग्दो है। उहाँको आवाजमा यो सन्देश छ र उहाँले कुनै पनि गीत रोज्नु भएको छैन, त्यसैले हामीले यो रक्षाबन्धन स्पेसल उहाँहरूको सन्देश भएको कारणले गर्दा हामी हिन्दी गीत राख्छौँ, फुलोका तारोका यो गीत हामी सुनाउँछौँ सबै सबै श्रोताको लागि, विशेष गरी टुआरजिआरका हाम्रा दिदीबहिनीहरू जसले यो रक्षाबन्धन स्पेसल मेसेज पठाउनु भएको छ, उहाँहरूको दाजुभाइहरूको निम्ति पढाउनु भएको छ। हुन त उहाँहरूको आफ्नै दाजुभाइ पनि हुनुहुन्छ र संसारभरि फैलिएका नेपाली दाजुभाइहरूको लागि पनि उहाँले यो सन्देश पठाउनु भएको छ दिदी।
0: एकदमै राम्रो होइन, आफ्नो दाजुभाइ लगायत संसारभरका दाजुभाइका लागि यो सन्देश रहेको छ। सरिता राई जे हुनुहुन्छ उहाँको सन्देश सुन्छौ निशा होइन।
1: हजुर
2: नमस्कार, म सरिता राई ब्रुनाईबाट, म चाहिँ क्याप्टेन विश्वहाङ राईको मिसेस हो। अनि मलाई चाहिँ यो परदेशीको सन्देश कार्यक्रम एकदम मनपर्ने हो, अनि यो चाहिँ हाम्रो बिएफबिएसमा एकदम लोकप्रिय कार्यक्रम हो र यो चाहिँ सबैतिर देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूले एकदम सुन्नुहुने यो चाहिँ एउटा प्रसारण हुने एउटा कार्यक्रम हो। आज म एकदम भाग्यमानी ठानेको छु यो प्रोग्रामबाट मैले आफ्नो आफन्तलाई सम्झिने मौका पाइरहेको छु, जो चाहिँ म रक्षाबन्धनको कार्यक्रममा मेरो दाजुभाइ, मेरो कजिन ब्रदर सिस्टरहरू अनि मेरो आफन्तजन होइन विश्वमा छरिएर बसिरहनु भएर उहाँहरूलाई सम्झन चाहन्छु। रक्षाबन्धनको अवसरमा मिल्ने खालको जुनै पनि गीत प्रसारण गरिदिनु भयो भने म एकदम कृतज्ञ हुने थिएँ। धन्यवाद।

0: BFBS गोर्खा रेडियोको प्रस्तुति हो कार्यक्रम परदेशीको सन्देश। हजुर, परदेशको सन्देश घरदेशमा अनि घरदेशको सन्देश परदेशमा पुर्याउने एक मात्र माध्यम हो कार्यक्रम परदेशीको सन्देश। हजुर श्रोता, यो कार्यक्रम लिएर हामी पुनः आइसकेका छौँ। छोटो विश्राम पनि हामीले लियौँ र विश्राम लगत्तै अब हामी छोटकरीमा ठेगाना भन्छौँ।
1: हजुर, अब ढिला नगरी फेरि पनि ठेगाना भनौँ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल एचक्युबिजिएन बिएफपिओ 4। हाम्रो फोन नम्बरहरू छ 5408055 5437364 र 5433930। हाम्रो फोन नम्बर हो।
0: हजुर, हाम्रा सम्पर्क नम्बर पनि तपाईँलाई कण्ठस्थ भइसक्यो होला दिदी, होइन त? अब त हजुर नयाँ श्रोता, यदि तपाईँ अहिले सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम परदेशीको सन्देश, र यस कार्यक्रममा तपाईँले विभिन्न माध्यमबाट हामीलाई सन्देश पठाउन सक्नुहुन्छ। र हाम्रा माध्यमहरू इमेल पनि छ, फेसबुक पनि छ, र हाम्रा सम्पर्क नम्बर त भइहाल्यो। यदि तपाईँले आफ्नै ह्यान्ड राइटिङमा अथवा आफ्नै हस्तलेखनमा पत्र पठाउन सक्नुहुन्छ भने हामीलाई पोस्ट बक्स नम्बर 5095 पत्र खसाल्न सक्नुहुन्छ अथवा पठाउन सक्नुहुन्छ। है दिदी, र हामीले के पनि अनाउन्स गरेका छौँ भने, यदि तपाईँले आफ्नै हातले लेखेको पत्र पोस्ट बक्स मार्फत पठाउनुहुन्छ भने हामी तपाईँलाई पुरस्कृत गर्छौँ। आजदेखि लागि पढ्नुहोस् हाम्रा दुईजना श्रोता युक्त प्रसाद श्रेष्ठ र उमेश रेग्मीजी, उहाँहरू दुवैजनाले विशेष पुरस्कार प्राप्त गरिसक्नु भएको छ। दिदी,
1: ल हामीलाई मजाले सन्देशहरू पठाउनु होला, आफ्नै आवाजको सन्देशहरू पनि पठाउन सक्नुहुन्छ। अनि तपाईँले आफैले हातले लेखेर पनि हामीलाई पोस्ट बक्स नम्बरमा पठाउन सक्नुहुन्छ। इमेलहरू पनि छ हाम्रो, होइन, धेरै कुराहरू छन्, फेसबुक छन्, म्यासेन्जरहरू छ, धेरै माध्यमहरू छन्, तपाईँलाई एकदमै सजिलो छ। त्यसैले छिटोभन्दा छिटो
0: हजुर हो। अब भने हामी फेरि पनि टुआर जिआर बुनाईतर्फ लाग्छौँ दिदी। त्यहाँबाट हाम्रा दिदीबहिनीहरूले रक्षाबन्धनको अवसरमा यहाँ सन्देश पठाउनु भएको छ। है, उहाँहरूको दाजुभाइहरू विभिन्न ठाउँमा हुनुहुन्छ, नेपालभन्दा बाहिर अथवा नेपालमा पनि हुनुहुन्छ, होइन? उहाँहरूलाई सम्झेर एकदमै अन्तर आत्मादेखि रक्षाबन्धन स्पेसल मेसेज पठाउनु भएको छ। र यही क्रममा अब हामी लाग्छौँ शान्ति गुरुङ राईजीको यो सन्देशतर्फ। उहाँले चाहिँ एकदम मिठो गीत रोज्नु भएको छ दिदी, जोन चामलिङ राईको माया लाउन बल्ल सिक्दैछु। हजुर, यो गीत रोज्नु भएको छ, निकै मिठो गीत, अहिले एकदमै ट्रेन्डिङमा रहेको गीत पनि हो दिदी, होइन? हजुर, अहिले युवा पुस्ताको एकदमै हुन्छ नि एउटा मेन्टर, एउटा गायक, होइन, एकदम फेमस गायक भन्छु म जोन चामलिङलाई। हजुर हजुर, हजुर, अब त्यो गीतभन्दा अगाडि हामी शान्ति गुरुङ राईजीको यो सन्देश सुनौँ। र शान्तिजीलाई सुरुवातमै धेरै धेरै धन्यवाद छ।
2: नमस्कार, म शान्ति गुरुङ राई बुर्नाईबाट बोल्दैछु, र मेरो श्रीमानको नाम यादेश राई हो। हामी हाम्रो दुईवटा नानीहरू र हाम्रो परिवार सकुशल रहेको जानकारी गराउँदछु। बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशीको सन्देश मार्फत म नेपालको धरानमा हुनुभएको मेरो सासु ससुरा, आमा बाबा, र युकेमा हुनुभएका मेरो भाइ बुहारी, र सबै विश्वभरि छरेर बस्नुभएका मेरा आफन्तजनहरूलाई धेरै धेरै सम्झना पठाउन चाहन्दछु। यस रक्षाबन्धनको अवसरमा चाहिँ म मेरो युकेमा हुनुभएको, युकेमा बस्नुहुने, स्टाफोर्डमा बस्नुहुने मेरो भाइ बुहारीलाई धेरै धेरै सम्झना, साथै मेरो भाइको फेभरेट सिङ्गर चाहिँ जोन चामलिङ भएको कारणले गर्दाखेरि म जोन चामलिङको मायाले भन्ने गीत डेडिकेट गर्न चाहन्दछु, र अन्त्यमा जाँदै जाँदै सबैलाई यो गीत पनि डेडिकेट गर्न चाहन्दछु। धन्यवाद।

0: हजुर, निकै निकै मिठो गीत, ट्रेन्डिङ सङ होइन दिदी? माया लाउन बल्ल सिक्दैछु, जोन चामलिङ राईको यो मिठो गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्थ्यो।
1: शान्ति
0: गुरुङ राईजी, हजुर धेरै धेरै धन्यवाद छ शान्तिजी। तपाईँ लगायत सम्पूर्ण दिदी बहिनीहरू अनि दाजुभाइहरूलाई हाम्रो फेरि पनि रक्षाबन्धनको धेरै धेरै शुभकामना छ। अब हामी लाग्दैछौँ अब फेरि पनि आवाजको सन्देशतर्फ दिदी।
1: हजुर निशा, फेरि पनि आवाजको सन्देश लिएर आउनु भएको छ। युमा राई र सङ्गीता सुब्बा हुनुहुन्छ, दुवैजना बुर्नाईमा हुनुहुन्छ होइन, उहाँहरूले पनि रक्षाबन्धनकै गीत रोज्नु भएको छ। दाजुभाइहरूको लागि नै स्पेसल यो गीत मगाउनु भएको छ र सन्देश पनि त्यही अनुसार रहेको छ। अब युमा राई र सङ्गीता सुब्बाको आफ्नै आवाजको सन्देश सुन्छौँ र सँगसँगै एउटा भोजपुरी सङ्ग राखिदिएका छौँ है निशा।
0: हो हो हजुर, रक्षाबन्धन स्पेसल सङ्ग।
2: नमस्कार, म युमा राई ब्रुनेबाट, मेरो श्रीमानको नाम चाहिँ आशिष देवन। कार्यक्रम परदेशी सन्देश मार्फत नेपालमा रहनुहुने मेरो सबैजना आफन्तहरूलाई चाहिँ हामी यहाँ सन्चै छौँ भनेर भन्न चाहन्छु, अनि मेरो युकेमा पनि बस्नुहुने साथीहरूलाई पनि हामी यहाँ सन्चै छौँ, ठिकै छौँ, धेरै धेरै सम्झेको छु भनेर भन्न चाहन्छु। अब आउँदै गरेको चाडपर्व रक्षाबन्धनमा मेरो माइतीहरूलाई धेरै धेरै मिस गरेको छु भन्न चाहन्छु। जाँदा जाँदै गीत म डेडिकेट गर्न चाहन्छु मेरो सबैजना आफन्तलाई, स्पेसली चाहिँ मेरो माइतीहरूलाई। धन्यवाद।
3: नमस्कार, म सङ्गीता सुब्बा ब्रुनाईबाट बोल्दैछु। मेरो श्रीमानको नाम विनोद तुम्बा आम्फे, हामी यहाँ सन्चै कुशलै छौँ। बिएफबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशीको सन्देश मार्फत नेपालमा रहनुभएका सम्पूर्णमा मेरा आफन्तजनहरूलाई धेरै धेरै सम्झना। मेरो दाजु दिदी भाइ बहिनी जहाँ पनि हुनुहुन्छ यहाँहरूलाई यस वर्षको रक्षाबन्धनको अवसरमा धेरै धेरै सम्झना माया दिन चाहन्छु। मेरो सिङ्गापुरमा रहनुभएको मेरो भाइ बुहारी र भदालाई डेडिकेट गर्दै मेरो दुई शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।

0: हजुर, भर्खरै हामीले सुन्यौँ युमा रायजी र सङ्गीता सुब्बाजीको यो रक्षाबन्धनको सन्देश है दिदी। हजुर, रक्षाबन्धन भने शुक्रबारै परेको छ दिदी, तर पनि हाम्रो कार्यक्रम शनिबार र आइतबार बज्छ र एक दिन अगाडि भए पनि होइन रक्षाबन्धनकै माहौल हुन्छ। अब हामी अन्ततिर आइसकेका छौँ दिदी, र अन्तमा पनि हाम्रा दिदीबहिनीहरूकै सन्देश परेको छ है, र अन्तिम सन्देश विष्णु रायजीको सन्देश छ। उहाँले पनि हामीलाई ब्रुनाईबाट सन्देश पठाउनु भएको छ, एउटा मिठो राखी गीत राखिदिनु भनेर भन्नुभएको छ। त्यसैले हामीले रिया राज र सुरेशजीको आवाजमा रहेको यो राखी गीत राखिदिएका छौँ।
1: नमस्ते, म चाहिँ विष्णु राई हो, मेरो श्रीमानको नाम मेजर दिल्ली कुमार राई हो। आजको दिन चाहिँ विशेष गरेर रक्षाबन्धनको अवसर भएको हुनाले म मेरो नेपालतिर हुनुभएको मेरो सम्पूर्ण मेरो माइतीहरू, दाजुभाइ अनि युकेतिर हुनुभएको, अनि विशेष यतातिर पनि सबैजना दाजुभाइहरूलाई चाहिँ रक्षाबन्धनको शुभकामना दिन चाहन्छु। उहाँहरूको स्वास्थ्य दीर्घायु होइन एकदम राम्रो होस् भन्न चाहन्छु। त्यति भन्दै म चाहिँ यो रक्षाबन्धनको मिल्दो जुल्दो एउटा गीत लगाइदिनु अनुरोध गर्दै म यति दुई शब्द बोल्नु पर्ला। धन्यवाद।

0: आज जति पनि भाग लिनुभयो सबै सबैलाई धन्यवाद भन्दै फेरि पनि आउने बाचा गर्दै बिदा भए यहाँको दिन शुभ रहोस् भन्दै बिदा भए हवस् त नमस्ते।
1: हजुर, कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ र आगामी दिनहरूमा पनि यहाँहरूको साथ र माया हामीले यसरी नै पाउँदै जाउँ। कार्यक्रममा सहभागी हुनको लागि तपाईँलाई हामीले ठेगाना भनिसकेका छौँ र हाम्रा सम्पर्क नम्बर 5428055 पनि फोन गरेर तपाईँले आफ्नै आवाजमा सन्देश रेकर्ड गर्न पनि सक्नुहुन्छ। यो भन्दै टुआरजिआरका हाम्रा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद छ र विशेष विशेष धनराज राई दाई र उहाँको टिमलाई पनि धेरै धेरै धन्यवाद छ। अथवा भनौँ ब्रुनाईका सबै सबै हाम्रा बिएफबिएसका टिमलाई धेरै धेरै धन्यवाद भन्दै यो निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाई।

0: ठाउँमा सब भेला परिरहेका छन्। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेना सहितका स्वयंसेवकहरू घाइतेको उद्धार तथा खोजीमा जुटेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरे, त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित छन्। घटनामा मृत्यु भएका, घाइते भएका र सम्पर्क विहीन भएकाहरूको एकीकृत विवरण अझै संकलनको क्रममै छ। सरकारले राहत तथा सहायता विवरणमा एकद्वार नीति कायम गरेको छ। त्यसका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोझै रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ। अहिलेसम्म 675 जनाको शव फेला परेको छ भने 7514 जना घाइते र अन्यको उद्धार गरिएको छ। अझै पनि 2498 जना सम्पर्कविहीन छन्। 27 जना सम्पर्कविहीन मध्येका प्रहरी कर्मचारी छन्। उद्धारमा 18708 सुरक्षाकर्मी परिचालन गरिएको छ भने विभिन्न अस्पतालमा उपचाररत र डिस्चार्ज भएका घाइतेहरूको संख्या 219 छ। सरकारले फेरि पनि बाढीको जोखिम हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ। अलर्टका विषयमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली,
1: हामीले लगातार अलर्ट गरिराखेका छौँ। यसको कारण के भन्दाखेरि, जुन हिम पहिरो र बाढीको घटना भयो त्यस पछाडि दुईवटा तालहरू त्यहाँ बिस्तारै देखा परे र त्यो बढ्ने क्रममा देखिए र अहिले यतिखेर कुरा गर्दाखेरि पछिल्लो अपडेट अनुसार ती तालहरू करिब भरिएको अवस्था छ। एउटा करिब करिब 4000 मिटरकै उचाइमा छ भने अर्को ताल चाहिँ 3000 मिटर जतिको उचाइमा परेको देखिन्छ। त्यस कारणले त्यो दुइटै तालहरू जोखिमयुक्त अवस्थामा छन्। पानी धेरै जम्मा भएको चाहिँ होइन, तर पनि त्यो फुटिहाल्यो भने त्यसले फेरि पनि ढुङ्गा माटो गिटी डेब्रिज ज्ञान बगाएर लिएर आउने हुँदाखेरि अलिकति ठुलै रूप लिन पनि सक्छ। अब यी दुवै ताल चाहिँ अत्यन्तै अस्थिर अवस्थामा चाहिँ छन्, किनभने त्यो यसै पनि पहिरो गएको क्षेत्र हो र त्यो तालहरू बिस्तारै भरिँदै जाँदाखेरि फुट्ने जोखिम चाहिँ रहन्छ। त्यो फुटिहाल्यो भने त्यसले फेरि पनि ढुङ्गा माटो गिटी डेब्रिज ज्ञान बगाएर लिएर आउने हुँदाखेरि अलिकति ठुलै रूप लिन पनि सक्छ। अब यी दुवै ताल चाहिँ अत्यन्तै अस्थिर अवस्थामा चाहिँ छन्, किनभने त्यो यसै पनि पहिरो गएको क्षेत्र हो र त्यो तालहरू बिस्तारै भरिँदै जाँदाखेरि फुट्ने जोखिम चाहिँ रहन्छ। अब नफुट्न पनि सक्छ, तर अहिले तत्काल हामी त्यो विस्तृत अध्ययनमा जान सम्भव छैन, तर फुट्न सक्ने जोखिमलाई ध्यानमा राखेर हामीले तल्लो क्षेत्रमा चाहिँ खास गरी उद्धारकर्ताहरूलाई चाहिँ सतर्कताको लागि अनुरोध गरेको हो। तर एउटा कुरा चाहिँ के छ भने, जति पानी ती तालहरूमा जम्मा भएको छ त्यसबाट सिर्जना हुने बाढी बुधबारको जस्तो ठुलो बाढी चाहिँ अलिक हुँदैन, तर पनि तल्लो क्षेत्रमा जुन गेग्रानहरू ठिग्रिएको छ त्यसले गर्दा नदीको सतह धेरै माथि आएको कारणले सानै बाढीले पनि फेरि पनि प्रभाव पार्ला कि भन्ने जोखिम देखिएको कारणले चाहिँ सतर्क गरिएको।
0: काठमाडौँ महानगरले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरू उद्धारका लागि निशुल्क यातायातको व्यवस्था गरेको छ। पहिलो दिन हिजो 19 जना नागरिकलाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो। शनिबारदेखि 2 सवारी साधनको व्यवस्था गरिएको छ। कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत

राष्ट्रिय समितिको मापदण्ड अनुसार वैज्ञानिक ढंगले जमिन मुनि व्यवस्थापन शुरू गरिएको हो। चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको नदी तटमा हालसम्म 259 शव फेला परेका छन्। तीमध्ये 9 जनाको शवको पहिचान भई आफन्तलाई बुझाइसकिएको छ। शनिबार पहिचान हुन नसकेका 96 मध्ये पहिलो चरणमा डीएनए का लागि नमूना संकलन गरिएका 26 शवलाई देवघाटमा जमिन मुनि व्यवस्थापन गरिएको छ भने बाँकी शव व्यवस्थापनको क्रममा रहेको चितवन जिल्ला प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिनुभयो। भरतपुर अस्पतालका फोरेन्सिक विज्ञ डाक्टर कश्यप श्रेष्ठले शवको पहिचानलाई केन्द्रमा राखेर फोरेन्सिक डेन्टल र अन्य स्वास्थ्य कर्मीको टोलीले संयुक्त रूपमा काम गरिरहेको बताउनुभयो। उहाँका अनुसार नदीमा धेरै दिन रहेका कारण शव सड्ने गल्ने र बाह्य रूपमा पहिचान गर्न कठिन हुने भएकाले डीएनए का लागि आवश्यक जैविक नमूना संकलन गरिएको हो। धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

श्रोताहरू, अब हाम्रो यो रेडियोको साहित्यिक कार्यक्रम दोभानको समय सुरु भइसकेको छ। म मेरा आदरणीय श्रोताहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। त हामीले विगत दिनहरूमा पनि नेपाली साहित्यका चर्चित व्यक्तित्वहरूलाई पस्कने गरेका थियौँ। उहाँका रचनाहरू, उहाँको जीवनीका सन्दर्भहरू र उहाँका चाहिँ साहित्य यात्राका प्रसङ्गहरूलाई हामीले यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। त आज यो कार्यक्रममा हामी यहाँहरूलाई केही कविका कविताहरू पस्कने जमर्को गर्दछौँ। त्यही समकालिक कविहरू जो धेरैजसो चाहिँ यो धनकुटाको सेरोफेरोमा जोडिनु भएको छ र अनि यो रेडियो धनकुटा एफएमसँग पनि विशेष गरिकन सम्पर्कमा हुनुहुन्छ, त्योसँग जोडिनु भएका कविका केही कविताहरू आजको हाम्रो यस बसाइको विषय चाहिँ हुने छ र प्रसङ्ग रहेमा हामी कतिपय स्रष्टाहरूलाई पनि हाम्रो कार्यक्रममा जोड्ने प्रयत्न गर्नेछौँ र यसमा हामी कविता मात्र नभएर गीतहरू पनि पस्कन्छौँ, गजलहरू पनि पस्कन्छौँ यथासम्भव। त अहिले मैले सर्वप्रथम एउटा कविता लिएको छु, सम्झना अझै ताजा छ। यसका लेखक हुनुहुन्छ विदुर खवासज्यू। यो चाहिँ उहाँको चियासँग कविता कार्यक्रम अन्तर्गत तयार भएको र उहाँले सुनाउनु भएको कविता हो, सम्झनामा अझै ताजा छ। बाल्यकाल बितेको त्यो गाउँ जहाँ हरेक पाइलामा सुनिन्थ्यो हाम्रो हाँसो, आज उही बाटाहरू सुनसान छन्, कुहिरोले ढाकेको जस्तो एकान्त छन्। सिमलको रुख मुनि टोलाउँदै गरेका दिन अलिकति मिठास, अलिकति छटपटी, घाम लाग्दा पाखामा रमाएका हामी, बादल लाग्दा ओत खोज्ने रमाइला ती घडी। घाँस दाउरा गर्नु केवल काम थिएन, त्यो त हाम्रो मिलनको बहाना थियो, भालु देखेको नाटक गर्दै हराउनु, भालु देखेको नाटक गर्दै डराउनु, बाघ देखेको नाटक गर्दै डराउनु, अनि फेरि हाँस्दै हाँस्दै एक अर्कामा समाउनु, कति रमाइलो थियो त्यो दिन। ओह्रालो बाटो उकालो झरना, कति मिठा थिए ती स्वाभाविक कथाहरू, जङ्गलको भाले बाँदर जस्तै उफ्रनु, माटोले भिजेको गोठालोको सुगाईमा रमाउनु। चौताराका रुखहरूले अझै पनि थामेका छन् हाम्रो बालकपन गोप्य वार्ता, बाँसको झ्याङमा खोज्ने पाथीका चूर्ना र भित्तामा टाँसिएका बाल्य स्मृतिका चिन्हहरू। आज ती साथीहरू छैनन्, कुन देश कुन नगर पुग्यौँ हामी, केही विदेशमा कोही विदेशमा कोही सहरको भिडमा, तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि छ, तर मनको कुनामा उही स्वर्गभन्दा नि प्यारो जन्मभूमि छ।

श्रोताहरू, अब हामी अर्को एउटा कविता यहाँहरूलाई पस्कँदैछौँ। चियासँग कविता भित्र समेटिएका एउटा कविता छ भीम राईज्यूको, भाग्यवादको माके साङ्लोमा मेरो भाग्य। म जन्मदा कुनै बन्धन थिएन, म जन्मदा कुनै बन्धन थिएन, च्या च्याको रुन्ची आवाजमा एउटा उन्मुक्त खुला संसार, धरती फैलिएको आकाश जस्तै, खुला आकाशमा हावा उडेको बतास उस्तै, दौडिन सक्थेँ जति म दौडन्थेँ, उड्थेँ म जति उड्न सक्थेँ, जसरी उडेर हावा जस्तै पुग्न सक्छ, जसरी उडेर बादल जहीँ पुग्न सक्छ, अब त्यो मेरो बालपन कति स्वतन्त्र स्वच्छन्द कति आनन्द थियो। समयलाई रोक्न सक्ने मेरो सामर्थ्य थिएन होइन, उमेरलाई छेक्न नसक्नु मेरो बलबुता होइन, समय र उमेरको चक्रव्यूहमा म जाकिँदै गएँ, परम्परागत पुरातन रीतिले मलाई बाँध्दै लगे, फैलिएको मेरो आकाश साँगुरिँदै गयो, हावासँगै उड्ने इच्छाहरू मुर्झाउँदै गए, दौडिने मेरा पाइलाहरू भासिँदै गए, र रूढिवादको सीमित घेराभित्र वैधानिक संस्थाहरूले बनाएको नियम कानुनभित्र र अदृश्य अस्पष्ट अलौकिक ईश्वरीय वरदान प्राप्त मेरो हस्तरेखा र ज्योतिषी बाले कुरिदिएको जन्म कुण्डलीमा मेरो भाग्य र भविष्य दाबीसन पुगे, मेरो भाग्य र भविष्य टाक्सिन पुगे। मैले प्राप्त गरेको डिग्रीको सर्टिफिकेटले मलाई श्रम गर्न सिकाएन, ठालु भात सिकायो, मलाई पढाएको शिक्षाले सिप सिकाएन, कुरा गर्न सिकायो, मैले गफ हाँक्दा औधी जाने, ठुला कुरा गरेर ठालु पल्टिन जाने, अरूबाट आफूलाई सम्मानको अपेक्षा गरेँ, आफूले अरूलाई सम्मान गर्न जानिन, ठुला ठुला गफ चुट्न जाने, श्रम गर्न चटक्कै जानिन, कुराले त चिउरा नभिज्ने रहेछ, म साँच्चिकै पढन्ते बेरोजगार भएँ। भविष्यवाणी कोरिएको मेरो जन्मकुण्डलीमा, हस्तरेखाले डोर्याएको मेरो भाग्यरेखामा, छैठीको दिनमा भावीले लेखिदिएको मेरो खप्परमा, जीवनले आर्जन गर्ने धन सम्पत्तिका हिसाब किताब, मैले प्राप्त गर्ने शैक्षिक उपलब्धि र ज्ञान गुणका कुराहरू, मैले प्राप्त गर्ने मान सम्मान पदवी र अलङ्कारहरू, देश विदेश सैर गर्न पाउने सुन्दर अवसरहरू, प्रेम विवाह र सन्तानका सुख सयलहरू पिछट्टै राम्रा छन् भनेर खुटखुट पहिल्याएका हुन् ज्योतिषीवाले, तर खोइ भाग्यमा छ भनेर लडी लडी नआउने रहेछ त। मध्याह्नको हावा फिरिसकेपछि अझ भजौँ अझ भनौँ, दिन ढल्किएर घामले खुस पार्न लाग्दा फेरि पनि आफ्नो जीवनको भोगेका वास्तविक यथार्थतिर, आफ्नो जीवनले भोगेका वास्तविक यथार्थतिर राज्यको अनेक शासन कुशासनले थिचिएर आफ्नो अनुहारतिर, सामाजिक परिवेशमा जगडिएका अनेकन धारणाहरूतिर फर्किएर एउटा ठुलो ऐना अगाडि म ठिङ्ग उभिन्छु, ऐनाभित्र देखिने मेरा दृश्यहरू एकपछि अर्को क्रमशः घुमे जसरी फन फन घुमिरहन्छन्, कुमालेको चक्र घुमे जसरी कि दृश्यहरू झिरमिर झिरझिर झिरझिर सेतो कालो रङ्गमा एक मूर्त अमूर्त जस्तो, जीवनका रङ्गहरूमा राजनीति घुसे जस्तै, रूढिवाद र भाग्यवादमा जीवन अल्झिए जस्तै, ईश्वरीय वरदानको लीला मानेर नेपथ्यबाट कसैले ज्ञानी जानी जानी खेलाए जस्तो, भाग्यवादको माके साङ्लोमा फसाएको मेरो जस्तो थुप्रै थुप्रै अभागी भाग्यमानीहरूको। म जन्मदा कुनै बन्धन थिएन, च्या च्या च्याको रुन्ची आवाजमा। यो कविता थियो भीम राईज्यूको। यो सुन्दर कविता जो हाम्रो जीवनको यथार्थलाई, जीवनका समस्याहरूलाई यो कविताले, कविताको भाकामा
बोलिरहेको छ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यसपछि अब हामी अर्को एकजनाको कविता, कमला भण्डारी बरालको कविता छ, छोरी शिक्षित बनाऊ भन्ने यसको शीर्षक रहेको छ र यो शार्दूल विक्रीडित छन्दमा लेखिएको छ। अब म पढौँ है त, कस्तो रहेछ कविता। छोरी शिक्षित बनाऊ। छोरी हुन् गृहकी सुचालक, जहाँ आदर्श कि वाहक, त्यही घरमा सब मेला हुन्छ सँगै हो, यो वाक्य हो शाश्वत। हाम्रो देश अझै पछि छ भरमा, छोरी पढाउँ सधैँ, छोरीलाई बिगारने मूल जरा हो अन्धविश्वास नै हो। यो देश भ्रुकुटीको सुनिदिनुहोस्, उत्तर दिँदै उत्तर तेरै चम्कने, सीताको ममता छ यो मुलुकमा, दक्षिणमा लम्किने, यस्तो उच्च विराट राष्ट्रबीचमा दासत्वको कारण, छोरीलाई निचा गर्यो किन सकिन यो सम्झन। आमाकै भुल हो ठुली भइसके, नानी विचारौँ अब, राम्रो योग ठिटो विचार गराए, बिहा गरौँला तब, बिग्रन्छन् यदि माइतै बसिरहे, भन्दै हतारो हुँदा, साह्रै मूर्ख परेर जीवनसँगै आत्मा जल्यो सम्झदा। छोरी चालक हुन् पढाउ सबले, यो राष्ट्र सम्काउन, छोरी पालक हुन् अभुजन बनाऊ, सद्भाव बर्साउन, हुन् पाङ्रा रथका दुवैजन भने, छोरी ठगिए किन, हे बाबा अब सम्झनुहोस्, यदि कुरा यी देश कि हुँदैन, हो आवश्यक ज्ञानको तर कठै धेरै बस्यो रे दिलो, सारा मानिस धेर मूर्ख भनिदा, गिर्दै गएका तल, आफ्नो धर्म र संस्कृति सब बोले, वैदेश श्रृङ्गारमा हिँड्ने यी सब राष्ट्र घातकहरू के गर्दछन् चिन्तन, ठान्छन् उच्च बन्यो भने सहर, यो उच्च बन्यो देश त, गाउँका पछि गर्दछन् गरिरहन्, यसले बढ्यो तिक्तता, सारा गाउँ छरेर ज्ञान मजुरा, छोरे पढाउँ अरे, हाम्रो राष्ट्र हुँदैन उन्नत बुझौँ, नारी पछाडि परे, हे बाबा महतारी अब बुझौँ, छोरा र छोरी दुवै आफ्नै सन्तति हुन्, बुझेर यी कुरा शिक्षित बनाऊ सबै, आफ्नै कोख फुटेर जन्म नगए, तिम्रा दुवै बालक, छोरीलाई दिएर ज्ञान सबले, बन्नु पर्यो उन्नत। आहा, छोरी शिक्षित बनाऊ, यो शीर्षकको कमला भण्डारी बरालले चियासँग कविताका क्रममा लेख्नु भएको यो कविता हामीले अहिले वाचन गरेर सुनायौँ। छोरीहरूलाई हामी शिक्षित बनाऊ। छोरा र छोरीमा हामीले विभेद गर्नु हुँदैन, छोराले पनि आफ्नो इज्जत प्रतिष्ठा बढाए जस्तै गरिकन छोरीहरूले पनि कुलको, आफ्नो परम्पराको, आमा बाउको नाम, इज्जत प्रतिष्ठा चम्काउन सक्छन्। उनीहरूले पनि देश विदेशमा आफ्नो नाम चम्काउन सक्छन्। उनीहरूलाई अवसर दिनुपर्छ, उनीहरूलाई पढाउनु पर्छ। उनीहरूले अवसर पाए भने छोराहरूले त्यतिकै कीर्तिमानी कर्म गर्न सक्छन् भन्ने यो भावनामा लेखिएको कमला भण्डारीज्यूको यो कविता पछि फेरि हामी एउटा अर्का पढ्दछौँ। श्रोताहरू, अर्को एउटा कविता म यहाँहरूलाई पस्काउँदैछु, अभाव भन्ने शीर्षकको। तिमी साथ भएपछि मलाई धेरै चिजको अभाव हुनेछ। अँगालो भरिनेछ तर हात खाली हुनेछ, उज्यालो छाउनेछ तर अँध्यारोको अभाव हुनेछ। सुखले शिखर पुग्ला चुम्ला तर पीडाको अभाव हुनेछ। खुसीको छाँगा भनेर उर्लने छेउ तिमी, मलाई भत्किने तलाउहरूको अभाव हुनेछ। सुविधा भन्ने छौ तिमी मलाई, अप्ठ्याराहरूको अभाव हुनेछ। चौडा सडक बनेर फैलिने छौ मलाई, यात्राहरूको अभाव हुनेछ। हाँसो मिल्नेछ आँसुको अभाव हुनेछ। समाधान मिल्नेछ समस्याको अभाव हुनेछ। स्पर्श पाउनेछु अनुभूतिको अभाव हुनेछ। मलहम पाउनेछु घाउको अभाव हुनेछ। तिमी नतिजा बनेर आउनेछौ मलाई, परीक्षाको अभाव हुनेछ। यसकारण अहिले आउँछु नभन्नु, म आफूलाई अभावमा दबाव दिन चाहन्छु। म अभावहरूकै हात समातेर तिमीसम्म पुग्न चाहन्छु, किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु। किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु।

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो गोर्खा रेडियो
2: श्रोताहरू अब म अर्को एउटा कविता पस्कन गइराखेको छु त यो कविता रविन कुमार रायज्यूले लेख्नु भएको हो यो पनि चियासँग कविताको सन्दर्भमा प्रस्तुत भएको एउटा सुन्दर कविता छ आमा मेरी आमा भन्ने शीर्षक यसको चाहिँ रहेको छ त उहाँ लेख्नुहुन्छ यो कवितामा परदेश भयो जाली आमा परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा साउको ऋण बोकेर आएँ घरको यादमा घर धर धरी रोएँ आमा मेरी आमा गाउँघरको याद भिसरी आउँछ ती साथीसँगै के गर्दै बस्छ दसैँ तिहार केही नभने आँखाबाट आँसु रसाएर झर्छ आमा मेरी आमा साउको ऋण तिर्नु छ आमा परदेश आएँ छोडेर घर आफ्नो ख्याता गर्नु है आमा आफ्नो ख्याल गर्नु है आमा दुई वर्षपछि फर्किएर फर्कने छु म घर आमा मेरी आमा के गर्नु आमा यस्तै नै भयो साउको ऋणले छुट्टी नै पार्यो परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा आमा मेरी आमा आमा मेरी आमा तिम्रो माया सम्झिँदा रोइरहन्छ मन आमा मेरी आमा देश परदेशले छुटायो देश परदेशले छुटायो बाँधिरहन्छ माया र बन्धन आमा मेरी आमा परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा यो कविता थियो रविन कुमार राईजीको आमा मेरी आमा भन्ने शीर्षकको अब यो कवितापछि एउटा अर्को चाहिँ कविता मैले लिएको छु हातमा त्यो कविता रहेको छ जीवनको यात्रा एक अस्तित्व भन्ने कविता गद्य कविता रहेको छ आकाश मौन प्रश्न जस्तै फैलिएको छ आकाश मौन प्रश्न जस्तै फैलिएको छ जहाँ शब्दहरू पुग्न सक्दैनन् तर विचारहरू अनन्तसम्म यात्रा गर्छन् जुन इतिहासको आँखा जस्तै अँधारो युगमा त्यो झुल्किन्छ र मानिसका सपनामा आइदिन्छ उज्यालो अभिलाषा बनेर बादलहरू अस्थिर सत्ताको प्रतीक आकाशमा घुमिरहन्छन् अनवरत कहिले वर्षा बनेर झरिदिने अनन्तताको आँसु झैँ त कहिले चट्याङको गर्जन बनिदिन्छ झिटो आश्वासन दिलाए झैँ इन्द्रणी सङ्घर्षपछि जन्मिएको सम्भावनाको सौन्दर्य हो जहाँ पीडा र सुन्दर आशा एकै रङ्गमा निस्मिसिएका हुन्छन् खोलाहरू मानव जीवनका प्रारम्भ हुन् साना कमजोर र निर्बल तर आफ्नै अनन्त लक्ष्य प्राप्तिमा बगिरहेका छन् निरन्तर नदीहरू समयका धार हुन् जो बाधा पन्चाउँदै अगाडि बढ्छन् कुनै परिधि सीमा वा घेरोले रोकिन्न न त रोक्न सक्छ इतिहासको झुटो गौरवले र समुद्र सभ्यताको अन्तिम प्रश्न जहाँ सबै नदीहरू खोलाहरू इन्द्रिणी र बादल जुन अनि आकाशले आफ्ना सबै अहङ्कार त्यागेर एकाकार हुन्छन् समयसँगै त्यही समुद्रको किनारमा उभिएर पर परस पर परदूर क्षितिसम्म एक तमासाले हेर्दै सोत्ने गर्दछु कल्पन्छु मानिसको जीवन पनि आकाश झैँ फराकिलो जुन जस्तै उज्यालो बादल झैँ गतिशील र इन्द्रिणी जस्तै रङ्गीन भएर खोलाबाट सुरु भई नदी बनेर समुद्रतर्फ बग्ने अस्तित्वको अनिवार्य यात्रा रहेछ यसरी यो कवितामा कवि मनोज राईले जीवनको यात्रालाई आकाशसँग जुनसँग बादलसँग इन्द्रणी खोला र नदीहरूसँग तुलना गरेर एउटा जीवनको अस्तित्वको एउटा छुट्टै पनलाई यो कवितामा प्रस्तुत गर्नुभएको छ। यो कविता निकै राम्रो र मन छुने खालको मैले अनुभव गरेको छु। र अर्को एउटा चाहिँ मैले विश्वकर्मा मनु विश्वकर्माको यो कविता लिएको छु। म आरनमा भरभराइरहेको कोइला, यो बडो गजबको शीर्षक छ। म आरनमा भरभराइरहेको कोइला, मनु विश्वकर्मा। इगौँदेखि कचल्टिएको तिम्रो दिमागको भ्रममा हुर्किएको विकलाङ्ग मनरोगभित्र पर्ने एक अछुत हुँ म। इतिहासदेखि वर्तमानसम्मको हुरहुराउँदो कुरूप अनुहारमा कलङ्कित मान्छे हो मेरो पहिचान। मबाट मलाई नै खोसेर, मबाट मलाई नै अलग्याएर, मबाट मलाई नै अल्मल्याएर मेरो पहिचानबाट वञ्चित मान्छे हुँ। मलाई थाहा छ म यो माटाको पहिलो सर्जक, राग सुर धुन गाई बजाएर नाचेँ ठाउँ ठाउँमा, खबर सुनाएँ मेरा शिल्पले, माटोलाई जोडेँ आँसु हाँसु र जीवनलाई उनी देशको खातिर कयौँ पटक बलिदान गरेँ। तै पनि कुरू पहिचान बोकेको मानिस हुँ म। आज पनि स्वतन्त्र भएर जीवनका चरण चरणको खुसी मिल्दैन, प्रेम गरेको न्युमा मर्नु मर्नु पर्छ, मन्दिर पसेकै न्युमा कुठिनु पर्छ, पानी छोएकै न्युमा काटिनु पर्छ। मेरा कला सिप र आविष्कार उद्योगमा परिणत हुँदा तिम्रो पहिचान बन्यो उही सिप गर्नेमा, उही श्रम गर्नेमा। तिमी गर्दा तिमी उच म निच कसरी, तिमी छुत म अछुत कसरी, तिमी धनी म गरिब कसरी। अत्याचारको डगरभित्र नाहकमा जीवन फाल्न विवश पुर्खाको कसम, नयाँ युगमा उदाउँदो प्रभाती किरणको कसम। अब मेरा आँखा बन्द हुने छैनन्, मेरा उठ कलेटी पर्ने छैनन्, मेरो कलमा लेखी मेरो कलम लेखिरहनेछु। तिमीले जबरजस्ती लादेको पहिचान फ्याँकेर म मान्छे नभएसम्म, मलाई दमनको खागमा उन जन्मिएको अद्भुत मिसाइल नभन्नु, तुफानको हङ्कारमा पहि चम्किएको फुलुङ्गु भन्नु, मलाई आरनमनमा भरभराइरहेको कोइला भन्नु, मलाई आरनमा भरभराइरहेको कोइला भन्नु। यो कविता थियो मनु विश्वकर्माको, म आरनमा भरभर रहेको कोइला भन्ने शीर्षक रहेको थियो। श्रोताहरू, अब अर्को एउटा कविता मैले दृष्टि श्रेष्ठ बहिनीको लिएको छु। उमेर जसले मलाई सिकायो भन्ने यो कविता रहेको छ। उहाँको कविताको शीर्षक छ उमेर जसले मलाई सिकायो। हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, तर जिब्रोले ती सबै शब्दहरू सम्हाल्न सक्दैन, सबै कुराभित्रै थुनिन्छ अनि आँखामा नबोलिएका भावनाहरू चम्किन्छ। यो उमेर हाँसो जहाँ हाँसो र आँसु एउटै अनुहारमा भेटिन्छ, सुख र पीडा एउटै मनमा मिसिन्छ। कसैले ठिक छ नि भन्छ, तर भित्रको चोट कसैले देख्दैन। कहिलेकाहीँ त लाग्छ सबैलाई खुसी राख्ने काममा आफै कहाँ हराएको छु कि, सानो कुराले पनि मन पोल्छ, शब्दहरू काँडो झैँ घोचिन्छ। यो उमेर जहाँ जतिले भन्छन् म ठुलो भइसकेँ, तर संसार भन्छ तिमी त बच्चा हौ, अनि त्यही बिचमा आफ्नो पहिचान खोज्दै भड्किन्छ मन। आमा भन्छन् बाहिर नजा, बाबा भन्छन् राम्रोसँग पढ, तर भित्रको स्वर भन्छ किन कसैको मेरो कुरा सुन्दैन। यो उमेर जहाँ रिस चाँडै उठ्छ, तर बोल्ने शब्द भेटिँदैन, जहाँ आँसु सजिलै बग्छ तर कारण आफै बुझिँदैन। यो उमेर जुनले सिकाउँछ मौन रहँदा पनि धेरै कुरा भन्न सकिन्छ, पीडाभित्रै पनि मुस्कान खोज्न सकिन्छ। यो उमेर जहाँ गल्ती सिकाइ बन्छ, जहाँ आँसु साहस बन्छ, जहाँ हराएको आत्मविश्वास फेरि आफ्नो बाटो फेला पर्छ। र अन्त्यमा जब भोलि हामी फर्केर हेर्छौँ यो सबै पीडा सुर डर सम्झिँदै भन्छौँ त्यो हाम्रो उमेर थियो जसले हामीलाई बलियो बनायो। श्रोताहरू यिनै विभिन्न श्रोता विभिन्न रचनाकारहरूको कवितासहित अब हामीले छुट्टी लिने बेला भएको छ। त हाम्रो यो दोभान साहित्यिक कार्यक्रमबाट आज हामीले यहाँहरूलाई विभिन्न रचनाकारहरूको रचना मूलत कविता हामीले प्रस्तुत गऱ्यौँ र आगामी दिनहरूमा पनि हामी यसै गरी यहाँहरूका रचनाहरू प्रस्तुत गर्नेछौँ। यहाँहरू पनि यो हाम्रो बिएफबिएस गोर्खा ब्रिटिस रेडियोमा जोडिन सक्नुहुन्छ, आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ र आफू प्रत्यक्ष टेलिफोनमा जोडिएर पनि आफ्ना रचना वाचन गरेर आफै सुनाउन सक्नुहुन्छ र आफ्नो आवाज नेपालमा मात्र होइन बेलायत क्यानाडा अमेरिका ब्रुनाई हङकङ सिङ्गापुर भारत जहाँ जहाँ नेपालीहरू अस्ट्रेलिया जहाँ जहाँ नेपालीहरू छरिएर रहेका छन् ती धेरै नेपालीहरूले यो ब्रिटिस गोर्खा रेडियोलाई आफ्नो प्यारो साथीको रूपमा लिने गरेका छन् र आफैसँग चाहिँ यसको चाहिँ मधुर ध्वनि यसका विभिन्न कार्यक्रमहरू सुन्ने गरेका छन्। तपाईँको आवाज संसारभरि छर्न चाहनुहुन्छ, तपाईँको आवाजबाट आफ्ना रचनाहरू संसारलाई सुनाउन चाहनुहुन्छ भने त यसै रेडियोबाट हामीसँग जोडिनुहोस् र हामी तपाईँको आवाजलाई संसारभरि फैलाउँछौँ तपाईँका रचनाका माध्यमबाट। यिनै विचारका साथ आज हामी यहाँहरूबाट बिदा लिन्छौँ। आजको दिन मङ्गलमय होस्, शुभ होस्, धन्यवाद।

0: Lion Buddy. Atma on his smart speaker, my bonhos. Play BFBS. You, BFBS Gorkha Radio. Gorkha Radio.
1: भएको छैन यसैबीच त्रिशुली नदीमा पानीको बहाव बढ्दै गएपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ. स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ. धादिङको कृष्णभीरमा सडक भाँसिएपछि मुगलिन काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ. बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख दिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सडक भाँसिएपछि दुवैतर्फको यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो. सडक अवरुद्ध भएपछि मुगलिनतर्फ तथा काठमाडौँ आउने जाने सवारी साधन प्रभावित भएका छन्. सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ. यात्रु तथा सवारी चालकलाई अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन पाण्डेले आग्रह गर्नुभएको छ. चितवनमा पहिचान नखुलेका शव देवघाटको जंगलमा माटोमुनि व्यवस्थापन शुरू भएको छ. शवबाट डीएनए संकलन गरेर पहिचानका लागि अभिलेख राख्दै प्रशासनले शवलाई माटोमुनि व्यवस्थापन गरेको हो. शव सडेर दुर्गन्ध फैलिन थालेपछि थप स्वास्थ्य जोखिम बढ्ने अवस्था आएपछि शव व्यवस्थापन गरिएको हो. व्यवस्थापन प्रक्रियाबारे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेल.
2: आइसिआरसीको इन्टरनेसनल यो प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने सुरक्षित साथ राख्ने एउटा निर्णय गऱ्यौँ. तपाईँलाई म थोरै यसको चाहिँ प्रोसिडियर बताउँछु. जो मान्छेको चाहिँ मिसिङ हुनुभएको छ उहाँलाई पनि यो जानकारी हुन जरुरी छ. त्यस कारणले चाहिँ कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो. 1.5 मिटर अग्लो खाडल खनेका छौँ जहाँ सिङ्गल सबलाई राखिनेछ र एउटा सब र अर्को सबको बिचमा 40 सेन्टिमिटरको दूरी ग्याप हुनेछ. त्यसमा चाहिँ र टेल र हेड जस्तै एउटाको टाउको छ भने अर्को चाहिँ खुट्टा साइड त्यसरी चाहिँ हामीले राख्दै जानेछौँ. विशेष गरेर हामीले सबलाई तल राखिसकेपछि खुट्टा हात उहाँहरूको के चिज छ त्यो बचेको चिजमा हामीले नष्ट नहुने खालको चाहिँ एउटा के अरे सङ्केतले हामीले हातमा हुनसक्छ खुट्टा हुनसक्छ. पछि भरतको भने भरतको BHF 01 02 अब जतिसम्म बढ्दै जान्छ त्यो चिजलाई पनि हामीले उसको सब दपन गर्दा हामीले राख्छौँ कि ताकि खोजी गर्ने क्रममा त्यो पनि नमेटियोस् नष्ट नहोस् भन्नका लागि. अब माटोबाट पुर्छौँ. माटोबाट पुरिसकेपछि फेरि हामीले ढलान गरेर 1 फिट तल र 1 फिट माथिको हामीले एउटा स्ट्यान्ड बनाएका छौँ. जुन नम्बरिङ तल त्यो नम्बर माथि पनि सबको चाहिँ बाहिरबाट पनि प्रष्ट देख्न मिल्ने होस् भनेर हामीले त्यसरी म्यानेज गरेका छौँ. त्यसपछि पनि हामीले एकचोटि यो काम सकिसकेपछि मुचुल्का संयुक्त मुचुल्का हुनेछ. भिडियो पनि गर्नेछौँ, फोटो पनि खिच्नेछौँ र त्यसपछि हामीले यसको चाहिँ यसको जिआर अथवा नक्सा पनि हामीले चाहिँ छेड गर्नेछौँ र यो ठाउँलाई चाहिँ घेराबन्दीको रूपमा चाहिँ हामीले राख्नेछौँ र आफन्तले अब हामीले सबै जति पनि हामीले अनआइडेन्टिफाइड डेड बडिजहरूलाई हामीले उहाँ प्रत्येकको चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ. जसको मिसिङ हुनुभएको छ उहाँको आफन्तको हामीले सम्बन्धित जिल्ला अस्पतालबाट उहाँको डिएनए कलेक्सन हुनेछ. डिएनए कलेक्सन भएपछि यहाँ जम्मा भएको कलेक्सन स्याम्पल र त्यो सम्बन्धित आफन्तको चाहिँ डिएनए स्याम्पलिङ म्याचिङ भएपछि उहाँहरूले आएर यो यहाँ राखिएको चाहिँ सुरक्षित राखिएको सबलाई उहाँले लान सक्नुहुनेछ.
1: बाढी पहिरो प्रभावितका लागि राहत सामग्री लिएर विभिन्न सङ्घ संस्था प्रभावित क्षेत्रमा जान थालेका छन्। नेपाल युवा परिषद र क्रिएसन नेपाल पनि राहत सामग्री सहित नुवाकोट जाँदैछन्। नेपाल युवा परिषदका अध्यक्ष सरोज बानिया:
3: विशेष गरी अहिले मैले त्यो लान लागेको सामान चाहिँ यो सोलर लाइटहरू अनि त्यसपछि त्यो लगाउने लुगाहरू बच्चालेदेखिबाट ठुलो मान्छे लगाउने लुगाहरू सेनिटरी प्याडहरू मेडिसिनहरू ब्ल्याङ्केट्सहरू लिएर जान्छु. खाद्यान्न पुगेको छ. जो भेक्सिन मान्छेहरू थियो त्यो भेक्सिन मान्छे चाहिँ के गरे भन्दा त्यो सुरुको देवानमा जुन लुगा लगाएको अहिलेसम्म त्यही लुगा लगाएर बसिरहेको अवस्थाले गर्दाखेरि मसँग चाहिँ कपडाहरू चप्पल्सहरू अनि केही मेडिसिन्सहरू त्यसपछिबाट ब्ल्याङ्केट्सहरू अनि त्यसपछि टिसर्टहरू अनि ट्राउजरहरू सेनिटरी प्याड मेडिसिन अनि त्यसपछि यो प्लास्टिकका जगहरू खाना पानीको जम्मा गर्नुलाई जगहरू सोलर प्यानहरू लिएर जाँदैछ.
1: तपाईँहरू कुन बाटो हुँदै जाँदै हुनुहुन्छ?
3: गल्छिनी

0: फेरि हिजो रातिको वर्षाहरूले गर्दा बाटो ब्लकेट छ भनिभएको छ, त्यो ब्लकेटलाई खुलाउने काम जेसिबीले वडाध्यक्षले गराइरहनु भएको छ होइन। त्यहाँबाट चाहिँ क्रस भएर जाँदाखेरि चाहिँ लगभग लगभग म यहाँ गल्छीबाट 1.5 घन्टामा त्यो चाहिँ अफेक्टेड एरिया चाहिँ कोलोनी भन्ने ठाउँमा पुग्दैछु।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा
2: हजुर नमस्कार बीएबएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन।

त आदरणीय श्रोताहरु, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको यो एउटा छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा बसाई अर्को एउटा श्रृङ्खलामा आज पनि उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रम संगीत गंगाको व्यवसायको ढोका उगार्न चाहन्छु। सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, माटो बोलेको गीतबाट र श्रोताहरू आज भने मैले व्यवसायको उठानमा राख्न गइरहेको छु गीतकार नन्दा गुरुङले लेख्नुभएको एउटा गीत राजनराज शिवाकोटीको सङ्गीत अनि रमन रेग्मीको स्वरमा यही गीत कार्यक्रमको उठानमा।

नेपालै जाउँ जाउँ लाग्छ। आदरणीय श्रोताहरू, एउटा नेपाली मन, जुन मन संसारको जुनसुकै मखमली सुखमा समेत लोभिँदैन, नेपालसँगको उसको नाता दुनियाँको कुनै पनि धन दौलत ऐश र ऐश्वर्यले समेत किन्न सक्दैन, किमार्थ किन्नै सक्दैन। किनकि नेपाल भनेको त नेपालै हो, जसको अगाडि सिङ्गो ब्रह्माण्ड समेत एउटा सानो कण जस्तै लाग्छ हरेक नेपालीहरूलाई। यति सुन्दर देश पृथ्वीको कुनै कुना कन्दरा र ठाउँहरूमा भेट्न मुस्किल छ। प्रकृति र संस्कृतिको धनी देश नेपालभित्रको पूर्व होस् या पश्चिम, जहाँ जता पनि जाउँ जाउँ लागिरहन्छ नेपाली मनहरूलाई। अनि कहिले यहीँका अग्ला हिमाल चढेर रमाउन मन लाग्छ नेपालीहरूलाई, र कहिले पहाड उक्लेर सुसेल्न मन लागिरहन्छ। अनि तल तराई झरेर डुल्ने मन कुन नेपालीको नहोला, जहाँ जता बसे पनि अन्तत नेपालमै फर्किएर नेपालमै बसेर नेपालीहरूको सेवामा लाग्ने इच्छा र हरेक नेपालीहरूको रहेको एउटा वास्तविकता बोलेको गीत राखे। नेपाली गाउँ बस्तीमा केही गरेर नेपालकै सहर सुधारेर सुन्दर शान्त सुशासित नेपाल बनाएर यही मातृभूमिको काखमा बसेर हाँस खेल गर्दै नेपाल बनाउने मन बोकेर नेपाललाई फर्केर नेपालमै आएर केही गर्ने मन बोकेको नेपाली सक्लो मन मनको गीत, यो देशभक्ति गीत राखे मैले कार्यक्रम संगीत गंगाको उठानमा रमन रेग्मीको स्वरमा। गीत रचना रहेको थियो नन्दा गुरुङको, भने यसमा संगीत रहेको थियो राजन राज शिवाकोटीको। आदरणीय श्रोताहरू, गीतको भाव, संगीतको जानकार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम संगीत गंगामा फेरि एउटा अर्को सुमधुर गीत यहाँहरूमा आजमा राखिहाल्छु। र यति बेला भने चाहिँ म मुरलीधरले गाउनु भएको एउटा गीत राख्न चाहन्छु, गीतकार सिएरा आचार्यको गीत रचना अनि सुरेश अधिकारीको संगीतमा।

मायाको त्यो गहिराई अनि त्यो विशालतालाई बुझ्न नसक्ने एउटी प्रेयसीको त्यही वास्तविकताको धारले मुटु रेटिन पुग्दा अझ भनौँ मायाको त्यही पवित्रताको कसीमा शङ्का गरेर तिललाई पहाड बनाउने कुरौटीहरूकै कुरा सुनेर त्यही वास्तविकता चिन्न नसक्दा टाढिएको मायाको त्यही दूरीलाई नजिक पार्न नसक्नुको एउटा दुखेसो तितो सत्य बोलेको गीत मौकामा चौका हान्न नसक्ने त्यही पर पुगेकी मान्छेसँग अनेकौँ प्रश्न उठाउँदै वास्तविकताको नजिक पुग्न नसक्ने प्रिय मान्छेसँगको गुनासो बोलेको गीत राखेँ मैले यहाँहरू माझमा गीतकार सुरेश आचार्य अर्थात् सियरा आचार्यको गीत रचना सुरेश अधिकारीको सङ्गीत अनि मुरलीधरको स्वरमा हुन त आदरणीय श्रोताहरू मायामा हो यस्तै सानो तिनो खोट हुँदैमा त्यसबाट टाढा भइहाल्नु हुँदैन किनकि चन्द्रमामा समेत थोरै दाग हामी देख्न सक्दछौँ त्यसैले मायामा समेत ब्रह्माण्ड हुन्छ त्यसलाई देख्न र भेट्टाउन भने चाहिँ सक्नु पर्दछ प्रेमीहरूले।

0: SBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नपसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो बिएबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण यो बेला सुन्दै हुनुहुन्छ। र भर्खरै मैले एउटा गीत राखेँ, म बोल्दा धुन निस्कन्छ रुदा खुन निस्कन्छ। माया गरेकै प्रिय मान्छेले त्यही मायाभित्र लुकेको त्याग नदेख्दा, समर्पण नदेख्दा आफै जलेर उसैलाई उज्यालो पार्दासम्म, त्यसको चमक नदेखेपछि आफ्नै इज्जत र प्रतिष्ठासम्म दाउमा राखेर रा, लिलाम गर्दासम्म पनि त्यो त्याग देख्न नसक्ने, बुझ्न नसक्ने एउटा कठोर मनले एकोरो प्रहार गरेपछि जिउँदै मरे तुल्य बन्दा समेत उल्टो धारे हात र आरोपको पहाडले थिच्न खोज्दा तिनै निठुरीप्रति गरेको गुनासो थियो प्रस्तुत गजल। समीक्षा अधिकारीको स्वरमा जीवनदास सुनारले यो गजलका शेरहरू लेख्नु भएको थियो भने सङ्गीत रहेको थियो सिडी विजय अधिकारीको। हुन त आदरणीय श्रोता, यो मायाको दुनियाँमा थुप्रै अचम्म अचम्मका मोडहरू आइदिन्छ। कहिले एकतर्फी प्रहारको चोटले पिरोलिन्छ त अनि कहिले त्यही मायाको कैदी भएर मुटुकै जेलमा हराउन चाहन्छन् प्रेमी मनहरू।

बैदी बनाऊ मलाई तिम्रो मुटुको जेलैमा। आदर श्रोताहरू, मायाको जेलभित्र बसेर मिठो मायाको अनुभूति लिन चाहने प्रेमी मनको चाहना, कदममा कदम मिलाएर हिँड्ने चाहना बीच मायाकै छाया बन्न आतुर मनको गीत, दुःख आफै लिएर भए पनि सुख भने बाँड्ने इच्छा पोख्दै गरेको, अझ भनौँ झरी बादल वर्षालाई समेत मायाले नै छोप्न चाहने प्रेमिल भावको यो गीत राखे मैले यहाँहरू माझमा विश्व नेपालीको स्वरमा, नूतन भूषालको गीत रचना अनि सुनिल मास्केको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोता, मायाको मोह त्यति बेला बढी दिन्छ नि जति बेला ऐनासँगै रूप रङको बेगलाई छेक्न नसक्दा अनि चढ्दो उमेरको छालले कत्तिखेर मनलाई तानिदिँदा हुत्याइदिँदाखेरि त्यति बेला मायाको त्यो बेग रोक्न छेक्न साँच्चै नै गाह्रो भइदिन्छ।

हजुर आदरणीय श्रोताहरू, उमेरले ल्याइदिने जीवनको एउटा कठिन अनि अत्यन्तै प्रेमिल र चञ्चल समयसँग खुल्न खोज्दै गरेकी एउटी नारी मन जो ऐनासँग आफ्नो बदलिँदै गरेको जीवनका रङ्गहरूसँग दङ्ग र फुरुङ्ग भएर जिस्किरहेकी छिन्, जुन जस्तै सुकिली अनि फुल जस्तै ताजा जवानीको एउटा अभाव प्रस्तुत गीत थियो गायिका शिखा भारतीको स्वरमा। गीतकार अनि सङ्गीतकार हुनुहुन्छ श्रोताहरू राजन राज शिवाकोटी। वास्तवमा यस्तै चञ्चलता र खुलदली बीचमा श्रोताहरू कसिएको माया जब जब झाँगिँदै जान्छ नि, हो त्यही बेला हो प्रेमी मनहरू एक अर्का बीच छुट्टिन नसक्ने, अनि त्यही बेला हो त्यस्ता ढुकढुकीका लागि एउटा जुनी समेत थोरै लागिदिने। त्यही भएर त्यही पाएको जुनीमा मायाका सबै बेली विस्तार लगाउन चाहन्छन् त्यस्ता प्रेमी मनहरू।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: हजुर आदरणीय श्रोताहरु, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगामा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। यसै क्रममा भर्खरै मैले एउटा प्रेमिल भावको गीत यहाँहरू माझमा राखेको थिएँ श्रोताहरू,
3: जहाँ मायाले वादेको मन जो एक अर्का बीचको कमीमा अपुरो र अधुरो भइदिन्छ, छुट्न परे पनि मरे तुल्य भइदिन्छ, आँखाकै नानी वरिपरि भएर बाँच्न चाहने दुई प्रेमी मनको एउटा भाव थियो। हेमकुमार राईको गीत रचना, महेश खड्काको संगीत अनि जगदीश समाल र रजिना रिमालको सुर रहेको थियो प्रस्तुत गीतमा। हुन त आदरणीय श्रोताहरू, जब मन खोलेर माया गर्नेहरूले ठिक त्यस्तै मायाको अपेक्षा समेत राख्नु स्वाभाविकै हो। त्यही भएर पनि श्रोताहरू, त्यस्ता सच्चा प्रेमीहरूको ख्याल र बन्दोबस्ती समेत
2: उस्तै दरिलो तरिकाले राख्नु चाहिँ पर्दछ।

भन के छ बन्दोबस्त, म आउँदैछु सुस्त सुस्त बोकेर प्रेम गङ्गा, भन के छ बन्दोबस्त। आदर श्रोताहरू, प्रेमको गङ्गा नै बोकेर आउँदै गरेकी एउटी प्रेयसी, जसले कुनै कुरा नलुकाएर खुलस्त एउटा खुला किताब जसरी आउँछ भने त्यो माया साँच्चै कञ्चन पानी जस्तै हो, जहाँ न कुनै खोट हुन्छ न त कुनै चोट नै हुन्छ। श्रोताहरू, बरु उल्टो प्रेमको सागर नै उर्लिएर आइदिन्छ अनि त्यसलाई सम्हालेर राख्नलाई हिम्मत आँट चाहिँ गर्न सक्नुपर्छ। माया गर्छु भन्नेहरूले, माया दिन्छु भन्नेहरूले, अझ भन्ने भने प्रेमिल मनहरूले, प्रेमीहरूले। गीतकार आनन्द अधिकारीको गीत रचना अनि मिलन नेवारको स्वर र आनन्द राईको सङ्गीतको प्रस्तुत गीत पनि आदरणीय श्रोताहरू यसैको प्रतिनिधि गीत हुन सक्दछ। अनि श्रोताहरू, जब यति धेरै मखमली मायामा मन बेरिन्छ नि, त्यहाँ पक्कै पनि सिन्दुर र पोतेको महत्त्व हुनेछ।

बस्नु मन सम्माली आदरणीय श्रोताहरू, मायाको असली उपहार सौभाग्यको सामग्री सिन्दूर पोते बोकेर एउटी प्रिय मान्छेको अगाडि मायाको स्वीकारोक्तिको आग्रह गर्दै गरेको एउटा प्रेमिल भावको गीत थियो प्रस्तुत गीत। साधुराम गुरुङको गीत रचना, युवराज चौ लगाएको स्वर अनि राजकुमार बगरको सङ्गीतमा। आदरणीय श्रोताहरू, अब कार्यक्रमको पुछारमा यो विषौनीमा गीतकार लीलाराज काममाङको गीत रचना रहेको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदाउन चाहन्छु। यस गीतमा स्वर रहेको छ गायिका शान्तिश्री परियारको, भने सङ्गीत यसमा शङ्कर थापा इस्माइलको रहेको छ। गीत रचना लीलाराज काममाङको। यसै गीतको साथ म बिदाउन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: The Lion Buddy.
1: On air.
0: Ashma.
1: On a smart speaker. My phone host.
0: Chai BFBS. You. BFBS. Gorkha Radio. Gorkha Radio.
2: घटनामा मानवीय क्षति भने भएको छैन। यसैबीच त्रिशुली नदीमा पानीको बहाव बढ्दै गएपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। धादिङको कृष्णभीरमा सड़क भाँसिएपछि मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख दिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सड़क भाँसिएपछि दुवैतर्फको यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो। सड़क अवरुद्ध भएपछि मुगलिनतर्फ तथा काठमाडौँ आउने जाने सवारी साधन प्रभावित भएका छन्। सड़क खुलाउने प्रयास भइरहेको छ। यात्रु तथा सवारी चालकलाई अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्न अघि सड़कको अवस्थाबारे जानकारी लिन पाण्डेले आग्रह गर्नुभएको छ। बाढीमा परेर निधन भएका कुशल व्यवस्थापनलाई नष्ट भनेर नबुझ्न फोरेन्सिक विज्ञले आग्रह गरेका छन्। फोरेन्सिक विज्ञ डाक्टर हरिहर वस्तीले पछि झिकेर अन्त्येष्टि गर्न सकिने गरी व्यवस्थापन गर्न आवश्यक हुने बताउनु भएको छ।
3: एकअर्कामा नटसाइकन नछुवाइकन निर्देशिकाले स्पष्ट रूपमा गाइडलाइन के अरे निर्देशित गरेका छ। यो सबै फलो गरेर चाहिँ हामीले चाहिँ डकुमेन्ट गरेर बाढीलाई गाड्ने र यो सुरक्षित रहन्छ। 12 वर्षसम्म त्यो सुरक्षित रहन्छ। 12 वर्षपछि चाहिँ त्यसलाई चाहिँ डिसमेन्टल गर्न सकिन्छ। 12 वर्षसम्म चलाउन पाइँदैन त्यो गाडीको। यदि पहिचान गर्ने थप सूचना आएन भने त्यो चाहिँ त्यो अस्थायी चयन चाहिँ स्थायी चयनमा आफै बद्लिन्छ। तर सूचना मिल्यो भिड्यो उसको डकुमेन्टसँग भने हामी तुरुन्तै हाम्रो आफन्तहरू आउँछन् यो मान्छे हाम्रो जस्तो लाग्छ भनेर फेरि चाहिँ हामीसँग टाइम हुन्छ। त्यो आउनलाई हामीलाई टाइम लाग्छ, महिनौ लाग्छ अथवा हप्ताउ लाग्छ। त्यो पछि हामी फेरि चाहिँ ट्र्याक गर्न जान्छौँ।
2: देशका विभिन्न भागमा पहिचान नभएका शवका कारण स्वास्थ्य संकट निम्तन सक्ने भन्दै विभिन्न जिल्लामा जमिन मुनि व्यवस्थापन गरिएको हो। रसुवामा बाढीबाट प्रभावित 2697 उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार बिहान 7 बजेसम्ममा टिमुरे, स्याफ्रुवेसी, धुन्छे र मैलुङ क्षेत्रबाट हेलिकप्टर मार्फत 2497 र स्थल मार्गबाट 200 जनाको उद्धार गरिएको छ। हेलिकप्टरबाट उद्धार गरिएका मध्ये 216 जना विदेशी नागरिक छन्। तीमध्ये 121 भारतीय, 72 चिनियाँ, 15 कोरियाली, 4 जर्मन, 2 अमेरिकी, 2 इटालियन र 1 ओमानी छन्। बाढी प्रभावित जिल्लामा नेपाली सेनाका 8300 भन्दा बढी सैनिक उद्धार तथा राहतमा खटिएका छन्। यसैबीच सेनाले जलविद्युत आयोजनाका टनेलका प्रवेशद्वार खोज्ने काम पनि गरिरहेको जनाएको छ। त्रिशुली हाइड्रो पावरको 3A टनलको प्रवेशद्वार खोज्ने क्रममा ठूलो वर्षापछि खोलाको सतह बढेपछि केही समयका लागि खोजी रोकिएको सेनाले जनाएको छ। चीनबाट 2 विमानमा राहत सामग्री आएको छछ। चीनको पीएलए वायुसेनाका 2 ठूला Y-20 कार्गो विमानबाट आपतकालीन राहत सामग्री आएको चिनियाँ दूतावासले जनाएको छ। ती सामग्री नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको छ। राहत सामग्रीसँगै उद्धार उपकरणसहित 4 चिनियाँ सुरुङ उद्धार विज्ञ पनि आइपुगेको चिनियाँ दूतावासले जनाएको छ। त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्र्याक र प्राथमिक उपचार किट सहित 13,200 थान आपतकालीन राहत सामग्री 50 टन बराबरको छ। भोटेकोशी बाढी पीड़ितका लागि भारतले 4 पटक राहत सामग्री नेपाल पठाएको छ। भारतका विदेश मन्त्री एस जयशंकरका अनुसार 11 टन राहत सामग्री सहित गैराती C-130 सैन्य विमान नेपाल पठाइएको हो। खोज र उद्धारका लागि उपकरण सहितको सुरुङ प्राविधिक टोली, फोरेन्सिक उपकरण सहित डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजेनिक किट सहितका राहत सामग्री पठाइएको उहाँले बताउनुभयो। साथै 230 फिटको सिंगल लेन मोड्युलर स्टील पुलका लागि उपकरण बोकेको 16 ट्रक नेपाल आइपुगेका छन्। भारतीय विदेश मन्त्री जयशंकरका अनुसार हालसम्म भारतले औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य प्याकेट, पानी शुद्धिकरण ट्याब्लेट र प्राविधिक उपकरण सहित कुल 68.5 टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ पठाइसकेको छ। अमेरिकी सरकारले नेपालका बाढी पीड़ितका लागि 36 लाख अमेरिकी डलर भन्दा बढीको थप मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घड़ीमा अमेरिकाले साथ दिँदै 36 लाख डलर भन्दा बढीको जीवन रक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ। विज्ञप्ति अनुसार 3 महिनाका लागि 10,000 बाढी पीड़ितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ। यसअघि 5 लाख डलर सहयोग गर्ने घोषणा भइसकेको छ। बाढी तथा पहिरोको जोखिमका कारण विभिन्न जिल्लाका मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ। नेपाल

बिएसको गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता, आइतबार हामी भगवान् सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताको रूपमा पूजित भगवान् सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। शुभ जागरण कार्यक्रमको एउटै उद्देश्य छ वास्तवमा शुभ जागरण गर्नु। जागरण भनेको बिउजनु, शुभ भनेको शुभ छँदैछ, हामी बिउजिएका छैनौँ। त्यस कारणले शुभ जागरण जो छ त्यसतर्फ हामी अग्रसर छौँ। वास्तवमा जाग्ने कसरी हो त्यो त जाग्नेलाई नै थाहा होला, हामी त जागेका छैनौँ। तर जागेकाहरूले बताएका कुराहरूमा एउटा जगाउने खालको सामर्थ्य चाहिँ देखिन्छ। तर अब हामीले त्यसलाई आत्मसात गर्न नसकेर हो अथवा हाम्रो चाहना नभएर हो यो हामीले बुझ्न सकेका छैनौँ। र कुनै न कुनै बिन्दुमा काहीँ न काहीँ गएर हामीले अवश्य पनि बुझ्नेछौँ। तर त्यो बुझ्ने चेष्टालाई हामीले चेष्टाको रूपमा नलिएर यदि उपेक्षित अवस्थामा स्वीकार गऱ्यौँ भने हाम्रो बिउझाइ नहुन पनि सक्छ। र फेरि पहिले जसरी नै जस्तो हाम्रो अनन्त जन्मदेखि हामी नबिउजिकन यहाँसम्म आइसकेका छौँ, किनभने हामी अहिले वर्तमान छौँ, यहाँ छौँ, त्यसैले हामी पहिले कहिल्यै पनि बिउजेका थिएनौँ, जागेका थिएनौँ, र हामी कहिल्यै पनि भगवानको शरणमा गएका थिएनौँ। किनभने गएका थियौँ भने हामी अहिले यो संसारमा, यो मृत्यु लोकमा हुँदैन थियौँ, हामी भगवत धाममा हुन्थ्यौँ र शान्तिपूर्ण र आनन्दको एउटा अवस्थामा हाम्रो जीवन अगाडि बढिरहेको हुने थियो। त्यसैले हामी यो जन्ममा एउटा जाग्ने चेष्टा गर्दैछौँ। र जागेका जो गोस्वामी तुलसीदासजी हुनुहुन्छ, उहाँले जाग्ने तरिका सिकाउँदै भगवानको नामको महिमालाई उल्लेख गर्नुभएको छ। धेरै शास्त्रहरूमा धेरै कुराहरू उल्लेख गरिएको छ, तर हामी सबै शास्त्रहरू पढ्न सक्दैनौँ। त्यसैले शास्त्र पढेकाहरूले बताएको कुरालाई हामी स्वीकार गर्ने प्रयास चाहिँ गर्न सक्छौँ। त्यसैले हामी गोस्वामी तुलसीदासजीले यो विनय पत्रिकामा उल्लेख गर्नुभएको यो नाम महिमाको एउटा पद छ, त्यसैको आज चर्चा गरौँ। गोस्वामीजी भन्नुहुन्छ र

आदरणीय श्रोता श्रीमद् गोस्वामी तुलसीदास जी कृत विनय पत्रिकामा रहेको एउटा पद जो भगवत नाम महिमालाई गाउने पद छ त्यसको गायन गरे र त्यो पदले भनेका कुराहरू हामी चर्चा गरौँ। यहाँनिर हामीले एउटा कुरा के बुझ्नु पर्दछ भने राम नाम भनेर केवल राम राम राम भन भनेको होइन, यो आध्यात्मिक भाषामा सन्तहरूको भाषामा भगवान नामलाई राम नाम भनेर पनि मान्ने गरिन्छ जान्ने गरिन्छ। त्यसैले राम नाम भनेको राम राम राम भन्न पनि सकिन्छ, सीताराम सीताराम राधेश्याम राधेश्याम राधे राधे श्याम श्याम कृष्ण कृष्ण गोविन्द गोविन्द मुरारी मुरारी हरि हरि नारायण नारायण जे पनि भगवानका जति पनि नाम छन् ती मध्ये एउटा नाम लिन सकिन्छ आफ्नो इच्छा आफ्नो रुचि र आफ्नो परिवेश अनुसारको। तर गोस्वामीजी भगवान रामको भक्त हुनुहुन्थ्यो र सीताराम को भक्त भएको हुनाले उहाँले राम भन्नुहुन्छ र रामका कृष्णका भक्तहरूले पनि भगवान नामलाई राम नाम भन्ने गर्छन्। त्यसैले यसमा हामीले संशय अथवा दुविधा राख्नु हुँदैन। राम जपु राम जपु राम जपु बाबरे ए बाबरे ए बालकहरू हो नाम जप नाम जप भगवानको नाम जप घोर भव निधि घोर भव निर निधि। यो घोर भव भनेको यो भवसागरको जल रूपी समुद्र यो घोर छ भवसागरको रूपी समुद्र र यसकोबाट यसलाई पार गर्ने नाउ केवल राम नाम हो अथवा भगवानको नाम हो। त्यसैले भगवानको नाम रूपी नाउमा बसेर यो भवसागरलाई तर यसमा कुनै पनि संशय नगर भनेर गोस्वामीजीले पहिलो यो चरणमा भन्नुभयो। दोस्रो चरणमा भन्नुहुन्छ एकै साधन सबरी दिशि दिशा धिरे ग्रसे कलि रोग जोग संयम समाधि रे। एउटै साधन छ सबै बल रिद्धि सिद्धि सबै त्यही साधनले साध्ने गर्दछ किनभने योग संयम र समाधि आदि साधनहरू कलिकाल रूपी रोगले ग्रस्त भएका छन् र योग गर्न संयमित भएर इन्द्रियहरूलाई निग्रह गर्न र निरन्तर समाधिमा बसेर एउटा चिन्तन धारालाई अगाडि बढाउन तिमी समर्थ छैनौ, युगको धर्मले तो दिँदैन युगले त्यतातर्फ जाने अनुमति दिँदैन किनभने यो भयङ्कर घोर कलिकाल हो, यो कलिकालमा तिमीले अरू साधनहरूबाट शान्ति प्राप्त गर्न सक्दैनौ, केवल एउटै साधन छ त्यो हो भगवान नाम लियौ। भगवान नाम लिने विभिन्न प्रक्रियाहरू पनि बताइन्छन् तर यो वास्तवमा जिब्रोले निरन्तर रूपमा आफूलाई मन परेको भगवानको नाम आफूले मात्रै सुन्ने गरी अथवा अलि ठुलै स्वरमा एकान्तमा बसेर पनि लिन सकिन्छ भनिएको छ। मानसिक रूपमा भगवान नाम लिन निकै कठिन छ तर जिब्रोबाट भगवानको नाम उच्चारण गर्दै गइयो भने एक दिन मानसिक नाम उच्चारण गर्ने योग्यता त्यही जिब्रोबाट उच्चारित भगवान नामले जिन्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी यो बिएफपिएस गोर्खा रेडियो मार्फत यो शुभ जागरण कार्यक्रममा छौँ र यो शुभ जागरण कार्यक्रममा भगवान् नामको जो महिमा छ त्यसको चर्चा गर्दै गोस्वामीजीले बाबरे भनेर हामी मनुष्यहरूलाई आज्ञा दिनुभएको छ, आदेश गर्नुभएको छ, अथवा अनुरोध गर्नुभएको छ, विन्ती गर्नुभएको छ कि भगवान्को नाम रूपी नाउमा चढेर यो भवसागरलाई तर्ने चेष्टा गर। भलो जो है पोच जो है दाहिनो जो बाबरे राम नाम ही सो अन्त सबैको काम रे। राम्रो होस् खराब होस् अथवा उल्टा होस् अथवा सिधा होस् अन्तमा सबैलाई काममा आउने एउटै नाम हो, भगवान् नाम हो, अरू कुनैको केही काम छैन। किनभने युगले त्यो धर्म गर्न दिँदैन, युग खराब छ, कलिकाल छ, कलिकालमा नामले नि नाउको काम गर्छ भन्नुहुन्छ गोस्वामीजी। जग नव बाटिका रही है फली फुली रे। यो जगत चाहिँ एउटा आकाशमा रहेको बाटिकामा फल फुल फुलेको अवस्था जस्तो देखिन्छ अरे। यो आकाशमा एउटा बगैँचा छ, बगैँचामा फल फुल एकदम फल पाकिरहेका छन्, फुलहरू फुलिरहेका छन्, सुगन्ध आइरहेको छ र त्यो आकाश पुष्पको आकाश फलको हामी कामना गरेर हामी त्यतातर्फ दौडिरहेका छौँ। त्यस्तै आकाशमा देखिने बादलमा जो घर बनेका हुन्छन्, विभिन्न आकृतिहरू चित्रहरू बादलले बनाएका हुन्छन्, त्यस्तै यो संसारलाई पनि त्यस्तै संसार हो। जो आकाशमा धुवाँले बनाएको घरलाई हामीले आफ्नो घर मान्न सक्दैनौँ, त्यसै गरी यो संसारका क्षणिक विषयहरू पनि त्यस्तै हुन्। त्यस कारणले यिनीहरूतर्फ तिमी नलाग। यो संसारका पदार्थहरू केवल देखिने मात्रै राम्रा हुन् आकाश पुष्प जस्तै, तर यिनीहरूले कुनै पनि काम दिँदैछन्। छेड छेडमा यिनीहरूको नाश भइरहेको छ। नाशवान पदार्थहरूबाट हाम्रो कसरी कल्याण हुन सक्छ र? राम नाम छाडी जो भरोसो कराई और रे, तुलसी परोसो त्यागी मागे कुर कौर रे। तुलसीदासजी भन्नुहुन्छ, राम नाम छाडेर अरू कुनै पनि साधनमा यदि कसैले भरोसा गर्छ भने त्यो त्यस्तै हो जस्तो थालमा पस्किएको भोजनलाई छाडेर कोही व्यक्ति एक एक गाँस माग्दै समाजमा घर घरमा चाहर्छ भने त्यो कसरी, त्यो कुकुरको जस्तो एक एक गाँसको लागि पुछर हल्लाएर घर घर अगाडि जो उभिने परम्परा छ अथवा अवस्था छ त्यस्तै गर्छ, त्यस्तै गर्नु हो। यदि नामलाई छोडेर अरू साधनमा लाग्नु भनेको पस्किएको छोडेर एक एक गाँस माग्नु जस्तै हो। त्यसैले तिमी यतातर्फ नलाग। ए बाबरे, ए दुखी प्राणी, हे जीव, यो विश्वास गर र नाम राम रूपी नाउमा चढ व्यवसायहरूलाई पार गर भनेर गोस्वामीजीले भन्नुभएको छ। र यसलाई हामीले आत्मसात गरेर आफूलाई मन परेको भगवान् नाममा हाम्रो जिब्रोलाई लगाउने चेष्टा गरौँ, यसैबाट कल्याण हुन्छ। जोसुकै जस्तोसुकै अवस्थामा जहाँसुकै छौँ, जेसुकै गर्दैछौँ, शुद्ध अशुद्ध, राम्रो नराम्रो, हामी जे गर्दैछौँ त्यहीँ यो भगवान्को नाम जिब्रामा लिउँ र त्यो काम गर्दै जाउँ, त्यही काम तपाईँको राम्रो हुनेछ। त्यसैले यतातर्फ हामी अग्रसर हुने चेष्टा भगवान्ले हामीलाई कृपापूर्वक प्रदान गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् जना। नमस्कार।

0: रसुवामा 60 मेगावाटको माथिल्लो त्रिशुली 3A भित्र चार दिनदेखि थुनिएका श्रमिकको उद्धारका लागि बाढी र वर्षाका बीच पनि काम नरोकिएको सरकारी अधिकारीहरूले जनाएका छन्। ऊर्जा तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीका अनुसार सुरुङभित्र लेदो नपसेको पाइएको र अक्सिजन पठाइएकोमा थप ठूला पुवाल खनेर आजै साँझसम्म उद्धारको नतिजा आउन सक्ने देखिएको छ।
1: सामान सप्लाई गर्नको लागि ड्रिल गरिसक्यौँ होइन, अनि दुईटा अरू थप होल बनाउँदैछौँ हामी। त दुईटा होलमा पनि क्राउनसम्म चाहिँ क्राउन भनेको जुन कङ्क्रिटिङ गरे हुन्छ नि भित्र, त्यहाँसम्म चाहिँ हामीले खोलिसक्यौँ। अबको बेलुकासम्म चाहिँ अब यदि कोही मान्छे बिउस भएर भित्र बसेको निकाल्न सक्ने अवस्था भयो भने चाहिँ अर्को टनेल मार्फत चाहिँ मान्छेलाई रेस्क्यु गर्ने चाहिँ कार्यक्रम रहेको छ। अनि अहिले नेपाल आर्मीको सेनाहरू पनि त्यहाँनिर अरू थप सामानहरू लिएर चाहिँ गएको अवस्था छ। ड्रिलिङ भएको छ, फेरि त्यहाँ कस्तो भयो भन्नुहुन्छ भने एकजना काम गर्ने अपरेटरको पनि थोरै त्यो चोट लाग्यो, उसको अम्लो त्यहाँनिर अलिकति काटियो, त्यही भएर थोरै ढिलो भयो। अब अहिले त सुचारु भइरहेको छ। अहिले
2: आज राति र बिहान चाहिँ पानीले असर गर्यो कि गरेन काम गर्न?
1: होइन, असर गरे पनि काम रोकिएको छैन, काम भइरहेको छ त्यहाँनिर। विस्फोट पदार्थ लाने अनि अरू कामहरू पनि, जस्तै विस्फोट पदार्थको लागि पनि अरू एसेसरिजहरू लाने काम पनि भइरहेको छ, अर्को मान्छेहरूलाई निकाल्नको लागि।
2: अरू जलविद्युत आयोजनाको टनेलको कुराहरू पनि आइराखेको छ, तिनमाको अवस्था के छ अहिले? यो चाहिँ त्रिशुली 3A को कुरा भयो।
1: अरूमा त्यस्तो त्यति धेरै मात्रामा चाहिँ अब त्यसरी भएको, त्यस्तै मान्छेको एभाइलेबिलिटी भएको चाहिँ हामीलाई आधिकारिक रूपमा भनौँ न, अब मिडियामा त आएको हजुरलाई पनि थाहा छ, आधिकारिक रूपमा आइसकेको अवस्था छैन। हामीले पनि डेटा कलेक्सन गरिराखेको छौँ, त्यस्तो हुने बित्तिकै पनि तुरुन्त अहिले चाहिँ अब हामीसँग चाहिँ एक्सपर्टको टिमै हामीले स्ट्यान्ड बाई राखेका छौँ होइन। अब जस्तै यो त इन्डियाबाट आएको र चाइनाबाट आएको त गइसकेको अवस्था छ, र त्योदेखि बाहेकको पनि अरू पनि स्ट्यान्ड बाईमा त्यस्तै प्राइभेट सेक्टरको कतैबाट त्यस्तो आएर चाहिँ रेस्क्युको लागि चाहिँ माग भएमा चाहिँ त्यहाँ पनि पठाउन सक्ने गरी चाहिँ हामीले स्ट्यान्ड बाई राखिरहेको अवस्था छ अहिले। फेरि चाहिँ पानी बढेर आउने सूचनाले गर्दाखेरि चाहिँ अलिक काममा थोरै असर परिरहेको छ, तर काम चाहिँ 100% दिएरै भइरहेको अवस्था हो।
2: यहाँहरूले त अब सुरुङको कम्पनीको व्यक्तिहरूसँग नै अब सम्पर्क भइहाल्छ, कतिजना मान्छे हुनुहुन्छ भन्ने चाहिँ जानकारी छ?
1: त्रिशुली 3A त अहिले हाम्रो त्यही 25 भन्ने, 25 30 भन्ने नि हो अहिलेको हाम्रो प्रारम्भिक जानकारी पनि, र हाम्रो चाहिँ आकलन पनि त्यही नै हो होइन। अब थप मान्छे पनि अब हुन सक्छ।
2: अब यहाँहरूलाई प्राविधिक जानकारी पनि हुन्छ, यत्रो चार दिन भइसक्यो, चार दिनभित्र सुरुङभित्र मान्छेलाई खानको लागि केही खाना पानीको व्यवस्था हुन्छ कि हुँदैन पहिले तयारी अवस्थामा राखिएको?
1: यो चाहिँ अब यदि आयोजना बनिसकेका अब मा चाहिँ अब र बन्दै गरेको त्यसरी राखेको हुन्छ, यसमा पनि अब केही दिनको लागि राख्ने अवस्था त हुन्छ। भित्र त ओइल फर्निस अब सबै किचनदेखि सबैले खानेकुराहरू हुन्छ। मेन प्रब्लम भनेको चाहिँ अक्सिजनको चाहिँ अलिकति सप्लाई त्यहाँनिर कम्ती हुने सम्भावना हुन्छ, किनभने अब त्यो ठुलै चाहिँ लेदोले चाहिँ मुख ठोकिएको अवस्था भएको भएर अक्सिजनको सप्लाई चाहिँ अलिक कम्ती हुने हो।
0: प्रधानमन्त्री कार्यालयले माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङ खोल्न थप ठूला यन्त्र प्रयोग गर्ने तयारी भइरहेको जनाएको छ। अर्को बाढीले नदीमा पानीको सतह 10 मिटरसम्म बढे पनि डोजर र भारी उपकरण खटाउने तथा क्यामेरा लगायतका विशेष सामग्री निकाल्ने हेलिकप्टर सहितको विशेष दस्ता परिचालन गर्ने कार्यालयको भनाइ छ। सड़क पहुँच अवरूद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्वपूर्ण उपकरणहरू निकाल्ने तयारी गरिएको छ। राष्ट्रसङ्घीय बालकोष युनिसेफका एकजना प्रवक्ताले बाढी प्रभावितलाई राहत आपूर्ति चुनौतीपूर्ण बनिरहेको चेतावनी दिएका छन्। युनिसेफका जो इङ्ग्लिसले रोग फैलने जोखिम, भूगोल, वर्षा र नयाँ ताल फुट्ने जोखिम जस्ता कारणले सामग्री लिएर गएका सहायता कर्मीलाई पनि समस्या भएको बताउनु भएको छ।
3: We're not just facing the usual secondary threats of waterborne disease or reaching children with nutrition supplies, but the continued rain and the development of a second now lake that's developed that's being monitored brings a very real risk to the children and families who are affected, but also to the search and rescue workers and to the humanitarian organizations who are trying to get in with the support.
0: रसुवाको भोटेकोशीमा 10 भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 734 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान 9 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, नवलपरासी पूर्वमा 184, नवलपरासी पश्चिममा 82, तनहुँमा 36 र चितवनमा 260 जनाको शव फेला पारेको हो। प्राधिकरणका अनुसार हालसम्म 8,186 जनाको उद्धार गरिएको छ। नेपाल चीन सीमा क्षेत्रमा पहिरोले थुनिएर बनेको ताल करिब 14 फुटबल मैदान जति फराकिलो रहेको चिनिया संचार माध्यमले जनाएका छन्। चिनिया सरकारी टेलिभिजन CGTN का अनुसार फुटबल मैदान जति फराकिलो भएको हो। हवस् त, खबर यति नै। नमस्कार।
4: यो BFBS कुलकर्म रेडियो हो।

0: काठमाडौँको हावा लागेछ,
1: देखे छैनस्? तराईको हावा दिँदैछु। आ

0: रसुवा र नुवाकोटमा उद्धार तथा अत्यावश्यक सामान आपूर्तिका लागि 20 सैटेलाइट फोन प्रयोग गरिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नुवाकोटका लागि 10 र रसुवाका लागि 10 सैटेलाइट फोन दिएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। यी फोन उद्धारकर्मीले खोज, उद्धार तथा राहत कार्यमा उपयोग गर्न सक्नेछन्। दुवै जिल्लामा बाढीले ढलाएका बिटिएस टावरमध्ये अधिकांश पुनर्स्थापना भए पनि केही ठाउँमा सञ्चार सम्पर्क कठिन हुने गरेको छ। कङ्ग्रेसका रसुवा नेता तथा सांसद मोहन आचार्यले सरकारले चाउचाउ मात्रै पठाएर झारा टार्न खोजेको भन्दै आफ्नो पार्टीको ध्यानकर्षण गराउनु भएको छ। रसुवा बाढीबारे कङ्ग्रेसको बैठकमा सांसद आचार्यले सब व्यवस्थापनदेखि औषधि र राशन आपूर्ति गर्नुपर्नेमा सरकार कमजोर देखिएको बताउनु भएको छ। सडक सञ्जाल बन्द भएकाले आकाशबाट राहत बाँड्नुको विकल्प नरहेको उहाँको भनाइ छ। आचार्यले उद्धार र राहतका काम सेना एक्लैले गरिरहँदा प्रशासन भने मुख दर्शक मात्रै बनेको आरोप लगाउनु भएको छ।
1: जति पनि काम गर्दै हुनुहुन्छ फोन लाइनमा बसेर नेपाली सेनाले गर्दै हुन्छ, नेपाली सेनाले सबै कुरो यहाँ भनिएको कुरा ज्ञान छैन, प्रशासनले त्यो अनुसार ट्याकल गर्नै सक्नु भएको छैन उहाँ।
0: विदेशी मित्र राष्ट्रमध्ये हालसम्मकै धेरै सहायता घोषणा गरेको युएईले 80 टन राहत सामग्री पठाएको छ। युएईले बाढी पश्चात 1,53,00,000,000 रुपियाँ बराबरको सहायता घोषणा गरेको थियो। युएईले दिएको सामान विज्ञान प्रविधि मन्त्री महावीर पुनले बुझ्नु भएको छ। हालसम्म मित्र राष्ट्रमध्ये दोस्रो ठुलो आर्थिक सहायता घोषणा गरेको बेलायतले 1,00,00,000,000 बराबरको सहयोग दिने बताएको छ। बेलायतको सहयोग प्याकेज अन्तर्गत लन्डनबाट ऱ्यापिड रेस्पोन्स टिम पनि काठमाडौँ आइपुगेको छ। वर्ल्ड भिजन नेपालका राष्ट्रिय निर्देशक रोसलिन ग्राफियलले सहायताका लागि समुदायमा पुगिसकेको बताउनु भएको छ।
2: We've had contact with some people there and they're in desperate need of particularly food items at this stage and hygiene. Our team is on the ground trying to find different ways in. They've tried one route and have had to divert because the access is just so challenging to get support into these communities.
0: अमेरिकी सरकारले नेपालका बाढी पीडितका लागि 36 लाख अमेरिकी डलरभन्दा बढीको थप मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। विज्ञप्ति अनुसार 3 महिनाका लागि 10,000 बढी बाढी पीडितलाई खाद्य सामग्री उपलब्ध गराइनेछ। यसअघि 5 लाख डलर सहयोग गर्ने घोषणा गरिएको थियो। बाढीमा परेर निदान भएकाको सब व्यवस्थापनलाई नष्ट भनेर नबुझ्न फोरेन्सिक विज्ञले आग्रह गरेका छन्। फोरेन्सिक विज्ञ डाक्टर हरिहर वस्तीले 12 वर्षपछि झिकेर अन्त्येष्टि गर्न सक्ने गरी व्यवस्थापन गरिएको बताउनु भएको छ।
3: एकअर्कामा नटसाइकन नछुवाइकन निर्देशिकाले स्पष्ट रूपमा गाइडलाइन के अरे निर्देशित गरेका छ, यो सबै फलो गरेर चाहिँ हामीले चाहिँ डकुमेन्ट गरेर बडीलाई गाड्ने र यो सुरक्षित रहन्छ। 12 वर्षसम्म त्यो सुरक्षित रहन्छ, 12 वर्षपछि चाहिँ त्यसलाई चाहिँ डिसमेन्टल गर्न सकिन्छ। 12 वर्षसम्म चलाउन पाइँदैन त्यो गाडीको, यदि पहिचान गर्ने थप सूचना आएन भने त्यो चाहिँ त्यो अस्थायी चयन चाहिँ स्थायी चयनमा आफै बदलिन्छ। तर सूचना मिल्यो भिड्यो उसको डकुमेन्टसँग भने हामी तुरुन्तै हाम्रो आफन्तहरू आउँछन् यो मान्छे हाम्रो जस्तो लाग्छ भनेर, फेरि चाहिँ हामीसँग टाइम हुन्छ, त्यो आउनलाई हामीलाई टाइम लाग्छ, महिनौ लाग्छ अथवा हप्ताउँ लाग्छ, त्यो पछि हामी फेरि चाहिँ ट्र्याक गर्न जान्छौँ।
0: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले बाढी पीडितलाई मानसिक सहायताका लागि काम गरिने बताउनु भएको छ। रेडक्रसले दिइरहेको सहयोग हेरेपछि मन्त्री बादीले मानसिक परामर्शका साथै बालबालिकाको संरक्षणमा पनि काम गर्ने बताउनु भएको छ।
4: अब हुने कुरा चाहिँ भइरहेको छ होइन, सबै कुरा म्यानेज बिस्तारै, अब पहिला पो कतिजना कहाँ कुन कुन ठाउँमा कस्तो छ भन्ने कुरा थाहा थिएन, अब चाहिँ जानकारी हुँदैछ, त्यही अनुसार चाहिँ आगामी दिनहरूमा पनि हजुरहरूले जसरी यहाँ टिमवर्कमा भएर काम गर्नुभएको छ र विभिन्न ठाउँमा पनि तपाईँहरूको टिमवर्कमा भएर पनि काम गरिराख्नु भएको छ र आगामी दिनहरू पनि त्यसरी नै गरिदिनु होला। र अब विशेष गरेर चाहिँ यति बेला भनेको चाहिँ अब धेरैजना चाहिँ अब आफ्नो परिवार गुमाएको कारणले गर्दा धेरैजनालाई चाहिँ अलिकति काउन्सिलिङको आवश्यकता पनि रहेको छ।
0: धादिङको कृष्णभीरमा सडक भाँसिएपछि मुगलिन काठमाडौँ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख दिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सडक भाँसिएपछि दुवैतर्फको यातायात आवागमन पूर्ण रूपमा रोकिएको हो। सडक अवरुद्ध भएपछि मुगलिनतर्फ तथा काठमाडौँ आउने जाने सवारी साधन प्रभावित भएका छन्। यस्तै त्रिशुली नदीले आज धादिङको कल्चित 4 सरौदीमा 4 घर बगाएको छ। र नेपाल चीन सीमा क्षेत्रमा पहिरोले थुनेर बनेको ताल करिब 14 फुटबल मैदान जति फराकिलो रहेको चिनिया सञ्चार माध्यमले जनाएका छन्। खबर यति नै, नमस्कार।
5: यो बीएफबीएस कुलकर्ण रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बाढीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेनाईले बाढीमा परेर ज्यान गएका मध्ये 59 जनाको शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिनुभएको छ। अस्पतालमा ल्याइएका 30 शवमध्ये 32 जनाको शव परीक्षण भइसकेको र 27 जनाको शव परीक्षण गर्न बाँकी रहेको छ। अस्पतालमा ल्याएका शवमध्ये 8 जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। रसुवाको भोटेको सीमा 10 पदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये 735 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा 13, नुवाकोटमा 52, धादिङमा 50, गोर्खामा 58, चितवनमा 259 जनाको शव फेला परेको जनाएको छ। नवलपरासी पूर्वमा 184 जनाको शव फेला परेको छ। हालसम्म 8,186 जनाको उद्धार गरिएको छ। प्रधानमन्त्री कार्यालयले माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङ खोल्न थप ठूला यन्त्र प्रयोग गर्ने तयारी भइरहेको जनाएको छ। अर्को बाढीले नदीमा पानीको सतह 10 मिटरसम्म बढे पनि डोजर र भारी उपकरण खटाउने तथा क्यामेरा लगायत विशेष सामग्री निकाल्न हेलिकप्टर सहितको विशेष तथा परिचालन गर्ने कार्यालयको भनाइ छ। सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतारेर ती महत्त्वपूर्ण उपकरण निकाल्ने तयारी गरिएको छ। उद्धार टोलीमा विशेषज्ञसहित 93 जना संलग्न छन्। राष्ट्रसङ्घीय बालकोष युनिसेफका एकजना प्रवक्ताले बाढी प्रभावितले राहत आपूर्ति चुनौतीपूर्ण बनिरहेको बताएका छन्। युनिसेफका जो इङ्ग्लिसले रोग फैलाने जोखिम, भूगोल, वर्षा र नयाँ ताल फुट्ने जोखिम जस्ता कारणले सामग्री लिएर गएका सहायताकर्मीलाई पनि समस्या भएको बताउनु भएको छ।
4: We're not just facing the usual secondary threats of waterborne disease or reaching children with nutrition supplies, but the continued rain and the development of a second now lake that's developed that's being monitored brings a very real risk to the children and families who are affected, but also to the search and rescue workers and to the humanitarian organizations who are trying to get in with the support.
3: Congress नेताहरूले उद्धार र राहतलाई थप सुधार्न सक्ने ठाउँ रहेको सुझाव दिएका छन्। पार्टी मुख्यालयमा बसेको बैठकमा बाढी उद्धार तथा राहत समन्वय समितिका सदस्य सचिव मानबहादुर थापाले सरकार सुरक्षाकर्मीलाई मात्रै अगाडि सारेर निष्क्रिय देखिएको आरोप लगाउनु भएको छ।
5: सकेसम्म आर्मीलाई मात्रै लगाएर अथवा सेक्युरिटी फोर्सलाई मात्रै लगाएर रेस्पोन्स गर्ने, अरूको केही पनि नलिने, तर हाम्रो आफ्नो आवश्यकता हाम्रो क्षमताभन्दा बाहिर भएको अवस्थामा त हामीले लिनु पऱ्यो नि। त्यो भन्न पनि लाज मान्ने हो भनेदेखि त हामी धेरै नेपालीले अकालमा चाहिँ ज्यान गुमाउनु भएको अरू केही पनि छैन।
3: नुवाकोटका नेता जगदेश्वर नरसिंह केसीले सब सङ्कलनमा ढिलाइ भइरहेको बताउनु भएको छ।
6: महामारीमा परिणत हुने बेला भइसक्यो, किनभने त्यो गन्ध हामी त्यहाँ जाँदा मास्क नलाइकन जान सक्ने परिस्थिति छैन। अब पालीपट्टिको लास उठाउनको लागि राज्य कहाँ छ भनेर त्यहाँका स्थानीय जनताले खोज्नु पर्ने।
3: सभापति गगन थापाले पीडितका तस्विर जथाभावी प्रकाशन गरेर असंवेदनशीलता नदेखाउन आग्रह गर्नुभएको छ।
7: पार्टीका साथीहरूलाई पनि आग्रह गर्छु र पार्टीको तर्फबाट आम नागरिकलाई अपिल गर्छु, यो बेलामा सामाजिक सञ्जालमा कसै परिवारको संवेदनशीलता ख्याल नराखिकन जसरी लासहरूको भिडियोहरू पोस्ट गरिरहेका छन्, हृदय विदारक हाम्रा कतिपय दृश्यहरू जुन पोस्ट गरिरहेका छौँ, यो एकछिनको लागि चाहिँ पोस्ट गर्ने साथीलाई आफूलाई चाहिँ मैले गरेँ भन्ने लागे तापनि यसले त्यो सम्बन्धित परिवारलाई कत्रो ठुलो आहत पुऱ्याउला, यसले यसले हाम्रो कति ठुलो असंवेदनशीलता प्रकट होला भन्नेतर्फ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ।
3: चिनबाट 2 विमानमा राहत सामग्री आएको छ। चिनको पिएलए वायुसेनाका 2 Y-20 कारको विमानबाट आपतकालीन राहत सामग्री आएको चिनिया दूतावासले जनाएको छ। ती सामग्री नेपालका लागि चिनिया राजदूत साङ मोमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको छ। राहत सामग्रीसँगै उद्धार उपकरणसहित 4 चिनिया सुरुङ उद्धार विज्ञ पनि आइपुगेको दूतावासले जनाएको छ। त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ट ट्याक र प्राथमिक उपचार किटसहित 13,200 थान आपतकालीन राहत सामग्री 50 टन बराबरको छ। नेपाल टेलिकमले भोटेकोसी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर दिने भएको छ।
8: यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले सुविधा थप निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत सम्हारका लागि प्राविधिक टोली परिचालन भएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: pe Live Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma band hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: माथिल्लो त्रिशुले थ्री ए आयोजनाको सुरुङमा भर्टिकल ड्रिल गरेर अक्सिजन पठाउने काम जारी रहेको उद्धारकर्मीले जनाएका छन्। सुरुङ विज्ञ तथा राष्ट्रपा ऊर्जा विभाग प्रमुख श्रीराम नेउपानेले उद्धारकर्मी जान मिल्ने गरी पाल बनाउने काम जारी रहेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार अबको करिब एक घण्टाभित्रमा सुरुङभित्र उद्धारकर्मी जान सक्ने गरी बाटो खुल्न सक्नेछ। यस्तै सुरुङ उद्धार गर्ने चिनिया विज्ञको दोस्रो टोलीले पनि काम सुरु गरेको छ। पहिलो टोलीले माथिल्लो त्रिशुली थ्री आयोजनामा उद्धारको काम थालिसकेको छ। छजनाको टोलीमा चारजना थपिएको चिनियन दूतावासले जनाएको छ। सुरुङ उद्धारका लागि भारतबाट 11 जनाको विज्ञ टोली पनि खटिएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले जलविद्युत आयोजनामा सुरुङमा उद्धार प्रयास भइरहेको मध्येमा त्रिशुली थ्री ए बी युटी एक दुई र चिलिमे सुरुङमा खोजी भइरहेको छ। प्रधानमन्त्री कार्यालयले ती सुरुङमा खोजीका लागि ठुला यन्त्र हेलिकप्टरबाट ढुवानी भइरहेको पनि जनाएको छ। रसामा 60 मेगावाटको माथिल्लो त्रिशुली थ्री एभित्र 4 दिनदेखि थुनिएका श्रमिकको उद्धारका लागि बाढी र वर्षाका बीच पनि काम नरोकिएको सरकारी अधिकारीले जनाएका छन्। ऊर्जा तथा सिंचाइ मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीका अनुसार सुरुङभित्र लेदो नपसेको पाइएको र अक्सिजन पठाएकोमा थप ठुला पाल खनेर आधी साँझसम्म उद्धारको नतिजा आउन सक्ने देखिएको छ।
4: सामान सप्लाई गर्नको लागि ड्रिल गरिसक्यौँ होइन, अनि दुईटा अरू थप होलमा आउँछौँ हामी, त दुईटा होलमा पनि क्राउनसम्म चाहिँ क्राउन भनेको जुन कङ्क्रिटिङ गरे हुन्छ नि भित्र त्यहाँसम्म चाहिँ हामीले खोलिसक्यौँ। अबको बेलुकासम्म चाहिँ अब यदि कोही मान्छे बिउस भएर भित्र बसेको निकाल्न सक्ने अवस्था भयो भने चाहिँ अर्को टनेल मार्फत चाहिँ मान्छेलाई रेस्क्यु गर्ने चाहिँ कार्यक्रम रहेको छ। अनि अहिले नेपाल आर्मीको सेनाहरू पनि त्यहाँनिर अरू थप सामग्री लिएर चाहिँ गएको अवस्था छ। ड्रिलिङ भएको छ, फेरि त्यहाँ कस्तो भयो भन्नुहुन्छ भने एकजना काम गर्ने अपरेटरको पनि थोरै त्यो चोट लाग्यो, उसको अम्लो त्यहाँनिर अलिकति काट्यो, त्यही भएर अलिक थोरै ढिलो भयो। अब अहिले त सुचारु भइरहेको छ। अहिले
3: आज राति र बिहान चाहिँ पानीले असर गर्यो कि गरेन काम गर्न?
4: होइन, असर गरे पनि काम रोकिएको छैन, काम भइरहेको छ त्यहाँनिर। विस्फोट पदार्थ लाने अनि अरू कामहरू पनि, जस्तै विस्फोट पदार्थको लागि पनि अरू एक्सेसरिजहरू लाने काम पनि भइरहेको छ, अर्को मान्छेहरूलाई निकाल्नको लागि।
3: अरू जलविद्युत आयोजनाको टनेलको कुराहरू पनि आइराखेको छ, तिनमा को अवस्था के छ अहिले? यो चाहिँ त्रिशुली थ्री ए को कुरा भयो।
4: अरूमा त्यस्तो त्यति धेरै मात्रामा चाहिँ अब त्यसरी भएको, त्यस्तै मान्छेको एभाबिलिटी भएको चाहिँ हामीलाई आधिकारिक रूपमा भनौँ न, अब मिडियामा त आएको हजुरलाई पनि थाहा छ, आधिकारिक रूपमा आइसकेको अवस्था छैन। हामीले पनि डेटा कलेक्सन गरिराखेको छौँ, त्यस्तो हुने बित्तिकै पनि तुरुन्त अहिले चाहिँ अब हामीसँग चाहिँ एक्सपर्टको टिमै हामीले स्ट्यान्ड बाई राखेका छौँ होइन। अब जस्तै यो त इन्डियाबाट आएको र चाइनाबाट आएको त गइसकेको अवस्था छ, र त्योदेखि बाहेकको पनि अरू पनि स्ट्यान्ड बाईमा त्यस्तै प्राइभेट सेक्टरको कतैबाट त्यस्तो आएर चाहिँ रेस्क्युको लागि चाहिँ माग भएमा चाहिँ त्यहाँ पनि पठाउन सक्ने गरी चाहिँ हामीले स्ट्यान्ड बाई राखिरहेको अवस्था छ अहिले। फेरि चाहिँ पानी बढेर आउने सूचनाले गर्दाखेरि चाहिँ अलिक काममा थोरै असर परिरहेको छ, तर काम चाहिँ 100% दिएरै भइरहेको अवस्था हो।
3: यहाँहरूले त अब सुरुङको कम्पनीको व्यक्तिहरूसँग नै अब सम्पर्क भइहाल्छ, कतिजना मान्छे हुनुहुन्छ भन्ने चाहिँ जानकारी छ?
4: त्रिशुली थ्रिएको त अहिले हामीलाई त्यही 25 जना भन्ने, 25 देखि 30 जना भन्ने नै हो अहिलेको हाम्रो प्रारम्भिक जानकारी पनि, र हाम्रो त्यो आकलन पनि त्यही नै हो होइन। अब थप मान्छे पनि अब हुन सक्छ।
3: अब यहाँहरूलाई प्राविधिक जानकारी पनि हुन्छ, यत्रो 4 दिन भइसक्यो, 4 दिनभित्र सुरुङभित्र मान्छेलाई खानाको लागि केही खाना पानीको व्यवस्था हुन्छ कि हुँदैन पहिले तयारी अवस्थामा राखिएको?
4: यो चाहिँ अब यदि आयोजना बनिसकेका मा चाहिँ अब र बन्दै गरेको त्यसरी राखेको हुन्छ, यसमा पनि अब केही दिनको लागि राख्ने अवस्था त हुन्छ। भित्र त ओइल फर्निस अब सबै किचनदेखि सबैले खानेकुराहरू हुन्छ। मेन प्रब्लम भनेको चाहिँ अक्सिजनको चाहिँ अलिकति सप्लाई त्यहाँनिर कम्ती हुने सम्भावना हुन्छ, किनभने अब त्यो ठुलै चाहिँ लेदोले चाहिँ मुख थोपिएको अवस्था भएको भएर अक्सिजनको सप्लाई चाहिँ अलिक कम्ती हुने हो।
3: रसुवा बाढी आउनु अघि 2 किलोमिटर लामो र 1 किलोमिटर चौडाइ भएको हिउँको पहाड खसेको जापानी विज्ञले बताएका छन्। टोक्यो विश्वविद्यालयका प्राध्यापक हिडेनरु वातानाबेले सेटेलाइट तस्विर अध्ययनपछि निष्कर्ष निकाल्नु भएको हो। प्राध्यापक वातानाबेका अनुसार सो हिमपार 4,600 मिटरको उचाइको फरक रहने गरी बज्रिएको हुनसक्छ। अमेरिकी सेटेलाइट तस्विरलाई 3D ल्याएर वातानाबेले विश्लेषण गर्नुभएको यमोरी सिम्बुनले जनाएको छ। हिमपहिरो बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्प गएको US जियोलोजिकल सर्वेको भनाइ छ। स्याटेलाइट तस्विरको विश्लेषणका आधारमा हिमपहिरो पछिको बाढीको उचाइ कतिपय ठाउँमा 700 मिटरसम्म उचाइसम्म पुगेको थियो। प्राध्यापक वातानाबेले जलवायु परिवर्तनका कारण हिउँ पग्लिने भविष्यवाणी सुन्दै आए पनि यो वास्तविकता नेपालमा भोग्नु परेको बताउनु भएको छ। खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।
5: It's like a breath of fresh air.
6: Gorkha Connection, connecting Gorkhas around the world.
7: Gorkha Connection.
8: Four, three, two, one.

0: BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

जिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

0: Ксайня Самудайма.
1: माथिल्लो त्रिशुली थ्री ए आयोजनाको सुरुङ फेला परेको छ। उद्धार स्थलमा रहेका सांसद तथा सुरुङ इन्जिनियर श्रीराम न्युपानेले ठाडु पाल पारेको ठाउँबाट 8 मिटर तल सुरुङ भेटिएको जानकारी दिनुभएको हो। यसअघि प्रधानमन्त्री कार्यालयले सुरुङमा फँसेका श्रमिकको खोजी सुरु हुने चरणमा पुगिएको बताएको थियो। सेनाको हेलिकप्टरमा डोजल र उपकरणलाई बट्टारमा फुकालेर हेलिकप्टर मार्फत अन्य सुरुङमा लगेर फेरि जडान गरी खोजी कार्य जारी राखिनेछ। रसुवामा 60 मेगावाटको माथिल्लो त्रिशुली थ्री ए भित्र 4 दिनदेखि थुनिएका श्रमिकको उद्धारका लागि बाढ़ी र वर्षाका बीच पनि काम नरोकिएको सरकारी अधिकारीले जनाएका छन्। ऊर्जा तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीका अनुसार सुरुङभित्र लेदो नपसेको पाइएको र अक्सिजन पठाइएकोमा थप ठूला पुवाल खनेर आजै साँझसम्म उद्धारको नतिजा आउन सक्ने देखिएको छ।
2: अबको बेलुकासम्म चाहिँ अब यदि कोही मान्छे डुबेस भएर भित्र बसेको निकाल्न सक्ने अवस्था भयो भने चाहिँ अर्को टनेल मार्फत मान्छेलाई रेस्क्यू गर्ने चाहिँ कार्यक्रम रहेको छ। अनि अहिले नेपाल आर्मीको सेनाहरू पनि त्यहाँनिर अरू थप सामग्री लिएर चाहिँ गएको अवस्था छ। ड्रिलिङ भएको छ, फेरि त्यहाँ कस्तो भयो भन्नुहुन्छ भने एकजना काम गर्ने अपरेटरको पनि थोरै त्यो चोट लाग्यो, उसको अम्लो त्यहाँनिर अलिकति काटियो, त्यही भएर थोरै ढिलो भयो। अब अहिले त सुचारू भइरहेको छ। अहिले
3: आज राति र बिहान चाहिँ पानीले असर गर्यो कि गरेन काम गर्न?
2: होइन, असर गरे पनि काम रोकिएको छैन, काम भइरहेको छ त्यहाँनिर। विस्फोट पदार्थ लाने अनि अरू कामहरू पनि, जस्तै विस्फोट पदार्थको लागि पनि अरू एसेसरिजहरू लाने काम पनि भइरहेको छ अर्को मान्छेहरूलाई निकाल्नको लागि।
3: यहाँहरूले त अब सुरुङको कम्पनीको व्यक्तिहरूसँगै नै अब सम्पर्क भइहाल्छ, कतिजना मान्छे हुनुहुन्छ भन्ने चाहिँ जानकारी छ?
2: त्रिशुले थिएको त अहिले हाम्रो त्यही 25 जना भन्ने, 25 देखि 30 जना भन्ने नै हो अहिलेको हाम्रो प्रारम्भिक जानकारी पनि र हाम्रो त्यहाँ आकलन पनि त्यही नै हो। होइन, अब थप मान्छे पनि अब हुन सक्छ।
3: अब यहाँहरूलाई प्राविधिक जानकारी पनि हुन्छ, यत्रो 4 दिन भइसक्यो, 4 दिनभित्र सुरुङभित्र मान्छेलाई खानको लागि केही खाना पानीको व्यवस्था हुन्छ कि हुँदैन पहिले तयारी अवस्थामा राखिएको?
2: यो चाहिँ अब यदि आयोजना बनिसकेका मा चाहिँ अब र बन्दै गरेको त्यसरी राखेको हुन्छ। यसमा पनि अब केही दिनको लागि राख्ने अवस्था त हुन्छ। भित्र त ओइल फर्निस अब सबै किचनदेखि सबैले खानेकुराहरू हुन्छ। मेन प्रब्लम भनेको चाहिँ अक्सिजनको चाहिँ अलिकति सप्लाई त्यहाँनिर कम्ती हुने सम्भावना हुन्छ, किनभने अब त्यो ठुलै चाहिँ लेदोले चाहिँ मुख ठोक्निएको अवस्था भएको भएर अक्सिजनको सप्लाई चाहिँ अलिक कम्ती हुने हो।
1: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौडाको वैकल्पिक बाटोबाट पनि इन्धन काठमाडौँ ल्याउन थालिएको छ। राजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको हो। निगमका अनुसार पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले पेट्रोलियम पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको बताउनु भएको हो। र सुवार नुवाकोटमा उद्धार तथा अत्यावश्यक सामान आपूर्तिका लागि 20 वटा सेटेलाइट फोन प्रयोग गरिने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले नुवाकोटका लागि 10 र रसुवाका लागि 10 वटा सेटेलाइट फोन दिएको विपद प्राधिकरणले जनाएको छ। यी फोन उद्धार कर्मीले खोज तथा उद्धार तथा राहत कार्यमा उपयोग गर्न सक्नेछन्। दुवै जिल्लामा बाढ़ीले ढलाएका बीटीएस टावर मध्ये अधिकांश पुनस्थापना भए पनि केही ठाउँमा संचार सम्पर्क कठिन हुने गरेको छ। सरकारले भोटेकोशी बाढ़ी प्रभावित जिल्लाका स्थानीय तहलाई 6,75,00,000 रुपियाँ नगद राहत पठाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म रसुवा, नुवाकोट र धादिङका 15 स्थानीय तहमा राहत पठाइएको हो। प्राधिकरणका अनुसार रसुवा र नुवाकोटमा 1,1,00,000 र धादिङमा 50,00,000 रुपियाँको दरले राहत पठाइएको छ। सरकारले बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपील गरेको थियो। पछिल्लो विवरण अनुसार 4,38,00,000,000 नेपाली रूपियाँ र 6,80,000 अमेरिकी डलर जम्मा भइसकेको छ। काँग्रेसका रसुवा नेता तथा सांसद मोहन आचार्यले सरकारले चाउचाउ मात्रै पठाएर झारा टार्न खोजेको भन्दै आफ्नो पार्टीको ध्यान आकर्षण गराउनु भएको छ। रसुवा बाढीबारे काँग्रेसको बैठकमा सांसद आचार्यले सब व्यवस्थापनदेखि औषधि र राशन आपूर्ति गर्नुपर्नेमा सरकार कमजोर देखिएको बताउनु भएको छ।
4: उहाँहरू सल्भ गर्नु खोज्दै हुन्छ, यो सही ढङ्ग गरेको छ। हिजो ग्रेन रूपीजी आउनुभएको थियो, उहाँले चाहिँ आजबाट 6 वटा डेडिकेटेड हेलिकप्टर रसुवाको लागि राखिदिन्छु।
1: भोटेकोशी बाढीबाट मृत्यु भएका 768 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसो 2 बजेसम्म 768 वटा शव फेला परेका हुन्। प्रहरीका अनुसार सबैभन्दा धेरै 264 शव चितवनमा फेला परेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

पुलकार रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।

0: BFBS गोरखा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
2: BFBS गोरखा रेडियो।
3: गोरखा रेडियो।
4: BFBS The Forces Station.
5: Bags of music.
4: The Forces Soundtrack.
6: BFBS

0: बाढीले बगाएर सम्पर्क विहीन भएकाको खोजीमा बौतारिँदै आफन्तहरू टाढा टाढाबाट चितवन पुगेका छन्। चितवनबाट अनिल ढकालको रिपोर्ट।
1: भरतपुर 10 विद्युत रोड स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो खाली भवनमा सब पहिचानका लागि आउनेहरूको भिड छ। कोही आफन्तको फोटो बोकेर आएका छन् भने कोही सब वाहन आउने बाटोतर्फ टोलाइरहेका छन्। आफन्त खोज्न रामेछापदेखि आएका गुवाङचु शेर्पा।
2: अब हामीले माथि रसुवाको बोर्डरमा जान सक्ने हाम्रो हैसियत र स्थिति छैन, त्यसै कारण हामी चाहिँ अब लास्ट स्टेजमा हामी अन्तबाट पनि कहीँबाट पनि माथि जान सक्ने स्थिति नभइसके पश्चात हाम्रो लास्ट आस्था भनेको हामीले लास्ट भने पनि पाइन्छ कि।
1: चितवनका प्रकाशमणि सापकोटाको साडु दाईलाई पनि भोटेकोसीको भेलले छोप्यो। त्रिशुली जलविद्युत आयोजनाका सुरक्षार्थ खटिएका सापकोटाका आफन्त गोविन्द प्रसाद भण्डारीको आजसम्म पत्तो छैन।
3: मेरो साडु दाई जुन दिन बाढी आयो त्यस दिनदेखि उहाँ सम्पर्क विहीन हुनुभएकोले हामी उहाँको जीवित कतै हुनुहुन्छ कि त्यसको कामना गर्न चाहन्छौँ। भगवान्सँग चाहिँ दाई जीवित भएर फर्किनुहुन्छ कि भन्ने आशामा रहेका छौँ। तथापि पापी मन हो, यहाँ लास्टको चाहिँ जुन फोटोहरू चाहिँ देखाइरहेको छ, सकुशल भेटिनुहुने हुन्छ भन्ने अझै आश बोकेर भगवान्सँगै प्रार्थना पनि गरिरहेका छौँ।
1: सब कुहिने र दुर्गन्ध फैलिने जोखिम बढेपछि भरतपुर 1 देवघाट जङ्गलमा व्यवस्थापन समेत सुरु गरिएको छ। अन्तर्राष्ट्रिय रेड क्रस समिति अर्थात् ICRC को मापदण्ड अनुसार प्रत्येक शवबाट DNA नमुना संकलन गरी संकेत नम्बरका आधारमा देवघाटमा जमिन मुनि शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेल।
4: फ्रिजिङ गर्न नसक्ने अवस्था आएपछि यसलाई चाहिँ ICRC को इन्टरनेसनल यो प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने सुरक्षित राख्ने एउटा निर्णय गऱ्यौँ। निर्णयअनुसार हामीले यो तरिकाबाट हामीले यसलाई राख्न खोजिरहेका छौँ। कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो।
1: समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि कम्तीमा अन्तिम संस्कार गर्न पाइयोस् भन्ने चाहना परिवारको छ।
0: बाढीमा परेर ज्यान गुमाएका मध्ये 59 जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज ल्याइएको छ। अस्पतालका प्रवक्ता डाक्टर गोपाल सेडाईले बाढीमा परेर ज्यान गएका मध्ये 59 जनाको शव शिक्षण अस्पताल ल्याइएको जानकारी दिनुभएको हो। अस्पतालमा ल्याइएका 30 शवमध्ये 32 जनाको शव परीक्षण भइसकेको र 27 जनाको परीक्षण गर्न बाँकी छ। अस्पतालमा ल्याइएका शवमध्ये 8 जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ। यसैबीच त्रिवी शिक्षण अस्पतालको शवगृह करिब भरिएको छ। अस्पतालका फोरेन्सिक विज्ञान डाक्टर गोपाल चौधरीका अनुसार अहिलेसम्म रसुवा बाढीका 59 शव ल्याइएका छन्। तीमध्ये 8 पहिचान भइसकेको छ, 28 पोस्टमार्टम भइरहेको छ। अब बढीमा 10 शव अट्न सक्ने चौधरीले जानकारी दिनुभयो। सड़क विभागले मुङलिन काठमाडौँ सड़क खण्डमा पर्ने कृष्णभीरमा भाँसिएको सड़कको प्राविधिक अध्ययन शुरू गरेको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा नदीले कटान गर्दा सड़क भाँसिएको छ। नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सड़क भाँसिएको हो। विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार प्राविधिक पुगेर यो क्षेत्रको अध्ययन गर्दैछन्। नदीले तलबाट कटान गरिरहेका कारण जोखिम मूल्याङ्कनपछि निर्णय गरिने उहाँको भनाइ छ। सड़क भाँसिएपछि मुङलिन काठमाडौँ सड़क पूर्ण रूपमा अवरुद्ध छ। भूतपूर्व सैनिकहरूले बोटेकोसी बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सहयोग संकलन अभियान शुरू गरेका छन्। बोटवलबाट छवि पाण्डे।
5: नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासंघका सल्लाहकार विष्णु बहादुर कार्की र लोकराज थापाले सहयोग संकलन अभियान सुरु भएको बताउनु भयो।
6: संगठनको तर्फबाट भन्नाले एउटा चाहिँ हाम्रो संघ छ, के रे संघबाट गर्ने भनेर संकलन गर्ने काम सुरु भएको छ।
5: भूतपूर्व सैनिक संघ रूपन्देहीका अध्यक्ष किशन सिंह राणाले भूतपूर्व सैनिकहरूले यसअघि जब जब विपत्ति आइपर्छ तब तब सहयोग गर्दै आएको उदाहरण दिँदै यसपटक पनि सहयोगको हात अघि बढाएको बताउनु भयो। भूतपूर्व सैनिकहरूले सरकारको आग्रह अनुसार यसपटक सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
0: बटेकोसी बाढीले 3 जिल्लामा 16 विद्यालयमा क्षति पुगेको छ भने 238 विद्यार्थी र 13 शिक्षक सम्पर्कविहीन छन्। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार हिजोसम्मको प्रारम्भिक विवरणमा 3 जिल्लाका 16 विद्यालयमा क्षति भएको हो। ती विद्यालयमा अधीनत विद्यार्थी र शिक्षक गरी 251 जना सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार रसुवाका 4, नुवाकोटका 8 र धादिङका 4 विद्यालयमा क्षति पुगेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
7: यो बीएफबीएस गोर्खा रेडियो हो।

BFBA's Gurkha Radio सुन्ने हुनुहुन्छ कार्यक्रम हल्का फुल्कामा तपाईँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु म सेनेको तर्फबाट र आजको दिनमा चाहिँ अवश्य पनि म चर्चा गर्ने नै छु इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको माझमा र साथै मिठा मिठा गीत सङ्गीतहरू पनि म राख्ने नै छु र विशेष गरी आज इन्ट्रेस्टिङ मात्र नभएर इन्फर्मेटिभ एजुकेसनल फ्याक्ट्सहरू पनि रहने गर्दछ जसमा चाहिँ पहिलो टपिक चाहिँ एआईसँग धेरै नम्र भएर बोल्दा दिन सक्छ भ्रामक जानकारी यो बारेमा अहिले जुन हामी यो टेक्नोलोजी डिजिटल एरामा भएको क्रममा चाहिँ यो बारेमा चाहिँ अवश्य चर्चा गर्नेछु सुन्दै गर्नुहोस् बिएफपिएच गोर्खा रेडियो र अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFBA's Gurkha Radio Sunian and Sa, Karikram, Halka Fulkama, Songra, AI Sangatiri, Namra by the Bolda Dina Saksa, Pramak Jankari, ChatGPT, Gemini, just the AI chatbots, Horulai, Sati, just the man, the Tuto, Java Paini, Ignaya Adinli de Kaikosa, Oxford Internet Institute, Yeriki OLL, Ma, Yo Onusandan Kartali, Hali Goriko Adinlizi, Chatbot, Lai Jati Dere Atmir, Naram Banana Kuzio, Isli Titini Dere Galti Goriko, Paikuhu, Isli Manchelai, Kusi Parna Juto Kurama Pani, Sahi Thapne, Adinko Niskarsaho, Iskalagi, Onusandan Kartaharule Meta, Mistral, Open AI Go, GPT 4, Ra, Stage Jasta Pasura, Jersit A Chat. पदमाती अध्ययन गरेका थिए सो क्रममा उनीहरूले ती एआई सँग साधारण र अर्को चाहिँ निकै मिठो बोल्ने शैलीमा तालिम दिएका थिए तर 4 लाख भन्दा बढी प्रश्न उत्तर गरेपछि फ्रेन्डली बनाएको एआई ले धेरै गल्ती गरेको पाएको हो यस अध्ययनको नेतृत्व गरी लुजेन इब्राहिमका अनुसार हामी मान्छेहरू कसैसँग बढी नम्र हुन खोज्दा कहिलेकाहीँ साँचो तर तितो कुरा बोल्न डराउँछौँ एआईले पनि मान्छेको यही बानी सिकेको छ अझ प्रयोगकर्ताले आफ्नो दुःख वा भावनात्मक कुरा त्यति बेला फ्रेन्डली एआईले झन् धेरै गल्ती र भ्रामक उत्तर दिने गरेको उनको भनाइ छ र यसबारेमा अब विज्ञहरू अनुसार एआईले यो हातल मान्छेसँग खतरनाक हुन सक्छ अहिले धेरैले एक्लोपन मेटाउन वा सल्लाह लिन एआईमा भर पर्न थालेको छ यसले गर्दा गलत सल्लाहको शिकार हुने जोखिम बढेको उनीहरूको भनाइ छ उक्त अनुसन्धान नेचर नामक प्लेटफर्ममा चाहिँ सार्वजनिक भएको हो र कार्यक्रम हल्का फुल्कामा रद्द गर्नुहोस् र अब भने म अर्को जानकारी पनि तपाईँको माझमा केही क्षमा राख्ने नै छु र एआईकै न्युमा मानिसले खोजेको जागिर खोज्न नपाएको चिनिया अदालतको फैसला यो इन्ट्रेस्टिङ फ्याक्ट्स पनि राख्ने नै छु

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

पीएफपी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम अहिले हामी हल्का फुल्काको यो पहिलो घण्टामा छौँ र अब पनि इन्ट्रेस्टिङ फ्याक्टमा एआईको न्युमा मानिसको जागिर खोज्न नपाएको चिनी अदालतको फैसला, यो पनि म जानकारी राख्ने नै छु. इन्ट्रेस्टिङ फ्याक्ट, एआई प्रविधिको तीव्र विकाससँगै मानव रोजगारी सङ्कटमा पर्दै गएको छ. ठुलो सङ्ख्यामा मानिसहरूले रोजगारी गुमाउने जोखिम बढिरहेको छ. कतिपय कम्पनीहरूले त एआई तथा एआईयुक्त रोबोटलाई कामदार बनाउँदै जनशक्ति कटौती गर्न थालिसकेका छन्. प्रविधिले मानिसको रोजीरोटी खोज्न थालेको यो विषय परिस्थितिको अब कानुनी मोड लिएको छ अनि चिनिया अदालतले यस सम्बन्धी मुद्दामा गरेको एक फैसलाबाट धेरैले राहतको सास परेको छ. चिनियाको एक अदालतले मानिसले गर्ने काम एआईलाई लगाएको आधारमा कर्मचारीलाई जागिरबाट निकाल्न नपाइने फैसला गरेको छ. चिनिया अदालतले यस्तो फैसलाले प्रविधि कम्पनीहरूको रणनीति र कर्मचारीको रोजगारीको सुरक्षाका विषयमा नयाँ बहस सिर्जना गरेको छ. अब अदालतले के भने त यस विषयमा म जानकारी राख्ने नै छु, तर त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

बीएफबीएसको कार्य रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी अहिले यस समय कार्यक्रमको पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको माझमा एआईको न्युमा मानिसको जागिर खोज्न नपाएको चिनी अदालतको फैसला बारेमा रहेको छ। अब अदालतले यही सम्बन्धमा चाहिँ के भन्यो भन्दा यी घटना चिनियाको प्रविधि राजधानी बनिने हाङझाउ सहरको हो। हाङझाउ यही सहर हो जहाँबाट अलिबाबा तथा एआई कम्पनी टिपसिक जस्ता कैयन यी विश्वस्तरीय कम्पनीहरू उदाएका थिए। हाङझाउमा चाहिँ गरेको उक्त वित्तीय प्रविधि कम्पनीमा जोथरका एकजना कर्मचारीले एआईको आगमनका कारण आफ्नो जागिर गुमेसँगै अदालतको ढोका ढकढकाए। कम्पनीमा एआई टुल्स र लार्ज ल्याङ्ग्वेज मोडलहरूको प्रयोगका कारण उनको काम र जिम्मेवारी बिस्तै घट्दै गएको थियो। त्यसपछि कम्पनीले अब मानिसको सट्टा मसिनबाट काम गराउन सकिने निष्कर्ष निकाल्यो र उनलाई अर्को पदमा स्थानान्तरण गरेको प्रस्ताव गर्यो। दुःख त के हो भने उनलाई प्रस्ताव गरिएको नयाँ पदमा तलब सुविधा निकै कम हुनुका साथै काममा शर्तहरू पनि फरक थिए। पहिले टिम लिडरको रूपमा मासिक 25,000 युआन तलब पाउने गरेका उनले नयाँ पदमा भने तलब 15,000 झरेको थियो। यसरी घटाएको तलब सुविधा र फरक कामको पद उनले स्वीकार्ने कुरा भएन तर त्यही नियममा कम्पनीले उनलाई जागिरबाट निकालिदियो। त्यसपछि ती व्यक्ति कम्पनी विरुद्ध अदालत पुगे। यसबारेमा अवश्य म जानकारी राख्दै गर्नेछु। त्योभन्दा अगाडि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी स्कर्का रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले यो समय हल्का फुल्काको पहिलो घण्टामा छौ र एआईको नियुमा मानिसको जागिर खोज्न नपाएको चिनी अदालतको फैसला यो बारेमा म चर्चा गरिरहेको छु. र यसै फैसलाको क्रममा चाहिँ जसरी उनले मुद्दा हालेका थिए, मुद्दा सुनाएमा चाहिँ अर्कै अदालतले एआईको आगमनको नियुमा कर्मचारी निकाल्ने कम्पनीको कदम उचित नभएको टहर गरेको छ. आर्टिफिसियल इन्टेलिजेन्स अब मानिस कर्मचारीहरूले गर्ने काम गर्छ भने आधारमा कसैलाई जागिरबाट हटाउन नमिल्ने अदालतको ठहर छ. साथै अदालतले ती कर्मचारीलाई 2,60,000 क्षतिपूर्ति दिन समेत कम्पनीको नाममा आदेश दिएको छ. एआईको नाममा जागिर कटौती नहोस् भन्ने सन्देश अदालतले आफ्नो निर्णय मार्फत स्पष्ट रूपमा दिएको छ. प्रविधि परिवर्तन गर्नु कम्पनीको अधिकार भए पनि त्यसले कर्मचारीहरूको अधिकार समाप्त गर्न नसक्ने भन्दै अदालतले अटोमेसन वा एआई प्रविधि अवलम्बन गर्ने कम्पनीहरूको पनि श्रम कानुनको पालना अनिवार्य रूपमा गर्ने बताएको छ. अब अर्थात् कुनै पनि कम्पनीले अब एआई आइसक्यो, तिमीहरूको आवश्यकता छैन भनेर कर्मचारी हटाउन पाउँदैन. चिनी अदालतका अनुसार कुनै पनि कर्मचारीलाई जागिरबाट हटाउनु परेका सोका लागि वैध कारण र कानुनी प्रक्रिया आवश्यक हुन्छ, न कि एआई सस्तो छ भन्ने तर्क. र यसबारेमा म चर्चा राख्दै गर्नेछु. अहिलेलाई पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

पी एफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमले हामी हल्का फुल्काको यो पहिलो घण्टामा सौरभ म चर्चा गरिरहेको छु. एआईको निहुमा मानिसको जागिर खोज्न नपाइने चिनी अदालतको फैसला बारेमा जानकारी रहिरहेको छ. यसै गरी अब रोचक त के छ भने अदालतले कर्मचारीका लागि पनि सन्देश दिएको छ. अब कार्यस्थलमा एआईलाई पूर्ण रूपमा रोक्न नसकिने भएकाले बदलिँदो प्रविधिसँगै कर्मचारीहरूले आफूलाई अध्यावधिक लैजानु आवश्यक रहेको अदालतको भनाइ छ. स्मरण रहोस्, चिनमा यस्तो घटना यो पहिलो होइन. यसअघि 2024 पनि ग्वाङझाउको एक अदालतले पनि यस्तै मुद्दालाई फैसला गर्दै प्रविधिमा गरिने स्तरोन्नति कसैको जागिर समाप्त गर्ने आधार बन्न नसक्ने बताएको थियो. र कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय हल्का फुल्कामा. र कार्यक्रममा म अवश्य पनि केही क्षणमा हल्का फुल्काको दोस्रो घन्टामा पनि एआई सिप भएका यी सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धि यो बारेमा जानकारी राख्ने नै छु. आज हामी आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा नै विशेष गरी कुराहरू बटिरहनेछ. र कार्यक्रम हल्का फुल्कामा रद्दै गर्नुहोस्. अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: FM
1: online
0: apps
1: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकने
0: यो
1: यो BFBS
0: गोरखा रेडियो हो सुरुङ उद्धारका लागि नेपाल सहित चार मुलुकका विशेषज्ञले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जलविद्युत सुरुङभित्र थुनिएका श्रमिकको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिएको परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभएको छ। अठारजना फोरेन्सिक विज्ञ पनि भारतबाट आएका सचिव राईले जानकारी दिनुभएको छ। 1000 शवको परीक्षणका लागि उपकरण चाहिने गरी व्यवस्था गरिएको राईको भनाइ छ। नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उद्धार उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम गरेको भन्दै नोटाम जारी गरेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अप्नाउन प्राधिकरणले नोटाम जारी गरेको हो। प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिणतर्फको क्षेत्रभित्र उडानमा सावधानी अप्नाउन भनेको छ। यसअघि सरकारले अनुमति नलिई ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर परेको जनाएको थियो। यो गतिविधि आज पनि दोहोरिएपछि त्यस भेगमा उडान अवरुद्ध भएको छ। रसुवागढी बाढी आउनु अघि 2 किलोमिटर लामो र 1 किलोमिटर चौडाइ भएको हिउँको पहाड खसेको हुन सक्ने जापानी विज्ञले बताएका छन्।
2: टोक्यो विश्वविद्यालयका प्राध्यापक हिडेनोरी वातानाबेले सेटेलाइट तस्विर अध्ययनपछि निष्कर्ष निकाल्नु भएको हो। प्राध्यापक वातानाबेका अनुसार सो हिमपहाड 4600 मिटरको उचाइको फरक रहने गरी बज्रिएको हुन सक्छ। अमेरिकी सैटेलाइट तस्विरलाई 3D ल्याएर वातानाबेले विश्लेषण गर्नुभएको यमोरी सिम्बोनले जनाएको छ। हिमपहिरो बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्प गएको US जियोलोजिकल सर्वेको भनाइ छ। सैटेलाइट तस्विरको विश्लेषणका आधारमा हिमपहिरो पछिको बाढीको उचाइ कतिपय ठाउँमा 700 मिटरसम्म पुगेको थियो। प्राध्यापक वातानाबेले जलवायु परिवर्तनका कारण हिउँ पग्लिने भविष्यवाणी सुन्दै आए पनि यो वास्तविकता नेपालमा भोग्नु परेको बताउनु भएको छ।
0: पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौँडाको वैकल्पिक बाटोबाट पनि इन्धन काठमाडौँ ल्याउन थालिएको छ। राजमार्ग अवरुद्ध भए पनि काठमाडौँमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको छ। निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले पेट्रोलियम पाइपलाइनबाट पर्याप्त इन्धन आइरहेको बताउनु भएको छ। सरकारले भोटेकोशी बाढी प्रभावित जिल्लाका स्थानीय तहलाई 6,75,00,000 रुपियाँ नगद राहत पठाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म रसुवा, नुवाकोट र धादिङका 15 स्थानीय तहमा राहत पठाइएको हो। प्राधिकरणका अनुसार रसुवा र नुवाकोटमा 1-1 करोड र धादिङमा 50,00,000 रुपियाँको दरले राहत पठाइएको छ। सरकारले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपील जारी गरेको थियो। पछिल्लो विवरण अनुसार 4,38,00,000,000 नेपाली रुपियाँ र 6,80,000 अमेरिकी डलर जम्मा भइसकेको छ। यस्तै हालसम्म 37 ट्रक र 13 बोलेरो मार्फत खाद्य र गैर खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 8 उडान गरी खाद्य र गैर खाद्य सामग्री पठाइएको प्राधिकरणको भनाइ छ। प्रभावित क्षेत्रमा सञ्चार सेट पनि पठाइएको जनाइएको छ। यसैबीच नेपाली काङ्ग्रेसले बाढी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा 1 करोड रुपियाँ जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि प्रवक्ता देवराज चालिसले 1 करोड रुपियाँ कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। रसुवा बाढीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर विजय जैशीले फुर्के खोलामा तत्काल बेली ब्रिज राखेर सड़क सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ। बाढीले 118 मिटर लामो स्टील प्लेट गर्डर पुलसँगै एउटा पियर समेत बगाएको छ। पुलको स्थलगत निरीक्षणपछि उहाँले पुलको लम्बाई र पियरको अवस्थाका कारण तत्काल बेली ब्रिज राख्न कठिन देखिएको बताउनु भयो। पुलको विस्तृत मापन गर्न प्राविधिक ट्राफिक टोली खटाइने उहाँको भनाइ छ। सड़क विभागले मुगलिन काठमाडौँ सड़क खण्डमा पर्ने कृष्णभीरमा भाँसिएको सड़कको प्राविधिक अध्ययन शुरू गरेको छ। धादिङ बेनीघाट रोराङ गाउँपालिकामा पर्ने कृष्णभीरमा नदीले कटान गर्दा सड़क भाँसिएको छ। नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सड़क भाँसिएको हो। विभागका महानिर्देशक जयसिका अनुसार प्राविधिक पुगेर यो क्षेत्रको अध्ययन गर्दैछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी यो दोस्रो घण्टामा प्रवेश गरेका छौँ. तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत छ म सेनेको तर्फबाट. र कार्यक्रमको यो दोस्रो घण्टामा पनि विभिन्न इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानिको रोचक तथ्यहरू तपाईँको माझमा राख्ने नै छु. रोचकको साथसाथै इन्फर्मेटिभ एजुकेसनल फ्याक्ट्सहरू पनि हुने गर्दछ. र यसै गरी अहिलेकै समयमा चाहिँ एआई सिप भएका सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धि, यो बारेमा पनि म रोचक तथ्य राख्ने नै छु. अब जुन अहिले यो आर्टिफिसियल इन्टेलिजेन्सको आगमनको साथमा अहिले डिजिटल एरियामा कुनै नौलो कुरा रहेको छैन. सो यस विषयमा पनि धेरै कुराहरू चाहिँ जानकारीहरू प्राप्त गर्नुपर्ने थाहा हुनुपर्ने कुराहरू पनि हुन्छ. र इन्ट्रेस्टिङ फ्याक्ट आजको दिनमा रहने नै छ. कार्यक्रममा रद्दै गर्नुहोस् अब भने हामी अगाडि बढौँ श्रोता. अहिलेको लागि भने मिठो गीतको साथमा र त्यस पश्चात हामी इन्ट्रेस्टिङ फ्याक्ट सेयर गर्ने नै छौँ.

बिएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम अहिले छौँ श्रोता. हामी हल्का फुल्काको दोस्रो घण्टामा एआइसी भएका सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धिको विषयमा, त्यसै गरी आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी सिप भएका सफ्टवेयर इन्जिनियरहरूले आफ्ना समकक्षी तुलनामा चाहिँ 25% बढी तलब पाउने गरेको पाइएको छ. प्रविधि क्षेत्रको जनशक्ति परिचालन गर्ने संस्था जुन नोटफेलको यो सार्वजनिक गरेको टेक स्ल्यारी यो रिपोर्ट 2026ले चाहिँ एआइसी अब सफ्टवेयर इन्जिनियरिङमा अतिरिक्त योग्यता मात्र नभई आकर्षक पारिश्रमिक प्रमुख आधार बनेको पनि देखाएको छ. विभिन्न बजार र भूमिकाहरूमा रहेको यो 2,30,000 बढी प्रमाणित तलब तथ्याङ्कहरूले चाहिँ विश्लेषण गर्दा सिङ्गापुरमा इन्जिनियरिङहरूले आफ्नो वरिष्ठताका आधारमा 13-25% बढी पे प्रिमियम प्राप्त गरिरहेको देखिएको छ. र नोट फेलियरका अनुसार यो तलब ठुलो अन्तर केवल सामान्य सफ्टवेयर विकासको सिपमा नभई प्रडक्शन इन्भाइरोमेन्टमा चाहिँ यो एआई उपकरणहरू सफलतापूर्वक प्रयोग गर्न सक्ने इन्जिनियरहरूको बढ्दो माग कारण सिर्जना भएको हो. यो बारेमा जानकारी रद्द गर्नेछ श्रोता अहिलेको लागि भने फेरि पनि लागौँ मिठो गीत सुन्ने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।

0: पीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमहरूले छौँ श्रोता. हामी हल्का फुल्काको दोस्रो घण्टामा र एआइसी भएका सफ्टवेयर इन्जिनियरको तलब 25% वृद्धिको विषयमा म जानकारी राखिरहेको छु. यसै गरी प्रतिवेदनले एआईसँग सम्बन्धित यो विशेष तलब वृद्धि करियरको सबै तहमा देखिएको उल्लेख गरेको छ. विशेष गरी अनुभवी इन्जिनियरहरूमा यो वृद्धि अझ बढी पाएको छ. यसले गर्दा प्रविधि क्षेत्रमा लामो अनुभव भएकाहरूले आफ्नो दक्षतामा एआईलाई जोड्न सके अझै ठुलो आर्थिक लाभ लिन सक्ने देखिएको छ. प्रविधि बजारमा आएको यो बदलावका बारेमा नोटफेलियरका संस्थापक इसान आङको भनेका छन्, एआईमा पोख्त हुनु अब भए राम्रो पनि विषय चाहिँ मात्र रहेन, यो अब सिधै तलब वृद्धि गराउने एउटा ठोस लाभ बनेको छ. उनका अनुसार एआई असिस्टेन्ट यो कोडिङ टुल र एजेन्ट यो वर्क फ्लोमा चाहिँ व्यापक प्रयोगले चाहिँ इन्जिनियरिङ टोलीहरूले सफेर विकास गरेको तरिका बदलिएको यो परिवर्तन तीव्र गतिमा अघि बढेको छ. र कार्यक्रममा रद्दी गर्नुहोस् अब भने लागौँ यो मिठो गीत सुन्ने क्रममा र केही क्षणमा फेरि पनि हामी इन्ट्रेस्टिङ फ्याक्टहरू तपाईँको माझमा राख्ने नै छु.
1: अब सुन्नुहोस् मूल शब्द सङ्गीत अनि स्वर जनकवि केशरी धर्मराज थापा र मन्दिरा ढुङ्गेलको नारी शब्दमा रहेको गीत राजु लामा र तारा श्री मगरको स्वरमा.

पिएफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ र अब चर्चा गर्नेछौँ एयर प्युरिफायर किन्नु अघि गर्नुपर्ने पाँच महत्त्वपूर्ण जाँचबारेमा। अब बढ्दो प्रदूषणका कारण घरभित्रको हावा पनि अस्वस्थ बन्दै गएको छ। यस्तो अवस्थामा एयर प्युरिफायर थोरैको रोजाइमा बन्न थालेको छ, धेरैको रोजाइमा बन्न थालेको छ र यसमा चाहिँ सही जानकारी बिना किन्दा पैसा र स्वास्थ्य दुवैमा असर पर्न सक्छ। त्यसैले पाँच महत्त्वपूर्ण कुरा जान्नु जरुरी छ। पहिलो रहेको छ एचएपीए फिल्टर, यानि कि एयर प्युरिफायर किन्दा सबैभन्दा पहिले छ तपाईँले एचआइपिए यो चाहिँ फिल्टर छ कि छैन हेर्नुपर्छ। यसले धुलो, एलर्जी र सूक्ष्म कणहरू हटाउन मद्दत गर्छ। एचए यो पिए टाइप भन्दा चाहिँ असली फिल्टर बढी प्रभावकारी मानिन्छ। सानो बच्चा र एलर्जी भएका व्यक्तिका लागि यो धेरै उपयोगी हुनसक्छ। र यसैगरी कोठाको आकार अनुसार मसिन, हरेक एयर प्युरिफायरको क्षमता फरक हुन्छ, त्यसैले कोठाको आकार अनुसार मसिन छान्नु आवश्यक हुन्छ। सानो एयर प्युरिफायरले ठुलो कोठाको हावा प्रभावकारी रूपमा सफा गर्न सक्दैन। किन्नु अघि तपाईँले सिएडिआर र कोठाको क्षेत्रफल मिल्छ कि मिल्दैन भन्ने अवश्य जाँच गर्नुपर्दछ। र कार्यक्रममा रद्दी गर्नुहोस्, अहिलेको लागि फेरि पनि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा छौँ र विषय भने समयमा चाहिँ हामीले एयर प्युरिफाई किन्दाखेरि बुझ्नुपर्ने कुराहरूको बारेमा रहेको छु, कुराकानीहरू राखिरहेको छु, इन्ट्रेस्टिङ फ्याक्ट्सहरू र साथै इन्ट्रेस्टिङ मात्र नभएर यो इन्फर्मेटिभ पनि हुने गर्छ. र तेस्रोमा रहेको छ आवाज र बिजुली खपतबारे जानकारी. एयर प्युरिफाईको आवाज र बिजुली खपतमा पनि ध्यान दिनुपर्छ. धेरै आवाज गर्ने मसिनले आराम र निन्द्रामा असर गर्न सक्छ. कम बिजुली खाने र शान्त रूपमा चल्ने मोडल रोज्दा दीर्घकालीन खर्च कम हुनुका साथै प्रयोग गर्न पनि सहज हुँदछ. यसै गरी स्मार्ट फिचर भन्दा उपयोगी कुरा रोज्नुहोस्. आजकल एयर प्युरिफायरमा धेरै स्मार्ट फिचर हुन्छ, तर सबै सुविधा सबैका लागि आवश्यक हुँदैनन्. मोबाइल कन्ट्रोल भन्दा AHPA, यो फिल्टर अटो मोड, फिल्टर चेन्ज, इन्डिकेटर जस्ता आधारभूत फिचर बढी उपयोगी हुन्छ. आवश्यकता अनुसार छान्दाखेरि चाहिँ अनावश्यक खर्चबाट पनि बच्न सकिँदछ. र कार्यक्रममा रद्दै गर्नुहोस् र अन्तिम पनि म पाँच महत्त्वपूर्ण बारेमा एउटा यो पनि राख्ने नै छु कुरा जानुपर्ने. र अहिलेको लागि भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: एसपी गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk यो PFBS गोर्खा रेडियो हो।

BFB scorecard readers from the end and saw Karikram Halka Fulka Kusakin Arma Saura Jarsa Guri Regusu Airbi Farkino Banda Agizi Gornupani Pass Motopurna Kurarubari Abu Rekosara Antimazi Filter Badalni Karzabari Pani Jankari Linhos Air Purifier एक पटक किनेर सकिने सामान होइन यसको फिल्टर नियमित बदल्नु पर्छ त्यसरी फिल्टर कति समय टिक्छ नया फिल्टरको मूल्य कति पर्छ र सजिलै पाइन्छ कि पाइदैन भन्ने कुरा किन्नु अघि बुझ्नु पर्छ सही छनोटले स्वास्थ्य र खर्च दुवै बचाउँदछ राष्ट्रता आज कार्यक्रम हल्का फुल्कामा इन्ट्रेस्टिङ फ्याक्ट्स मात्र नभएर एकदमै इन्फर्मेटिभ फ्याक्ट्सहरू पनि मैले राखेकी थिएँ निकै नै फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु यसै जानकारीमूलक कुराहरू म अर्को हप्ता पनि ल्याउनेछु भन्दै म सिने आजको लागि बिदा लिनेछु र बाँकी पल तपाईँको शुभ रहोस् नेक्स्ट विक भेटौँ नमस्ते बाई

0: AM,
1: FM,
0: online,
1: apps,
0: तथा स्मार्ट स्पीकर हरुमा सुन्न सकिने
1: यो
0: BFBS
1: गोर्खा रेडियो हो।
2: कांग्रेस नेताहरूले उद्धार र राहतलाई थप सुधार्न सकिने ठाउँ रहेको सुझाव दिएका छन्। पार्टी मुख्यालयमा बसेको बैठकमा बाढी उद्धार तथा राहत समन्वय समितिका सदस्य सचिव मानबहादुर थापाले सरकार सुरक्षाकर्मीलाई मात्रै अगाडि सारेर निष्क्रिय देखिएको आरोप लगाउनु भएको छ।
3: सकेसम्म आर्मीलाई मात्रै लगाएर अथवा सेक्युरिटी फोर्सलाई मात्रै लगाएर रेस्पोन्स गर्ने, अरूको केही पनि नलिने, तर हाम्रो आफ्नो आवश्यकता हाम्रो क्षमताभन्दा बाहिर भएको अवस्थामा त हामीले लिनु पऱ्यो नि। त्यो भन्न पनि लाज मान्ने हो भनेदेखि त हामी धेरै नेपालीले अकालमा चाहिँ ज्यान गुमाउनु भएको अरू केही पनि छैन।
2: नुवाकोटका नेता जगदीश्वर नरसिंह केसीले सब संकलनमा ढिलाइ भइरहेको बताउनु भएको छ।
4: महामारीमा परिणत हुने बेला भइसक्यो, किनभने त्यो गन्ध हामी त्यहाँ जाँदा मास्क नलाइकन जान सक्ने परिस्थिति छैन। अब पालीपट्टिको लास उठाउनका लागि राज्य कहाँ छ भनेर त्यहाँका स्थानीय जनताले खोज्नु पर्ने।
2: सभापति गगन थापाले पीडितका तस्विर जथाभावी प्रकाशन गरेर असंवेदनशीलता नदेखाउन आग्रह गर्नुभएको छ।
5: पार्टीको साथीहरूलाई पनि आग्रह गर्छु र पार्टीको तर्फबाट आम नागरिकलाई अपिल गर्छु, यो बेलामा सामाजिक सञ्जालमा कसै परिवारको संवेदनशीलता ख्याल नराखिकन जसरी लासहरूको भिडियोहरू पोस्ट गरिरहेका छन्, त्यो हृदय विदारक हाम्रा कतिपय दृश्यहरू जुन पोस्ट गरिरहेका छौँ, यो एकछिनको लागि चाहिँ पोस्ट गर्ने साथीलाई आफूलाई चाहिँ मैले गरेँ भन्ने लागे तापनि यसले त्यो सम्बन्धित परिवारलाई कत्रो ठुलो आहत पुऱ्याउला, यसले यसले हाम्रो कति ठुलो असंवेदनशीलता प्रकट होला भन्नेतर्फ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ।
2: नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निशुल्क भोइस डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ।
6: यसअघि भदौ 14 गतेसम्मका लागि निशुल्क भोइस कल, प्रतिदिन 2 GB डेटा र 50 एसएमएस सुविधा उपलब्ध गराइएको थियो। राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले सुविधा थप निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार निशुल्क सेवा प्रयोग गर्न आग्रह गरेको छ। बाढीका कारण कम्पनीका विभिन्न भौतिक संरचनामा क्षति पुगे पनि दूरसञ्चार सेवा यथासम्भव नियमित राख्न तथा प्रभावित संरचनाको मर्मत सम्हारका लागि प्राविधिक टोली परिचालन भएको छ। नेपाल टेलिकमका अनुसार बाढी प्रभावित क्षेत्रका अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी संरचना पनि यथाशीघ्र सञ्चालन गर्ने प्रयास जारी छ।
2: बाढीले बगाएर सम्पर्कविहीन भएकाको खोजीमा भौतारिँदै आफन्तहरू टाढा टाढाबाट चितवन पुगेका छन्। चितवनबाट अनिल ढकालको रिपोर्ट।
7: भरतपुर 10 विद्युत रोड स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो खाली भवनमा सब पहिचानका लागि आउनेहरूको भिड छ। कोही आफन्तको फोटो बोकेर आएका छन् भने कोही सब वाहन आउने बाटोतर्फ टोलाइरहेका छन्। आफन्त खोज्न रामेछापदेखि आएका गुवाङचु शेर्पा।
8: अब हामीले माथि रसुवाको बोर्डरमा जान सक्ने हाम्रो हैसियत र स्थिति छैन, त्यसै कारण हामी चाहिँ अब लास्ट स्टेजमा हामी अन्तबाट पनि कहीँबाट पनि माथि जान सक्ने स्थिति नभइसके पश्चात हाम्रो लास्ट आस्था भनेको हामी लास्ट भने पनि पाइन्छ कि।
7: चितवनका प्रकाशमणि सापकोटाको साडु दाईलाई पनि भोटेकोसीको भेलले छोप्यो। त्रिशुली जलविद्युत आयोजनाका सुरक्षार्थ खटिएका सापकोटाका आफन्त गोविन्द प्रसाद भण्डारीको आजसम्म पत्तो छैन।
9: मेरो साडु दाई जुन दिन बाढी आयो त्यस दिनदेखि उहाँ सम्पर्कविहीन हुनुभएकोले हामी उहाँको जीवित कतै हुनुहुन्छ कि त्यसको कामना गर्न चाहन्छौँ। भगवान्सँग चाहिँ दाई जीवित भएर फर्किनुहुन्छ कि भन्ने आशामा रहेका छौँ। तथापि पापी मन हो, यहाँ लासको चाहिँ जुन फोटोहरू चाहिँ देखाइरहेको छ, सकुशल भेटिनुहुने हुन्छ भन्ने अझै आश बोकेर भगवान्सँगै प्रार्थना पनि गरिरहेका छौँ।
7: सब कुहिने र दुर्गन्ध फैलिने जोखिम बढेपछि भरतपुर 1 देवघाट जङ्गलमा व्यवस्थापन समेत सुरु गरिएको छ। अन्तर्राष्ट्रिय रेड क्रस समिति अर्थात् ICRC को मापदण्ड अनुसार प्रत्येक शवबाट DNA नमुना संकलन गरी संकेत नम्बरका आधारमा देवघाटमा जमिन मुनि शव व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेल।
10: फ्रिजिङ गर्न नसक्ने अवस्था आएपछि यसलाई चाहिँ ICRC को इन्टरनेसनल यो प्रोटोकल अनुसार हामीले जमिनमा चाहिँ राख्ने, सुरक्षित साथ राख्ने एउटा निर्णय गऱ्यौँ। त्यो निर्णयअनुसार हामीले यो तरिकाबाट हामीले यसलाई राख्न खोजिरहेका छौँ। कतिलाई लाग्न सक्छ कि यो गलत हो कि पनि लाग्न सक्छ, होइन, यो एकदम सुरक्षित तरिका हो।
7: समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गए पनि कम्तीमा अन्तिम संस्कार गर्न पाइयोस् भन्ने चाहना परिवारको छ।
2: परराष्ट्र मन्त्री शिशिर खनालले भोटेको सिबाडीका कारण चीनको केरुनमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने जानकारी दिनुभएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुर ढुङ्के पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1000 नेपाली रहेका बताउनु भयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: संगीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा
0: हजुर नमस्कार बीएबएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्नुहुने तपाईँ समस्त ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको सङ्गीतमय अभिवादन। आदरणीय श्रोताहरू गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ नियालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि यस्तै यस्तै सुमधुर नेपाली गीत सङ्गीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो अर्को एउटा बसाई अर्को एउटा श्रृङ्खलामा आज पनि उपस्थित भइसकेको छु सुमधुर नेपाली गीत सङ्गीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर यही आशाको साथ अब नै कार्यक्रम सङ्गीत गङ्गाको बसाईको ढोका उगार्न चाहन्छु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट देश बोलेको गीतबाट माटो बोलेको गीतबाट र श्रोताहरू आज भने मैले व्यवसायको उठानमा राख्न गइरहेको छु गीतकार नन्दा गुरुङले लेख्नुभएको एउटा गीत राजन राज शिवाकोटीको सङ्गीत अनि रमन रेग्मीको स्वरमा यही गीत कार्यक्रमको उठानमा

नेपालै जाउँ जाउँ लाग्छ। आदरणीय श्रोताहरू, एउटा नेपाली मन जुन मन संसारको जुनसुकै मखमली सुखमा समेत लोभिँदैन, नेपालसँगको उसको नाता दुनियाँको कुनै पनि धन दौलत ऐश र ऐश्वर्यले समेत किन्न सक्दैन, किमार्थ किन्नै सक्दैन, किनकि नेपाल भनेको त नेपालै हो, जसको अगाडि सिङ्गो ब्रह्माण्ड समेत एउटा सानो कण जस्तै लाग्छ हरेक नेपालीहरूलाई। यति सुन्दर देश पृथ्वीको कुनै कुना कन्दरा र ठाउँहरूमा भेट्न मुस्किल छ। प्रकृति र संस्कृतिको धनी देश नेपालभित्रको पूर्व होस् या पश्चिम, जहाँ जता पनि जाउँ जाउँ लागिरहन्छ नेपाली मनहरूलाई। अनि कहिले यहीँका अग्ला हिमाल चढेर रमाउन मन लाग्छ नेपालीहरूलाई, र कहिले पहाड उक्लेर सुसेल्न मन लागिरहन्छ। अनि तल तराई झरेर डुल्ने मन कुन नेपालीको नहोला, जहाँ जता बसे पनि अन्तत नेपालमै फर्किएर नेपालमै बसेर नेपालीहरूको सेवामा लाग्ने इच्छा र हरेक नेपालीहरूको रहेको एउटा वास्तविकता बोलेको गीत राखे। नेपाली गाउँ बस्तीमा केही गरेर नेपालकै सहर सुधारेर सुन्दर शान्त सुस्वासित नेपाल बनाएर यही मातृभूमिको काखमा बसेर हाँस खेल गर्दै नेपाल बनाउने मन बोकेर नेपाललाई फर्केर नेपालमै आएर केही गर्ने मन बोकेको नेपाली सक्लो मन मनको गीत, यो देशभक्ति गीत राखेँ मैले कार्यक्रम सङ्गीत गङ्गाको उठानमा रमन रेग्मीको स्वरमा। गीत रचना रहेको थियो नन्दा गुरुङको, भने यसमा सङ्गीत रहेको थियो राजन राज शिवाकोटीको। आदरणीय श्रोताहरू, गीतको भाव सङ्गीतको जानकार अनि स्वरको लय राख्ने यो प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि एउटा अर्को सुमधुर गीत यहाँहरू माझमा राखिहाल्छु। र यति बेला भने चाहिँ म मुरलीधरले गाउनु भएको एउटा गीत राख्न चाहन्छु, गीतकार सिएरा आचार्यको गीत रचना अनि सुरेश अधिकारीको सङ्गीतमा।

मायाको त्यो गहिराई अनि त्यो विशालतालाई बुझ्न नसक्ने एउटी प्रेयसीको त्यही वास्तविकताको धारले मुटु रेटिन पुग्दा अझ भनु मायाको त्यही पवित्रताको कसीमा शङ्का गरेर तिललाई पहाड बनाउने कुरौटीहरूकै कुरा सुनेर त्यही वास्तविकता चिन्न नसक्दा टाढिएको मायाको त्यही दूरीलाई नजिक पार्न नसक्नुको एउटा दुखेसो तितो सत्य बोलेको गीत मौकामा चौका हान्न नसक्ने त्यही पर पुगेकी मान्छेसँग अनेकौ प्रश्न उठाउँदै वास्तविकताको नजिक पुग्न नसक्ने प्रिय मान्छेसँगको गुनासो बोलेको गीत राखेँ मैले यहाँहरू माझमा गीतकार सुरेश आचार्य अर्थात् सिएरा आचार्यको गीत रचना सुरेश अधिकारीको सङ्गीत अनि मुरलीधरको स्वरमा हुन त आदरणीय श्रोताहरू मायामा हो यस्तै सानो तिनो खोट हुँदैमा त्यसबाट टाढा भइहाल्नु हुँदैन किनकि चन्द्रमामा समेत थोरै दाग हामी देख्न सक्दछौँ त्यसैले मायामा समेत ब्रह्माण्ड हुन्छ त्यसलाई देख्न र भेट्टाउन भने चाहिँ सक्नु पर्दछ प्रेमीहरूले मा...

0: SBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, बिएबिएस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण यो बेला सुन्दै हुनुहुन्छ। र भर्खर मैले एउटा गीत राखेँ, म बोल्दा धुन निस्कन्छ रुदा खुन निस्कन्छ, माया गरेकै प्रिय मान्छेले त्यही मायाभित्र लुकेको त्याग नदेख्दा समर्पण नदेख्दा आफै जलेर उसैलाई उज्यालो पार्दासम्म त्यसको चमक नदेखेपछि आफ्नै इज्जत र प्रतिष्ठासम्म दाउमा राखेर लिलाम गर्दासम्म पनि त्यो त्याग देख्न नसक्ने बुझ्न नसक्ने एउटा कठोर मनले एकोरो प्रहार गरेपछि जिउँदै मरेतुल्य बन्दा समेत उल्टो धारे हात र आरोपको पहाडले थिच्न खोज्दा तिनै निठुरीप्रति गरेको गुनासो थियो प्रस्तुत गजल। समीक्षा अधिकारीको स्वरमा जीवनदास सुनारले यो गजलका शेरहरू लेख्नु भएको थियो भने सङ्गीत रहेको थियो सिडी विजय अधिकारीको। हुन त आदरणीय श्रोता, यो मायाको दुनियाँमा थुप्रै अचम्म अचम्मका मोडहरू आइदिन्छ। कहिले एकतर्फी प्रहारको चोटले पिरोलिन्छ त अनि कहिले त्यही मायाको कैदी भएर मुटुकै जेलमा हराउन चाहन्छन् प्रेमी मनहरू।

बैदी बनाऊ मलाई तिम्रो मुटुको जेलैमा। आदर श्रोताहरू, मायाको जेलभित्र बसेर मिठो मायाको अनुभूति लिन चाहने प्रेमी मनको चाहना, कदममा कदम मिलाएर हिँड्ने चाहना बीच मायाकै छाया बन्न आतुर मनको गीत, दुःख आफै लिएर भए पनि सुख भने बाँड्ने इच्छा पोख्दै गरेको, अझ भनौँ झरी बादल वर्षालाई समेत मायाले नै छोप्न चाहने प्रेमिल भावको यो गीत राखे मैले यहाँहरू माझमा विश्व नेपालीको स्वरमा। नूतन भूषालको गीत रचना अनि सुनिल मास्केको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोता, मायाको मोह त्यति बेला बढी दिन्छ नि जति बेला ऐनासँगै रूप रङको बेगलाई छेक्न नसक्दा अनि चढ्दो उमेरको छालले कत्तिखेर मनलाई तानिदिँदा हुत्याइदिँदाखेरि त्यति बेला मायाको त्यो बेग रोक्न छेक्न साँच्चै नै गाह्रो भइदिन्छ।

हजुर आदरणीय श्रोताहरू, उमेरले ल्याइदिने जीवनको एउटा कठिन अनि अत्यन्तै प्रेमिल र चञ्चल समयसँग खुल्न खोज्दै गरेकी एउटी नारी मन जो ऐनासँग आफ्नो बदलिँदै गरेको जीवनका रङ्गहरूसँग दङ्ग र फुरुङ्ग भएर जिस्किरहेकी छिन्, जुन जस्तै सुकिली अनि फुल जस्तै ताजा जवानीको एउटा अभाव प्रस्तुत गीत थियो गायिका शिखा भारतीको स्वरमा। गीतकार अनि सङ्गीतकार हुनुहुन्छ श्रोताहरू राजन राज शिवाकोटी। वास्तवमा यस्तै चञ्चलता र खुलदली बीचमा श्रोताहरू कसिएको माया जब जब झाँगिँदै जान्छ नि, हो त्यही बेला हो प्रेमी मनहरू एक अर्का बीच छुट्टिन नसक्ने, अनि त्यही बेला हो त्यस्ता ढुकढुकीका लागि एउटा जुनी समेत थोरै लागिदिने। त्यही भएर त्यही पाएको जुनीमा मायाका सबै बेली विस्तार लगाउन चाहन्छन् त्यस्ता प्रेमिल मनहरू।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गामा फेरि पनि रेडियो सुनेर बस्नु नै सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। यसै क्रममा भर्खरै मैले एउटा प्रेमिल भावको गीत यहाँहरू माझमा राखेको थिएँ श्रोताहरू,
3: जहाँ मायाले वाँधेको मन जो एक अर्का बीचको कमीमा अपुरो र अधुरो भइदिन्छ, छुट्न परे पनि मरे तुल्य भइदिन्छ, आँखाकै नानी वरिपरि भएर बाँच्न चाहने दुई प्रेमी मनको एउटा भाव थियो। हेमकुमार राईको गीत रचना, महेश खड्काको संगीत अनि जगदीश समाल र रजिना रिमालको सुर रहेको थियो प्रस्तुत गीतमा। हुन त आदरणीय श्रोताहरू, जब मन खोलेर माया गर्नेहरूले ठिक त्यस्तै मायाको अपेक्षा समेत राख्नु स्वाभाविकै हो। त्यही भएर पनि श्रोताहरू, त्यस्ता सच्चा प्रेमीहरूको ख्याल र बन्दोबस्ती समेत
2: उस्तै दरिलो तरिकाले राख्नु चाहिँ पर्दछ।

भन के छ बन्दोबस्त, म आउँदैछु सुस्त सुस्त बोकेर प्रेम गङ्गा, भन के छ बन्दोबस्त। आदर श्रोताहरू, प्रेमको गङ्गा नै बोकेर आउँदै गरेकी एउटी प्रेयसी, जसले कुनै कुरा नलुकाएर खुलस्त एउटा खुला किताब जसरी आउँछ भने त्यो माया साँच्चै कञ्चन पानी जस्तै हो, जहाँ न कुनै खोट हुन्छ न त कुनै चोट नै हुन्छ। श्रोताहरू, बरु उल्टो प्रेमको सागर नै उर्लिएर आइदिन्छ अनि त्यसलाई सम्हालेर राख्नलाई हिम्मत आँट चाहिँ गर्न सक्नुपर्छ। माया गर्छु भन्नेहरूले, माया दिन्छु भन्नेहरूले, अझ भन्ने भने प्रेमिल मनहरूले, प्रेमीहरूले। गीतकार आनन्द अधिकारीको गीत रचना अनि मिलन नेवारको स्वर र आनन्द राईको सङ्गीतको प्रस्तुत गीत पनि आदरणीय श्रोताहरू यसैको प्रतिनिधि गीत हुन सक्दछ। अनि श्रोताहरू, जब यति धेरै मखमली मायामा मन बेरिन्छ नि, त्यहाँ पक्कै पनि सिन्दुर र पोथेको महत्त्व हुनेछ।

बस्नु मन सम्माली आदर श्रोताहरू, मायाको असली उपहार सौभाग्यको सामग्री सिन्दूर पोते बोकेर एउटी प्रिय मान्छेको अगाडि मायाको स्वीकारोक्तिको आग्रह गर्दै गरेको एउटा प्रेमिल भावको गीत थियो। प्रस्तुत गीत साधुराम गुरुङको गीत रचना, युवराज चौ लगाएको स्वर अनि राजकुमार बगरको संगीतमा। आदरणीय श्रोताहरू, अभिनय कार्यक्रमको पुछारमा यो विषौनीमा गीतकार लीलाराज काम्बाङको गीत रचना रहेको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदाउन चाहन्छु। यस गीतमा स्वर रहेको छ गायिका शान्तिश्री परियारको, भने संगीत यसमा शङ्कर थापा स्मालको रहेको छ। गीत रचना लीलाराज काम्बाङको। यसै गीतको साथ म बिदाउन चाहन्छु। सुखमा संगीत, दुःखमा संगीत अनि संगीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: आज साँझ 6 बजेसम्म विभिन्न जिल्लाबाट 781 जनाको शव फेला परेको र करिब 2502 जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हालसम्म 9435 जनाको उद्धार गरिएको छ। जलविद्युतको सुरुङबाट भदौ 12 र 13 गति गरी 279 जनाको उद्धार गरिएको प्राधिकरणको भनाइ छ। सेनाको हेलिकप्टर मार्फत 244 जना विदेशी र 3067 जना नेपाली गरी 3311 जनाको उद्धार भएको छ। आज मात्रै हाइड्रोबाट 15 जना चिनिया नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। हवाई उद्धारका लागि हालसम्म 394 वटा उडान भएका छन्। प्राधिकरणका अनुसार आज मात्रै 72 उडान भएका छन्। बाढीमा परी 267 जना घाइते भएका छन्, जसमध्ये 156 जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रभावित क्षेत्रमा 6 वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि 20,618 जना सुरक्षाकर्मी खटिएका छन्। पहिचान खोल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका 21 वटा अस्पतालमा राखिएको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले 2 वटा शव निकालेका छन्। आज भारतीय टोली आएपछि नेपाली सेनासँग मिलेर उद्धारको काम शुरू भएको थियो। सुरुङको 100 मिटर भित्रबाट 2 वटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभएको हो। 250 मिटर लामो सुरुङमा संयुक्त टोली 100 मिटर भित्रसम्म पुगेको र त्यहाँसम्म जीवित व्यक्ति फेला पार्न नसकेको उहाँले बताउनुभयो। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा 6 जना कर्मचारी फँसेको अनुमान रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबु राजा महर्जनले जानकारी दिनुभएको छ। रसुवाबाडी आउनु अघि 2 किलोमिटर लामो र 1 किलोमिटर चौडाई भएको हिउँको पहाड खसेको हुन सक्ने जापानी विज्ञले बताएका छन्।
1: टोक्यो विश्वविद्यालयका प्राध्यापक हिडेनरु वातानाबेले सैटेलाइट तस्विर अध्ययनपछि निष्कर्ष निकाल्नु भएको हो। प्राध्यापक वातानाबेका अनुसार सो हिमपहाड 4600 मिटरको उचाइको फरक रहने गरी बज्रिएको हुन सक्छ। अमेरिकी सैटेलाइट तस्विरलाई 3D ल्याएर वातानाबेले विश्लेषण गर्नुभएको यमोरी सिम्बुनले जनाएको छ। हिमपहिरो बज्रिँदा 5.2 म्याग्निच्युड बराबरको भूकम्प गएको US जियोलोजिकल सर्वेको भनाइ छ। स्याटेलाइट तस्विरको विश्लेषणका आधारमा हिमपहिरो पछिको बाढीको उचाइ कतिपय ठाउँमा 700 मिटरसम्म पुगेको थियो। प्राध्यापक वातानाबेले जलवायु परिवर्तनका कारण हिउँ पग्लिने भविष्यवाणी सुन्दै आए पनि यो वास्तविकता नेपालमा भोग्नु परेको बताउनु भएको छ।
0: बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका मुलुकका उत्कृष्ट मध्येका जनशक्तिको संख्या 1000 हाराहारी रहेको तथ्याङ्कले उद्यमीहरू झस्केका छन्। आयोजनामा काम गर्दा सुरुङभित्र फँसेका जनशक्तिको उद्धार थप तीव्र पार्न उनीहरूको आग्रह छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्यापनरत सुरुङ विज्ञ नवराज न्यौपाने
2: जति छिटो रेस्क्यु गर्नुपर्ने हो त्यो भएको छैन, होइन, अब त गर्न सकिन्थ्यो। अब यसमा चाहिँ अब 4 दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि त्यत्रो मान्छेहरू छ, होइन, त्यो पनि सकिसक्यो। अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन त्यो रेस्क्यु चाहिँ रेस्क्यु गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन, होइन, त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो। सरकारले गर्न त खोजिरहेको देखिन्छ, होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई।
1: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभए भएको नभएको के देख्नुहुन्छ? अब यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको।
2: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन, होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याबेन्सहरू जुन बनाइरहेका छौँ क्याबेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन। अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहाँ भित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब त्यो खालको ट्र्यापिङ भयो भने एटलिस्ट 1 हप्ता 10 दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु. फलोअप पनि गरिरहेको छु. जस्तै चिलीमै हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ ट्याभर्न्सहरू बनेको होइन. अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्. अर्को चाहिँ केबल टनल हुन्छ त्यो अलिकति हाइटमा हुन्छ त्यो. अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ त्यो. अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ. चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन छजना स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट. त्यो फ्ल्याट हुन्थ्यो. अब अहिले त्यसमा एरिएसन पनि छैन. त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल. त्यसैबाट केबल टनल पास गरेको रहेछ. मलाई पहिला थाहा पनि थिएन त्यो. अहिले मात्रै थाहा भयो त्यो होइन. एउटा मात्रै टनल भएको कारणले त्यहाँ छजना जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला के. त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइराख्नु होला. अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ. अब हिजो 4 जना गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ. त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ. हिलो माटो र पानीले भरिएको छ. अब त्यो कति कसरी फाल्ने कहिले फाल्ने उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो.
0: काङ्ग्रेस नेताहरूले उद्धार र राहतलाई थप सुधार्न सकिने ठाउँ रहेको सुझाव दिएका छन्. पार्टी मुख्यालयमा बसेको बैठकमा बाढी उद्धार तथा राहत समन्वय समितिका सदस्य सचिव मानबहादुर थापाले सरकार सुरक्षाकर्मीलाई मात्रै अगाडि सारेर निष्क्रिय देखिएको आरोप लगाउनु भएको छ.
3: सकेसम्म आर्मीलाई मात्रै लगाएर सेक्युरिटी फोर्सलाई मात्रै लगाएर रेस्पोन्स गर्ने अरूको केही पनि नलिने तर हाम्रो आफ्नो आवश्यकता हाम्रो क्षमताभन्दा बाहिर भएको अवस्थामा त हामीले लिनु पऱ्यो नि. त्यो भन्न पनि लाज मान्ने हो भनेदेखि त हामी धेरै नेपालीले अकालमा चाहिँ ज्यान गुमाउनु भएको अरू केही पनि छैन.
0: नुवाकोटका नेता जगदीश्वर नरसिंह केसीले सब संकलनमा ढिलाइ भइरहेको बताउनु भएको छ.
4: महामारीमा परिणत हुने बेला भइसक्यो किनभने त्यो गन्ध हामी त्यहाँ जाँदा मास्क नलाइकन जान सक्ने परिस्थिति छैन. अब पालीपट्टिको लास उठाउनको लागि राज्य कहाँ छ भनेर त्यहाँका स्थानीय जनताले खोज्नु पर्ने.
0: सभापति गगन थापाले पीडितका तस्विर जथाभावी प्रकाशन गरेर असंवेदनशीलता नदेखाउन आग्रह गर्नुभएको छ.
5: पार्टीका साथीहरूलाई पनि आग्रह गर्छु र पार्टीको तर्फबाट आम नागरिकलाई अपिल गर्छु. यो बेलामा सामाजिक सञ्जालमा कसै परिवारको संवेदनशीलता ख्याल नराखिकन जसरी लासहरूको भिडियोहरू पोस्ट गरिरहेका छन् त्यो हृदय विदारक हाम्रा कतिपय दृश्यहरू जुन पोस्ट गरिरहेका छौँ यो एकछिनको लागि चाहिँ पोस्ट गर्ने साथीलाई आफूलाई चाहिँ मैले गरेँ भन्ने लागे तापनि यसले त्यो सम्बन्धित परिवारलाई कत्रो ठुलो आहत पुऱ्याउला यसले यसले हाम्रो कति ठुलो असंवेदनशीलता प्रकट होला भन्नेतर्फ एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ.
0: सुरुङ उद्धारका लागि नेपाल सहित 4 मुलुकका विशेषज्ञले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ. जलविद्युत सुरुङभित्र थुनिएका श्रमिकको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिइएको परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभएको छ. अठारजना फोरेन्सिक विज्ञ पनि भारतबाट आएका सचिव राईले जानकारी दिनुभएको छ. 1000 जना शवको परीक्षणका लागि उपकरण चाहिने गरी व्यवस्था गरिएको राईको भनाइ छ. विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीडितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 1,50,000 अमेरिकी डलर दिने घोषणा गरेको छ. अब खबर फटाफट.
1: नुवाकोटमा बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण. 13 सेन्टरका स्थानीयलाई राहत. गाडी नपुगे हेलिकप्टरको व्यवस्था. रसुवा जोड्ने मुख्य सडक बगाउँदा अहिले धुन्चे पुग्न शास्ति. धुन्चेलाई यातायात सञ्जालसँग जोड्ने एकमात्रै माध्यम पुङखोलाको पुल. एक लेनको कच्ची सडकमा राहत बोकेका गाडीको लाम. बाढी प्रभावित थप 7 क्षेत्रमा टेलिकमको सेवा नियमित. प्रभावित 120 साइटमध्ये 93 साइट सञ्चालनमा. पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल अनुदानमा आधारित जलवायु वित्त चाहिने जलवायु विज्ञ अनुसन्धानकर्ता तथा प्रभावित समुदायको भनाई. विपदका बेला नयाँ ऋण नथप्न अपिल. बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन हेटौँडामा प्रोजेक्टर सहितको कक्ष सञ्चालन. प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने.
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: PFBS, Gorkha Radio. Pardeshiko Sandesh.

0: परदेशीको सन्देश हजुर तपाईँको घर आँगनमा आइसकेको छ। श्रोता यहाँहरू सबै सबैलाई हार्दिक स्वागत छ र अभिवादन पनि टक्र्याउँछु। मेरो नाम हो निशा गुरुङ। यहाँहरू सबै सबैलाई पुनः स्वागत गर्दै दिदीलाई पनि स्वागत गर्छु। नमस्ते दिदी।
1: नमस्ते नमस्ते निशा। अनि यतिखेर परदेशीको सन्देश सुनेर बस्नुभएका सबै सबैलाई धेरै धेरै स्वागत तथा नमस्कार छ। म मीना थापाको तर्फबाट
0: हजुर आज हामी दुईजना दिदी बहिनी आएका छौँ। भदौ महिनाको यो दोस्रो हप्ता भइसकेको छ दिदी, होइन? र अब भने धेरै टाइम पनि छैन, दिदी बहिनीहरूको महान चाड हरितालिका तिज आइसकेको छ र यसको लागि चाहिँ हाम्रा दिदीबहिनीहरू एकदमै तयारी रूपमा हुनुहुन्छ होला र तयार गर्दै हुनुहुन्छ कि अब कहाँ कहाँ जाने, होइन, कुन कुन गीतमा नाच्ने अनि दर चाहिँ हामीले के खाने त भनेर चाहिँ उहाँहरूले मेन्यूहरू पनि तयार गर्दै हुनुहुन्छ होला र सपिङमा पनि एकदमै व्यस्त हुनुहुन्छ होला कि कसो दिदी?
1: पक्कै पनि निशाले भने जस्तै गरेर नेपाली दिदीबहिनीहरूको चाड पर्व भनौँ हरितालिका तिज एकदमै नजिक आइसक्यो र दिदीबहिनीहरू पुरा तयारी अवस्थामा हुनुहुन्छ र सँगसँगै नाच्न पनि थालिसक्नु भयो के निशा? रमाइलो गर्दै हुनुहुन्छ, पक्कै पनि रमाइलो गर्नु होला, होइन?
0: हजुर हजुर,
1: यही नै भन्न चाहन्छौँ, हामी पनि गर्ने विचारमा पनि छौँ।
0: अवश्य पनि र 11 सेप्टेम्बरको दिनमा भने ब्रिटिस क्याम्पमा हाम्रा दिदीबहिनीहरूले भव्य रूपमा मनाउँदै हुनुहुन्छ र उहाँहरूले हामीलाई पनि आउनुहोस् भनेर निमन्त्रणा गर्नुभएको छ, है दिदी? र हामी यहाँ समय हेरेर अवश्य पनि जानेछौँ। र अन्य हाम्रा दिदीबहिनीहरू जो अहिले नेपालमा र परदेशमा हुनुहुन्छ उहाँहरू सबै सबैलाई सुरुवातमा यो हरितालिका तिजको धेरै धेरै शुभकामना हामी दिन्छौँ र तपाईँहरू पनि जे जस्तो अवस्थामा भए पनि रमाइलो गर्नुहोला। वर्षमा एकचोटि आउने चाड हो, नाचेर गाएर अनि मिठा मिठा परिकार खाएर मनोरञ्जन गर्नुहोला भन्न चाहन्छौँ हामी। आज भने हामीले अब विशेष गरी यो हरितालिका तिजभन्दा अगाडि त रक्षाबन्धन र बुवाको मुख हेर्ने दिन आइसकेको छ। रक्षाबन्धनको अवसरमा हाम्रा 2RGR का दिदीबहिनीहरूले यसपालि आफ्ना दाजुभाइहरूलाई सम्झेर सन्देश पठाउनु भएको छ दिदी। कार्यक्रमको थालनीमै उहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ र सन्देश रेकर्ड गरेर पठाउन मद्दत गर्नुहुने ब्रुनाईका हाम्रा स्टेसन म्यानेजर दाजु लाल र उहाँको टिमलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अब हामी ढिला नगरीकन ठेगाना भन्छौँ दिदी।
1: हजुर हजुर निशा, अब ढिला नगरी ठेगाना दिनुपर्छ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश पोस्ट बक्स नम्बर 50-95 काठमाडौँ नेपाल र BFPO ठेगाना BFBS नेपाल SQBGN BFPO4 र हाम्रो इमेल आइडी BFBS@BFBS.com र फेसबुक पेज रहेको छ BFBS। तपाईँले टाइप गर्नुभयो भने पक्कै पनि निलो लोगोको पेज यहाँले भेट्न सक्नुहुन्छ, त्यसमा पनि हजुरहरू जोइन हुन सक्नुहुन्छ र हाम्रा फोन नम्बरहरू छन् 54-28-055-54-37-364 र 54-33-930 हाम्रो फोन नम्बर हो निशा।
0: हजुर, यी तपाईँ हाम्रा सम्पर्क नम्बर, ठेगाना र जुनै पनि माध्यमबाट तपाईँले हामीलाई पत्र अथवा आफ्नै आवाजमा सन्देश पठाउन सक्नुहुन्छ। अब त झन् धेरैभन्दा धेरै चाडपर्वहरूको लर्को लागिसकेको छ दिदी, होइन? चाडपर्वहरूलाई तपाईँले कसरी मनाउँदै हुनुहुन्छ र तपाईँका आफन्तजन मित्रजन र घर परिवारसँगै मनाउँदै हुनुहुन्छ भने त निकै रमाइलो हुन्छ। यदि उहाँहरू तपाईँभन्दा अलि टाढा हुनुहुन्छ, होइन, भौगोलिक हिसाबले टाढा हुनुहुन्छ तर मनबाट निकै नजिक हुनुहुन्छ भने तपाईँले उहाँहरूको लागि सन्देश पठाउन सक्नुहुन्छ, है दिदी? र सन्देश पठाउन हामी एउटा तपाईँको पुलको माध्यम बनेका छौँ, त्यसैले कार्यक्रम परदेशीको सन्देशलाई नबिर्सनुहोला। यो भन्दै हामी अब लाग्छौँ पहिलो श्रोताको पत्रतर्फ। दिदी, पहिलो श्रोता स्वदेशी श्रोताको रूपमा आउनु भएको छ हाम्रा नियमित श्रोता अरुण नदी खत्री, पासीकोट उज्यालो बस्ती नारायणथानबाट उहाँले हामीलाई पत्र लेख्नु भएको छ। सुरुवातमा भन्नुभएको छ, BFBSको प्रस्तुति कार्यक्रम परदेशीको सन्देशको म नियमित श्रोता हुँ। यस कार्यक्रम मार्फत निशा गुरुङ, सुसन बाला, विनोदोज खड्काजी, आरती लम्सार, निरा राणाभाट, मीना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जङ गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार छ भनेर भन्नुहुन्छ।
1: हजुर हजुर, अरुण नदी खत्रीजीलाई धेरै धेरै स्वागत छ कार्यक्रममा र हामी दुईजना छौँ आज, निशा र म, दुवैजनाको नमस्कार पनि छ। सन्चै आरामै हुनुहुन्छ होला र हामीलाई सधैँ सधैँ साथ दिन आउनुहुन्छ, एकदमै खुसी लाग्छ। अरुण नदी खत्रीजी यसरी आउँदै गर्नुहोला है त।
0: श्रावण महिनाको 31 गते आइतबारको दिन दिउँसो 1 बजे टोखा नगरपालिकाको भवनमा अक्षय लोकले सम्मान कार्यक्रममा पुगे भनेर

0: भन्नुभएको छ. उहाँ भने यो वर्ष सम्मानित हुनुभएको छ, धेरै धेरै कार्यक्रमहरूमा सम्मानित हुनुभएको छ दिदी, होइन. उहाँले धेरैभन्दा धेरै व्यक्तित्वहरूको जीवनी पनि लेख्नु भएको छ र पुरस्कृत पनि हुनुभएको छ. हामीलाई एसएलसीमा पञ्चायत विषय पढाउनुहुने गीतकार डाक्टर विश्वम्भर प्याकुरेल सर, त्यस्तै गरी कलाकार मदन कृष्ण श्रेष्ठ, बुढा नीलकण्ठ नगरपालिकाको उपमेयर कवयत्री अनिता लामालाई सम्मान गरेको थियो भनेर उहाँले चाहिँ त्यो दिन, जुन दिन चाहिँ 31 गते, होइन, श्रावण महिनाको 31 गतेको दिनको यो कार्यक्रमको बारेमा हामीलाई यहाँ जानकारी दिनुभएको छ.
1: ओहो, अरुणा दिदी, एकदमै राम्रो कुरा हो नि, होइन, यस्तो सोसियल हजुरहरूले जुन काम गर्नुहुन्छ एकदमै राम्रो काम हो. हजुरले पनि अब कस्तो राम्रो गीतहरू लेख्नुहुन्छ, कविताहरू लेख्नुहुन्छ, त्यो भएर पनि यस क्षेत्रमा तपाईँ अगाडि बढ्नु भएको छ, यहाँलाई बधाई पनि छ.
0: भदौ 20 गतिको दिन शैली साहित्य सेवा समाजले मोती जयन्ती र 30 को अवसरमा साहित्यिक कार्यक्रम कुपनडोलमा हिमालय होटलको ठिक अगाडि गर्दैछ कि म्याग्दी जिल्लाबाट अब छिट्टै मलाई सम्मान गर्न बोलाउँदैछ. ओहो, भनेपछि त अरुणजी निकै सम्मानित व्यक्तित्व भइसक्नु भएको छ, होइन, उहाँलाई विभिन्न ठाउँबाट बोलाउनुहुन्छ. अब छिट्टै म्याग्दी जिल्ला पनि जाँदै हुनुहुँदो रहेछ दिदी.
1: हजुरलाई धेरै धेरै बधाई नै छ
0: है मिना दिदीको यो छिमेकी जिल्ला, होइन. अब उहाँ यति भन्दै सम्झनातर्फ लाग्नु भएको छ. स्याङ्जाका नरेन्द्र रिमाल, वीरगन्ज घवा बस्नुहुने पुरानो मित्र कुर्बान हवारी, कोहलपुर बाँकी बस्नुहुने युक्त प्रसाद श्रेष्ठ र महानन्द ढकाल, जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, बेलायतमा बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई सानुकाजी र ठालुमान माबो, त्यसै गरी बर्दिया बस्नुहुने पत्रमित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटका मित्र राजाराम राय माझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओम मणि सापकोटा, सिमला चिम्सी राई, बिमला याम्फु, पञ्चा खजुम पारघरी, सुनिल निर्दोषी पारघरी, नानु करुणा, सामना तामाङ, दर्पण देविका रुदुङ, ग्रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तवा राई, छवि थापा, धनवीर पुन, सबिना मगरमा धेरै धेरै सम्झना छ भनिदिनुहोला है भनेर भन्नुभएको छ. र अन्तमा धरानका शेखर प्रसाद श्रेष्ठ र पर्साको अमर निर्दोषमा पनि स्वास्थ्य लाभको कामना गर्दछु भनेर लेख्नु भएको छ. जाँदा जाँदै ज्ञानु राणाले गाउनुभएको कसैले बुझेन मेरो मनको बहलाई बोलको गीत सुनाइदिनु भए आभारी हुने थिएँ भनेर यहाँ कविताका टुक्काहरू पनि पढाउनु भएको छ दिदी.
1: अरुण दिदीको कविता त भइहाल्छ नै, होइन,
0: हो नि,
1: अगाडि बढिहालौँ.
0: उहाँले थुप्रै पत्रमित्र साथीहरू, त्यस्तै गरी फेसबुकका साथीहरू, होइन, र कार्यक्रमबाट हुनुभएका साथीहरूलाई पनि सम्झाउनु भएको छ. सायद उहाँहरूले सुन्न पाउनु भयो नै होला है. गीत पनि मगाउनु भएको छ, त्यो भने हामी अन्तमा राख्नेछौँ. र उहाँको कविता टुक्काहरू यस प्रकार छ. श्रोता, कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका छुरा. कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका चुरा. तिमीदेखि टाढा जाउँ कसरी, रुवाएमा मन दुख्छ बेसरी. तिमीदेखि टाढा जाउँ कसरी, रुवाएमा मन दुख्छ बेसरी भनेर लेख्नु भएको छ. र अन्तिम हरफहरू, म रोए पनि तिमी नाचिदेऊ, म रोए पनि तिमी नाचिदेऊ, बिग्रिए म खुसी भई बाँचिदेऊ, बिग्रिए म खुसी भई बाँचिदेऊ भनेर चाहिँ आफू जियोस् बिग्रिए पनि, होइन, उहाँले चाहिँ आफ्नो साथीलाई एकदमै खुसी भएर बाँच्नुहोस् भनेर भन्नुभएको छ. र सुरुमा लेख्नु भएको छ नि, कसरी भनौँ म यो मनका कुरा, सक्दिनँ जुटाउन सुनका चुरा. अब 30 पनि आउँदैछ, होइन, 30 आउन लाग्दाखेरि सायद भन्नुभएको हो कि जस्तो पनि लाग्यो मलाई. के कसो दिदी,
1: आफू एकदमै रोएर पनि अरू खुसी भएको देख्न चाहने हाम्रा अरुण नदी खत्रीले निकै मिठो कविता लेख्नु भएको छ. एकदमै खुसी लाग्यो र सायद भन्नु पनि भयो होला, होइन, दिदी बहिनीहरूको चाड पर्व आउँदैछ, त्यो भएर कसरी दिउँ सुनको चुरा भन्नु पनि भएको हुनसक्छ
0: कि. सरिताजीले भन्नु त भएको होइन, उहाँको जीवनसाथी, होइन, हजुर, सरिताजीलाई भन्नुभएको हो भने चाहिँ सरिताजीको त अलरेडी छ होला, होइन, हजुर. थपथाप गर्नु परेमा अब अलिकति सुनको भाउ घट्ने बेलामा किन्नु भयो हुन्छ नि त, होइन, एकदमै अहिले त अब यो तिजको संघारमा अहिले निकै यो सुनको भाउ बढेको छ. अब सुन होइन लसुन चाहिँ किन्नु पर्ला जस्तो छ, होइन, हजुर. उहाँले रोज्नु भएको गीत निकै मार्मिक, निकै सदाबहार गीत ज्ञानु राणाज्यूले गाउनु भयो. भनेको कसैले बुझेन मेरो मनको बहलाई। तपाईँको मनको बह बुझ्ने साथी हुनुहुन्छ सरिता खड्काजी, होइन दिदी? हजुर, उहाँलाई भन्नुहोला तपाईँको मनभित्रका उथल पुथल कुराहरू, होइन? हजुर हजुर, उथल पुथल भएका कुराहरू सरिताजीलाई भन्नुहोला, किनभने श्रीमान र श्रीमती भनेको रथका दुई पाङ्रा हुन्। हजुर, दुवै रथका पाङ्रा अलायन भएर चल्यो भने, होइन, बराबर भएर चल्यो भने के हुन्छ त, जिन्दगी एकदमै सुमधुर हुन्छ। ल, तपाईँले सुन्न चाहनुभएको गीत हामी राख्छौँ, त्यसपछि फेरि पनि हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। धन्यवाद छ अरुणजी।

0: कसैले बुझेन मेरो मनको बहलाई, एकदमै मिठो गीत अनि दिदी पुरानो सदाबहार गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्छ अरुण नदी खत्री. हजुर, पासीकोट उज्यालो बस्तीबाट हामीलाई लेख्नु भएको थियो, उहाँलाई धेरै धन्यवाद छ. र सम्मानित हुँदै हुनुहुन्छ, म्याग्दी जिल्ला जाँदै हुनुहुन्छ, शुभयात्रा भन्छौँ र बधाई पनि भन्छौँ. अब हामी कता लाग्दैछौँ दिदी?
1: हजुर, अरुण नदी खत्रीलाई बधाई दिँदै हामी फेरि पनि अगाडि बढौँ. अगाडि बढ्ने क्रममा राजा राम रायमाझी हुनुहुन्छ, उहाँ चाहिँ थाहा 3 शिखरकोट पालुङ मकवानपुरबाट हामीलाई पत्र लेख्नु भएको छ. उहाँ भन्नुहुन्छ, नमस्कार निशाजी भनेर, र निशालाई नै सम्बोधन गर्नुभएको छ है.
0: हजुर हजुर, अब राजा रामजीले चाहिँ मेरो मेसेन्जरको इनबक्समा लेख्नु भएको थियो दिदी. है राजारामजी, तपाईँले इमेल गर्नुभयो भने अझ अफिसियल देखिन्छ होइन, त्यही कारणले गर्दाखेरि अब भने तपाईँले तपाईँका सन्देशहरू इमेल गर्नुहोला हामीलाई. तपाईँसँग हाम्रो इमेल आइडी छँदैछ है, त्यो गर्यो भने के हुन्छ त, म नहुने बेलामा जस्तै मिनाजीले पनि चेक गर्न सक्नुहुन्छ होइन. हजुर, एकदम अफिसियल हुन्छ. bfpsgorkha@bfps.com इमेल गर्नुहोला. बिदामा पढ्यो भने पनि होइन तपाईँको मेसेज हामीले हेर्न सक्छौँ, पाउन सक्छौँ होइन दिदी. र यदि म बिदामा बस्यो भने त फेरि मेरो इनबक्समा तपाईँले पठाउनु भयो भने दिदीहरूले पाउन सक्नुहुन्न है. त्यही भएको कारणले गर्दाखेरि तपाईँले इमेल गर्नुहोला. सुरुवातमा तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी दुवैजनाको नमस्कार पनि छ.
1: हजुर, उहाँले लेख्नुहुन्छ, हजुर लगायत बिएफबिएसका विनोद सर, मिना, सुसन बाला लगायत सबैमा नमस्कार छ भन्नुभएको छ. हामी सबैजनाको नमस्कार छ, कार्यक्रममा स्वागत छ है. अनि उहाँ लेख्नुहुन्छ, मलाई हजुरहरूकै रोजाइमा मिठो गीत बजाइदिनुहोला. यो गीत मेरो जीवन सङ्गिनी किशु रायमाझी, लप्ली छोरा राजा राम रायमाझी, अनि स्याङ्जाका नरेन्द्र रिमाल, अरू नदी खत्री, सुमी लिम्बू, मुना मुखिया, रामबहादुर खड्का, सुखराम लामा, ओम मणि सापकोटा, थाहा 7 कासुरे लामा, राम पुकार राई, राजेन्द्र बान्तवा राई लगायत मलाई राजा राम रायमाझी भनेर चिन्ने सबै सबैलाई धन्यवाद भनेर बिदा माग्नु भएको छ. हवस् त नमस्कार भनेर राजा राम रायमाझीले बिदा माग्नु भएको छ. निशा
0: हजुर, आज पनि एकदमै छोटो अनि मिठो पत्र लेख्नु भएको छ राजा रामजीले है. उहाँको छोरा अमेरिकामा अध्ययनरत हुनुहुन्छ, राम राजा रायमाझी होइन, नाम पनि एकदमै मिल्ने, राजा राम, राम राजा. हजुर, अब भाइलाई पनि कार्यक्रममा हामी सम्झन्छौँ होइन, जहिले पनि राजा रामजीले सम्झिराख्नुहुन्छ. सो भाइको पनि उत्तरोत्तर प्रगतिको हामी कामना गर्छौँ. र आज उहाँले कुनै पनि गीत रोज्नु भएको छैन दिदी, त्यसैले हामीले कुन गीत राखिदिएका छौँ?
1: हजुर निशा, हामी यति बेला हामी लाममाया लाम, यो सुजिल कर्मचारी र मिलन नेवारले गाउनु भएको एकदमै मिठो चर्के पनि छ.
0: हजुर,
1: लगायत सम्पूर्ण हाम्रा श्रोताका लागि यो गीत राखिदिएका छौँ.

0: हजुर राजा राम राई माझीलाई धेरै धेरै धन्यवाद छ यसरी आउँदै गर्नु होला है त।
1: हामी अब लाग्दैछौ आवाजमा रहेको सन्देशतर्फ दिदी, र हामीलाई आवाजमा सन्देश पठाउनु हुने हाम्रा दिदी बहिनीहरू मध्येमा सरिता राईजी हुनुहुन्छ है। निकै राम्रो आवाज लाग्यो मलाई, एकदमै रेडियो भोइस छ उहाँको, मिठो आवाज सुनिरहँ जस्तो लाग्दो है उहाँको आवाजमा यो सन्देश छ। र उहाँले कुनै पनि गीत रोज्नु भएको छैन, त्यसैले हामीले यो रक्षाबन्धन स्पेसल उहाँहरूको सन्देश भएको कारणले गर्दा हामी हिन्दी गीत राख्छौँ, फुलोका तारोका यो गीत हामी सुनाउँछौँ सबै सबै श्रोताको लागि, विशेष गरी टुआर जिआरका हाम्रा दिदीबहिनीहरू जसले यो रक्षाबन्धन स्पेसल मेसेज पठाउनु भएको छ, उहाँहरूको दाजुभाइहरूको निम्ति पढाउनु भएको छ। हुन त उहाँहरूको आफ्नै दाजुभाइ पनि हुनुहुन्छ र संसारभरि फैलिएका नेपाली दाजुभाइहरूको लागि पनि उहाँले यो सन्देश पठाउनु भएको छ दिदी।
0: एकदमै राम्रो होइन, आफ्नो दाजुभाइ लगायत संसारभरका दाजुभाइका लागि यो सन्देश रहेको छ। सरिता राई जी हुनुहुन्छ, उहाँको सन्देश सुन्छौ निशा होइन।
1: हजुर,
2: नमस्कार, म सरिता राई ब्रुनाईबाट, म चाहिँ क्याप्टेन विश्वहाङ राईको मिसेस हो। अनि मलाई चाहिँ यो परदेशीको सन्देश कार्यक्रम एकदम मनपर्ने हो, अनि यो चाहिँ हाम्रो बिएफबिएसमा एकदम लोकप्रिय कार्यक्रम हो र यो चाहिँ सबैतिर देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण श्रोताहरूले एकदम सुन्नुहुने यो चाहिँ एउटा प्रसारण हुने एउटा कार्यक्रम हो। आज म एकदम भाग्यमानी ठानेको छु यो प्रोग्रामबाट मैले आफ्नो आफन्तलाई सम्झिने मौका पाइरहेको छु, जो चाहिँ म रक्षाबन्धनको कार्यक्रममा मेरो दाजुभाइ, मेरो कजिन ब्रदर सिस्टरहरू अनि मेरो आफन्तजन होइन विश्वमा छरिएर बसिरहनु भएर उहाँहरूलाई सम्झन चाहन्छु। रक्षाबन्धनको अवसरमा मिल्ने खालको जुनै पनि गीत प्रसारण गरिदिनु भयो भने म एकदम कृतज्ञ हुने थिएँ। धन्यवाद।

0: बीएफबीएस गोर्खा रेडियोको प्रस्तुति हो कार्यक्रम परदेशीको सन्देश। हजुर, परदेशको सन्देश घरदेशमा अनि घरदेशको सन्देश परदेशमा पुर्याउने एक मात्र माध्यम हो कार्यक्रम परदेशीको सन्देश। हजुर श्रोता, यो कार्यक्रम लिएर हामी पुनः आइसकेका छौँ। छोटो विश्राम पनि हामीले लियौँ र विश्राम लगत्तै अब हामी छोटकरीमा ठेगाना भन्छौँ।
1: हजुर, अब ढिला नगरी फेरि पनि ठेगाना भनौँ। ठेगाना यस प्रकार छ, कार्यक्रम परदेशीको सन्देश, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल, र बिएफपिओ ठेगाना बिएफबिएस नेपाल, एचक्युबिजिएन बिएफपिओ 4। हाम्रो फोन नम्बरहरू छ 5408055 5437 364 र 5433930। हाम्रो फोन नम्बर हो।
0: हजुर, हाम्रा सम्पर्क नम्बर पनि तपाईँलाई कण्ठस्थ भइसक्यो होला दिदी, होइन त? अब त हजुर नयाँ श्रोता, यदि तपाईँ अहिले सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम परदेशीको सन्देश, र यस कार्यक्रममा तपाईँले विभिन्न माध्यमबाट हामीलाई सन्देश पठाउन सक्नुहुन्छ। र हाम्रा माध्यमहरू इमेल पनि छ, फेसबुक पनि छ, र हाम्रा सम्पर्क नम्बर त भइहाल्यो। यदि तपाईँले आफ्नै ह्यान्ड राइटिङमा अथवा आफ्नै हस्तलेखनमा पत्र पठाउन सक्नुहुन्छ भने हामीलाई पोस्ट बक्स नम्बर 5095 पत्र खसाल्न सक्नुहुन्छ अथवा पठाउन सक्नुहुन्छ। है दिदी, र हामीले के पनि अनाउन्स गरेका छौँ भने, यदि तपाईँले आफ्नै हातले लेखेको पत्र पोस्ट बक्स मार्फत पठाउनुहुन्छ भने हामी तपाईँलाई पुरस्कृत गर्छौँ। आजदेखि लागि पढ्नुहोस्, हाम्रा दुईजना श्रोता युक्त प्रसाद श्रेष्ठ र उमेश रेग्मीजी, उहाँहरू दुवैजनाले विशेष पुरस्कार प्राप्त गरिसक्नु भएको छ दिदी।
1: ल, हामीलाई मजाले सन्देशहरू पठाउनु होला, आफ्नै आवाजको सन्देशहरू पनि पठाउन सक्नुहुन्छ। अनि तपाईँले आफैले हातले लेखेर पनि हामीलाई पोस्ट बक्स नम्बरमा पठाउन सक्नुहुन्छ। इमेलहरू पनि छ हाम्रो, होइन, धेरै कुराहरू छन्, फेसबुक छन्, म्यासेन्जरहरू छ, धेरै माध्यमहरू छन्, तपाईँलाई एकदमै सजिलो छ। त्यसैले छिटोभन्दा छिटो
0: हजुर हो। अब भने हामी फेरि पनि टुआर जिआर बुनाईतर्फ लाग्छौँ दिदी। त्यहाँबाट हाम्रा दिदीबहिनीहरूले रक्षाबन्धनको अवसरमा यहाँ सन्देश पढाउनु भएको छ। है, उहाँहरूको दाजुभाइहरू विभिन्न ठाउँमा हुनुहुन्छ, नेपालभन्दा बाहिर अथवा नेपालमा पनि हुनुहुन्छ, होइन? उहाँहरूलाई सम्झेर एकदमै अन्तर आत्मादेखि रक्षाबन्धन स्पेसल मेसेज पठाउनु भएको छ। र यही क्रममा अब हामी लाग्छौँ शान्ति गुरुङ राईजीको यो सन्देशतर्फ। उहाँले चाहिँ एकदम मिठो गीत रोज्नु भएको छ दिदी, जोन चामलिङ राईको माया लाउन बल्ल सिक्दैछु। हजुर, यो गीत रोज्नु भएको छ, निकै मिठो गीत, अहिले एकदमै ट्रेन्डिङमा रहेको गीत पनि हो दिदी, होइन? हजुर, अहिले युवा पुस्ताको एकदमै हुन्छ नि एउटा मेन्टर, एउटा गायक, होइन, एकदम फेमस गायक भन्छु म जोन चामलिङलाई। हजुर हजुर, हजुर। अब त्यो गीतभन्दा अगाडि हामी शान्ति गुरुङ राईजीको यो सन्देश सुनौ। र शान्तिजीलाई सुरुवातमै धेरै धेरै धन्यवाद छ।
2: नमस्कार, म शान्ति गुरुङ राई बुर्नाईबाट बोल्दैछु, र मेरो श्रीमानको नाम यादेश राई हो। हामी हाम्रो दुईवटा नानीहरू र हाम्रो परिवार सकुशल रहेको जानकारी गराउँदछु। बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशीको सन्देश मार्फत म नेपालको धरानमा हुनुभएको मेरो सासू ससुरा, आमा बाबा, र युकेमा हुनुभएका मेरो भाइ बुहारी, र सबै विश्वभरि छरेर बस्नुभएका मेरा आफन्तजनहरूलाई धेरै धेरै सम्झना पठाउन चाहन्दछु। यस र रक्षाबन्धनको अवसरमा चाहिँ म मेरो युकेमा हुनुभएको, युकेमा बस्नुहुने, स्टाफोर्डमा बस्नुहुने मेरो भाइ बुहारीलाई धेरै धेरै सम्झना, साथै मेरो भाइको फेभरेट सिङ्गर चाहिँ जोन चामलिङ भएको कारणले गर्दाखेरि म जोन चामलिङको मायाले भन्ने गीत डेडिकेट गर्न चाहँदछु, र अन्त्यमा जाँदै जाँदै सबैलाई यो गीत पनि डेडिकेट गर्न चाहँदछु। धन्यवाद।

0: हजुर, निकै निकै मिठो गीत, ट्रेन्डिङ सङ होइन दिदी? माया लाउन बल्ल सिक्दैछु, जोन चामलिङ राईको यो मिठो गीत सुन्न चाहनुहुने हाम्रा श्रोता हुनुहुन्थ्यो। कुन हुनुहुन्छ?
1: शान्ति
0: गुरुङ राईजी। हजुर, धेरै धेरै धन्यवाद छ शान्तिजी, तपाईँ लगायत सम्पूर्ण दिदी बहिनीहरू अनि दाजुभाइहरूलाई हाम्रो फेरि पनि रक्षाबन्धनको धेरै धेरै शुभकामना छ। अब हामी लाग्दैछौँ अब फेरि पनि आवाजको सन्देशतर्फ दिदी।
1: हजुर निशा, फेरि पनि आवाजको सन्देश लिएर आउनु भएको छ। युमा राई र सङ्गीता सुब्बा हुनुहुन्छ, दुवैजना बुर्नाईमा हुनुहुन्छ होइन, उहाँहरूले पनि रक्षाबन्धनकै गीत रोज्नु भएको छ। दाजुभाइहरूको लागि नै स्पेसल यो गीत मगाउनु भएको छ र सन्देश पनि त्यही अनुसार रहेको छ। अब युमा राई र सङ्गीता सुब्बाको आफ्नै आवाजको सन्देश सुन्छौँ र सँगसँगै एउटा भोजपुरी सङ्ग राखिदिएका छौँ है निशा।
0: हो हो हजुर, रक्षाबन्धन स्पेसल सङ्ग।
2: नमस्कार, म युमा राई ब्रुनेबाट, मेरो श्रीमानको नाम चाहिँ आशिष देवन। कार्यक्रम परदेशी सन्देश मार्फत नेपालमा रहनुहुने मेरो सबैजना आफन्तहरूलाई चाहिँ हामी यहाँ सन्चै छौँ भनेर भन्न चाहन्छु, अनि मेरो युकेमा पनि बस्नुहुने साथीहरूलाई पनि हामी यहाँ सन्चै छौँ, ठिकै छौँ, धेरै धेरै सम्झेको छु भनेर भन्न चाहन्छु। अब आउँदै गरेको चाडपर्व रक्षाबन्धनमा मेरो माइतीहरूलाई धेरै धेरै मिस गरेको छु भन्न चाहन्छु। जाँदा जाँदै गीत म डेडिकेट गर्न चाहन्छु मेरो सबैजना आफन्तलाई, स्पेसली चाहिँ मेरो माइतीहरूलाई। धन्यवाद।
3: नमस्कार, म सङ्गीता सुब्बा ब्रुनाईबाट बोल्दैछु। मेरो श्रीमानको नाम विनोद तुम्बा आम्फे, हामी यहाँ सन्चै कुशलै छौँ। बिएबिएस गोर्खा रेडियोको कार्यक्रम परदेशीको सन्देश मार्फत नेपालमा रहनुभएका सम्पूर्णमा मेरा आफन्तजनहरूलाई धेरै धेरै सम्झना। मेरो दाजु दिदी भाइ बहिनी जहाँ पनि हुनुहुन्छ यहाँहरूलाई यस वर्षको रक्षाबन्धनको अवसरमा धेरै धेरै सम्झना माया दिन चाहन्छु। मेरो सिङ्गापुरमा रहनुभएको मेरो भाइ बुहारी र भदालाई डेडिकेट गर्दै मेरो दुई शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।

0: हजुर, भर्खरै हामीले सुन्यौँ युमा राईजी र सङ्गीता सुब्बाजीको यो रक्षाबन्धनको सन्देश है दिदी। हजुर, रक्षाबन्धन भने शुक्रबारै परेको छ दिदी, तर पनि हाम्रो कार्यक्रम शनिबार र आइतबार बज्छ र एक दिन अगाडि भए पनि होइन रक्षाबन्धनकै माहौल हुन्छ। अब हामी अन्ततिर आइसकेका छौँ दिदी, र अन्तमा पनि हाम्रा दिदीबहिनीहरूकै सन्देश परेको छ है, र अन्तिम सन्देश विष्णु राईजीको सन्देश छ। उहाँले पनि हामीलाई ब्रुनाईबाट सन्देश पठाउनु भएको छ, एउटा मिठो राखी गीत राखिदिनु भनेर भन्नुभएको छ। त्यसैले हामीले रिया राज र सुरेशजीको आवाजमा रहेको यो राखी गीत राखिदिएका छौँ।
1: नमस्ते, म चाहिँ विष्णु राई हो, मेरो श्रीमानको नाम मेजर दिल्ली कुमार राई हो। आजको दिन चाहिँ विशेष गरेर रक्षाबन्धनको अवसर भएको हुनाले म मेरो नेपालतिर हुनुभएको मेरो सम्पूर्ण मेरो माइतीहरू, दाजुभाइ अनि युकेतिर हुनुभएको, अनि विशेष यतातिर पनि सबैजना दाजुभाइहरूलाई चाहिँ रक्षाबन्धनको शुभकामना दिन चाहन्छु। उहाँहरूको स्वास्थ्य दीर्घायु होइन एकदम राम्रो होस् भन्न चाहन्छु। त्यति भन्दै म चाहिँ यो रक्षाबन्धनको मिल्दोजुल्दो एउटा गीत लगाइदिनु अनुरोध गर्दै म यति दुई शब्द बोल्नु पर्ला। धन्यवाद।

0: आज जति पनि भाग लिनुभयो सबै सबैलाई धन्यवाद भन्दै फेरि पनि आउने बाचा गर्दै बिदा भए यहाँको दिन शुभ रहोस् भन्दै बिदा भए हवस् त नमस्ते।
1: हजुर, कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धेरै धन्यवाद छ र आगामी दिनहरूमा पनि यहाँहरूको साथ र माया हामीले यसरी नै पाउँदै जाउँ। कार्यक्रममा सहभागी हुनको लागि तपाईँलाई हामीले ठेगाना भनिसकेका छौँ र हाम्रा सम्पर्क नम्बर 5428055 पनि फोन गरेर तपाईँले आफ्नै आवाजमा सन्देश रेकर्ड गर्न पनि सक्नुहुन्छ। यो भन्दै टुआरजिआरका हाम्रा दिदीबहिनीहरूलाई धेरै धेरै धन्यवाद छ र विशेष विशेष धनराज राई दाई र उहाँको टिमलाई पनि धेरै धेरै धन्यवाद छ। अथवा भनौँ ब्रुनाईका सबै सबै हाम्रा बिएफबिएसका टिमलाई धेरै धेरै धन्यवाद भन्दै यो निशा गुरुङ आज्ञा चाहन्छु। नमस्ते, शुभ दिन, बाइ बाइ।
2: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बिएफबीएस। यो बिएफबीएस गोर्खा रेडियो हो। गोर्खा रेडियो हो।
3: सरकारले भुटेकोशी त्रिशुली बाढी पछिको पुनर्निर्माणका लागि दाता सम्मेलन आयोजना गर्न छलफल सुरु गरेको छ। अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले दाता सम्मेलन आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल सुरु गरेका हुन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनालले दाता सम्मेलनबारे प्रारम्भिक कुराकानी भइरहेको जानकारी दिनुभएको हो। बाढीका कारण करिब 7 खर्ब रुपियाँ बराबरको भौतिक क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ। यसले नेपाल र चीन बीचको प्रमुख व्यापारिक मार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै नाकामा निर्माणाधीन भन्सार कार्यालय, अध्यागमन कार्यालय र भन्सार यार्ड लगायत भवनहरू बगाएको छ। नाकासम्म पुग्ने बाटो समेत बाँकी छैन। बाढीले त्रिशुली नदी किनारमा रहेका जलविद्युत आयोजनाहरू बगाएको छ। रसुवामा रहेका 216 मेगावाटको माथिल्लो त्रिशुली 111 मेगावाटको रसुवागढी, 30 मेगावाटको लाङटाङ खोला, 22 मेगावाटको चिलिमे लगायत आयोजना क्षतिग्रस्त भएका छन्। त्यस्तै नुवाकोटका 37 मेगावाटको माथिल्लो त्रिशुली 3B, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A लगायत आयोजना पनि क्षतिग्रस्त भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ। काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सीटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारी साधनलाई मकवानपुर हुँदै वैकल्पिक मार्ग प्रयोग गराउन थालिएको हो। प्रशासनले यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ। नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उद्धार उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो। प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिणतर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउनु भनेको छ। यसअघि सरकारले अनुमति नदी ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाइएको थियो। यो गतिविधि आज पनि दोहोरिएपछि यो क्षेत्रमा उडान अवरुद्ध भएको छ। विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीड़ितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 1,50,000 अमेरिकी डलर दिने घोषणा गरेको छ। यो कोषले तत्कालका आवश्यकता पूरा गर्ने संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायम मुकायम प्रमुख डाक्टर निलेश बुद्धले बताउनु भएको छ। यसअघि बाढी आएको केही घण्टामै संगठनले 3 महिनासम्म करिब 10,000 जनाका लागि इन्टर एजेन्सी इमर्जेन्सी हेल्थ किट र बहुउद्देश्य टेन्ट लगायत अत्यावश्यक आपतकालीन चिकित्सा सामग्री पठाएको क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ। संगठनले प्रभावित क्षेत्रका लागि थप सर्जिकल मास्क, पन्जा, ह्यान्ड सेनिटाइजर तथा अन्य चिकित्सा सामग्री पठाइएको जनाएको छ। रसुवा बाढीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्के खोलाको पुल बगाएपछि वैकल्पिक सड़क मार्ग खोजिएको सड़क विभागले जनाएको हो। विभागका महानिर्देशक डाक्टर विजय जसीले फुर्के खोलामा तत्काल बेली ब्रिज राखेर सड़क सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, यो फुलको पनि कुरै छोडौँ, यो जुनको पनि कुरै छोडौँ, होइन उनको त झन् के कुरा। मिठो गीत हामीले सुनेका थियौँ उदित नारायण झाको स्वरमा। उदित नारायण झाले गाउनुभएको रूपकै रानी उनको विषयमा चर्चा गर्नुभएको थियो।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर सुना कथा एउटा गीत हार मेरो हो कि जीत डेनी डेन्जोङपाले गाउनु भएको यही मिठो गीत सँगसँगै बीएबीएस गर्का रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा त्रिवेणी कार्यक्रममा गीतहरू सुनिरहेका छौँ बच्चाहरू थरी थरीको हुन्छन् कसैको बच्चा असाध्यै ज्ञानी हुन्छ भने कसैको बच्चा भने एकछिनमा रिसाउने एकछिनमा खुसी हुने रिसाइराख्ने यस्तो स्वभावको बच्चाहरू पनि हुन्छन् बाल बच्चाहरूलाई कसरी सहयोग गर्न सकिन्छ त यस्तै प्रसङ्गमा हामी चर्चा गर्दै जाउँ कति बच्चाहरू मैले अघि पनि भनेको छु तुरुन्तै खुसी हुने तुरुन्तै दुखी हुने बच्चाहरू पनि छन् त्यस्तो बच्चाहरूको लागि अभिभावकले बालबालिकाको के कुरा हो त अथवा उनीहरूको कमजोरी हो कि अथवा कमजोरी नभई शक्ति पो हो कि भनी प्रोत्साहित र सम्मान पनि गर्नुपर्छ हरेक बच्चाको स्वभाव फरक फरक हुन्छ आफूलाई व्यक्त गर्ने तरिका पनि फरक फरक हुन्छ र केही बच्चाहरूले आफ्ना भावनाहरू खुलेर व्यक्त गर्छन् भने कोही बच्चाहरू व्यक्त गर्न सक्दैनन् र कोही समूहमा घुलमिल भइहाल्छन् भने कोही बच्चाहरूलाई कुनै नयाँ ठाउँमा गयो भने घुलमिल हुन केही गाह्रो हुन्छ अथवा समय लाग्छ भनिन्छ नि कुनै कुनै बच्चाहरू सुरुमा अलिकता गाह्रो मान्छन् र पछि घुलमिल भइसकेपछि असाध्यै रमाइलो पनि गर्छन् होइन यो बच्चाहरूको आआफ्नो स्वभाव हो र कतिपय बालबालिकाहरू भने सानो कुरामा पनि भावनात्मक परिवर्तन देखाउने खालका हुन्छन् अति संवेदनशील बच्चाहरूले तुरुन्तै खुसी हुन्छन् र तुरुन्तै दुखी पनि हुन्छन् कसैलाई परेको पीडा देखेर कुनै नराम्रो घटना तथा परिस्थितिले पनि उनीहरूलाई भावुक बनाइहाल्छ कतिपय बच्चाहरूलाई भने हृदय नै अलिक कठोर हुन्छ भन्नाले पनि कुनै भावनात्मक कुराले छुँदै छुँदैन र कति बच्चाहरूलाई सुन्दर चिजहरू वा कसैको दयालु व्यवहारले पनि उनीहरूलाई प्रेरित गर्छ यही स्वभावले उनीहरूमा समस्याहरू पनि हुन सक्छन् यस्तो बानीलाई लिएर कहिलेकाहीँ साथीहरू वा कसैको जिस्काउने खिस्सी ट्युरी गर्ने बानी हुन सक्छ त्यस्तो अवस्थामा उनीहरूलाई एकदमै गाह्रो हुन्छ कतिलाई त्यो मनपर्छ कतिलाई मन पर्दैन अब यस्तो अवस्थामा अभिभावकले कसरी सहयोग गर्ने त उनीहरूको भावनालाई कदर गर्ने अनि बच्चा रोयो भने पनि कसरी हुन्छ खुसी बनाउने आफ्ना भावनाहरू व्यक्त गर्न प्रोत्साहित गर्ने तिम्रो विचार के हो भन न त भन्ने होइन तिमीले के गर्यौ भन्न बित्तिकै बच्चाहरू खुलेर बोल्छन् र यस्ता कुराहरूले पनि बच्चालाई समर्थन गर्दै अघि बढ्ने हौसला वृद्धि गर्दै जाँदा फ्युचरमा ऊ एउटा राम्रो सफल नागरिक बन्न सक्छ आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को साङ्गीतिक विश्राम लिउँ।

बीएफबीएस कर्का रेडियो सुनिराख्नु भएको छ। यो हो कार्यक्रम त्रिवेणी। कार्यक्रम त्रिवेणीमा म तपाईँलाई स्वागत गर्न चाहन्छु। कार्यक्रम त्रिवेणीको दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्छौँ र विशेष गरेर कार्यक्रम त्रिवेणीमा हामी विविध विषयमा चर्चा गर्छौँ। कहिले भने हामी जीवन उपयोगी प्रसङ्गमा चर्चा गर्छौँ, कहिले भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा, र कहिले भने गोर्खा ब्रिगेडका विभिन्न युनिटमा भएका रोचक इन्टरभ्यू साथै एक्टिभिटिजहरू हामी प्रस्तुत गर्दछौँ। आज भने विशेष गरेर बच्चाहरूको विषयमा हामीले चर्चा गरिरहेका छौँ। अब यो प्रसङ्गलाई हामी अघि बढाउने नै छौँ। अब भने म तपाईँलाई सुनाउँदैछु कमल खान र सुजाता त्रिवेदीको स्वरमा रहेको एउटा मिठो गीत।

0: गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छ। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS गोर्खा रेडियो।

बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् आजको यस कार्यक्रममा विशेष गरेर हामीले बच्चाहरूको विषयमा चर्चा गरिरहेका छौँ। बच्चाहरूलाई कसरी हेल्प गर्न सकिन्छ? बच्चाहरू सबै एकै प्रकारको हुँदैनन्। उनीहरू कोही लजालु स्वभावका हुन्छन् भने कोही निडर स्वभावका, कोही भने छिटो भावनात्मक भइहाल्ने खालका पनि हुन्छन्। र कति बच्चाहरूको आफ्नै प्रकारको स्ट्रङ पोइन्ट हुन्छ भने कति बच्चाहरूको विक पोइन्ट्स पनि हुन्छ। र ती बच्चाहरूलाई कसरी हामीले सम्मान गर्न सकिन्छ अथवा उनीहरूलाई पनि जीवनको बारेमा कुराहरू सिकाउँदै सफल व्यक्तित्व बनाउन सकिन्छ? बच्चाहरूको सबैभन्दा पहिला त अहिलेको यो समय भनौँ न, अहिलेको यो समयमा अभिभावकको अत्याधिक मोबाइल प्रयोगले पनि बालबालिकाको भावनात्मक विकास, व्यवहार र सामाजिक सिपमा पनि गहिरो नकारात्मक असर परिरहेको हुन सक्छ। अहिलेको यो डिजिटल युगमा पनि बालबालिकाको स्क्रिन टाइमबारे धेरै चर्चा हुने गर्छ र धेरैले भनेको हामी सुन्छौँ कि ओहो, मेरो बच्चाले त यति धेरै मोबाइल चलाउँछ, टेलिभिजन हेर्छ, भिडियो गेम खेल्छ भन्ने चिन्ता अधिकांश अभिभावकहरूको हुन्छ नै। तर विशेषज्ञहरूले अर्को महत्त्वपूर्ण पक्षतर्फ पनि ध्यान आकर्षण गराएका छन् र समस्या बच्चाको स्क्रिन टाइममा मात्र सीमित छैन। अभिभावकको अत्याधिक मोबाइल प्रयोगले पनि बच्चाको व्यवहार, भावनात्मक विकास र सामाजिक सिपमा पनि गहिरो असर परिरहेको हुन्छ। अहिले हालै गरिएको रिसेन्ट सर्वेले पनि बताएको छ र बाल मनोविज्ञानमा टेक्नोफोरेन्स भनिन्छ। प्रविधिका कारण र अभिभावक अनि बच्चाहरूको बीचमा प्रत्यक्ष संवाद तथा सम्बन्धमा अवरोध आउनु, मोबाइलले पनि समय मात्र होइन बच्चाले पाउनुपर्ने ध्यान, आत्मीयता हटाइरहेको हुन्छ अथवा त्यसको कमी कमजोरी बनाइरहेको हुन्छ। जब आमा बाबाहरू आफ्नो मोबाइल फोनमा व्यस्त हुनुहुन्छ, बच्चाहरूले त्यसबाट सिक्ने भनेको केही पनि छैन। बच्चा एक्लोपन महसुस गरिरहेको हुन्छ र सानो बच्चाले आफ्ना भावना शब्दभन्दा पनि बढी अनुहारको हाउभाउ, आँखाको सम्पर्क र अभिभावकको प्रतिक्रियाबाट बुझ्ने गर्छ। बच्चाले केही देखाउन खोज्छ, कुरा गर्न खोज्छ वा खेल्न बोलाउँछ, तर अभिभावकहरू मोबाइलमा नोटिफिकेसन हेर्न, सामाजिक सञ्जालमा स्क्रोल गर्न वा च्याटमा व्यस्त हुनुभयो भने बच्चाले आफूभन्दा मोबाइल बढी महत्त्वपूर्ण रहेछ भन्ने सन्देश अवचेतन रूपमा ग्रहण गर्न थाल्छ। बच्चाहरूको मनमा यस्तै हुन्छ, म भनेको केही होइन रहेछ, बाबाआमाहरू एकदमै व्यस्त भइराख्नु भएको छ उहाँहरूको स्मार्टफोनमा भन्ने बच्चाले बुझ्छ। र यो अवस्था बारम्बार दोहोरिँदा बच्चाले आफूलाई उपेक्षित भएको, बेवास्ता गरिएको र कम महत्त्वको महसुस गर्न थाल्छ। दीर्घकालमा पनि यसले उनीहरूको आत्मविश्वास, भावनात्मक सुरक्षा र व्यवहारमा नकारात्मक प्रभाव पार्न सक्छ। यदि आफ्नो बच्चा पनि आफू जस्तै बनोस् भन्ने चाहनुहुन्छ अथवा त्योभन्दा विशाल र बच्चाको सुन्दर भविष्यको लागि बाबा आमाले पनि त केही समय त्याग गर्नै पर्छ। आउनुहोस् अब भने हामी यो गीत सुनौँ।

कार्यक्रम त्रिवेणी हो। कार्यक्रम त्रिवेणीमा तपाईँलाई पुनः स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब कार्यक्रम त्रिवेणीको पहिलो घण्टाको करिब करिब हामी अन्तिम चरणतिर आइपुगेका छौँ र समाचार सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। समाचारभन्दा अगाडि म तपाईँलाई सुनाउँदैछु यो मिठो गजल।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: त्रिशुली बाढी पछिको पुननिर्माणका लागि दाता सम्मेलन आयोजना गर्न छलफल सुरु गरेको छ। अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयले दाता सम्मेलन आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल सुरु गरेका हुन्। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री श्री शिर खनालले दाता सम्मेलनबारे प्रारम्भिक कुराकानी भइरहेको जानकारी दिनुभएको हो। बाढीका कारण करिब 7 खर्ब रुपियाँ बराबर भौतिक क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ। रसुवामा आएको बाढीपछि नेपाली सेनाले हालसम्म 3021 जनाको उद्धार गरेको जनाएको छ। सेनाका अनुसार 10 भदौदेखि हालसम्म स्थलमार्गबाट 200 र हवाई साधन मार्फत 2821 जनाको उद्धार भएको हो। गएको साँझ 6:30 बजेसम्म नेपाली सेनाको हेलिकप्टर मार्फत टिमुरे साफुरुबेसी मैलुङ लगायत क्षेत्रबाट 624 जनाको उद्धार भएको छ। उद्धार गरिएका मध्ये 22 जना विदेशी नागरिक छन्। बाढीका कारण नुवाकोटमा निर्माणाधीन 216 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा फँसेका आफन्तको अवस्था 5 दिनसम्म पनि थाहा नहुँदा परिवारका सदस्यहरू आक्रोशित बनेका छन्। फँसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौँ थापाथलीको नेपाल वाटर एण्ड एनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका हुन्। माथिल्लो त्रिशुली 1 को प्रवर्तक नेपाल वाटर एनर्जी डेभलपमेन्ट कम्पनी हो। कम्पनीले दक्षिण कोरियाको कोरिया साउथ इस्ट पावर कर्पोरेसन केआईएनडी आईएफसी लगायत साझेदार कम्पनीसँग मिलेर आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र मात्रै 576 जना कामदार फँसेका छन्। त्यस्तै महिलुङमा रहेको साइट कार्यालयमा रहेका केही व्यक्ति पनि सम्पर्कविहीन छन्। साइट कार्यालयमा रहेका व्यक्तिको अवस्था अज्ञात रहँदा उनीहरूका आफन्त आक्रोशित बनेका हुन्। यो साइट कार्यालयमा 75 जना थिए। उनीहरूमध्ये कतिपयको अवस्था अज्ञात रहेको बताइएको छ। सुरुङ उद्धारका लागि नेपालसहित 4 मुलुकका विशेषज्ञले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। जलविद्युत सुरुङभित्र थुनिएका श्रमिकको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिइएको परराष्ट्र सचिव अमृत बहादुर राईले जानकारी दिनुभएको छ। अठारजना फोरेन्सिक विज्ञ पनि भारतबाट आएका सचिव राईले बताउनुभयो। 1000 जना शवको परीक्षणका लागि उपकरण चाहिने गरी व्यवस्था गरिएको राईको भनाइ छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र चिनिया टोलीले 3 किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि मान्छे फेला नपरेको बताउनु भएको छ। भदौ 10 गतेको विनाशकारी बाढी यता सामाजिक सञ्जाल फेसबुक मार्फत दैनिक अपडेट दिइरहेका प्रधानमन्त्रीले आज राति 8:30 बजेको पोस्टबाट यस्तो जानकारी दिनुभएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले दिएको जानकारी अनुसार 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 आयोजनामा 576 जना सम्पर्कविहीन छन्। यहाँ अहिलेसम्म 254 जनाको उद्धार गरिएको र 300 जना सुरुङमा फँसेको इपानले जनाएको छ। प्रधानमन्त्रीले प्रभावित क्षेत्रका विद्युत आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टर मार्फत केही बेर अघिसम्म 279 जनाको उद्धार गरिसकिएको जानकारी दिनुभएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि वैकल्पिक रूट तय गरिएको छ। काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको छ। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक बाहेक काठमाडौँको यात्रा नगर्न र अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न भनेको छ। प्रशासनका अनुसार मालवाहक सवारीलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवाजावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। यस्तै 14 सिटभन्दा ठूला यात्रुभाग सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। परराष्ट्र मन्त्री श्री शिर खनालले भोटेकुसी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि नुवाकोटको विदुर 1 ढुङ्गे पुग्नुभएका खनालले प्रारम्भिक जानकारी अनुसार केरुङमा झण्डै 1000 जना नेपाली रहेका बताउनु भयो। उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने तयारी भइरहेको उहाँले बताउनु भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोराला नाका प्रयोगमा ल्याउन चिनिया पक्षसँग अनुरोध भएको उहाँले बताउनुभयो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बीएबीएस गरका रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। हामी कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा प्रवेश गरिसक्यौँ। तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम त्रिवेणीमा र तपाईँहरूलाई म मिठा मिठा गीतहरू सुनाउँदै आजको यस कार्यक्रममा पनि कार्यक्रमको पहिलो घण्टामा सुनिरहेका थियौँ बालबच्चा र अभिभावक बीचमा कसरी समन्वयता ल्याउने अथवा बालबच्चालाई कसरी राम्रो असल नागरिक बनाउन सकिन्छ भन्ने विश्वासको साथमा हामीले केही चर्चा गरिरहेका थियौँ। आउनुहोस् अब यस्तै प्रसङ्गमा अभिभावकले कसरी कायम राख्न सक्छन् त अब डिजिटल ब्यालेन्स र

पढाइमा सहयोग गर्ने वा उनीहरूको कुरा सुन्ने बेला मोबाइल फोनलाई साइलेन्ट मोडमा राख्नु एकदमै राम्रो उपाय हो र केही समयको लागि अर्को कोठामा राख्नुहोस् अथवा बच्चाले आफूलाई महत्त्व दिएको अनुभूति गर्न सकियोस्, होइन? दिनमा कम्तीमा पनि एक दुई घन्टा परिवारको सबै सदस्यले मोबाइल, ट्याब्लेट वा टेलिभिजनबाट टाढा रहने समय छुट्याउन सकिन्छ यदि सम्भव भयो भने। तर अहिलेको यो समयमा हरेक व्यक्तिहरू भनौँ न घरका सबै मेम्बर्सहरू आफ्नो मोबाइल फोनमा व्यस्त भएको हामी देख्छौँ। यो समयमा खेल्ने, कुरा गर्ने, किताब पढ्ने वा सँगै हिँडडुल गर्ने अनेक गतिविधिहरू छँदैछन्। त्यहाँ आवश्यक कामका कारण मोबाइल हेर्नुपर्ने पनि अवस्था हुनसक्छ। आजभोलि हरेक कुरा मोबाइल फोनमा आउन सक्छ। यस्तो अवस्थामा पनि बच्चालाई स्पष्ट रूपमा भन्नुपर्छ, म 5 मिनट काम सकाएर तिमीसँग खेल्छु। अथवा बच्चाले आफूलाई बेवास्ता गरिएको होइन भन्ने बुझ्छ यस्तो गर्दा। बच्चालाई सबैभन्दा धेरै चाहिने कुरा तपाईँको समय हो। तपाईँले जुन समयमा बच्चालाई समय दिन सक्नुभयो भने तपाईँको बच्चा नजिक हुन्छ र तपाईँलाई बच्चालाई चाहिएको समयमा तपाईँले समय दिन सक्नु भएन भने बच्चा एकदमै टाढा हुन्छ। र महँगा खेलौना, नयाँ ग्याजेट अनि धेरै नियमभन्दा बढी बच्चालाई अभिभावकको पूर्ण ध्यान आवश्यक हुन्छ र उनीहरूको लागि केही मिनटको गुणस्तरीय संवाद अनि आँखामा आँखा मिलाएर सुन्ने बानी सँगै बिताएको क्षण नै सबैभन्दा ठूलो उपहार हुन सक्छ बच्चाको लागि। यदि आफ्नो बच्चालाई स्क्रिनको लतबाट जोगाउन, भावनात्मक रूपमा बलियो बनाउन, स्वस्थ सामाजिक विकास गराउन चाहेमा त्यसको सुरुवात आफ्नै मोबाइल प्रयोगको बानीबाट गर्नुपर्छ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विलचेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज.org.uk।

गाना ब्यान्डबाट यहाँहरूले सुन्नुभएको थियो कुन बाटोमा जाँदैछ। आउनुहोस् अबको प्रस्तुतिमा गीत सुनौ, छेवाङ लामाले गाउनुभएको छ।

बीएबीएस गोर्खा रेडियो सुनिराख्नु भएको छ। कार्यक्रम त्रिवेणीमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु। आज हामीले कार्यक्रम त्रिवेणीमा बच्चाहरूलाई कसरी सुरक्षित तरिकाले अथवा बच्चाहरूको भावना कसरी बुझ्न सकिन्छ त होइन, र बच्चाहरूको भावना बुझ्दै आफ्नो जीवनलाई पनि अघि बढाउन सकिन्छ भन्ने प्रसङ्गमा, अब अहिलेको यो समयमा हामीले स्क्रिन फोन अथवा तपाईँको भनौँ न मोबाइल फोनमा तपाईँको हरेक एक्टिभिटिज अथवा तपाईँको दैनिकी नै त्यहीँ छ भन्दा पनि फरक पर्दैन। यस्तो अवस्थामा तपाईँले फोन चलाइरहँदा तपाईँको बच्चाले आफूलाई अपेक्षित गरेको अथवा आफूलाई नबुझेको कुराहरू पनि उसले बुझ्न सक्छ, र त्यस्तो अवस्थामा भने तपाईँले कहिलेकाहीँ बालबालिकाले विद्यालयको होमवर्कहरू पनि भनौँ न स्कुलको होमवर्क पनि तपाईँको स्मार्टफोनमा हुने गर्दछ अथवा बच्चालाई दिनुपर्ने स्थिति पनि हुन्छ, र यस्तो अवस्थामा अभिभावकको सकेसम्म बालबालिकासँगै बसेर उनीहरूलाई आवश्यक सहयोग मार्गदर्शन अथवा स्क्रिन प्रयोग गराउन उपयुक्त हुन्छ, र यदि बच्चाको होमवर्क गर्नुपर्ने छ अनि कुनै पनि ग्याजेटमा होइन गर्नुपर्ने होमवर्कलाई तपाईँले बच्चालाई मात्र एक्लै छोडिदिनु भयो भने बच्चाले त्यो होमवर्क नगरेर अन्य एक्टिभिटिजहरू भनौँ न स्क्रिनमा अन्य स्पोर्ट्सहरूमा बिजी भइरहेको अन्य गेमहरू खेलिरहेको पनि हुनसक्छ। अभिभावकहरू पनि भनौँ न बाबा आमा पनि सँगै हुनुभयो भने अझ राम्रो हुन्छ, सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न अनि स्कुलका प्रभावकारी सिकाइहरू अथवा अर्थपूर्ण विषयमा अडिग भएर काम गर्न सकिन्छ। अब बच्चासँग खेल्ने पढाइमा सहयोग गर्ने अथवा उनीहरूको कुरा सुन्ने बेलामा मोबाइललाई प्राथमिकता दिनु हुँदैन। बाल मनोविज्ञानमा विशेष गरेर बच्चाले अभिभावकको व्यवहारलाई नै आफ्नै व्यवहारको नमुना बनाउँछ भनिन्छ नि, पहिलो स्कुल नै घर हो भने जस्तै यदि घरका सबै सदस्य फुर्सद हुने बित्तिकै मोबाइलमा व्यस्त देखिन्छन् भने बच्चाको लागि पनि मोबाइल नै मनोरञ्जन अनि विश्राम र समय बिताउने भनौँ न रिल्याक्स गर्ने सबैभन्दा स्वाभाविक माध्यम हो भनेर बुझ्न सक्छ। त्यसैले बच्चालाई मोबाइल धेरै नचलाऊ भन्नुभन्दा पनि पहिले अभिभावकले पनि त आफ्नो बानी सुधार्नु पर्यो नि, आफ्नो बानीमा परिवर्तन ल्याउन सक्नु पर्यो, तब मात्र बच्चाले पनि त्यो कपी गर्छ। त्यसैले भनिएको होला पहिलो स्कुल भनेको घर नै हो। ओके, भन्दै आउनुहोस् अब भने हामी अर्को साङ्गीतिक विश्राम लिउँ।

बीएबीएस कर्कारी रेडियो सुनिराख्नु भएको छ। तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आउनुहोस् आज यहाँहरूले कार्यक्रम त्रिवेणीमा विशेष गरेर बच्चा र अभिभावकको बीचमा कस्तो सम्बन्ध हुनुपर्छ भन्ने प्रसङ्गमा चर्चा सुन्नुभयो। अब यस्तै प्रसङ्गमा सफल अभिभावक बन्नको लागि हामीले प्राप्त गरेको शिक्षा अनि हामीले बुझ्दै आएको हाम्रो घर परिवार अनि समाजको संस्कारको जगमा अब भविष्य निर्माण गर्ने हाम्रा पुस्ता हाम्रा सन्ततिहरूलाई पनि हामीले कस्तो बनाउने र के बनाउने भन्ने प्रश्न खडा हुन सक्छ। धन सम्पत्ति र फगत एउटा साधन मात्र हो, धन सम्पत्ति त होइन, जीवन चलाउन आवश्यक छ, तर धन सम्पत्ति र वैभव प्राप्तिको भाग दौडमा समय व्यवस्थापन गरी आफ्नो सन्ततिको भविष्य कता जाँदैछ भन्ने कुराको लेखाजोखा राख्नु अभिभावकको कर्तव्य हो। र जतिसुकै वैभव सुख शान्ति भए पनि आफ्नो सन्ततिहरू आफ्ना छोरा नातिहरू होइन छोरा छोरी नाति नातिनीहरू कुन बाटोमा गइरहेका छन् त भन्ने कुराको हेक्का पनि राख्नु जरुरी छ। त्यो वैभव र सुख शान्तिको मूल्य शून्य बराबर हुन्छ यदि बच्चाहरू राम्रो बाटोमा छैनन् भने। जसरी माटोको भाँडा बनाउन चाहे अनुसारको आकार दिन सकिन्छ, त्यसै गरी प्रत्येक अभिभावकहरूले पनि आफ्नो सन्ततिलाई कस्तो आकार दिने भन्ने पाटो आफ्नो अहम कर्तव्यको रूपमा लिनुपर्छ। सन्तान प्राप्त गर्दा बाबुआमा त बन्न सकिएला, तर सफल अभिभावक बन्न आफ्नो न्यूनतम कर्तव्यको बोध हुनु पनि त्यति नै जरुरी हुन्छ। सङ्गत गुनाको फल, घरयासी वातावरण परिवेश समाज र साथीभाइको नजिकपनले नै उनीहरू कुन बाटोमा जाँदैछन् भन्ने कुरा तय गर्छ। घरको उचित वातावरण र सही संस्कार प्राप्त गर्न प्रत्येक सन्ततिको अधिकार हो। पढ्ने लेख्ने र उनीहरूको अधिकारको संरक्षण गर्दै एआई र इन्टरनेटको युगमा बालबालिकाहरूलाई सूचनाको अभाव भने छैन, केवल सही र गलत छुट्याउने तथा प्रविधिको सही उपयोग गर्न मार्गदर्शनको मात्र खाँचो भएको छ भन्दै आउनुहोस् अब भने हामी अर्को गीत सुनौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बीएबीएस गरखा रेडियोबाट तपाईँले अहिलेसम्म सुन्नुभयो, साथ दिनुभयो। हामीले कार्यक्रम त्रिवेणीमा मिठा मिठा गीतहरू सुन्यौँ र आजको यो कार्यक्रम तपाईँलाई के लाग्यो, कस्तो लाग्यो, तपाईँको पनि कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छ भने बीएबीएस गरखा रेडियोमा पठाउन सक्नुहुनेछ। तपाईँको सुझाव सल्लाहले यो कार्यक्रम अझ राम्रो बनाउने हामी कोसिस गर्नेछौँ भन्दै कार्यक्रमबाट म पनि छुट्टिन्छु र अर्को हप्ता भने हामी अन्य विविध विषयमा चर्चा गर्दै जानेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हौस् त आदरणीय श्रोता, आजको त्रिवेणी कार्यक्रमबाट म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: BFBS यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
2: ले उद्यमीहरू झस्केका छन्। आयोजनाहरूमा काम गर्दा सुरुङभित्र फसेका जनशक्तिको उद्धार थप तीव्र पार्न हुनेहरूको आग्रह छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका अध्यापनरत सुरुङ विज्ञ नवराज ने उपाने
3: जति छिटो रेस्क्यु गर्नुपर्ने हो त्यो भएको छैन होइन, अब त्यो गर्न सकिन्थ्यो। अब यसमा चाहिँ अब चार दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि त्यत्रो मान्छेहरू छ होइन, त्यो पनि सकिसक्यो। अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन त्यो रेस्क्यु चाहिँ रेस्क्यु गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन होइन त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो। सरकारले गर्न त खोजिरहेको देखिन्छ होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई।
4: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभए भएको नभएको के देख्नुहुन्छ? यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको।
3: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याबेन्सहरू जुन बनाइरहेका छौँ क्याबेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन। अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहाँ भित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब खालको ट्र्यापिङ भयो भने एटलिस्ट एक हप्ता दस दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु। फलोअप पनि गरिरहेको छु, जस्तै त्यो चिलिमे हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ ट्याबेन्सहरू बनेको होइन, अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्, अर्को चाहिँ केबल टनल हुन्छ त्यो अलिकति हाइटमा हुन्छ त्यो, अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ त्यो, अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ। चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन छजना स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ, यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट, त्यो फ्ल्याट हुन्थ्यो। अब अहिले त्यसमा एरिएसन पनि छैन, त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल, त्यसैबाट केबल टनल पास गरेको रहेछ। मलाई पहिला थाहा पनि थिएन त्यो, अहिले मात्रै थाहा भयो त्यो होइन, एउटा मात्रै टनल भएको कारणले त्यहाँ छजना जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला कि, त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइराख्नु होला। अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ, अब हिजो चारजना गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ, त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ, हिलो माटो र पानीले भरिएको छ। अब त्यो कसरी फाल्ने, कहिले फाल्ने, उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो।
2: पृथ्वी राजमार्गको कृष्णवीरमा सडक भाँसिएपछि वैकल्पिक रुट तय गरिएको छ।
5: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सीटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षा सुरक्षा कर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरुद्ध भएपछि काठमाडौँ प्रवेश
2: अवस्था। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: इच्छा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही

जति दुख सहनु पर्छ मै सहन्छु, तिमी कहिले नरुनु, तिमी कहिले उदास नहुनु, तिमी कहिले निराश नहुनु, तिमी सदैव मुस्कुराउनु, तिम्रो भागको दुख पनि मै सहुला, तिमीले मेरा लागि गरेका बाचाहरू तिमीले गर्न नसके पनि मै तिम्रा लागि पूरा गरौँला, अरू त खै के भन्नु, तिम्रा सबै सबै सपनाहरू पूरा हुन्, तिम्रो सपना पूरा गर्न मैले गर्नुपर्ने सहयोग म सदैव गरिरहँला, उही तिमीलाई अत्यन्त माया गर्ने, तिमीलाई अत्यन्तै प्रेम गर्ने तिम्रो धनवीर।

जस्तै यो धनवीरको पत्र निशाले पढ्छिन्, निशाका आँखाबाट छल छल आँसु बहन्छन्। तर मौन, ती आँसुले के व्यक्त गरे? दुःख कि सुख वा पछुतो, अथवा यो कथामा के छ? म तपाईँलाई आजको यात्रा जिन्दगीकोमा धनवीर र निशाको कथा सुनाउँछु, जुन कथा धनवीरले हामीलाई पठाउनु भएको छ। धनवीरजीको कथा आज हामी यात्रा जिन्दगीकोमा सुन्नेछौँ। के कथा होला, कसरी यो जीवन अगाडि बढ्यो होला, कहाँ पुगेर टुङ्गियो कि अझ अगाडि बढ्यो कि, अथवा यस्तो चिठी किन धनवीरले निशाका लागि लेखे, यी सबै कुरा म खोल्नेछु आजको यात्रा जिन्दगीकोमा। तपाईँ साथै बस्नुहोला। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, र यात्रा जिन्दगीकोमा तपाईँलाई स्वागत गर्न मन्दिरा हाजिर छु। तपाईँलाई थुप्रै थुप्रै माया, थुप्रै थुप्रै अभिवादन। तपाईँको जीवन सुखमय होस्, सुन्दर होस्, तपाईँका राम्रा राम्रा मनोकामनाहरू पूर्ण हुन्, यिनै शुभकामनाका साथ आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ।

तपाईँले यति बेला यात्रा जिन्दगीको सुनिरहनु भएको छ, जहाँ हामी तपाईँ हाम्रै जीवनका भोगाई, तपाईँ हामीले नै भोगेका अनुभूतिहरू यस यात्रा जिन्दगीकोमा प्रस्तुत गर्ने गर्दछौँ। तपाईँका पनि जीवनका उतार चढावहरू छन्, तपाईँले पनि एउटा जीवन भोग्नु भएको छ, तपाईँको पनि आफ्नो कथा आफ्नो व्यथा छ। जे जे सुनाउन मिल्छ, जति सुनाउन मिल्छ लेख्नुहोला हामीलाई, किनकि तपाईँको जीवनको अनुभूति कसैका लागि शिक्षा बनोस्, कसैका लागि प्रेरणा बनोस्। तपाईँले मलाई सम्झिनका लागि mandiradungel3@gmail.com यो इमेल एड्रेसलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ, अथवा तपाईँले मेरो मेसेन्जरबाट पनि आफ्ना कुराहरू लेखेर, बोलेर वा फोन गरेर बताउन सक्नुहुन्छ। आउनुहोस्, आज धनवीरजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथालाई हामी सुन्नेछौँ, यात्रा जिन्दगीकोमा। धनवीरजी लेख्नुहुन्छ, म सामान्य परिवारको छोरो हुँ, पढ्नमा मेहनती थिएँ, गम्भीर स्वभावको थिएँ। आफ्नो भविष्यलाई सुनिश्चित पार्नुपर्छ भन्ने मलाई थाहा थियो, किनकि आमा बुबाको सपना ममाथि। एउटै छोरो थिएँ, दुई दिदीहरू अनि एक बहिनी, चार सन्तान, आमा बुबा र मेरो एक हजुरआमा, मेरो बजू। आमाको सानो होटेल थियो, बुबा जागिरे हुनुहुन्थ्यो, दिदीहरू पढ्दै आमालाई सघाउनुहुन्थ्यो, बहिनी र म चाहिँ घरमै बस्थ्यौँ, किनकि हाम्रो घर र आमाको पसल अलिकति टाढा थियो, अलिकति चोक बजारमा भए होटल चल्ने। त्यही भएर आमाले सुरुदेखि नै होटल व्यवसाय गर्नुभएको थियो, राम्रो चल्थ्यो, राम्रो चिया खाने खाजा खाने मानिसहरू आउँथे। अनि दिदीहरू बिहानको कलेज गएर सिधै आमाको होटल पुग्नुहुन्थ्यो, अनि त्यही खाना खाएर दिनभरि आमालाई सघाउनुहुन्थ्यो। बिहान

यसरी पढ्दै बढ्दै जाने क्रममा जब म 9 कक्षामा पुगे मेरो जेठी दिदीको विवाह भयो। त्यही होटलमा चिया खान आउने एक युवकले दिदीलाई मन पराइरहेका रहेछन् अनि आमासँग कुराकानी गरेपछि राम्रै खानदानका रहेछन्, त्यही भएर बुबा आमाले नाई नास्ती नगरिकन बेजात भए पनि विवाह गरेर दिनुभयो र दिदी खुसी खुसी आफ्नो प्रेम उसले पाई अनि आफ्नो घर जम गरेर ऊ खुसीले बसी। कहिलेकाहीँ आउने जाने गर्थे, जेठी दिदीको कुरो सिद्धिहाल्यो। त्यसपछि माइली दिदी र आमा होटल सम्हाल्ने अनि आमा र बुवाले जिस्काउनुहुन्थ्यो। जेठीलाई त त्यही चिया खाने न्युमा आएको आई गरेर मन पराएर लग्यो, अब तँलाई पनि कुन चाहिँले यसै गरी लान्छ अनि मेरो जिम्मेवारी पनि सकिन्छ, राम्रै हो, आमा र बुवाले कुरा गर्दै माइली दिदीलाई जिस्काउनुहुन्थ्यो। म त्यसरी कहाँ जान्छु र आमा, म त्यसरी जानेवाला छैन है आमा, तपाईँहरूले खोज्नुपर्छ राम्रो घरको केटा भनेर दिदी पनि उल्टै आमा बुवासँग जिस्किन्थे। हुन त मलाई लाग्छ उसको फोन गराए अनुसार कसैले उसलाई मन पराइसकेको छ, कसैको प्रेममा ऊ छे, तर म निश्चित नभएसम्म यो कुरा बाहिर निकाल्न चाहन्नथे। तर मलाई त्यो बेलामा पनि शंका लाग्थ्यो, माइली दिदीको पनि कोही छ।

दिदीहरूको कुरा यही भइहाल्यो। बुबा नियमित जागिर खाँदै आउँदै गर्नुहुन्थ्यो आमा होटेल। सबैजना व्यस्त व्यस्त थिए। मेरो पनि कुरकुरे बैंस चढिसकेको थियो। नौ कक्षामा हामी पढ्दै थियौँ। मलाई मेरै कक्षामा पढ्ने निशा अत्यन्तै सुन्दरी लाग्थ्यो, अत्यन्तै राम्री। आफू मगर सम्प्रदायको हुनाले मुख फोरिहाल्न डर लाग्थ्यो। उनी क्षेत्रीय परिवारकी छोरी थिइन्। जात त मिल्दैनथ्यो, तर अहिलेको जमानामा के जात, के उमेर, के धर्म, प्रेमले जात धर्म केही हेर्दैन भन्छन्। त्यसमाथि पनि कुरकुरे बैंस यति राम्री लाग्थिन्, यति राम्री लाग्थिन्, म त्यसको बयानै गर्न सक्दिनँ। उनको नाकको त्यो फुली सायद हिरा हुनुपर्छ, झलल्ल झल्किन्थ्यो जब उनी यसो र उसो गरेर यताउता फर्किन्थिन्। उनको नाकको त्यो फुली यस्तोसँग टल्किन्थ्यो कि के भनौँ। उनका ती कमल पत्रे नयनले पुलुक्क हेरिदिँदा म आफ्नो होसै गुमाउँथे। कति राम्री होलिन्, कति उज्यालो अनुहार, कति सुन्दर मुस्कान, अनि लरक्क दुई चुल्ठी बाँड्दा त म भुतुक्कै हुने। बान्की परेको शरीर, छिनेको कम्बर, अनि सलक्क परेका ती औँलाहरू, सलक्क परेको जिउ डाल, त्यो ड्रेस लगाउँदा पनि कति राम्रो देखिएको, स्वर्ग कि अप्सरा जस्ती। बेला बेलामा नहेरौँ भने पनि उनीतिरै आँखा पुलुक्क गइहाल्थ्यो मेरो। कसो कसो गरी मैले हेरेको बेलामा उनले पनि पुलुक्क हेर्दा हाम्रो आँखा दुईबाट चार हुन्थे। एकचोटि, दुईचोटि, तिनचोटि उनले जति बेला मलाई हेर्छिन्, मैले उनलाई नै हेरिरहेको उनले पाउँथिन्। र उनलाई पनि सायद अप्ठ्यारो लागे कि, अनि बारम्बार उनी पनि मलाई हेर्न थालिन्, हेरेको छ कि छैन भनेर होला सायद। त्यसपछि आँखा जुद्दा जुद्दै हाम्रा ओठहरू तन्किन थाले। ओठहरू तन्किँदा तन्किँदै सायद उनले पनि भ्यू पाइन्, मैले मन पराउँछु। मैले पनि बिस्तारै बिस्तारै उनको सङ्गत रुचाउन थाले। यसो गर्दा गर्दै हामीले आफ्ना यात्रालाई अगाडि बढाउन थाल्यौँ। साथीभाइहरूले नथा पाउन्

भनेर हामी प्रत्येक दिन बिहान आउँदा एउटा चिठी लेखेर लिएर आउने जसलाई प्रेम पत्र भनिन्थ्यो। उनले लेखेको प्रेम पत्र मेरो किताबमा घुसाइदिन्थिन्, मैले लेखेको प्रेम पत्र उनको किताबमा म घुसाउँथे। अनि हामी घर गएर त्यो प्रेम पत्र पढ्थ्यौँ, त्यसको प्रतिउत्तर फेरि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा लुकाएर हाल्थ्यौँ। त्यसो गर्दा हाम्रो प्रेम पनि चलिरह्यो अनि हाम्रो प्रेमको बारेमा कसैले पनि थाहा पाउँदैनथे, हामीलाई अप्ठ्यारो पर्दैनथ्यो। यसरी हाम्रो प्रेम एकदम प्रेम पत्रका माध्यमबाट एकअर्कासम्म पुग्न थाले। यति रमाइलो लाग्थ्यो कि कति बेला घर जाउँ र त्यो पत्र पढौँ, अनि कति बेला उनलाई आफ्नो मनको भाव उकुस मुकुस भएका ती मनका छालहरू उनी सामु पोखौँ, यस्तै हुन्थ्यो। अनि कति बेला आएर स्कुलमा उनलाई देखौँ, यो हामी दुवैको छटपटी उस्तै थियो। यसरी हामी एकअर्काको प्रेममा चुर्लुम्मा डुबेका थियौँ पढाइको साथ साथै।

यसो गर्दा गर्दै हामीले एसईई दियौ, त्यसपछि हाम्रो कुराकानी भनेको फोन, च्याट, मेसेन्जर, व्हाट्सएप, भाइबर के माध्यम हुन्थ्यो, हामी चारैतिरबाट कुराकानी गर्थ्यौं। कहिलेकाहीँ साथीकोमा जाने भनेर पार्कमा पनि घुम्न जान्थ्यौं, चलचित्र हेर्न जान्थ्यौं, कहिलेकाहीँ अलि पर रेस्टुरेन्टमा गएर कफी खान पुग्थ्यौं। उनी आफ्नो स्कुटर लिएर आउँथिन्, तर मसँग मोटरसाइकल थिएन, एउटा मोटरसाइकल थियो, बुबाले चलाउनुहुन्थ्यो, अनि स्कुटर दिदीले चलाउँथे। मेरो लाइसेन्स निस्केको थिएन, त्यही भएर मलाई चलाउन दिनुहुन्नथ्यो, सिक्न त मैले सिकिसकेको थिएँ। तर निसाले भने बाहिरतिर पनि चलाउँथे, म भन्थे तिम्रो अहिले लाइसेन्स छैन, यसरी नचलाऊ, कुनै दुर्घटना भयो भने नराम्रो हुन्छ, ट्राफिक प्रहरीको नियम पनि तिमीले उल्लङ्घन गर्यौ भने त्यहाँ पनि समस्या पर्छ, अहिले केही समय त हो नि, पर्ख न, अनि लाइसेन्स सँगै बनाउँला। म यसो भन्दा उनी केही हुन्न भनेर मान्दै मान्दिनथिन्, अलिकति जिद्दी गर्ने स्वभाव उनको मलाई मन पर्दैनथ्यो, अनि म भन्थे मसँग आउँदाखेरि तिमी स्कुटर लिएर नआऊ, अनि उनी हाँस भनेर हाँस्थिन्। त्यो दिन पनि हामीले भेट्ने कार्यक्रम बनाएका थियौँ। उनलाई मैले पहिला स्कुलमा बोलाएँ, स्कुलको नजिकैको छेउमा उनी आएर उभिन्, अनि म पनि पुगेँ। साथीसँग हाम्रो रमाइलो पिकनिक छ भनेर हामी दुवैजना घरबाट निस्किएका थियौँ। यता अरू चारजना साथीहरू पनि थिए, हामीले एउटा प्लान बनाएका थियौँ जसलाई हाम्रो प्रेमको बारेमा थाहा थियो, उनीहरू पनि हाम्रा लागि आइदिए, अनि हामी बसमा बसेर नगरकोटतिर लाग्यौँ। बाटोमा हामीले खुब रमाइलो गर्यौँ, एकले अर्कालाई जिस्क्याउने, रमाइला कुराकानी गर्ने, यसो गर्ने उसो गर्ने, विभिन्न ठाउँको फोटो खिच्ने आदि इत्यादि कुरा गर्दै गर्दै हामी नगरकोट पुग्यौँ। त्यहाँ यताउता घुमघाम गरेर हामी एउटा रेस्टुरेन्टमा पुग्यौँ, त्यहाँ खाना अर्डर गर्यौँ, मिठो मिठो खानेकुरा खायौँ। अरू चारजना साथीहरू आफ्नै ग्रुप बनेर अघि अघि हिँड्थे, हामी दुईजना एकअर्काको हात समातेर प्रेममा चुर्लुम्मा डुबेर एकदम मस्त भएर आफ्नै मस्तीमा आफ्नै गफमा गफिँदै जान्थ्यौँ। अनि साथीहरू फेरि पछाडि फर्केर तिमीहरू दुईजनालाई चाहिँ आफू आफू भएपछि हामी कोही नचाहिने होइन, यहाँसम्म आउनलाई चाहिँ हामी चाहियो, अब चाहिँ हामी नै चाहिएन होइन, साथीहरूले जिस्काउँथे। तर पनि हामी फिसिक्क हाँसिदिन्थ्यौँ, तिमीहरू मस्ती गर न, हामी दुईजनालाई छोडिदेऊ न, हामी तिमीहरू सँगसँगै त छौ नि, निसाले यसरी जवाफ दिन्थे, अनि हामी हाँस्थ्यौँ। यसै गरी दिनभरि घुमेर साँझ हामी फर्किन्थ्यौँ। यसरी विभिन्न ठाउँमा जाने, घुम्ने, रमाइलो गर्ने गर्यौँ। हेर्दा हेर्दै एसईईको नतिजा प्रकाशित भयो, त्यसपछि हामी कलेज पढ्न थाल्यौँ। एउटै कलेज, एउटै बेन्च, अनि उही बाटो, उही साथ, उही प्रेम, यसरी हामीले ब्याचलरसम्म सँगै सँगै पढेर पास गर्यौँ।

यसरी हाम्रो प्रेम झाङ्गिँदै थियो, तर चिट्ठी लेख्ने क्रम कहिले पनि टुटेन। कुनै बेलामा एकदमै नै भ्याइएन भने त्यसको भरपाई गर्नु पर्थ्यो, नत्र भने प्रत्येक दिनको चिट्ठी हामीसँग हुन्थ्यो। हामीले एउटा सानो सानो बाकस, जुन गिफ्ट राख्ने बाकस हुन्थ्यो, त्यस्तो बाकस चाहिँ एकअर्कालाई उपहार दिएका थियौँ। त्यसमा हाम्रा प्रेम पत्रहरू सङ्गालेर राख्ने, जब हामी बुढाबुढी हुन्छौँ अनि ती प्रेम पत्रहरू चाहिँ पढेर खुब रमाइलो लिनुपर्छ भन्थे निशाले। त्यही भएर हामीले त्यो प्रेम पत्र राख्नका लागि सानो सानो बाक्सा किनेका थियौँ, एकअर्काले एकअर्कालाई दिएका थियौँ उपहारको रूपमा। अनि त्यो बाकसमा हामीले दिन दिनैको प्रेम पत्र राख्थ्यौँ दैनिकी जस्तै। हरेक दिनका कुराहरू हामी बेलुका गएर लेख्थ्यौँ अनि भोलिपल्ट त्यसै गरी कापीमा अथवा किताबमा राख्ने गर्दथ्यौँ। त्यसले हामीलाई खोइ कति खुसी दिन्थ्यो, कति आनन्दित बनाउँथ्यो। अहिलेको जमानामा च्याटमा मेसेन्जरमा कुरा गर्छन् मानिसहरू, तर हामी चिट्ठी नै लेख्थ्यौँ। त्यो हामीलाई खोइ लेख्ने बानी पर्यो। त्यसमाथि पनि हामी गीतलाई सहारा बनाउँथ्यौँ, गीतहरू आदान प्रदान गर्थ्यौँ। कुनै राम्रो गीत, कुनै आफूलाई मन छुने गीत, कुनै आफ्नो प्रेमसँग मिल्ने गीत भयो भने एकअर्कामा सेयर गर्थ्यौँ अनि त्यही गीतका शब्दहरूबाट अनि चिठी लेख्थ्यौँ, कहिले हिन्दी, कहिले अङ्ग्रेजी, कहिले नेपाली। यस्तै गरी हामी गीतका भावलाई आफ्नो भाव बनाएर चिठी लेख्ने गर्थ्यौँ। नयाँदेखि पुराना गायक गायिकासम्मको गीतहरू हामी चिठी लेख्नलाई प्रयोगमा ल्याउने गर्थ्यौँ। तिम्रो त्यो हँसिलो मुहारको, एउटा मान्छेको मायाले कति, यति चोखो यति मिठो गीतहरू त कति कति। ती सयौँ गीतहरूमा हामीले आफ्नो प्रेम पत्र बनाइसकेका थियौँ अनि ती गीतहरूका शब्दहरूले हाम्रो प्रेमलाई अझ गाढा बनाउन मद्दत गरिरहेको छ जस्तो पनि लाग्थ्यो। कस्तो खालको कस्तो खालको, तर अत्यन्तै मिठो प्रेम थियो हाम्रो। सबै कुरा राम्रो थियो, तर निशा अत्यन्तै रिसाउँथिन्, झनक्क झनक्क रिसाउने। उनको रिस अलिक कडा थियो, त्यही भएर पनि कहिलेकाहीँ मलाई डर लाग्थ्यो। उनले भनेको कुरा भएन भने दुई चार दिनसम्म बोल्दिन थिइन्, तर चिठी भने किताबमा घुसाइदिन्थिन् रिसाएका शब्दहरू प्रयोग गरेर। यस्तै गरी दिनहरू बिते, महिना बिते, वर्ष बिते, ब्याचलर पास गरेर अब हामी अगाडिको पढाइका लागि सोच विचार गर्दै थियौँ, कहाँ पढ्ने, के गर्ने, यस्तै कुरा हुँदै थियो। तर यत्तिकैमा निशाको दुई चार दिनसम्म मेरो बोलचाल र देखभेट भएन। मैले कैयौँ पटक फोन गरे, निशाले फोनै उठाइनन्। मलाई साह्रै पिर पर्यो, यस्तो त कहिले भएको थिएन। रिसाएको पनि होइन, राम्रैसँग कुराकानी भएको। न चिट्ठी आयो, न मेसेज आयो, एकाएक निशा दुई तिन दिन हराइन्। मलाई अत्यन्तै पिर पर्यो, के भयो, बिरामी परिन् कि के भयो होला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio. कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसु,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी।
3: यात्रा जिन्दगीको BFPS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मान्दिरा छु र धनवीरजी अझ अगाडि आफ्नो कथालाई लैजानुहुन्छ। उहाँ लेख्नुहुन्छ, उनको अत्यन्तै मिल्ने र मेरो पनि साथी समितालाई फोन गरे। समिता, हेर न, तिन दिन भइसक्यो निशाले फोन पनि उठाउँदिन, कल ब्याक पनि गर्दिन। के भयो, बिरामी परे कि के भयो, एकचोटि गएर हेरेर बुझेर आऊ न। समिताले भने, ओहो धनवीर, म त चितवन आएको छु, भोलि आउँछु अनि आउना साथै गएर बुझ्छु र फोन गरेर पनि म बुझ्ने प्रयास गर्छु, तिमी चिन्ता नगर, म बुझाउँला। समिताले यसरी जवाफ फर्काए। मनलाई अलिकति भए पनि सान्त्वना मिल्यो। उसले फोन गर्छे, बुझ्छे अनि भोलि आएर उसैको घरमा गएर के भएको रहेछ पत्ता लगाउँछे। यस्तै सोचेर म चुप लागे। मनमा नाना विचारहरू आइरहेको थियो, तर जे भए पनि सहनु त थियो। उनैको यादमा म तडपिरहे, मनमा उनको याद मात्रै आइरह्यो। उनले पठाएका चिठीहरू त्यही बाकस खोले, दुई चारवटा चिठी पढे। जुन चिठी यति प्रेमले लेखिएका थिए, आँखाबाट आँसु पनि झर्यो। फेरि मनलाई सम्झाए, हेत तेरी, दुई तिन दिन फोन नगर्दा नबोल्दा यस्तो पनि सोच्ने हो, केही पर्यो होला नि त, फोन हराइन् कि, वा फोनमा हामी कुरा गरेको उनको परिवारले थाहा पाए कि, चाहिने नचाहिने शङ्का उपशङ्का कहाँबाट आएका होलान्, त्यस्ता त्यस्ता कुराहरू जुन कल्पनाभन्दा बाहिरका कुराहरू छन्। मन यसै गरी बेचैन भइरह्यो अनि यही बीचमा घरमा तत्तर मम चलिरहेको सुने मैले आमा र दिदी बीच के भएको रहेछ भनेर उता कोठा पसे। किन कराएको यस्तो विधि? अनि आमाले भन्नुभयो, ऊ तेरै दिदीलाई सोध न, प्रेम गर्ने भए कि, अलि राम्रो गतिलो केटो त हेर्नुपर्छ, त्यो सधैँ टाढाबाट ढुकिरहन्थ्यो, यसलाई पो हेर्न आएको रहेछ, यसले पो बोलाकी रहेछ, त्योसँग यसको प्रेम रहेछ, हेर त दिदीको कति राम्रो व्यवस्था छ, अलिकति घर गरी खानको लागि केटो पनि त राम्रो हुनु पर्यो नि। आमा चिच्याउँदै हुनुहुन्थ्यो, म अकमक्क परे। मलाई त लागेको थियो यसको कोही छ भनेर, यसको फोन गर्ने तरिका र यसले फोन राख्ने तरिका अनि हामी जान साथै फोन काट्ने तरिकाले थाहा पाएको थिएँ यसको कोही छ भनेर। तपाईँले भर्खर थाहा पाउनु भयो, मैले त पहिले भनेको होइन, मैले आगोमा घिउ थप्ने काम गरे, आफ्नो यतातिर प्रेम परिरहेको छ, आफूलाई त्यो प्रेम नपाउँदा दुई दिन तिन दिन निशाले फोन नउठाउँदा जुन छटपटी आफ्नो मनमा हुरी बतास चलेको थियो, त्यो चाहिँ नदेखिकन अर्काको प्रेममा औँलो उठाउन पुगे म। पछि एकैछिनमा मलाई पछुतो लाग्यो अनि फेरि आफूलाई सम्हाल्दै भने, राम्रो छ भने प्रेम गरेको हो भने दिदा भइहाल्यो नि त। मैले फेरि तुरुन्तै कुरा बदले। आमाले झन्नै मलाई हिर्काउनु भएको थियो, कहिले मतिर लाग्छ कहिले दिदीतिर लाग्छ, के हो तेरो कुरा, त्यस्ता जडियासँग पनि यसको विवाह गर्छु र म? आमा झन् च्याठीदै कराउन थाल्नुभयो। पछि थाहा भयो उनी कुलतमा लागेका रहेछन् अनि दिदीको पछि लागेछ, दिदीले पत्तै पाइनछ, त्यस्तोसँग विवाह गरेर जिन्दगी बिगार्नुभन्दा त्यो केटासँग विवाह नगर, बोलचाल गर्न छोड दे, आमाको त्यही भनाइ रहेछ।

कुरो सबै बुझिसकेपछि मलाई आमाको कुरा सही लाग्यो अनि मैले दिदीलाई एकातिर ताने, आफ्नो कोठामा लगे र आफ्नो सबै प्रेमको कथा उनलाई सुनाए। दिदीको कथा पनि सुने अनि मैले भने, दिदी यो बाटो नहिँड, कहिल्यै जिन्दगीमा तैले एक दिन पनि सुख पाउँदिनस्, बरु अहिले नै टुङ्गाइस भने दुई चार वर्षमा बिर्सिन्छ, राम्रो युवक भए आफ्नो जिन्दगी चल्छ, हेर दिदी भनेको मान। म हरेक दिन दिदीलाई सम्झाउँथे, हरेक दिन, अनि कहिले कता घुम्न लान्थे, कहिले कता घुम्न लान्थे, अनि मेरो साथी राम, समिता, समीर र विवेकलाई पनि बोलाउँथे। हामी कहिले चलचित्र हेर्न जान्थ्यौँ, कहिले पार्कमा जान्थ्यौँ, कहिले यत्तिकै रेस्टुरेन्टमा गएर कफी खान्थ्यौँ दिदीलाई भुलाउनको लागि, अनि दिदीलाई सबैसँग चिनाउँथे। दिदी म भन्दा दुई वर्ष जेठी थिए, हामीसँग मिलिहाल्थे। दिदीलाई भुलाउनको लागि म आफ्नो समस्यालाई बिर्सेर दिदीलाई आफ्ना साथीहरूसँग लिएर जान्थेँ। कहिले के, कहिले के, कहिले एक्जिबिसन हेर्न जान्थ्यौँ, कहिले के गर्न जान्थ्यौँ। मेरी दिदीलाई पेन्टिङको सोख थियो, समीर एकदमै राम्रो पेन्ट गर्थे, त्यही भएर समीरलाई मैले भनेको थिएँ, दिदीको यस्तो यस्तो अवस्था छ, दिदीलाई अलिकति त्योबाट डाइभर्ट गर्नु छ, तिमी राम्रो पेन्टिङ गर्छौ, चित्र बनाउँछौ, दिदी पनि राम्रो पेन्टिङ गर्छिन्, उनलाई सिकाएको जस्तो गरेर एक्जिबिसनमा लिएर गएर उनलाई पनि प्रेरित गरेर तिमी र म मिलेर एउटा एक्जिबिसन गर्नुपर्छ भनेर यस्तै यस्तै कुराले भुलाएर उनलाई उनीबाट छुटाउनु पर्यो, तिमीले पनि मद्दत गर्न सक्छौ। मैले आफ्नो साथीसँग यसरी मद्दत लिएको थिएँ। समीरले मेरो कुरा बुझेर हुन्छ भनेथे। मेरा साथीहरू कति सहयोगी, मेरा लागि जे पनि गर्न तयार। अनि हामी यसै गरी कहाँ एक्जिबिसन लागेको छ, कहाँ रमाइला कुराहरू हेर्न देख्न पाइन्छ, अनि कहाँनेरि चाहिँ क्यानभासमा रङ्ग पोतेर मेरो दिदीलाई त्यो यादबाट छुटाउन सकिन्छ। यस्तै गरी गरी म समीरसँग अलि नजिक बनाउँथेँ दिदीलाई, ताकि उनले धेरै कुरा सिकुन् र सिकाउन्। कहिलेकाहीँ समीरले आफ्नो स्टुडियोमा पनि लान्थे दिदीलाई। समीर म भन्दा एक वर्ष जेठा, दिदी भन्दा एक वर्ष कान्छा थिए, र यसरी समीरको सङ्गतले दिदीमा अलिअलि परिवर्तन आयो। जसरी हुन्छ दिदीलाई त्यो युवकबाट भुलाउनु थियो, ऊबाट टाढा लैजानु थियो, उसको दिनचर्यामा ती युवकलाई सम्झनामा आउन नदिनु थियो, बस कुरा यति थियो।

मैले आफ्नो सबै कुराहरूलाई बिर्सेर दिदीलाई कसरी हुन्छ त्यो नरकबाट त्यो युवकबाट टाढा लानु थियो। त्यसपछि समीरले हरेक दिन दिदीलाई बोलाउन थाले उनको स्टुडियोमा अनि त्यहाँ होमवर्क दिन थाले र अब तपाईँले यो बनाउने मैले यो बनाउने छ महिनाभित्रमा हामीले यी यतिवटा चित्र बनाउनु पर्छ यो थिममा बनाउनु पर्छ र यो थिममा बनाएपछि हामीले हाम्रो एक्जिबिसन प्रस्तुत गर्नुपर्छ। तपाईँको र मेरो एक्जिबिसन हुन्छ यो मौकालाई जान दिनुहुन्न। मै सबै चाँजो पाँजो मिलाइसकेको छु। अब बस दिन रात हामीले यी पेन्टिङहरू बनाउनु पर्छ। यसरी समीरले दिदीलाई त्यो पेन्टिङमा त्यो कार्यमा फसायो ताकि दिदीले अरू सोच्नै नपाओस्। उसले केवल पेन्टिङ पेन्टिङ पेन्टिङ मात्रै सोचोस् र त्यसैमा ध्यान लगाओस्। यसरी बिहानदेखि बेलुकासम्म समीर र दिदी एउटै कोठामा पेन्टिङ बनाउने, रङकै बारेमा कुरा गर्ने, ब्रसकै बारेमा कुरा गर्ने, एक्जिबिसनका बारेमा कुरा गर्ने, अनि म र मेरा साथीहरू पनि बेला बेलामा केही खानेकुरा चियाहरू लिएर पुग्थ्यौँ ताकि उनीहरूलाई खुसी मिलोस्। यसरी अगाडि बढ्दा त्यो एक्जिबिसनका लागि हामीले धेरै सहयोग गर्यौँ। छ महिना कसरी बित्यो पत्तो पनि भएन, तर चित्रहरू यति राम्रा बने। दिदी पनि त्यो युवकको प्रेमको नसाबाट अलिअलि विमुख भए जस्तो लाग्यो, तर कता कता सँगै छ महिनासम्म एउटै धारबाट अगाडि बढिरहँदा सम्झाइरहँदा समीरले उसलाई त्यो युवकबाट छुटाउनका लागि जुन प्रेरणा दियो, जुन चित्रमा उसले उसलाई मद्दत गर्यो, त्यो हिसाबले चाहिँ दिदीको मन फेरि समीरपट्टि गयो र समीरको मन दिदीपट्टि। उमेरको हिसाब किताब भएन, बस त्यहाँ प्रेम छल्कियो। हामीले पनि उनीहरू बीच भएको त्यो प्रेमलाई देख्यौँ, हामी दङ्ग पर्यौँ। कमसेकम दिदी राम्रो हातमा आइपुगी। यिनीहरूको प्रेम सफल भए पनि नभए पनि कमसेकम त्यो नसामा बिग्रिएको व्यक्तिबाट दिदीको सङ्गत छुट्यो, यही नै राम्रो भयो। र हामीले पनि दिनदिनैको सम्झाइ, दिनदिनैको काउन्सिलिङ, दिनदिनैको त्यो केटा तपाईँको लागि लायक छैन आदि इत्यादि सम्झाउँदा सम्झाउँदा दिदी कन्भिन्स भई र मन पनि समीरपट्टि लगाई। सायद समीरले पनि निकै नै मन पराए। उनीहरूको एउटै लक्ष्य भयो, एउटै उद्देश्य भयो, बस उनीहरू कलाकार मानिस कलाकारितामा भुल्न थाले। सबैभन्दा सुन्दर कुरा त्यही थियो। छ महिना बित्यो, चित्रहरू प्रदर्शनीका लागि तयार भए, तर हामीले अझ दुई महिना पर सार्यौँ। दसैँको मौका पारेर हामीले प्रदर्शनी गर्यौँ। त्यस प्रदर्शनीमा लगभग समीर र दिदीले बनाएका चित्रहरू सबै बिक्री भए, जसबाट दिदी र समीरको भुइँमा खुट्टै थिएन। हामीले यसमा ठूलो सहयोग गर्यौँ। हामी साथी साथी मिलेर झन्नै 25-30 त हामीले नै किन्यौँ। सबै साथीहरूले एउटा सहयोग गरे। त्यसपछि आफन्त इष्टमित्र अनि हामीले चिने जानेका व्यक्तिहरूलाई बोलाएका थियौँ। सबैलाई हामीले एउटा चित्र एउटा पेन्टिङ किनिदिनका लागि अनुरोध गरेका थियौँ, किनकि समीर र हाम्रो योजना नै थियो ठिक्कको प्राइस राख्ने, ताकि मानिसहरूले मन परेका चित्रलाई किनेर लान सकुन्। आर्टको मूल्य हुँदैन, तर धेरै मूल्य राखेर मन परेका व्यक्तिहरूले किनेर लान पनि त सक्नु पर्यो नि। त्यही भएर हरेक चित्रको एउटा मूल्य राखेका थियौँ जुन मान्छेहरूले किनेर लान सक्थे। त्यही कारणले सबै चित्रहरू पनि बिके, पैसा पनि भयो। दिदी र समीर अत्यन्तै खुसी भए र अर्को वर्ष पनि यसै गरी प्रदर्शन गर्ने भनेर उनीहरूमा त्यो जोस त्यो उत्साह बढेको देखिन्थ्यो। उनीहरू एकअर्काको प्रेममा लिप्त थिए अनि चित्रकलामा पनि। हेर्दा हेर्दै वर्ष दिन बित्यो। यो वर्ष दिनमा समीर र दिदीको विवाहको कुरा पनि पक्का पक्की भयो। आमा बुवाले मलाई कति धन्यवाद दिनुभयो, छोरा ठुलो भइछस्, परिवारलाई सम्हाल्न सक्ने भइछस्, तेरै कारणले आज दिदी सप्री दिदीको राम्रो भविष्य भयो। समीर र दिदीको भने उमेर नमिले पनि जात धर्म मिल्थ्यो, त्यही भएर विवाहमा
कुनै अडचन आएन। सामान्य हिसाबले दिदीको र समीरको विवाह भयो। तर आफ्नो भने खै यस्तो होला भनेर कहिले जिन्दगीमा सोचिएको थिएन। तर नहुने नसोचेकै कुराहरू हुँदा रहेछन् जिन्दगीमा। त्यो बेलामा निशाले 3 दिनसम्म फोन उठाइन, फोनमा कुराकानी पनि भएन। अनि समितालाई भनेर बुझ्न लगाएको थिएँ, समिताको फोन पनि उठाइनछ। त्यसपछि समिता चितवनबाट काठमाडौँ फर्केपछि उसको घरमा गएर बुझ्दा निशा उसको आमा र बुवा अनि दाईसँग पोखरा गएकी रहेछ। उसकी आमा र दाईलाई मेरो र निशाको प्रेम छ भन्ने खै कताबाट थाहा भएछ। त्यही भएर घरमा गाली गरेर फोन खोसिदिएका रहेछन्। त्यही भएर उसले मसँग सम्पर्क गर्न नसकेकी रहेछ। अनि थाहा पाएको भोलिपल्ट नै उनीहरू पोखरा गएका रहेछन्। समिताले मलाई खबर ल्याई, 2-4 दिन तिमी चुप लागेर बस, निशा सन्चै छे र पोखरामा गएकी रहेछ। तिम्रो र निशाको प्रेमको बारेमा घरमा चर्चा भएछ, त्यही भएर अहिले ऊ माथि निगरानी छ। समय मिलेपछि उसले तिमीलाई गर्छ रे, तिमीले केही समय धैर्य गर्नुपर्छ। समिताको कुराले मलाई दुखी पनि तुल्यायो र अर्कोतिर उनी ठिक रहेछन् भनेर खुसी पनि दिलायो। पोखराबाट आएपछि त हाम्रो भेट भइहाल्छ नि। उनी जुन कलेजमा भर्ना हुन्छन् म त्यही कलेजमा भर्ना हुन्छु, अनि कसले रोक्छ र हामीलाई भेट्नबाट? यही सोचे अनि प्रतीक्षा गरिरहे उनको। तर 1 दिन 2 दिन 3 दिन गर्दा गर्दै उनको चिठी आइपुग्यो समिताको हातबाट। हतार हतार कोठामा गएर चुकुल लगाए र चिठी पढ्न थाले। त्यो चिठी पढ्दा मेरा हात खुट्टा लगलग कामे, उभिएको धरती अलिकति भाँसे जस्तो लाग्यो, भनन्न रिङ्गटा लाग्यो। म ओछ्यानमा थुचुक्क बसे, आँखा चिम्म गरे, बरबर आँसु झरिरहे। के थियो त्यस्तो त्यो पत्रमा? म तपाईँलाई सुनाउँछु यो गीतपछि, साथै बस्नुहोला।

धनवीर, शायद तिम्रो र मेरो बाटो फरक पर्यो। तिम्रो र मेरो प्रेमले शायद लक्ष्य भेटाउन सकेन। तिम्रो र मेरो प्रेमको बारेमा घरमा चर्चा भयो, मलाई सबैले सम्झाए। तिम्रो र मेरो मेल हुन्न, तिम्रो र मेरो जात मिल्दैन। कुनै हालतमा पनि तिम्रो र मेरो प्रेम सफल हुन नदिने कुरो भयो। अनि आमा बुबाले भने अनुसार म अहिले किशोरसँग विवाह बन्धनमा बाँधिन जाँदैछु। तिमीलाई नभनिकन विवाह गरौँ धोका हुन्छ, त्यही भएर मैले तिमीलाई यो अन्तिम पत्र लेख्दैछु। अब आजबाट तिम्रो र मेरो बाटो फरक छ, तिम्रो र मेरो लक्ष्य फरक छ, तिम्रो र मेरो धरातल फरक छ। तिमी सामान्य मानिस हौ, माया गरे मन पराए त्यो आफ्नो ठाउँमा छ, अल्लारी उमेरमा थाहा पनि हुँदैन थियो। तिम्रो आमा होटेल गर्नुहुन्छ, हाम्रो हैसियतसँग मिल्दैन रे। कसरी आफन्तहरूसँग उठबस गर्ने, आफन्तहरूलाई चिनाउने? मामु बुबाले पटक्कै मान्नु भएन। त्यही भएर पोखरामा मेरो किशोरसँग विवाहको कुराकानी टुङ्गिसकेको छ। अर्को महिना मेरो विवाह छ, म आफ्नो जीवनमा खुसी, तिमी आफ्नो जीवनमा खुसी हुनु। र एउटा अन्तिम इच्छा पनि छ, मेरा चिठीहरू सबै जलाइदिनु। मैले तिम्रा चिठीहरू सबै च्यातिसके। तिम्रो र मेरो बाटो अब फरक भयो। तिम्रो मिल्ने साथी निशा। यस्तो लेखिएको चिठी पाउँदा तपाईँ सोच्नुहोस् न, मेरो मन कस्तो भयो होला। जसलाई जिन्दगी ठानेको थिएँ, जसलाई आफूलाई भन्दा बढी माया गरेको थिएँ, आफूलाई भन्दा बढी भरोसा गरेको थिएँ, उसैले कति सजिलै यो चिठी पढेर तपाईँलाई लागेन? म प्रति उनको प्रेम थियो, मेरो माया उनलाई थियो। जुन हिसाबले मैले माया गरेको थिएँ, जुन हिसाबले मैले उनलाई आफ्नो श्रद्धा व्यक्त गरेको थिएँ, आफ्नो दिलमा सजाएको थिएँ, मैले त उसलाई आफ्नो भगवान मानेको थिएँ, मनको देवी मानेको थिएँ। तर उनले त यसलाई रमाइलो खेलको रूपमा पो लिएकी रहेछिन्, बस एउटा रमाइलो। कति सजिलै, तपाईँ सोच्नुहोस् न, कति सजिलै तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु, तिम्रो र मेरो धरातल मिल्दैन। तिम्रो आमा होटेल गरेर खान्छिन्, होटेल कि साउनीलाई मेरी आमाले सम्झिने कसरी भन्नु? अनि तिम्रो र मेरो हैसियत मिल्दैन। यो एउटा प्रेम गर्ने व्यक्तिले व्यक्त गर्ने शब्द हो? म छक्क परे, छक्क परे। तर मलाई अचम्म लाग्यो, त्यत्रो कैयौँ दिन कैयौँ वर्षसम्म हामीले लेखेका प्रेम पत्र च्यातिदेऊ भन्न कसरी सकेको? तिम्रा प्रेम पत्र मैले जलाइसके, च्यातिसके, मेरो पनि जलाइदेऊ, च्यातिदेऊ। मेरो मुटुलाई छिया छिया पारिन् उनले, र उनको सोच देखेर, उनको त्यो व्यवहार देखेर उनीप्रति घृणा जाग्यो। र घृणा गरे पनि के गर्नु आफूले।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि।

0: BFBS गोरखा रेडियो
1: मन भक्कानियो छटपटी भयो कहाँ जाऊँ के गरौँ अत्यन्तै बेचैनी भयो उनको विवाह हेर्न सक्दिन थिए तर पोखराका सम्पन्न व्यक्तिसँग उनको सम्बन्ध गाँसिसकेको रहेछ फेसबुकका भित्ताहरूमा उनको विवाहको तस्विरहरू टाँसिसकेका थिए उनी दङ्ग थिइन् सम्पन्न घर परिवार र योग्य वर पाएर मैले सोचे म त गरिबको छोरो बस मसँग इमान्दारी त छ मसँग स्वाभिमान छ मसँग पढाइको विद्या छ मसँग मेहनत गर्ने क्षमता छ मैले केही गरेर देखाउनु पर्छ त्यसपछि मैले विदेश जाने सोच बनाए अनि आमा बुबालाई भनेर मैले प्रयास गर्न थालेँ आखिर चाहे के नहुँदो रहेछ र दुई वर्षको अथक प्रयासपछि म अमेरिकाका लागि उडेँ चार वर्षपछि अहिले म काठमाडौँ आएको छु मैले यति मेहनत गरेँ यति मेहनत गरेँ के भनौँ तपाईँलाई लुकी लुकी काम गरिनँ कि पार्ट टाइम गरिनँ कि व्यापार व्यवसाय गरिनँ कि नेपालीहरू समाजमा पुगेर व्यापार व्यवसाय गरिनँ कि पढाइ पढिनँ कि एक घन्टा पनि मैले खेर फालिनँ उता त घन्टा घन्टा मिनट मिनटको हिसाब किताब हुन्छ त्यो सबै चिजलाई मैले एउटा योजना बनाएर आफूलाई अगाडि बढाएँ यतिसम्म गरेँ कि तपाईँलाई के भनौँ यहाँबाट जाँदा तितौरा मस्यौरा खान भनेर लिएर जान्थेँ उता गएर सानसाना प्याकेट बनाएर साथीभाइहरूलाई बेच्थेँ आफ्ना कलेजका साथीहरू नजिकैका साथीहरू छेउछाउमा भेट भएका साथीहरू यो हाम्रो नेपालको यस्तो चिज हो यस्तो यस्तो गरेर बनाउँछन् यो अर्ग्यानिक हो भन्दै त्यसको मार्केटिङ गर्दै म बेच्थेँ आमाको होटेल भएको नाताले जति नै केही गर्दिनँ भन्दा पनि बालापनदेखि त्यही देख्दै त्यही काम गर्दै हुर्किँदै अगाडि बढ्दा केही न केही सिप त आफ्नो हातमा आउँदो रहेछ मिठो खानेकुरा पकाउन आउँथ्यो मलाई अनि साथीहरूसँग मिलेर बिदाको दिनमा विकेन्डको दिनमा म आफ्नै कोठामा वरिपरि स्टल लगाउँथेँ अनि कहिले चना चटपट बनाएर बेच्थेँ कहिले पानीपुरी कहिले मम पार्टी भन्थेँ अनि साथीहरूलाई बोलाउँथेँ र पर प्लेट यति पैसा भनेर बेच्थेँ हरेक विकेन्ड पैसा कमाउँथेँ कहिले के गरेर अनि पार्कतिर गएर थाहा नपाउने गरेर यो चाहिँ हाम्रो यस्तो यस्तो ठाउँको यस्तो यस्तो हो भनेर लप्सीका तितौराहरू ल्यासी पाउँहरू अनि पुस्तकारीहरू गुतपाकहरू म यसरी बेच्ने गर्थेँ खोइ कसरी आएको होला आइडिया पनि खोइ कसरी आएको होला यस्तो आइडिया पनि अनि फुर्सद भएको बेलामा काम पनि गर्थेँ यसरी मैले काम गर्दै पढ्दै पैसा कमाउँदै गए दिनदेखि नै सबै मिलाएर गएको थिएँ व्यवस्थित तरिकाले गएको थिएँ पुरै रिसर्च गरेर गएको थिएँ कहाँ कतिसम्म के गर्न सकिन्छ भनेर अनि दुई दुई पैसा भए पनि बचत गर्दै गर्दै गर्दै गर्दै यसरी मैले पैसा जम्मा गरेँ आफूलाई सस्तो अनि मिठो कसरी खान सकिन्छ हातमा सिप भएको हुनाले सस्तोले टन्नै खाएर पनि थोरै पैसाले महिना पुर्याउँथेँ यसरी मैले जम्मा गरेका एक एक पैसा गरेर काठमाडौँमा एउटा घर ठड्याउन सक्ने पैसा बनाएर म अहिले काठमाडौँ आएको छु आमा बुवाले किनेको जग्गा थियो पुरानो घर बेच्यौँ त्यसबाट पनि पैसा थपथाप भइहाल्यो अनि एउटा भव्य बङ्गला अहिले बनिरहेको छ मलाई निशालाई देखाएर त केही हुनेवाला थिएन तैपनि उनको घमण्ड नाश गर्नु थियो मान्छे पैसाले जोखिन्न मान्छे रूप रङले जोखिन्न मान्छेको स्वभाव मान्छेको विचार मान्छेलाई तौलिनलाई उसको मनलाई चिन्नुपर्छ उसको मनलाई छाम्नुपर्छ उनले बाहिरी रूप रङ र धन सम्पत्तिलाई मात्रै एउटा आडम्बरको रूपमा त्यसलाई जीवन ठानिन् त्यो धन सम्पत्ति त आज छ भोलि छैन त्यसैले पनि मैले उनको अगाडि यति ठुलो बिल्डिङ खडा गर्न थालेको हुँ आमा बुबालाई सबै कुरा बताएर अब म एक महिनापछि फर्किन्छु फेरि दुई वर्ष बसेपछि अनि म नेपाल आउनेछु यहीँकी युवतीसँग विवाह गर्नेछु यहीँ उनैको अगाडि यहीँ व्यवसाय गरेर बस्नेछु उनलाई देखाउनेछु कुनै दिन हैसियत मिल्दैन भनेर छोडेको केटो कति लायकको थियो भनेर उनलाई पश्चाताप गर्न देखाउने छु। समय बितिरह्यो, म पनि आफ्नो कार्यमा व्यस्त रहेँ, पढेँ, पढाउँछु, काम पनि गर्छु, व्यवसाय पनि गर्छु, अनि विकेन्डमा त्यसै गरी अब प्रोफेसनल तरिकाले म कहिले मोमो, कहिले चाउमिन, कहिले चना चटपटी, कहिले पानीपुरी यस्तै बेचेर पैसा कमाउँछु। कुनै पनि पल खेर फाल्दिन, गरे के नहुने रहेछ र भन्ने चाहिँ उदाहरण मै बनेको छु। अहिले अमेरिकामा साथीसँग मिलेर एउटा रेस्टुरेन्ट पनि खोलेको छु, सामान्य रेस्टुरेन्ट छ, चिया कफी मोमो र यस्तै स्न्याक्सहरू त्यहाँ बेच्छौँ हामी। कहिले खाली हुँदैन, केही नेपाली केही उतैका मानिसहरूले हाम्रो रेस्टुरेन्टमा आएर खान्छन् र उनीहरूकै सहयोगमा त्यो रेस्टुरेन्ट चलिरहेको छ। यता घर कम्प्लिट भएर आमा बुवा नयाँ घरमा सरिसक्नु भएको छ, अहिले दोस्रो पटक म काठमाडौँमा आएको छु। यस पटक धुमधामसँग विवाह हुने कुरो छ, केटी आमाले हेर्नु भएको छ, मैले बस उनको तस्बिर हेरेको छु, फोनमा कुराकानी गरेको छु, किनकि भावनासँग भावना मिलाउने हो। हरेक व्यक्तिको आआफ्नो भाग्य आआफ्नो गन्तव्य हुँदो रहेछ। अब म कोही युवतीसँग प्रेम गर्दिन, जो युवतीसँग आमा बुवाले कुरा गर्नुहुन्छ तिनैसँग विवाह गर्छु। म हेर्दा पनि हेर्दिन, कसैलाई हेरेर छोड्नु भनेको उनको उपेक्षा गर्नु हो। त्यसैले आमा बुवाले जसलाई छान्नु भएको छ उहाँहरूले मेरो कुभलो चाहनुहुन्न, मेरो हितको लागि गर्नुहुन्छ, त्यसैले मेरो लागि लायक युवती छान्नु भएको होला भन्ने मैले विश्वास लिएको छु। र विवाह गर्नुभन्दा पहिला एउटा पत्र मैले उनलाई लेखेँ, तिम्रो दुःख मै लिउँला, मेरो सुख पनि तिम्रो भाग लागोस्। कुनै दिन तिमीलाई माया गरेको थिएँ, तिमीले बाचा कसम तोड्यौ, मैले सँगालेर राखेको थिएँ। हारेको मैले, तिमीले जितेको, मै हारी बस्छु, तिमी चाहिँ नरुनु। दीपक खरेलका यिनै गीतहरूको हरफहरूलाई लिएर मैले उनलाई पत्र लेखेँ। उनको वैवाहिक जीवन लगायत उनको परिवार, उनको छोराछोरी सबैको भलो चिताएँ, शुभकामना दिएँ, आफ्नो विवाहको जानकारी दिएँ, आफ्नो घरको फोटो, आफ्नो सबै व्यवसायका तस्विरहरू पठाएँ, अनि उनलाई शुभकामना दिएर सदा सदाका लागि आफ्नो मनबाट उनलाई निकालिदिए, ताकि उनका पतिले मेरो पत्र हेरे पनि एउटा साथीले शुभेच्छा दिएको भन्दा अरू थाहा नपाउने हिसाबले, उनले बुझ्ने तर उनका पतिले नबुझ्ने हिसाबले मैले पत्र लेखेर उनलाई पठाएँ। अब आउने मङ्सिरमा मेरो विवाहको कुरा टुङ्गिएको छ। यसरी जिन्दगी अगाडि बढ्यो, सोचेको के थियो भयो के, तर एक हिसाबले हेर्ने हो भने राम्रो भयो। आज म जे छु उनको धोका, उनको छलछाम, उनको प्रेमले दिएको एउटा विश्वासघातले मलाई आज सफल व्यक्ति बनायो। धन्यवाद निशा तिमीलाई, तिम्रै कारण आज म सफल छु, योग्य छु र एउटा जिम्मेवार नागरिक, एउटा जिम्मेवार परिवारको सदस्य हुँ म। त्यसकारण म जे छु आफूमा गर्व गर्छु, म स्वाभिमान भएर आज उभिरहेको छु। तिमी जस्तो धोकेबाज म भइन, तिमीले धोका दिएकोमा तिमीलाई धन्यवाद। तिम्रा कारणले म आज एक योग्य व्यक्ति बनेको छु।

यही कथा म सुनाउन चाहन्थे, उनलाई पनि सुनाउन चाहन्थे, सबैलाई सुनाउन चाहन्थे। कलिलो उमेरदेखि प्रेम गरेर अगाडि बढेको, थुप्रै सपना सजाएको युवकको आफ्नो प्रेमले विश्वासघात गरेपछिको विक्षिप्त मन, विक्षिप्त शरीर, विक्षिप्त सपना बोकेर विदेश गयो अनि सुन्दर सपना बोकेर फर्कियो। आफ्नै माटोमा हुर्किँदैछ, बढ्दैछ अनि यो झाँगिँदैछ। धनवीर, धनवीरजी, सदैव दिन उस्तै हुँदैन, एकैनासको पनि हुँदैन। हरेक दिन सूर्य उदाएरै दिनको सुरुवात हुन्छ, सूर्य अस्ताएर दिन समाप्त हुन्छ, तर हरेक दिन फरक हुन्छ। तपाईँले जे गर्नुभयो राम्रो गर्नुभयो, प्रगति गर्नुभयो, आफूलाई विक्षिप्त हुन दिनु भएन, त्यो विश्वासघातलाई स्ट्रेन्थ बनाएर आफूलाई उभ्याउनु भयो, यही नै ठुलो कुरा भयो। अहिले तपाईँ सम्पन्न हुनुहुन्छ, राम्रो हुनुहुन्छ, अरूलाई पनि सिकाइरहनु भएको छ, आफ्नो कथाले अरूलाई मजबुत बनाउन एउटा प्रेरणा दिनुभयो। यो कथाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद, र तपाईँको उज्जवल भविष्यको लागि, र तपाईँको हुन लागेको वैवाहिक सम्बन्ध एकदम सुमधुर रहोस्, यसका लागि हामी शुभकामना तपाईँलाई दिन्छौँ, र यो कथाको लागि फेरि पनि तपाईँलाई धन्यवाद। मान्छेले सोध्छ एउटा कुरा, जीवनले स्वाद अर्कैको चखाउँछ, यही हो जीवन। लेखेको हुन्छ रे जीवन, भोगेको जीवन हुन्छ रे, र हामीले पनि आआफ्नो जीवन भोगिरहेका छौँ, त्यही हाम्रो ललाटमा लेखिएको भागको भोग गरिरहेका छौँ। तपाईँका पनि आफ्ना जीवनका कथा व्यथा जे छन् लेख्न सक्नुहुन्छ, mandira.dungal3@gmail.com। लौ त हजुर, आजलाई बिदा पाऊँ, फेरि अर्को साता आउँला, तपाईँका लागि कसै अरूको जीवनको कथा अवश्य ल्याउँला। जीवन वरदान हो, ईश्वरको आशीर्वाद, यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, फेरि भेटौँला।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत जानकारी दिँदै नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको हो। उहाँका अनुसार पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानून बमोजिम प्रक्रिया पूरा गरी जमिन मुनि व्यवस्थापन शुरू भइसकेको छ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्र डीएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको जानकारी दिनुभएको छ। विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीड़ितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 180,000 अमेरिकी डलर दिने घोषणा गरेको छ।
4: यो कोषले तत्कालका आवश्यकता पूरा गर्ने संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायम मुकायम प्रमुख डाक्टर निलेश बुद्धले बताउनु भएको छ। यसअघि बाढ़ी आएको केही घण्टामै संगठनले 3 महिनासम्म करिब 10,000 जनाका लागि इन्टर एजेन्सी इमर्जेन्सी हेल्थ किट र बहुउद्देश्यीय टेन्ट लगायत अत्यावश्यक आपतकालीन चिकित्सा सामग्री पठाएको क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ। संगठनले प्रभावित क्षेत्रका लागि थप सर्जिकल मास्क, पंजा, ह्यान्ड सैनिटाइजर तथा अन्य चिकित्सा सामग्री पठाइएको जनाएको छ।
3: अब खबर फटाफट।
5: नुवाकोटमा बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण, 13 सेन्टरका स्थानीयलाई राहत, गाडी नपुगे हेलिकप्टरको व्यवस्था। रसुवा जोड्ने मुख्य सडक बगाउँदा अहिले धुन्से पुग्न शास्ति, धुन्सेलाई यातायात सञ्जालसँग जोड्ने एकमात्र माध्यम पुङखोलाको पुल एक लेनको कच्ची सडकमा राहत बोकेका गाडीको लाम। बाढी प्रभावित थप 7 क्षेत्रमा टेलिकमको सेवा नियमित, प्रभावित 120 साइटमध्ये 93 साइट सञ्चालनमा। पुनस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल अनुदानमा आधारित जलवायु वित्त चाहिने जलवायु विज्ञ अनुसन्धानकर्ता तथा प्रभावित समुदायको भनाई, विपदका बेला नयाँ ऋण नथप्न अपिल। बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन हेटौँडामा प्रोजेक्टर सहितको कक्ष सञ्चालन, प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने। त्रिशुलीमा आएको बाढीले बगायो गोर्खाको गण्डकी गाउँपालिका 8 ग्यालचोक र पृथ्वी राजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल। पुल लगेपछि गण्डकी गाउँपालिका 7 र 8का बासिन्दा तरकारी र दूध बेच्नबाट वञ्चित। र बाढी गएको 4 दिनपछि रसुवावासीलाई दाल, चामल, नुन तेल लगायतका खाद्य सामग्री वितरण सुरु, सहायता ओसार्न 3 हेलिकप्टर।
3: नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उद्धार उडान प्रभावित बनेको छ।
4: नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो। प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिण तर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउन भनेको छ। यसअघि सरकारले अनुमति नदी ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाइएको थियो।
3: प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म 5,24,69,44,000 संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोष मार्फत बाढी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप कोषमा हिजो मध्याहसम्म 9 वाणिज्य बैंकका खाता मार्फत सोक रकम संकलन भएको हो। हिमालयन बैंक र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। विपदको विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग तथा उचित व्यवस्थापन सुनिश्चित गर्न सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले आधिकारिक क्युआर कोड तथा प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष नामका खातामा मात्र आर्थिक सहयोग गर्न अपील गरेको छ। बाढीका कारण नुवाकोटमा निर्माणाधीन 216 मेगावटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा फँसेका आफन्तहरूको अवस्था 5 दिनसम्म पनि थाहा नहुँदा परिवारका सदस्यहरू आक्रोशित बनेका छन्। फँसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौँ थापाथलीको नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन्। माथिल्लो त्रिशुली एकको प्रबन्धक नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।
1: BFBS Kulkar Radio.

श्रोताहरू, अब हाम्रो यो रेडियोको साहित्यिक कार्यक्रम दोभानको समय सुरु भइसकेको छ। म मेरा आदरणीय श्रोताहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। त हामीले विगत दिनहरूमा पनि नेपाली साहित्यका चर्चित व्यक्तित्वहरूलाई पस्कने गरेका थियौँ। उहाँका रचनाहरू, उहाँको जीवनीका सन्दर्भहरू र उहाँका चाहिँ साहित्य यात्राका प्रसङ्गहरूलाई हामीले यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेका छौँ। त आज यो कार्यक्रममा हामी यहाँहरूलाई केही कविका कविताहरू पस्कने जमर्को गर्दछौँ। त्यही समकालिक कविहरू जो धेरैजसो चाहिँ यो धनकुटाको सेरोफेरोमा जोडिनु भएको छ र अनि यो रेडियो धनकुटा एफएमसँग पनि विशेष गरिकन सम्पर्कमा हुनुहुन्छ, त्योसँग जोडिनुभएका कविका केही कविताहरू आजको हाम्रो यस बसाइको विषय चाहिँ हुने छ र प्रसङ्ग रहेमा हामी कतिपय स्रष्टाहरूलाई पनि हाम्रो कार्यक्रममा जोड्ने प्रयत्न गर्नेछौँ र यसमा हामी कविता मात्र नभएर गीतहरू पनि पस्कन्छौँ, गजलहरू पनि पस्कन्छौँ यथासम्भव। त अहिले मैले सर्वप्रथम एउटा कविता लिएको छु, सम्झना अझै ताजा छ। यसका लेखक हुनुहुन्छ विदुर खवासज्यू। यो चाहिँ उहाँको चियासँग कविता कार्यक्रम अन्तर्गत तयार भएको र उहाँले सुनाउनु भएको कविता हो, सम्झनामा अझै ताजा छ। बाल्यकाल बितेको त्यो गाउँ जहाँ हरेक पाइलामा सुनिन्थ्यो हाम्रो हाँसो, आज उही बाटाहरू सुनसान छन्, कुहिरोले ढाकेको जस्तो एकान्त छन्। सिमलको रुख मुनि टोलाउँदै गरेका दिन अलिकति मिठास, अलिकति छटपटी, घाम लाग्दा पाखामा रमाएका हामी, बादल लाग्दा ओत खोज्ने रमाइला ती घडी। घाँस दाउरा गर्नु केवल काम थिएन, त्यो त हाम्रो मिलनको बहाना थियो। भालु देखेको नाटक गर्दै हराउनु, भालु देखेको नाटक गर्दै डराउनु, बाघ देखेको नाटक गर्दै डराउनु, अनि फेरि हाँस्दै हाँस्दै एक अर्कामा समाउनु, कति रमाइलो थियो त्यो दिन। ओह्रालो बाटो उकालो झरना, कति मिठा थिए ती स्वाभाविक कथाहरू, जङ्गलको भाले बाँदर जस्तै उफ्रनु, माटोले भिजेको गोठालोको सुगाईमा रमाउनु। चौताराका रुखहरूले अझै पनि थामेका छन् हाम्रो बालक

श्रोताहरू, अब हामी अर्को एउटा कविता यहाँहरूलाई पस्कँदैछौँ। चियासँग कविता भित्र समेटिएका एउटा कविता छ भीम राईज्यूको, भाग्यवादको माके साङ्लोमा मेरो भाग्य। म जन्मदा कुनै बन्धन थिएन, म जन्मदा कुनै बन्धन थिएन, च्या च्याको रुन्ची आवाजमा एउटा उन्मुक्त खुला संसार, धरती फैलिएको आकाश जस्तै, खुला आकाशमा हावा उडेको बतास उस्तै, दौडिन सक्थेँ जति म दौडन्थेँ, उड्थेँ म जति उड्न सक्थेँ, जसरी उडेर हावा जस्तै पुग्न सक्छ, जसरी उडेर बादल जहीँ पुग्न सक्छ, अब त्यो मेरो बालपन कति स्वतन्त्र स्वच्छन्द कति आनन्द थियो। समयलाई रोक्न सक्ने मेरो सामर्थ्य थिएन होइन, उमेरलाई छेक्न नसक्नु मेरो बलबुता होइन, समय र उमेरको चक्रव्यूहमा म जाकिँदै गएँ, परम्परागत पुरातन रीतिले मलाई बाँध्दै लगे, फैलिएको मेरो आकाश साँगुरिँदै गयो, हावासँगै उड्ने इच्छाहरू मुर्झाउँदै गए, दौडिने मेरा पाइलाहरू भासिँदै गए, र रूढिवादको सीमित घेराभित्र वैधानिक संस्थाहरूले बनाएको नियम कानुनभित्र र अदृश्य अस्पष्ट अलौकिक ईश्वरीय वरदान प्राप्त मेरो हस्तरेखा र ज्योतिषी

बाले कुरिदीको जन्म कुण्डलीमा मेरो भाग्य र भविष्य दाबिसन पुगे, मेरो भाग्य र भविष्य टाक्सिन पुगे। मैले प्राप्त गरेको डिग्रीको सर्टिफिकेटले मलाई श्रम गर्न सिकाएन, ठालु भात सिकायो। मलाई पढाएको शिक्षाले सिप सिकाएन, कुरा गर्न सिकायो। मैले गफ हाँक्दा औधी जाने, ठुला कुरा गरेर ठालु पल्टिन जाने। अरूबाट आफूलाई सम्मानको अपेक्षा गरेँ, आफूले अरूलाई सम्मान गर्न जानिन। ठुला ठुला गफ चुट्न जाने, श्रम गर्न चटक्कै जानिन। कुराले त चिउरा नभिज्ने रहेछ, म साँच्चिकै पढन्ते बेरोजगार भएँ। भविष्यवाणी कोरिएको मेरो जन्मकुण्डलीमा, हस्तरेखाले डोर्याएको मेरो भाग्य रेखामा, छैठीको दिनमा भावीले लेखिदिएको मेरो खप्परमा, जीवनले आर्जन गर्ने धन सम्पत्तिका हिसाब किताब, मैले प्राप्त गर्ने शैक्षिक उपलब्धि र ज्ञान गुणका कुराहरू, मैले प्राप्त गर्ने मान सम्मान पदवी र अलङ्कारहरू, देश विदेश सैर गर्न पाउने सुन्दर अवसरहरू, प्रेम विवाह र सन्तानका सुख सयलहरू पिछट्टै राम्रा छन् भनेर खुटखुट पहिल्याएका हुन् ज्योतिषीवाले, तर खोइ भाग्यमा छ भनेर लडी लडी नआउने रहेछ त। मध्याह्नको हावा फिरिसकेपछि अझ भजौँ अझ भनौँ, दिन ढल्किएर घामले खुई खुस पार्न लाग्दा फेरि पनि आफ्नो जीवनले भोगेका वास्तविक यथार्थतिर राज्यको अनेक शासन कुशासनले थिचिएर आफ्नो अनुहारतिर सामाजिक परिवेशमा जगडिएका अनेकन धारणाहरूतिर फर्किएर एउटा ठुलो ऐना अगाडि म ठिङ्ग उभिन्छु। ऐनाभित्र देखिने मेरा दृश्यहरू एकपछि अर्को क्रमशः घुमे जसरी फन फन घुमिरहन्छन्, कुमालेको चक्र घुमे जसरी, कि दृश्यहरू झिरमिर झिरझिर झिरझिर सेतो कालो रङ्गमा एक मूर्त अमूर्त जस्तो, जीवनका रङ्गहरूमा राजनीति घुसे जस्तै, रूढिवाद र भाग्यवादमा जीवन अल्झिए जस्तै, ईश्वरीय वरदानको लीला मानेर नेपथ्यबाट कसैले ज्ञानी जानी जानी खेलाए जस्तो, भाग्यवादको माके साङ्लोमा फसाएको मेरो जस्तो थुप्रै थुप्रै अभागी भाग्यमानीहरूको, म जन्मदा कुनै बन्धन थिएन च्या च्या च्याको रुन्ची आवाजमा। यो कविता थियो भीम रायजीको। यो सुन्दर कविता जो हाम्रो जीवनको यथार्थलाई, जीवनका समस्याहरूलाई यो कविताले कविताको भाकामा बोलिरहेको छ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: यसपछि अब हामी अर्को एकजनाको कविता, कमला भण्डारी बरालको कविता छ, छोरी शिक्षित बनाऊ भन्ने यसको शीर्षक रहेको छ र यो शार्दूल विक्रीडित छन्दमा लेखिएको छ। अब म पढौँ है त, कस्तो रहेछ कविता। छोरी शिक्षित बनाऊ। छोरी हुन् गृहकी सुचालक, जहाँ आदर्श कि वाहक, त्यही घरमा सब मेला हुन्छ सँगै हो, यो वाक्य हो शाश्वत। हाम्रो देश अझै पछि छ भरमा, छोरी पढाउँ सनै, छोरीलाई बिगारने मूल जरा हो अन्धविश्वास नै। हो यो देश भ्रुकुटीको सुनिदिनुहोस्, उत्तर दिँदै उत्तर तेरै चम्कने, सीताको ममता छ यो मुलुकमा, दक्षिणमा लम्किने। यस्तो उच्च विराट राष्ट्रबीचमा दासत्वको कारण, छोरीलाई निचा गर्यो किन सक्रिन यो सम्झन। आमाकै भुल हो ठुली भइसके, नानी विचारौँ अब, राम्रो योग ठिटो विचार गराए, बिहा गरौँला तब। बिग्रन्छन् यदि माइतै बसेरहे, भन्दै हतारो हुँदा, साह्रै मूर्ख परेर जीवनसँगै आत्मा जल्यो सम्झदा। छोरी चालक हुन् पढाउ सबले, यो राष्ट्र सम्कामुन, छोरी पालक हुन् अभुजन बनाऊ, सद्भाव बर्साउन। हुन् पाङ्रा रथका दुवैजन भने, छोरी ठगिए किन, हे बाबा अब सम्झनुहोस्, यदि कुरा यी देश कि हुँदैन। हो आवश्यक ज्ञानको तर कठै, धेरै बस्यो रे दिलो, सारा मानिस धेर मूर्ख भनिदा, गिर्दै गएका तल। आफ्नो धर्म र संस्कृति सब बोले, वैदेश शृङ्गारमा हिँड्ने यी सब राष्ट्र घातकहरू, के गर्दछन् चिन्तन, ठान्छन् उच्च बन्यो भने सहर, यो उच्च बन्यो देश त, गाउँका पछि गर्दछन् गरिरहन्, यसले बढ्यो तिक्तता, सारा गाउँ छरेर ज्ञान मजुरा, छोरे पढाउँ अरे, हाम्रो राष्ट्र हुँदैन उन्नत बुझौँ, नारी पछाडि परे। हे बाबा महतारी अब बुझौँ, छोरा र छोरी दुवै आफ्नै सन्तति हुन्, बुझेर यी कुरा शिक्षित बनाऊ सबै, आफ्नै कोख फुटेर जन्मन गए, तिम्रा दुवै बालक, छोरीलाई दिएर ज्ञान सबले, बन्नु पर्यो उन्नत। आहा, छोरी शिक्षित बनाऊ, यो शीर्षकको कमला भण्डारी बरालले चियासँग कविताका क्रममा लेख्नुभएको यो कविता हामीले अहिले वाचन गरेर सुनायौँ। छोरीहरूलाई हामी शिक्षित बनाऊ, छोरा र छोरीमा हामीले विभेद गर्नु हुँदैन, छोराले पनि आफ्नो इज्जत प्रतिष्ठा बढाए जस्तै गरिकन छोरीहरूले पनि कुलको, आफ्नो परम्पराको, आमा बाउको नाम, इज्जत प्रतिष्ठा चम्काउन सक्छन्। उनीहरूले पनि देश विदेशमा आफ्नो नाम चम्काउन सक्छन्। उनीहरूलाई अवसर दिनुपर्छ, उनीहरूलाई पढाउनु पर्छ। उनीहरूले अवसर पाए भने छोराहरूले त्यतिकै कीर्तिमानी कर्म गर्न सक्छन् भन्ने यो भावनामा लेखिएको कमला भण्डारीज्यूको यो कविता पछि फेरि हामी एउटा अर्को पढ्दछौँ। श्रोताहरू, अर्को एउटा कविता म यहाँहरूलाई पस्काउँदैछु, अभाव भन्ने शीर्षकको। तिमी साथ भएपछि मलाई धेरै चिजको अभाव हुनेछ, अंगालो भरी नै छ तर हात खाली हुने छ उज्यालो छाउने छ तर अध्यारोको अभाव हुने छ सुखले शिखर पुग्ला चुम्ला तर पीडाको अभाव हुनेछ खुसीको छाँगा भनेर उर्लने छेउ तिमी मलाई भत्किने तलाउहरूको अभाव हुनेछ सुविधा भन्ने छौ तिमी मलाई अप्ठ्याराहरूको अभाव हुनेछ चौडा सडक बनेर फैलिने छौ मलाई यात्राहरूको अभाव हुनेछ हाँसु मिल्ने छ आँसुको अभाव हुनेछ समाधान मिल्नेछ समस्याको अभाव हुनेछ स्पर्श पाउनेछु अनुभूतिको अभाव हुनेछ मलहम पाउनेछु घाउको अभाव हुनेछ तिमी नतिजा बनेर आउनेछौ मलाई परीक्षाको अभाव हुनेछ यसकारण अहिले आउँछु नभन्नु म आफूलाई अभावमा दबाव दिन चाहन्छु म अभावहरूकै हात समातेर तिमीसम्म पुग्न चाहन्छु किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु किनकि म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्त्व बढी देख्दछु।

0: BFBS Gorkha Radio
1: तो पहिलै फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो गोर्खा रेडियो
2: श्रोताहरू अब म अर्को एउटा कविता पस्कन गइराखेको छु त यो कविता रविन्द्र कुमार रायज्यूले लेख्नु भएको हो यो पनि चियासँग कविताको सन्दर्भमा प्रस्तुत भएको एउटा सुन्दर कविता छ आमा मेरी आमा भन्ने शीर्षक यसको चाहिँ रहेको छ त उहाँ लेख्नुहुन्छ यो कवितामा परदेश भयो जाली आमा परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा साउको ऋण बोकेर आएँ घरको यादमा घर धर धरी रोएँ आमा मेरी आमा गाउँघरको याद भिसरी आउँछ ती साथीसँगै के गर्दै बस्छ दसैँ तिहार केही नभने आँखाबाट आँसु रसाएर झर्छ आमा मेरी आमा साउको ऋण तिर्नु चामा परदेश आएँ छोडेर घर आफ्नो ख्याता गर्नु है आमा आफ्नो ख्याल गर्नु है आमा दुई वर्षपछि फर्किएर फर्कने छु म घर आमा मेरी आमा के गर्नु आमा यस्तै नै भयो साउको ऋणले छुट्टी नै पार्यो परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा आमा मेरी आमा आमा मेरी आमा तिम्रो माया सम्झिँदा रोइरहन्छ मन आमा मेरी आमा देश परदेशले छुटायो देश परदेशले छुटायो बाँधिरहन्छ माया र बन्धन आमा मेरी आमा परदेश भयो जाली आमा तिम्रो कुख भयो खाली आमा यो कविता थियो रविन्द्र कुमार राईजीको आमा मेरी आमा भन्ने शीर्षकको अब यो कवितापछि एउटा अर्को चाहिँ कविता मैले लिएको छु हातमा त्यो कविता रहेको छ जीवनको यात्रा एक अस्तित्व भन्ने कविता गद्य कविता रहेको छ आकाश मौन प्रश्न जस्तै फैलिएको छ आकाश मौन प्रश्न जस्तै फैलिएको छ जहाँ शब्दहरू पुग्न सक्दैनन् तर विचारहरू अनन्तसम्म यात्रा गर्छन् जुन इतिहासको आँखा जस्तै अँधारो युगमाथि झुल्किन्छ र मानिसका सपनामा आइदिन्छ उज्यालो अभिलाषा भनेर बादलहरू अस्थिर सत्ताको प्रतीक आकाशमा घुमिरहन्छन् अनवरत कहिले वर्षा भनेर झरिदिने अनन्तताको आँसु झैँ त कहिले चट्याङको गर्जन बनिदिन्छ झिटो आश्वासन दिलाए झैँ इन्द्रणी सङ्घर्षपछि जन्मिएको सम्भावनाको सौन्दर्य हो जहाँ पीडा र सुन्दर आशा एकै रङ्गमा निस्मिसिएका हुन्छन् खोलाहरू मानव जीवनका प्रारम्भ हुन् साना कमजोर र निर्बल तर आफ्नै अनन्त लक्ष्य प्राप्तिमा बगिरहेका छन् निरन्तर नदीहरू समयका धार हुन् जो बाधा पन्छाउँदै अगाडि बढ्छन् कुनै परिधि सीमा वा घेरोले रोकिन्न न त रोक्न सक्छ इतिहासको झुटो गौरवले र समुद्र सभ्यताको अन्तिम प्रश्न जहाँ सबै नदीहरू खोलाहरू इन्द्रिणी र बादल जुन अनि आकाशले आफ्ना सबै अहङ्कार त्यागेर एकाकार हुन्छन् समयसँगै त्यही समुद्रको किनारमा उभिएर पर परस पर परदूर क्षितिसम्म एक तमासाले हेर्दै सोत्ने गर्दछु कल्पन्छु मानिसको जीवन पनि आकाश झैँ फराकिलो जुन जस्तै उज्यालो बादल झैँ गतिशील र इन्द्रिणी जस्तै रङ्गीन भएर खोलाबाट सुरु भई नदी बनेर समुद्रतर्फ बग्ने अस्तित्वको अनिवार्य यात्रा रहेछ यसरी यो कवितामा कवि मनोज राईले जीवनको यात्रालाई आकाशसँग जुनसँग बादलसँग इन्द्रणी खोला र नदीहरूसँग तुलना गरेर एउटा जीवनको अस्तित्वको एउटा छुट्टै पनलाई यो कवितामा प्रस्तुत गर्नुभएको छ। यो कविता निकै राम्रो र मन छुने खालको मैले अनुभव गरेको छु। र अर्को एउटा चाहिँ मैले विश्वकर्मा मनु विश्वकर्माको यो कविता लिएको छु। म आरनमा भरभराइरहेको कोइला, यो बडो गजबको शीर्षक छ। म आरनमा भरभराइरहेको कोइला, मनु विश्वकर्मा। इगौँदेखि कचल्टिएको तिम्रो दिमागको भ्रममा हुर्किएको विकलाङ्ग मनहरू भित्र पर्ने एक अछुत हुँ म। इतिहासदेखि वर्तमानसम्मको हुरहुराउँदो कुरूप अनुहारमा कलङ्कित मान्छे हो मेरो पहिचान। मबाट मलाई नै खोसेर, मबाट मलाई नै अलग्याएर, मबाट मलाई नै अलमल्याएर मेरो पहिचानबाट वञ्चित मान्छे हुँ। मलाई थाहा छ म यो माटाको पहिलो सर्जक, राग सुर धुन गाई बजाएर नाचेँ, ठाउँ ठाउँमा खबर सुनाएँ मेरा शिल्पले। माटोलाई जोडेँ आँसु हाँसु र जीवनलाई उनी, देशको खातिर कयौँ पटक बलिदान गरेँ, तै पनि कुरु पहिचान बोकेको मानिस हुँ म। आज पनि स्वतन्त्र भएर जीवनका चरण चरणको खुसी मिल्दैन, प्रेम गरेको न्युमा मर्नु मर्नु पर्छ, मन्दिर पसेकै न्युमा कुठिनु पर्छ, पानी छोएकै न्युमा काटिनु पर्छ। मेरा कला सिप र आविष्कार उद्योगमा परिणत हुँदा तिम्रो पहिचान बन्यो, उही सिप गर्नेमा उही श्रम गर्नेमा, तिमी गर्दा तिमी उच म निच कसरी, तिमी छुत म अछुत कसरी, तिमी धनी म गरिब कसरी। अत्याचारको डगरभित्र नाहकमा जीवन फाल्न विवश पुर्खाको कसम, नयाँ युगमा उदाउँदो प्रभाती किरणको कसम। अब मेरा आँखा बन्द हुने छैनन्, मेरा उठ कलेटी पर्ने छैनन्, मेरो कलमा लेखी मेरो कलम लेखिरहनेछु। तिमीले जबरजस्ती लादेको पहिचान फ्याँकेर म मान्छे नभएसम्म, मलाई दमनको खागमा उन जन्मिएको अद्भुत मिसाइल नभन्नु, तुफानको हङ्कारमा पहि चम्किएको फुलुङ्गु भन्नु, मलाई आरनमनमा भरभराइरहेको कोइला भन्नु, मलाई आरनमा भरभराइरहेको कोइला भन्नु। यो कविता थियो मनु विश्वकर्माको, म आरनमा भरभर रहेको कोइला भन्ने शीर्षक रहेको थियो। श्रोताहरू, अब अर्को एउटा कविता मैले दृष्टि श्रेष्ठ बहिनीको लिएको छु। उमेर जसले मलाई सिकायो भन्ने यो कविता रहेको छ। उहाँको कविताको शीर्षक छ उमेर जसले मलाई सिकायो। हाम्रो उमेर जब मनमा हजारौँ कुरा उम्लिन्छन्, हाम्रो उमेर जब मनमा हजारौँ कुरा मिलिन्छन्, तर जिब्रोले ती सबै शब्दहरू सम्हाल्न सक्दैन, सबै कुराभित्रै थुनिन्छ अनि आँखामा नबोलिएका भावनाहरू चम्किन्छ। यो उमेर हाँसो जहाँ हाँसो र आँसु एउटै अनुहारमा भेटिन्छ, सुख र पीडा एउटै मनमा मिसिन्छ। कसैले ठिक छ नि भन्छ, तर भित्रको चोट कसैले देख्दैन। कहिले काहीँ त लाग्छ सबैलाई खुसी राख्ने काममा, आफै कहाँ हराएको छु कि, सानो कुराले पनि मन पुल्छ, शब्दहरू काँडो झैँ घोचिन्छ। यो उमेर जहाँ जतिले भन्छन् म ठुलो भइसकेँ, तर संसार भन्छ तिमी त बच्चा हौ, अनि त्यही बिचमा आफ्नो पहिचान खोज्दै भड्किन्छ मन। आमा भन्छन् बाहिर नजा, बाबा भन्छन् राम्रोसँग पढ, तर भित्रको स्वर भन्छ किन कसैको मेरो कुरा सुन्दैन। यो उमेर जहाँ रिस चाँडै उठ्छ, तर बोल्ने शब्द भेटिँदैन, जहाँ आँसु सजिलै बग्छ, तर कारण आफै बुझिँदैन। यो उमेर जुनले सिकाउँछ मौन रहँदा पनि धेरै कुरा भन्न सकिन्छ, पीडा भित्रै पनि मुस्कान खोज्न सकिन्छ। यो उमेर जहाँ गल्ती सिकाइ बन्छ, जहाँ आँसु साहस बन्छ, जहाँ हराएको आत्मविश्वास फेरि आफ्नो बाटो फेला पर्छ। र अन्त्यमा जब भोलि हामी फर्किएर हेर्छौँ, यो सबै पीडा आँसु र डर सम्झिँदै भन्छौँ, त्यो हाम्रो उमेर थियो जसले हामीलाई बलियो बनायो। श्रोताहरू, यिनै विभिन्न श्रोता विभिन्न रचनाकारहरूको कविता सहित अब हामीले छुट्टी लिने बेला भएको छ। त हाम्रो यो दोभान साहित्यिक कार्यक्रमबाट आज हामीले यहाँहरूलाई विभिन्न रचनाकारहरूको रचना मूलत कविता हामीले प्रस्तुत गऱ्यौँ र आगामी दिनहरूमा पनि हामी यसै गरी यहाँहरूका रचनाहरू प्रस्तुत गर्नेछौँ। यहाँहरू पनि यो हाम्रो बिएफबिएस गोर्खा ब्रिटिस रेडियोमा जोडिन सक्नुहुन्छ, आफ्ना रचनाहरू पठाउन सक्नुहुन्छ र आफू प्रत्यक्ष टेलिफोनमा जोडिएर पनि आफ्ना रचना वाचन गरेर आफै सुनाउन सक्नुहुन्छ र आफ्नो आवाज नेपालमा मात्र होइन बेलायत, क्यानाडा, अमेरिका, ब्रुनाई, हङकङ, सिङ्गापुर, भारत, जहाँ जहाँ नेपालीहरू, अस्ट्रेलिया, जहाँ जहाँ नेपालीहरू छरिएर रहेका छन् ती धेरै नेपालीहरूले यो ब्रिटिस गोर्खा रेडियोलाई आफ्नो प्यारो साथीको रूपमा लिने गरेका छन् र आफैसँग चाहिँ यसको चाहिँ मधुर ध्वनि, यसका विभिन्न कार्यक्रमहरू सुन्ने गरेका छन्। तपाईँको आवाज संसारभरि छर्न चाहनुहुन्छ, तपाईँको आवाजबाट आफ्ना रचनाहरू संसारलाई सुनाउन चाहनुहुन्छ भने त यसै रेडियोबाट हामीसँग जोडिनुहोस् र हामी तपाईँको आवाजलाई संसारभरि फैलाउँछौँ तपाईँका रचनाका माध्यमबाट। यिनै विचारका साथ आज हामी यहाँहरूबाट बिदा लिन्छौँ। आजको दिन मङ्गलमय होस्, शुभ होस्, धन्यवाद।

0: Pelain pari. Atma.
1: Ani smart speaker ma bandh ho.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: Gorkha Radio. मिंगले अर्थमन्त्री डाक्टर सोरिम वाग्लेलाई चिनिया सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको सो राहत सहायता हस्तान्तरण गर्नुभएको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ। नगद सहायता प्रदान गर्नुका साथै चिनले चिनिया सुरुमुता टोली मार्फत प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत मेयोङमा मिङले बताउनु भएको छ। चिनिया पक्षले नेपाललाई तिब्बत प्रभावित क्षेत्रका तस्विर, जलविज्ञान तथा मौसम सम्बन्धी सूचना र अन्य सहयोग समेत उपलब्ध गराउँदै आएको छ। अर्थमन्त्री वाग्लेले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद प्रभावित क्षेत्रमा फँसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने र विपद पछिको योजना र पुनर्निर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। भुटेकोसी बाढीबाट प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, निजी संस्था तथा क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुनेछ। केन्द्रमा एकजना प्रतिनिधि र दुई कर्मचारी रहनेछन्। सप्तकोशी नदीमा जलस्तर निरन्तर बढेपछि कोशी ब्यारेजका 22 ढोका खोलिएका छन्। पानीको बहाव बढेर बेलुका 8 प्रति सेकेन्ड 1,92,535 क्युसेक पुगेपछि 22 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्युसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि जलसतह बढ़िरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनु भएको छ। यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय संसारीले सूचना मार्फत आग्रह पनि गरेको छ। भुटेकोशी बाढीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 299 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 299 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। पर्यटक मध्ये सबैभन्दा

0: British for the British forces overseas.
1: BFBS Radio 2.
2: जनका सुरुङभित्र थुनिएका मुलुकका उत्कृष्ट मध्येका जनशक्तिको संख्या 1000 हाराहारी रहेको तथ्याङ्कले उद्यमीहरू झस्केका छन्। आयोजनाहरूमा काम गर्दा सुरुङभित्र फसेका जनशक्तिको उद्धार थप तीव्र पार्न उनीहरूको आग्रह छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका अध्यापनरत सुरुङ विज्ञ नवराज न्यौपाने,
3: जति छिटो रेस्क्यु गर्नुपर्ने हो त्यो भएको छैन, अब त गर्न सकिन्थ्यो। अब यसमा चाहिँ अब चार दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि त्यत्रो मान्छेहरू छ होइन, त्यो पनि सकिसक्यो। अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन, त्यो रेस्क्यु गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने, अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन होइन, त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो। सरकारले गर्न त खोजिरहेको देखिन्छ होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई।
4: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभए भएको नभएको के देख्नुहुन्छ? अब यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको।
3: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याभेन्सहरू जुन बनाइरहेका छौँ क्याभेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन। अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहाँ भित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब त्यो खालको ट्र्यापिङ भयो भने एटलिस्ट एक हप्ता 10 दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु। फलोअप पनि गरिरहेको छु, जस्तै त्यो चिलिमे हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ ट्याभेन्सहरू बनेको होइन, अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्, अर्को चाहिँ केबल टनल हुन्छ त्यो अलिकति हाइटमा हुन्छ त्यो, अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ, त्यो अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ। चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन 6 स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ, यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट, त्यो फ्ल्याट हुन्थ्यो। अब अहिले त्यसमा एरिएसन पनि छैन, त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल, त्यसैबाट केबल टनल पास गरेको रहेछ, मलाई पहिला थाहा पनि थिएन त्यो, अहिले मात्रै थाहा भयो त्यो होइन, एउटा मात्रै टनल भएको कारणले त्यहाँ 6 जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला के, त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइराख्नु होला। अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ, अब हिजो 4 गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ, त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ, हिलो माटो र पानीले भरिएको छ, अब त्यो कति कसरी फाल्ने कहिले फाल्ने उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो।
2: पृथ्वी राजमार्गको कृष्णवीरमा सडक भाँसिएपछि वैकल्पिक रुट तय गरिएको छ।
5: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश
2: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
6: यो BFBS गोर्खा रेडियो हो।

0: बीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र एकजना विशेष नारी, एकजना विशेष पाहुना लिएर आएको छ भनौँ, होइन? र आजको नारीमा प्रत्येक साता हामी विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूसँग कुराकानी गर्छौँ। र आज पनि श्रोताहरू बीएफबीएस गोर्खा रेडियोको काठमाडौँको यो स्टुडियोमा आउनुभएको छ एकजना विशेष नारी, एकजना विशेष पाहुना। उहाँ शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ श्रोताहरू। र उहाँलाई आज मैले निम्त्याएकी छु र उहाँको यो साङ्गीतिक यात्रालाई हामी बुझौँ, महसुस गरौँ, होइन? उहाँको जिन्दगीलाई अलिकति नजिकबाट चिहाउने कोसिस गरौँ। र आज हाम्रो साथमा शारदा डङ्गोल आइसक्नु भएको छ श्रोताहरू स्टुडियोमा। अब हामी अवेर नगरिकन उहाँलाई स्वागत गरिहालौँ। नमस्ते शारदाजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: ठिक छु म।
0: अनि न्यू रोडबाट आइदिनु भएको छ आज है तपाईँ, न्यू रोडबाट टाढै भनौँ, यहाँदेखि जाउँला खेलदेखि बिहान फेरि निकै जाम हुन्छ बाटोमा, होइन, गाडीहरूको, र पनि आइदिनु भएको छ। थ्याङ्क यू सो मच। र तपाईँ एउटा म्युजिसियन हुनुहुन्छ, तपाईँको ग्रुप आफ्नो ग्रुप छ श्री तारा, होइन? कहिलेदेखि हो यो श्री तारा, कहिलेदेखि फर्म भएको? 2009 भनेपछि धेरै वर्ष भइसकेछ है तपाईँहरू त श्री तारा। तपाईँ ती श्री ताराको मेम्बरहरू कतिजना हुनुहुन्छ?
1: हाम्रो चाहिँ सबै फिमेल भएकोले धेरै चेन्ज भइरहेछ मेम्बरहरू चाहिँ।
0: हजुर हजुर।
1: कोही को बिहा हुने, कोही को नानी पाएपछि नआउने, कोही विदेश गयो, त्यस्तो भएकोले धेरैजना आयो गयो भइरहेछ।
0: ए, त्यही त है, फिमेलहरूको त प्रब्लम हुन्छ, त्यसले गर्दाखेरि म्युजिसियनहरू नयाँ नयाँ आउँदै जाँदै फेरि अर्को आउँदै गर्ने, होइन?
1: हामी चाहिँ खास स्टार्ट ब्यान्ड इस्टाब्लिस भएको चाहिँ आनी छोइङ डोल्माजीले चाहिँ, केटीहरूले पनि म्युजिसियन छ इन्स्ट्रुमेन्ट बजाउने भए चाहिँ ब्यान्ड फर्म गर्नुपर्छ भनेर त्यो हिसाबले हामी फर्स्ट भेटेको थियौँ। त्यति बेला 3 थियो, पछि बिचमा हामीले 5 भएर पनि काम गरेँ, अनि ओमिनेन्ट कन्सर्ट जाँदाखेरि चाहिँ हामी 5 भएर काम गरेँ, अनि त्यहाँपछि बहिनीहरूको बिहा हुन थाल्यो, कोही विदेश गयो, अनि फेरि त्यो ब्रेक भयो, त्यहाँपछि फेरि हामी 3 मिलेर फेरि अहिले गरिरहेछौँ।
0: अहिले 3 चाहिँ मेन, होइन? को को हुनुहुन्छ 3?
1: सारङ्गी, फ्लुट छ।
0: ए, 3 चाहिँ मेन इन्स्ट्रुमेन्ट्स, होइन? सारङ्गी, फ्लुट र यो तपाईँ चाहिँ के बजाउनुहुन्छ?
1: मादल, स्किन बाजाहरू,
0: छालाको बाजा जति सबै बजाउनुहुन्छ भनेपछि, होइन? र अब यो आनी छोइङले गर्दाखेरि चाहिँ विशेष गरेर फिमेलहरू पनि यो क्षेत्रमा उत्रिनुपर्छ तिमीहरू भन्ने हिसाबले चाहिँ उहाँले गर्दाखेरि चाहिँ उहाँको सुझावमा चाहिँ तपाईँहरूले स्टार्ट गर्नुभएछ, ब्यान्ड बनाउनु भएछ, होइन? ब्यान्ड बनिएछ भनौँ न त, होइन? नेवारी समुदायको मात्रै हुनुहुन्छ कि तपाईँहरू?
1: मैले गन्धर्व सारङ्गी बजाउने गन्धर्व बहिनीसँग पनि काम गरेछु, अनि अर्को भर्त गन्धर्व उहाँसँग पनि काम गरेछु। त्यस्तो हामीले नेवारी समुदाय भनेर सीमित त छैन, तर जो आए नि, जसले चाहिँ सारङ्गी बजाउन सक्छ, बाँसुरी बजाउन सक्छ, हामी काम गर्छौँ।
0: तपाईँहरूको यो डङ्गोल समुदायमा यति धेरै म्युजिक

0: हुन्छ नासागुठी भनेर भोज खाने अनि त्यहाँ बाजा बजाउने दाफाहरू बजाउने लाइफको एक्टिभिटीमै पर्छ त्यो
1: कम्पलसरी कल्चरमा परेको छ
0: तर केटाहरूलाई फेरि केटीहरूको त्यस्तो गुठी छैन फेरि अनि योभन्दा 15 वर्ष अगाडि जति नै मैले म पनि दाफा सिक्ने भनेर हाम्रो कम्युनिटी हुन्छ नि त्यहाँ कुरा गर्दाखेरि चाहिँ केटीहरूले चाहिँ यो बाजा छुन मिल्दैन ढिमे चाहिँ सिकाउँछौँ हामी यस्तो खी बाजा चाहिँ मिल्दैन भनेर सिकाउनु भएन
1: ओके डाफा भनेको चाहिँ के हो
0: डाफा भनेको चाहिँ हाम्रो नेवार कम्युनिटी स्पेसल नेवारमै त्यो चाहिँ एउटा हाम्रो पूर्णिमाको दिन होइन एउटा हरेक ओकेजनमा चाहिँ ग्रुप मान्छे बसेर गीत गाउने त्यो चाहिँ क्लासिकल रागा बेसमा पर्छ फेरि
1: हजुर
0: गाउनु पनि गाह्रो अब तपाईँ आयो तपाईँले गाइहाल्न सक्ने त्यस्तो हुँदैन त्यसलाई एकदम लामो ट्रेनिङ चाहिन्छ अनि बल्ल ऊ क्यापेबल हुन्छ त्यो चिज प्रेजेन्ट गर्नलाई
1: रागमै आधारित हुनेछ अनि यो श्री तारा चाहिँ नाम चाहिँ कसरी आयो फेरि
0: आन्जीले नि राख्नु भएको
1: ए हजुर हजुर जे होस् धेरै राम्रो काम गर्नुभएको रहेछ हाम्रो आनी छोइङ डोलमाजीले र कन्ट्याक्टमा हुनुहुन्छ उहाँसँग अहिले
0: त्यस्तो छैन हामी भुइँचाल आउनु अगाडि चाहिँ त्यहाँसम्म चाहिँ हाम्रो थियो भेटघाट हुन्थ्यो
1: हजुर
0: हाम्रो यस्तो भइरहेछ हामी यस्तो गरिरहेछौँ भन्ने अपडेट्स थियो
1: अपडेट है अनि प्रोग्रामहरू बाहिरतिर जे होस् आफ्नो समुदायमा नेवारी समुदायमा त भयो होइन बाहिरतिर पनि गर्नुहुन्छ तपाईँ
0: हजुर अस्ति हामी भूमि फोल्क फेस्टिभल भनेर जनकपुरको मधेसको हलले नै हामीलाई बोलाएको थियो हामी नेवारी साडी लाएरै तिनजना गएर बजाएको थियो
1: ए हजुर तिनजनामा पनि राम्रो देख्छ अझै धेरैमा राम्रो देख्छ है तपाईँहरूको त्यो
0: मधेस उताको हो नि त
1: हजुर
0: तैपनि हामीलाई बोलायो हामी गएको थियो
1: कुन कुन इन्स्ट्रुमेन्ट लगेर जानुभयो
0: हामीले खी बाजा मादल धिमेहरू नि लगेको थियो अनि सारङ्गी र फ्लुट त भइहाल्यो
1: धिमे भन्ने मादल जस्तै हुन्छ होइन
0: धिमे भनेको चाहिँ खरी हुँदैन त्यसमा
1: ए
0: स्किनकै मात्र
1: स्किन मात्रै
0: हजुर खरी ठुलो सेपको हुन्छ
1: हजुर हजुर हजुर हाम्रो यता ढोलकहरू जस्तो हो
0: ढोलक भन्दा अझ ठुलो साइजको हुन्छ त्यो पनि दुई थरी हुन्छ एउटा चाहिँ धेरै ठुलो खालको यता राइट लेफ्ट र राइट बराबरै गोलो हुने अनि सानो धिमे भनेर चाहिँ अलिकति सानो साइजको हुन्छ तर त्यस्तै गोलो लेफ्ट राइट बराबरकै
1: ए ओके तपाईँहरूको त्यो फेस्टिभलतिर त्यो बजाउँदै सडकमा नाच्दै
0: हिँड्नु त्यो सानो धिमे हो
1: सानो धिमे है र अब तपाईँले एउटा बाजा लिएर आउनुभएको छ हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ आजको नारीमा होइन एउटा म्युजिसियन आउनु भएको छ जसले चाहिँ श्रोताहरू शारदा उहाँले चाहिँ छालाले बनेको जति स्किनले बनेको जति इन्स्ट्रुमेन्ट्स सबै बजाउनु हुँदो रहेछ भनेपछि हामीलाई त नाम पनि थाहा छन् नाम एकपल्ट सरर भनिदिनु होला
0: बाजाहरूको नाम
1: यो स्किनले बनिएको
0: बाजा अब मेरो कम्युनिटीमा टगौ धिमे भनेर ठुलो खालको धिमे र चिगौ धिमे भनेर दुई थरी भयो अनि मादल पनि बजाउँछ हाम्रो कम्युनिटीमा नेवारी गीतमै बजाउँछ अनि त्यस्तै ढोलक पनि बजाउँछ तर उनीहरूको अर्कै स्टाइल हुन्छ फरक हुन्छ अनि खी बाजा हुन्छ त्यो चाहिँ विशेष गरी दाफा गीतमा बजाउँछ अनि नगडा हुन्छ लट्ठीले बजाउने त्यो पनि स्किनकै हुन्छ नगडा बाजा
1: मैले त देखेको एउटा दुखी तबला हो होइन ड्रम अनि मादल अनि हामी त्यो साई भजनमा बजाउँथ्यौँ डफली होइन डफली अनि त्यति नै होला ढोलक तामाङको डम्फू पनि त्यस्तोहरू मात्रै देखेको होइन तपाईँहरूको त धेरै प्रकारको हुन्छ बाजाहरू तपाईँले के चाहिँ ल्याउनु भएको छ
0: डबडब भनेर अर्को एउटा नि हातले नबजाउने त्यसलाई समात्ने मात्र अनि डम्बरू जस्तो
1: स्किनको भनौँ न यो बाजा त उहाँबाट सुरु भएको छ है भगवान शिवजीबाटै सुरु भएको छ त्यसले गर्दाखेरि त बजाउनु पर्छ लु बजाउनु त अब निकालेर के ल्याउनु भएको छ
0: मैले आज चाहिँ खि बाजा ल्याएछु
1: हजुर श्रोताहरू खि बाजा रे यो चाहिँ ठुलो मादलको डिजाइनको छ तर ठुलो छ मादलभन्दा धेरै ठुलो छ उहाँले बिचाराले एउटा इन्स्ट्रुमेन्ट चाहिँ लिएर आउनुहोस् है शारदाजी भनेको थिएँ मैले हुन्छ नि म एउटा लिएर आउँछु भन्नुभएको थियो धेरै ठुलो सामान बोकेर आउनुभएको छ इन्स्ट्रुमेन्ट भनौँ न है बोकेर आउनु भएको छ अब यसलाई कसरी बजाउनु छ
0: हाम्रो श्रोता अहिले मैले बजाउनु लगाएको चाहिँ हाम्रो दाफामै बज्ने 7 मात्राको छ यो

0: तपाईँले मिठो गीत गाउनुहुँदो
1: जे होस् थ्याङ्क यू सो मच. कति म त सुनिरहँ जस्तो लाग्थ्यो, कस्तो मजाले हात तपाईँको त्यो हिर्काउँदाखेरि भनौँ न होइन, कस्तो मजाले त्यो हामी कहाँ सक्छौँ सक्दैनौँ नि आवाज सानो.
0: म सिकाउँछु पनि.
1: ए सिकाउनु पनि हुन्छ है?
0: स्कुलहरूमा सिकाउँछु. मेरो युकेमा युकेबाट पनि अनलाइन सिक्ने एउटा स्टुडेन्ट पनि छ.
1: ओहो, को हुनुहुन्छ?
0: रबिन, उहाँ इन्जिनियर हुनुहुन्छ. अनि मैले चिनेको त होइन, यस्तै सोसियल मिडियाबाटै उहाँले चाहिँ सिक्ने भनेर क्लास लिएको छ.
1: ओके, रबिनजी तपाईँको गुरुमा आजको नारीमा आउनु भएको छ, सुन्नुहुँदै होला होइन. मिठो एउटा सात मात्राको ताल होइन, यता चाहिँ रूपक ताल भन्छौँ नि हामी यसलाई चाहिँ होइन. सात मात्राको ताल बजाइदिनु भयो. तपाईँले त अनलाइन सिक्दै हुँदो रहेछ, कस्तो सिक्दै हुनुहुन्छ, पछि आउँदाखेरि यसो सुन्नु पर्ला होइन. जे होस् थ्याङ्क यू सो मच शारदाजी, यो एउटा इन्स्ट्रुमेन्ट बजाइदिनु भएकोमा. अरू ताल पनि अहिले हामी सुन्नेछौँ होइन, तपाईँको यो मादलभन्दा ठुलो, धेरै ठुलो इन्स्ट्रुमेन्ट छ यो, यसको नाम के भन्नुभयो?
0: खी बाजा.
1: खी होइन?
0: हजुर,
1: खी बाजा.
0: यही यसैलाई फेरि हाम्रो गाउँतिर चाहिँ समला बाजा भनेर तपाईँले भर्खर अघि गर्नुभयो भने त्यसमा चाहिँ यो यही बाजा हो.
2: BFBS, गोर्खा रेडियो.
3: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
4: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु.
3: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो. यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ.
4: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
1: र अब श्री तारा फर्म भएको पनि धेरै भइसकेको छ, धेरै प्रोग्रामहरू गर्नुभएको छ, तपाईँहरूले धेरै अनुभव बटुलिसक्नु भएको छ. विदेशतिर चाहिँ जानुभएको छैन होला प्रोग्राम लगेर?
0: छैन, एकचोटि चाहिँ अफर आएको थियो अस्ट्रेलियामा जाने. त्यति बेला म त्यो प्रोग्राम हुने बेला ठ्याक्क 8 months हुने थियो म प्रेग्नेन्ट.
1: ए ओके.
0: अनि त्यही भएर जान पाएन, पछि फेरि जुरेन.
1: बच्चा कत्रो भइहाले? बच्चा कत्रो?
0: मेरो नानी 8 वर्ष भइसक्यो.
1: 8 वर्ष अघि होइन? र अब फेरि पनि हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ. अनि यता नेपालभरि चाहिँ अब विशेष आफ्नो समुदायमा त प्रशस्तै बजाउनुहुन्छ तपाईँहरू, नेपालभरि चाहिँ कता कता भर्खर जनकपुर गएर आउनुभयो तपाईँहरू? अरू
0: पोखरा गएको छु म, बुटवल हाम्रो लियो क्लबले हामीलाई श्री तारा ब्यानलाई नै बोलाएको थियो त्यति बेला.
1: अनि अनुभवहरू कस्तो छ यसो घुम्दाखेरि? अब लेडिजहरूले स्टेजमा बसेर लहरै बसेर होइन बजाउँदै गरेको देख्दाखेरि भनौँ न अरू महिलाहरू कतिको आकर्षित हुन्छन् तपाईँहरूलाई आएर के छ कसो छ हामी सिक्न चाहन्छौँ भन्नेहरू कति निस्किन्छन्?
0: हुनुहुन्छ, आउनुहुन्छ, ओहो तपाईँहरू केटी भएर यस्तो बाजा बजाइराख्नु भएको छ कस्तो राम्रो भन्नुहुन्छ. अनि त्यहाँबाट फेरि अरूले नि बोलाउनुहुन्छ, कोहीले सिक्ने भन्नुहुन्छ, अनि त्यसैले कनेक्सन चाहिँ हुन्छ. तर अब ब्यान्डलाई चाहिँ हामीले स्ट्रङली अगाडि लग्न सकेनौँ केटी नै भएको कारण.
1: हजुर, के कस्ता गाह्रो अप्ठ्यारोहरू के कस्ताहरू फेस गर्नु भएको छ अहिलेसम्म फिमेल ब्यान्ड भएको?
0: हजुर, यस्तो म चाहिँ प्रेग्नेन्ट भएको बेला पनि बजाउन गइरहेको थिएँ, तर कति अब फिमेलहरू आउन चाहँदैन, त्यसैले नै हामीले ब्रेक हुन्छ. अनि पछि नानी पाइसकेपछि पनि म पोखरामा नानी 3-4 महिना हुँदाखेरि म पोखरा प्रोग्राम गएको छु. कति प्रोग्रामहरूमा म नानीलाई लिएर भामी सर्न जान्ने नभएको बेला हुन्छ नि, त्यसलाई यतिकै भुइँमा त्यहीँ राखेर म स्टेजमा प्रोग्राममा पनि बजाएको छु. मैले एक फेर मलाई दीपक बजाचार्यको प्रोग्राममा पनि बोलाएको थियो, त्यति बेला चाहिँ 10-15 मादल प्लेयर चाहिएर मलाई नै एकजना तिम पनि आउनु भनेर नरेश प्रजापतिजीले बोलाउनु भएको थियो, गयो. अनि मम्मीको पनि नभ्याउने, हस्बेन्डको पनि प्रोग्राम थियो. मेरो हस्बेन्ड चाहिँ मङ्गोलियन हटमा फ्लुट बजाउनुहुन्छ.
1: ए हजुर, उहाँको नाम चाहिँ के हो?
0: विनय महर्जन.
1: विनय महर्जन.
0: अनि दुवैजना नभएपछि उसलाई छोड्ने ठाउँ भएन, मैले लिएर गएँ. अनि म स्टेज जाने बेला मैले यत्तिकै साउन्ड सिस्टमको भाइ एकजनालाई मेरो नानी म स्टेज जान्छ एकचोटि पक्रिनु है भनेर मैले त्यसरी पनि काम गरेँ।
1: हजुर, मङ्गोलियन हार्ट भनेपछि हाम्रो राजु लामाको टिम होइन, हस्बेन्ड एन्ड वाइफ दुईजनै म्युजिसियन हुनुहुँदो रहेछ होइन। आराम नि त अब त्यतिको नानीलाई सानो बामी सर्ने बामी सर्नुभन्दा पहिलाको नानीलाई अथवा बामी सर्दै गरेको नानीलाई स्टेजमा एकपट्टि राखेर अब दुईजना म्युजिसियन भएपछि त्यो पागलपन त हुनु पर्यो नि त होइन।
0: अरू फेरि अब जस्तै मैले यसरी आएँ तिमी पनि यसरी आऊ भनेर मैले अरू मेरो कलिग साथीहरूलाई त आउनु बिहानमा गर्नुपर्छ हामीले भनेर त्यो गर्ने नै हुँदैन। फेरि हामीलाई यो बिहानमा काम गरेर फाइनेन्सियली स्टेबिलिटी छैन, अब एउटा प्रोग्राममा गयो पैसा आउँछ कहिले कहिले कहिले आउँदै आउँदैन होइन, फोनै उठाइदिँदैन काम सकेपछि। अनि त्यस्तो भएपछि मैले साथीहरूलाई नि आउन तिमी जे छोडेर नि आऊ भन्न पनि मिल्दैन।
1: त्यही त अघि बढ्नै गाह्रो फिमेल विशेष गरेर फिमेल ब्यान्ड भएकोले गर्दा श्रोताहरू धन सुरु सुरुमा त अप्ठ्यारो भयो होला तपाईँहरूलाई एउटा फिमेल ब्यान्ड फर्म गरेर त्यसको सुरुवात गर्दाखेरि त धेरै के कस्ता अप्ठ्यारो त्यति बेला चाहिँ मान्छेको भनौँ के गरेको यस्तो घरमा नबसेर भन्ने
0: नेगेटिभ यस्तो त हामीले त्यस्तो कहिले सुन्नु परेन त्यो एक्सपिरियन्स चाहिँ छैन। केटी भएर किन आएको यस्तो स्टेजमा त्यस्तो छैन, ओहो कति राम्रो गर्यो गर्नुपर्छ गर भन्ने।
1: तर काम चाहिँ अलिक कम पाइयो होइन,
0: हजुर
1: त्यो नै ठुलो अप्ठ्यारो भयो भने होइन, काम कम पाइयो भने त। तर अहिले जमाना कस्तो छ भने शारदाजी समय कस्तो छ भने आफ्नो पब्लिसिटी आफै गर्ने खालको समय छ। जबसम्म आफू फ्रन्टमा गएर म यस्तो यस्तो गर्छु होइन भनेर अब समय त्यस्तै छ भनिँदैन तबसम्म मान्छेले क्या त त्यो किनभने धेरै छ नि त अहिले म्युजिसियनहरू धेरै होइन, फिमेल सिङ्गर्सहरू धेरै, आर्टिस्टहरू एकदमै धेरै छ होइन। आफ्नो क्षमता देखाउनलाई आफू पनि अघि जानुपर्ने हुन्छ नि त, के भन्नुहुन्छ यसमा?
0: म तपाईँले भनेको त्यो कुरामा चाहिँ सहमत छु, किनभने मैले मेरो साथीहरूले मलाई कति अगाडिदेखि टिकटक खोल्नु तिम्रो बाजा बजाएको राख्नु भनेर कति भन्दा नि मलाई त्यो टिकटक खोलेर मेरो के गर्नु जस्तो हुन्छ नि, आफैलाई धेरै ऊ भयो थियो। तर त्यही टिकटकबाट आज तपाईँले मलाई आज बोलाइरहनु भएको छ, पछि मैले खोलेँ मेरो बाजा बजाउनेहरू सबै राखेँ मैले, त्यसलाई अब मैले कन्टिन्यू त गरिनँ तर क्लिप्सहरू म राख्न थालेँ, एक वर्ष जति भयो होला।
1: हजुर हजुर, त्यसरी आफूले आफूलाई समय भने नि त्यस्तो छ। अहिले कस्तो छ भने समय लुक्स हेरेर हिसाब लगाउँछ होइन, आफ्नो क्षमता पहिला त्यसलाई प्रदर्शन गरेर देखाएर चाहिँ अब त्यति बेला मात्रै एक्सेप्ट गर्ने मान्छेले होइन, चलनहरू छन् त मान्छेलाई यसो हेरेर। हुन त नेभर जज अ बुक बाइ इट्स कभर भन्छ नि होइन, तर अब त्यो छैन।
0: तर म चाहिँ प्रोग्राम आएँ नि नआएँ नि मेरो रेगुलर म 2 घन्टा त्यस्तो म रेगुलर बजाउँछु। एक दिन पनि मेरो प्रोग्राम आएन आज हुन्छ नि या प्रोग्राम सोग्राम आएन म बजाउँदिनँ जस्तो हुँदैन मलाई, यो अझ पाएँ त म बजाइराख्नु पाए हुन्छ जस्तो हुन्छ। तर घरको काम, फेरि म फार्मासिस्ट हो मेरो फार्मेसी पनि छ, एकदम टाइम सेड्युल मिलाउन गाह्रो हुन्छ।
1: त्यही त अब मल्टी ट्यालेन्टेड मान्छे मल्टी टास्किङमा होइन हुनुहुँदो रहेछ, फार्मासिस्ट पनि हुनुहुन्छ श्रोताहरू, उहाँको आफ्नै फार्मेसी पनि रहेछ, म्युजिक पनि साथसाथै परिवारलाई पनि लानु पर्यो होइन। अहिले भनाइ छ नि अहिले कलियुगमा अरे कस्तो हुन्छ भने हामी आध्यात्मिकमा जाने यस्तो भन्छौँ नि होइन,
0: साधना गर्ने।
1: अहिले कलियुगमा सांसारिक र आध्यात्मिक जीवनलाई भनौँ, सांसारिक र आध्यात्मिक कुरालाई ब्यालेन्स गरेर सँगसँगै लानुपर्छ अरे, त्यस्तै भएछ तपाईँको त। अब यो तपाईँको त साधना नै हो, आध्यात्मिक साधना नै भनौँ होइन।
0: मलाई त्यति बेला पनि एसएलसी सकेपछि मैले खास पहिला मादल बजाएको चाहिँ स्कुलमै हो, स्कुलमा केटाहरू मादल बजाइरहेको थियो अनि त्यो आवाज सुनेरै म एकदम मलाई खोइ के भयो, म गएँ क्लासमा अनि मादल सिकेँ मैले। पछि एसएलसी सकेपछि पनि मलाई अझ सिक्न मन थियो, मैले नुचेबहादुर ढङ्गोल सरकोमा गएर सिकेँ। मलाई म्युजिक नै पढ्न मन थियो पढ्न चाहिँ, तर मलाई फ्यामिलीमा चाहिँ के भन्नुभयो भने तिमीलाई अब यो म्युजिकले तिमीलाई फाइनेन्सियली सपोर्ट गर्दैन, तिमीले अलिअलि तिम्रो रहर मात्र हो यो तिमीले जीवन चलाउन सक्ने यस्तो केही यसमा हुँदैन, तिमीले पढ्नुपर्छ भनेर। अनि मैले साइन्स पढेँ, म्युजिक नै पढ्न पाएँ, मलाई अझ म्युजिकमै रहन धेरै मन थियो।
1: आफ्नो आफ्नो डेस्टिनी हो।
0: पछि मैले प्लस टू साइन्स पढिसकेपछि डिप्लोमा इन फार्मेसी गरेँ, ब्याचलर पनि सकाएँ। ब्याचलर सकेपछि बिहा भयो मेरो, बिहा भइसकेपछि अब चाहिँ म पढ्छु, अब मम्मीहरूले त्यस्तो भन्नुहुन्न होला नि भनेर कलेज एडमिट पनि आफै गरेर गएर गरेर कलेजहरू जान थालेँ। पछि म प्रिग्नेन्ट भएँ, मैले एक्जामको बेला चाहिँ थ्योरी एक्जाम दिन जानै सकेन, प्र्याक्टिकल चाहिँ दिएँ, मलाई धेरै गाह्रो भयो थियो अनि प्र्याक्टिकल चाहिँ सकाएँ, थ्योरी म दिन जानै सकेन मैले। त्यति बेला किर्तिपुर थियो कलेज, अनि त्यहाँपछि नानी पाएपछि अब म पछि यो ठुलो भएपछि जान्छु भनेर बस्दा बस्दा अहिले त्यो समय परिस्थिति आएन। तपाईँले भने जस्तो डेस्टिनेसन रहेनछ।
1: हो, डेस्टिनेसन आफ्नो एउटा भनाइ छ नि, त्यो भाग्य र लेखेको हुन्छ समय भन्छ नि, हामी समय बलवान भन्छौँ नि होइन। यसको यो एउटा भनाइ छ हिन्दीमा, समय से पहले भाग्य से ज्यादा कुछ नहीं मिलता भन्ने, एउटा हिन्दीमा एक इन्च पनि तलमाथि हुन्न भन्ने भन्छ सुन्छौँ हामी होइन, ईश्वरको इच्छा बिना पत्ता पनि हल्टिँदैन भन्ने कुराहरू, यस्तो कुराहरू म सुनेर पनि अलिकति सन्तुष्टि पनि लिनुपर्छ क्या होइन।
0: होइन, म चाहिँ अब भाग्यले नदिने, म चाहिँ कर्ममा धेरै विश्वास गर्छु। म मेरो प्र्याक्टिस गर्ने, म सिक्ने, म युट्युबहरूमा पनि हेरेर कति यिनीहरूले कसरी गर्दो रहेछ क्लासिकल म्युजिक, त्यहाँबाट पनि म सिक्छु हेरेर।
1: अब यस्तो छ नि शारदाजी, कर्म र सङ्घर्ष हामी त उठेकोदेखि बेलुका सुतिन्जेलसम्म
0: गर्छौँ,
1: यसो गरेर पो हुन्छ कि यसो गरेर पो बन्छ कि यसो गरेर पो बन्छ कि भने होइन, त्यो त हाम्रो कन्टिन्यू नै छ जन्मेकोदेखि होइन। र अब त्यसमा अब हुनु नहुनु समयको खेल हो, जे होस् तपाईँ जे हुनुहुन्छ दामी हुनुहुन्छ बिन्दास होइन, र यसैलाई कन्टिन्यू गर्नुहोस्। प्र्याक्टिस त हो सबैभन्दा ठुलो होइन, तपाईँले आखिरी यो बेसिक नलेज पाएपछि त त्यसलाई बढाउने त आफूबाट पनि भर पर्छ होइन। जे होस् अब म्युजिसियनै भेट्नु भएको रहेछ श्रीमान,
0: मैले भेटेकै उहाँलाई इन्स्टिच्युटमा भेटेको।
1: हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ हाम्रो विनयजी चाहिँ अहिले, कति व्यस्त हुनुहुन्छ?
0: उहाँहरूको युरोपको लागि युरोप टुरको प्रोसेसहरू चल्दैछ।
1: अनि बिस्तारै सुटुक्कै श्रीमानलाई होइन विनयजीलाई म पनि एउटा खी बोकेर जान्छु नि भन्नु मिल्दैन
0: होइन। म अहिले फेरि मेरो मैले चाहिँ यो दाफाको काम गर्नलाई मेरो छुट्टै एउटा प्रोजेक्ट छ अहिले, दाफा धिङताङ दाफा समाज नेपाल भनेर मैले दाफाहरू रेकर्ड गर्ने अनि केटीहरूलाई नै दाफा सिकाउने हुन्छ नि, भोकल सिकाउने अनि त्यो गीतहरू रेकर्ड गरेर मैले दुइटा चाहिँ बनाइसकेँ।
1: मलाई दाफा चाहिँ सुन्नु मन,
0: अनि म त्यस्तो कामहरूमै बिजी हुन्छु, फार्मेसी हुन्छ, फेरि बच्चा छ, हामी दुवैजना एकै ठाउँमा हिँड्नै मिल्दैन।
1: तपाईँ डाफा सिकाउने, डाफा अघि भन्नुभएको थियो त्यो क्लासिकल सिङ्गिङ होइन, भनेपछि तपाईँ एउटा भोकलिस्ट पनि हुनुहुन्छ?
0: होइन, मैले यो डाफामा चाहिँ म चाहिँ बाजा बजाउँछु।
1: ए ओके,
0: अनि अरू लेडिज जो इन्ट्रेस्टेड हुन्छ उहाँहरूलाई चाहिँ म हामी यस्तो गरौँ यस्तो यस्तो छ यो पछि यो गर्ने, पहिला रेकर्ड गर्ने, पहिला ट्रेनिङ हुन्छ अनि स्टुडियोमा रेकर्ड गरेर त्यसको भिडियो निकाल्ने।
1: एक दिन तपाईँको डाफा सुन्न चाहिँ म आउँछु।
0: युट्युबमा छ,
1: होइन लाइभ सुन्ने नि।
0: अब अहिले फेरि हामीले अर्को गर्न लाजौँ, यो एक डेढ महिनामा सुरु हुन्छ,
1: तपाईँहरूको प्र्याक्टिसमा बोलाउनुहोस् न होइन, भइहाल्छ नि त्यति बेला। अब यही नोटमा एउटा कुनै एउटा ताल सुनाउँ न त।
0: म एउटा सानो टुक्रा बजाउँछु,
1: टुक्रा मात्रै,
0: एउटा सानो टुक्रा क्लासिकल
1: ओके
0: बेसमा।

0: यो चाहिँ के ताल हो?
1: यो चाहिँ तीन ताल, धा दिन दिन धा धा दिन धा, सोह्र मात्राको। अनि मैले अहिले भर्खर टुक्रा बजाएको चाहिँ चक्रधार, एउटै तिनचोटि रिपिट गरेर।
0: अनि अब तपाईँको जुन चाहिँ सस्री तारा, यसलाई अब अघि बढाउनलाई होइन, अब फेर्दै भनौँ न, केटीहरू बहिनीहरू होइन,
1: बिस तिसजनासँग काम गरिसक्यो होला।
0: जे होस्, अब आफूलाई त रोक्नु भएन नि त तपाईँ।
1: हजुर, मैले चाहिँ अब अहिले नै हाम्रो टेवा नेपालबाट एउटा प्रोग्राम आएको छ, अनि अब अहिले चाहिँ कस्तो भएछ भने, प्रोग्राम आयो भने हामी भेट्ने, अनि बल्ल त्यो प्रेजेन्टेसनलाई ध्यान दिएर गर्ने भइरहेछ। पहिलाको जस्तो हामी ग्रुपमा बसेर प्र्याक्टिस गर्ने त्यो चाहिँ छैन
0: छैन है।
1: कन्टिन्यू गर्न गाह्रो भयो एक त, फेरि म आफैमा पनि बिजी भएँ।
0: तपाईँको त आफ्नै बिजिनेस पनि रहेछ होइन, यस्तोमा चाहिँ भेला हुनु गाह्रो होइन, कोही कता कोही कता कोही हस्पिटल,
1: अनि फेरि कोहीको भ्याउँदैन, उसको के छ भने कि फेरि को छ म खोज्छु, अनि
0: र पनि सम्हाल्दै हिँड्नु भएको छ।
1: हजुर,
0: सम्हाल्दै अँगाल्दै खाली भएको ठाउँमा अरूलाई खोज्दै है, कस्तो छ यात्रा? यो यात्रा चाहिँ
1: पहिला त साह्रै रुन मन लाग्थ्यो मलाई, खोजेर नि नपाउने। कोरिया जानुभयो हाम्रो फ्लुटिस होइन, अनि सारङ्गीमा पनि कोही भएन, अनि त्यहाँपछि मैले साढे दुई वर्षसम्म इन्ट्रेस्टेड दुईजना बहिनी अलिअलि बजाउने चाहिँ भेटेँ, अनि उहाँहरूलाई दुई साढे दुई वर्षसम्म हामीले प्र्याक्टिस गरेर अनि बल्ल स्टेजमा गएको। त्यसरी जेरोबाट पनि सुरु गर्ने,
0: दुई तिन दिन सिकाएर
1: होइन, दुई साढे दुई वर्ष।
0: ए ओके,
1: मैले फेसबुकबाट खोजेँ को छ फ्लुट बजाउने, को छ सारङ्गी बजाउने भनेर खोजेपछि भेटाएँ, अनि हामी भेटेर अनि ल उहाँहरू दुईजना चाहिँ बजाउन चाहिँ हुन्थ्यो, उहाँ भोइलिन बजाउनु हुन्थ्यो, अनि ल अब सारङ्गी बजाउनु पर्छ भनेर त्यसरी दुई साढे दुई वर्ष कुरेर प्र्याक्टिस गरेर हामी स्टेजमा फेरि आएको। तर त्यो बहिनीहरूको अहिले हामी भूमि फोल्कमा पनि मैले फोन गरेको थिएँ, तर उहाँहरूको चाहिँ नानी प्रेग्नेन्ट, अहिले नानी सानो सानो छ उनीहरूको।
0: तर यसरी जुन प्रकारले तपाईँ हिँड्दै हुनुहुन्छ होइन, मान्छे खोज्दै फेरि लैजाँदै, अर्को खाली हुन्छ फेरि मान्छे खोज्दै लैजाँदै, सिकाउँदै तपाईँ जुन गर्दै हुनुहुन्छ, यो अब तपाईँको ड्रिम हो होइन, यसलाई तपाईँ छोड्नु सक्नुहुन्न।
1: म्युजिक पनि एउटा किसिमले मलाई चाहिँ के, मैले भोगेको सबैलाई त भन्दिनँ, एडिक्सन जस्तै भयो मलाई,
0: ड्रग। वन्स यु टेस्ट इट होइन, एकपल्ट टेस्ट गरिसकेपछि यसको टेस्ट त्यो जिप्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति सुन्यो भने।
1: म मेरो प्लस टूको एक्जाम हुँदाखेरि बाहिर केटाहरू गिटार बजाएर गीत गाउँथ्यो, मलाई नि एकचोटि मादल बजाउनु पायो भनेर रुन्थ्यो म।

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।
2: म सानोमा नाच्थेँ, स्कुल पढ्दा सुन्नु न मेरो कुरा, स्कुल पढ्दा म नाच्थेँ, कस्तो साह्रो नाच्थेँ, झन् स्कुलको प्रोग्राममा पुरा नाच्थेँ, नि गाउँको प्रोग्रामतिर पनि लिनु आउँथे क्या मामाहरू लिन आउने, गाउँको मामाहरू। त्यो जानु दिएन भन्ने कम्ता आँसु आउँदैन थियो मलाई, है घुवा गराउनु पनि नसक्ने, या मन दुखेर कस्तो आँसु आउने, है त्यस्तो नै अब है। म त्यति बेला नच्री थिएँ स्कुल पढ्दा, नच्री नाच्नु भनेपछि हुन त अझै पनि नाच्छु नाच्नु, तर गीत सङ्गीतको जुन चाहिँ छ डान्स भन्दाखेरि पनि अझै डान्स त अब गीत तालमा मलाई लाग्छ सबैको खुट्टा अलिअलि हल्लिन्छ, सबैको अलिकति त्यो तबलाको तालमा म्युजिकमा होइन, एउटा कुनै फिल्मी गीत बज्दैछ आफूलाई मनपर्ने भनेपछि अलिकति खुट्टा मान्छेहरू यसो टाउको होइन खुट्टा हल्लाउँछ। तर यो सङ्गीत जुन चाहिँ गीत छ होइन गीत सङ्गीत यसको चाहिँ मैले भने नि वन्स यु टेस्ट इट यु नेभर फर्गेट होइन, कहिले पनि त्यो टेस्ट जिब्रोको पामा बसिरहन्छ, कहीँ कतै अलिकति धुन सुन्यो भने आहा भन्ने त्यहीँ डुबिजाउँ जस्तो हुन्छ, मलाई पनि हुन्छ किनभने मैले पनि अलिकति टेस्ट गरेको छु है। र अब सपना के छ त हो, अब यो श्रीतारालाई के गर्ने त, कसरी अगाडि लैजाने, कसरी अलिकति सबैको सामु भनौँ होइन देखाउने, हामी पनि छौँ नि यहाँ भनेर के छ।
3: अब अहिले चाहिँ मैले म्युजिक नै युनिभर्सिटीमै म्युजिक नै पढ्ने बहिनीहरू भेटाएको छु, अनि अब होप उहाँहरूले चाहिँ कन्टिन्यू हुन्छ नि पछिसम्म पनि लामो लङ रेस होला भनेर म होपमा छु।
2: त्यही त धेरै राम्रो नि, अब
3: मेन त फाइनेन्सियली स्टेबिलिटी हुनु पर्दो रहेछ, अनि मेम्बर पनि टिक्छ
2: हो
3: सोच्नु पर्यो पहिला,
2: अब त्यो बिना त हुँदै भएन नि, अब बाजा मात्रै बजाएर पेट चाहिँ कुही कुही छ भने त मजा आएन नि होइन। अनि त्यो गर्नलाई चाहिँ तपाईँले के सोच्नु भएको छ, प्लान तपाईँको स्टेप अब फर्दर स्टेपहरू के छ, तपाईँको प्लान के गर्नु भएको छ, मनमा कल्पना त आउँछ नि किनभने आफू छोड्नु सक्दिनँ।
3: अब अहिले म नै त्यो अर्कै बाटो गएको जस्तो हुन्छ नि, मैले मेरो डेस्टिनेसन भन्ने के हो मलाई थाहा छैन, मैले भने नि मैले एउटा संस्था इस्ट्याब्लिस गरेर केटीहरूको दाफा प्रेजेन्टेसन निकाल्ने भनेर म त्यसैमा लागिरहेको छु। मैले फर्स्ट चाहिँ हारतीमाको दाफा गरेको थियो, त्यसबाट चाहिँ मलाई केएमसीबाट पनि सपोर्ट छ अनि मैले त्यो गरेँ। अब अहिले म यही दाफाकै प्रोजेक्टमा छु, अनि स्टिल त्यो जुन हाम्रो श्रीताराकै बहिनीहरू पनि त्यसमा पनि इन्भल्भ छन्।
2: श्रीतारा कति राम्रो नाम है, हाम्रो आनी छोइङजीले राख्नु भएको रहेछ श्रोताले, यो श्रीतारा उहाँहरूको ब्यान्डको नाम जसमा चाहिँ फिमेल म्युजिसियनहरू मात्रै हुनुहुन्छ उहाँहरू, जे होस् अहिले चाहिँ अलिक भनौँ न पछिसम्म लान सकिन्छ कि भन्ने खालको म्युजिसियन
3: अहिले भेटिरहेको हुन्छु दाफाको काममा, अनि श्रीताराको प्र्याक्टिस पनि भइरहेको छ।
2: तपाईँले पो लक्कीली म्युजिसियन हस्बेन्ड भेट्नु भएछ त, अब सबैको उसमा के हो के, तर कोसिस चाहिँ जारी हुनु पर्यो तपाईँहरूको, यो श्रीतारालाई अगाडि लैजाने कोसिस चाहिँ तपाईँहरूले जारी नै राख्नुपर्छ होइन। तपाईँहरूले यति राम्रो ब्यान्ड फिमेलहरू अगाडि आउनु जरुरी छ, अहिलेसम्म देखिँदैन नि फिमेल ब्यान्डहरू, फिमेल म्युजिसियनहरू सबै बसेर बजाएको देखिँदैन पनि, देख्यो भने ए केटीहरू पनि रहेछ कि भन्यो सक्यो गर्छ है, तर त्यो थट प्रोसेस जुन चाहिँ छ होइन लेट ए के बहिनीहरू पनि रहेछ त है बजाउने हुनेहरू पनि हुन्छ, त्यो थट प्रोसेस त्यसलाई चेन्ज गराउन कसरी सकिन्छ त, तपाईँ त्यसको लागि त मैले भने अहिले अगाडि आउनु पर्यो हामी पनि छौँ है भनेर।
3: एउटा चाहिँ कन्टिन्युटी हुनुपर्छ, कन्टिन्युटी मेन हो, अनि एउटा पेसेन्स हुनु पर्यो, म यसैमा गर्छु, म यसमा गर्न सकिन्छ भनेर एउटा पोजिटिभ एटिच्युड पनि चाहियो
2: होइन,
3: एउटा चाहिँ फाइनेन्सियल्ली स्टेबिलिटी पनि चाहियो त्यो कुरामा, त्यो तिनवटा भयो भने सकिन्छ।
2: आफू पनि अलिकति फाइनेन्सियल्ली स्ट्रङ छ भने त्यो एउटा ब्याक फोर्सको काम गर्ने भयो होइन,
3: नभए त म्युजिसियनै भएर नहुने पनि होइन, भइरहेछ गर्नेहरू पनि छ, तर इन्स्ट्रुमेन्टल बजाउनेमा चाहिँ धेरै गाह्रो छ,
2: गाह्रो छ, गाह्रो छ। जे होस् श्रोताहरू सुन्दै हुनुहुन्छ आजको नारीमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ, उहाँ म्युजिसियन हुनुहुन्छ, उहाँको एउटा ब्यान्ड चाहिँ श्री तारा फिमेलहरू मात्रै उहाँहरू को ब्यान्ड रहेछ, यसो तपाईँहरू हेर्नुहोला टिकटकमा हाम्रो शारदा डङ्गोल हुनुहुन्छ। एउटा श्री ताराको चाहिँ छैन आफ्नो ब्यान्ड चाहिँ, त्यो भन्नाले
3: टिकटक चाहिँ छैन,
2: छैन त्यो तपाईँहरूले बनाउनु जरुरी छ,
3: युट्युबमा चाहिँ छ।
2: ए हजुर हजुर हजुर, आजकल त युट्युब भन्दा पनि धेरै टिकटक
3: हेर्छ
2: मान्छे, किनभने टिकटकको क्लिपले एउटा दुईवटा क्लिप हेऱ्यो भने सबै कुरा बुझिन्छ, अझै कमेन्ट बक्समा जानुपर्छ है, ए माथिको भिडियो यस्तो रहेछ भनेर बुझिन्छ है, त्यस्तो जमाना छ फास्ट एकदमै होइन, यस्तो बेलामा हामी पनि छौँ है भन्ने चाहिँ जनाउनुपर्छ तपाईँहरू है। र कतिजना हुनुहुन्छ जम्मा तपाईँहरू अहिले?
3: अहिले चाहिँ तिनजना मात्रै हो,
2: अहिले तिनजना मात्रै, चाहिएको बेलामा बहिनीहरूलाई बोलाउनु
3: हजुर।
2: ए अनि स्कुलहरूमा पढाउनुहुन्छ, कुन कुन स्कुलमा?
3: स्कुलमा मादल सिकाउने, अस्ति भर्खर मैले यो केएमसीकै प्रोजेक्ट थियो फ्राइडे, हाम्रो उनीहरूको बुक फ्री फ्राइडे भनेर हुँदो रहेछ, त्यसमा चाहिँ महानगरपालिकाबाटै मादल सिकाउने थियो थियो, त्यहाँ चाहिँ मैले कन्या मन्दिर जेपी स्कुलमा सिकाएँ, अनि त्यो चाहिँ सर्टेन पिरियडको हुन्छ, वर्षभरिको छैन, तर अहिले निकाल्ने छ उहाँहरूको प्लान चाहिँ। अनि डिलाइट भन्ने एउटा स्कुल छ ताइवानबाट, ताइवानको पर्सनल फन्डिङबाट नेपालमा चाहिँ उनीहरूले बाजा किनिदिने, टिचर हालिदिने, त्यसरी एउटा संस्था छ त्यहाँ, त्यहाँको पनि टिचर हो म।
2: ए हजुर हजुर, जे होस् स्कुलमा पनि पढाउनु हुँदो रहेछ म्युजिक, अनि तपाईँको श्रीमान पनि फ्लुटिस्ट हुनुहुन्छ होइन, विनय महर्जन मङ्गोलियन हार्टको होइन एउटा मेम्बर हुनुहुन्छ, फ्लुटिस्ट हुनुहुन्छ, म्युजिसियन हुनुहुन्छ, वाइफ पनि म्युजिसियन, के कस्तो सपोर्टहरू पाउनुहुन्छ श्रीमानबाट, कतिको इन्करेज गर्नुहुन्छ?
3: पहिला पहिला त नबजाइदिए हुन्थ्यो जस्तो उहाँले पनि त्यस्तै गर्नुहुन्थ्यो, अब फ्रेङ्कली स्पिकिङ, अनि मैले चाहिँ म गर्छु मैले गर्नुपर्छ भनेर म धेरै अगाडि बढेँ, अनि कामहरू यसरी गर्ने उसो गर्ने त्यो चाहिँ गर्नुहुन्छ,
2: जे होस् अहिले चाहिँ अलिअलि सपोर्ट गर्नु
3: हजुर
2: आफ्नो समुदायको
3: होइन, हाम्रो यो कम्युनिटी नै, हाम्रो समाज नै त्यस्तै छ क्या, केटीहरू चाहिँ बाहिर गएर एक्सपोज नभए हुन्थ्यो भन्ने,
2: हजुर हजुर,
3: त्यो
2: घरकै
3: काम गरेर यताउता नहिने हुन्थ्यो जस्तो उसलाई नै हुन्थ्यो पहिला,
2: हजुर हजुर,
3: नगए हुन्थ्यो जस्तो गर्नुहुन्थ्यो पहिला चाहिँ, अब अहिले चाहिँ हाम्रो यो प्रोजेक्टको काम सेफ दाफा प्रोजेक्ट भनेर गरेको छौँ हामीले, त्यो प्रोजेक्टको काममा पनि उहाँले धेरै हेल्प गर्नुहुन्छ।
2: जे होस् समय आउँछ होइन, सबैको समय आउँछ
3: होइन,
2: त्यसले गर्दा समय, अब समयमा
3: म एउटा म नानी पाइसकेपछि त बिचमा एकचोटि मलाई डिप्रेसन जस्तो पनि भएको थियो, म केही गर्नै नसक्ने हुन्छ नि, मैले अब छोड्नुपर्छ म्युजिक, म गर्दिनँ होला जस्तो पनि एउटा, त्यो श्री तारा ब्यान्डमा पनि मेम्बर्स थिएन त्यति बेला, अनि एकदम होपलेस भइसकेको थियो, अनि मैले त्यति बेला चाहिँ उजाला महर्जन भेटाएँ, उहाँले चाहिँ फिमेल म्युजिसियनहरू नै खोजिरहनु भएको रहेछ, उहाँ चाहिँ राइटर हुनुहुन्छ, उहाँ ऱ्याप पनि गर्नुहुन्छ, तर फिमेल
2: गाउनुहुन्छ
3: हजुर, फिमेलको राइट्सहरूको बारे गर्नुहुन्छ उहाँले, अनि उहाँ भेटेपछि तिमीले यस्तो बजाउँदो रहेछ हामीसँगै गर्नुपर्छ भनेर, अनि उहाँसँग भेटेपछि मेरो फेरि मैले चाहिँ त्यो कन्टिन्यू अझ मैले गर्नुपर्छ भनेर म्युजिकमा धेरै काम गरेँ मैले त्यहाँपछि।
2: सङ्गीतमा त सङ्गत हुनु पर्यो नि त है, सङ्गत र माहौल
3: हजुर,
2: सङ्गीत कुनै पनि काममा भनौँ होइन, सङ्गत हुनु पर्यो अनि त्यसको माहौल पनि, एउटा राम्रो माहौल पाउँदैन तबसम्म मनमै दबाएर राख्नुपर्ने हुन्छ त्यो सङ्गीतप्रतिको सपनाहरू इच्छाहरू होइन रहरहरू।
3: त्यति बेला चाहिँ धेरै म तपाईँले भने जस्तो एकदम धेरै दबाएर पनि बसेको थियो, म डिप्रेसनमै गएको थिएँ क्या म त्यति बेला, म अब म्युजिक छोड्ने भन्ने ठाउँतिरै पुगेको थियो, पछि होइन उसले तिमीलाई कसैले आएर तिमी बाजा बजाऊ, तिमीलाई बाजा बजाएपछि म यहाँ लग्छु त्यहाँ लग्छु भनेर कसैले भन्दैन, पहिला तिमीले बजाउनु पऱ्यो भन्ने कुरा चाहिँ मेरो दिमागमा त्यो चाहिँ आयो त्यहाँपछि अनि बाटोहरू पनि बन्दै गयो मैले स्कुलहरूमा सिकाउन थालेँ यताउता धेरै गर्न थालेँ म एकछिन पनि फ्री नहुने इन्भल्भ भइरहने एउटा इन्भाइरोमेन्ट नै बन्यो
2: ठुलो सपोर्ट पाउनु भएछ उज्ज्वला महर्जन भन्नुभयो ऱ्यापर पनि हो उहाँ राइटर पनि हो ऱ्यापरले त आफ्नो कथा आफै लेख्छ होइन र उहाँको नम्बर पनि पाऊँ है मलाई अहिले जाने बेलामा होइन जे होस् एउटा राम्रो सपोर्ट पाउनु भएको रहेछ सङ्गीतको क्षेत्रमा तपाईँले सपनाहरू छन् धेरै होइन पुरा गर्नु होला अहिलेलाई चाहिँ अब एउटा फेरि सुनाऊँ न एउटा कुन चाहिँ ताल होइन कुन चाहिँ सुनाउनु
3: अब अहिले चाहिँ हाम्रै कम्युनिटी नेवारीमा बज्ने नेवारी
2: हजुर हजुर
3: नयाँ नयाँ

0: आहा, थ्याङ्क यू सो मच. जे होस्, अब आजको नारीको समय प्राय समाप्त हुन लागेको छ. शारदाजी, तपाईँको स्टुडेन्ट पनि हुनुहुन्छ युकेमा, होइन, र अब अनलाइन अझै क्लासहरू कोही श्रोताहरू गर्न चाहनुहुन्छ भने शारदा डङ्गोल उहाँ हुनुहुन्छ टिकटकमा. हजुर, टिकटकमा, र उहाँलाई यसो फलो गर्नुहोला, अनलाइन क्लासहरू गर्नुहोला. जे होस्, अब हाम्रो विश्वभरि बस्नुभएका, भनौँ न विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई जाँदा जाँदै एउटा म्युजिसियन शारदा डङ्गोल के भन्न चाहनुहुन्छ?
1: म एउटा फिमेल भएकोले चाहिँ फिमेलहरूले म्युजिसियन अथवा फिमेलहरू कसैलाई केही गर्ने इच्छा हुन्छ, आफ्नो रहर हुन्छ, तर मेलहरूलाई यस्तो सजिलो हुँदैन, केटीहरूलाई गाह्रो हुन्छ, उनीहरूलाई चाहिँ एउटा प्रोत्साहन चाहिन्छ. अनि म पनि त्यस्तै एक्सपेक्ट गर्छु. तपाईँ अरू पनि तपाईँहरूको घरमा दिदीबहिनी हुनुहुन्छ नि, उहाँहरूलाई चाहिँ प्रोत्साहन इन्करेज गरिदिनु होला. केही गर्छ, कोही राइटर हुनसक्छ, कोही के गर्न, तर उसलाई चाहिँ फ्रिडम हुँदैन. उसमा तिमीलाई जे मन लाग्छ तिमी गर न भन्ने चाहिँ हुँदैन क्या. त्यो चाहिँ उसले राम्रो काममा कसैले केही गरेछ भने चाहिँ प्रोत्साहन चाहिँ दिनु होला. अनि मेरो युट्युब च्यानल छ, त्यसमा गएर मेरो कामहरू हेरिदिनु होला, कस्तो छ प्रतिक्रियाहरू दिनु होला, सब्सक्राइब गरिदिनु मेरो च्यानल, अनि त्यसले गर्दाखेरि चाहिँ म अझ धेरै गर्न सक्ने बन्छु.
0: हजुर, श्रोताहरू उहाँको युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, उहाँको कामहरू हेर्नुहोला. उहाँ एउटा राम्रो म्युजिसियन हुनुहुन्छ. र शारदाजी, समय दिनुभयो, यो यसको खी होइन बाजाको नाम, खी बजाइदिनु भयो, होइन, आनन्द आयो, धेरै कुराहरू सेयर गर्नुभयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद. र तपाईँलाई र तपाईँको टिम श्री तारा टिमलाई हामी सबैको तर्फबाट, विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, हाम्रो तर्फबाट अल द बेस्ट.
1: थ्याङ्क यू. मलाई पनि तपाईँले यहाँसम्म बोलाइदिनु भयो, मेरो कुराहरू राख्नलाई एउटा स्पेस दिनुभयो, त्यसको लागि पनि धेरै धेरै धन्यवाद.
0: हस्, थ्याङ्क यू. हजुर श्रोताहरू, आजको नारीको निम्ति तोकिएको समय अब प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुसन बालालाई आके दिनुहोस्. नमस्ते, बाई.

0: गर्नु पाएको सहयोगमा यी शव व्यवस्थापन भइरहेको हो। उहाँका अनुसार पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानून बमोजिम प्रक्रिया पूरा गरी जमिन मुनि व्यवस्थापन शुरू भइसकेको छ। पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवहरूलाई मात्र डिएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखेर सरकारले आफै व्यवस्थापन गरिरहेको उहाँले जानकारी दिनुभएको छ। विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीड़ितका लागि दक्षिण पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषबाट 1,80,000 अमेरिकी डलर दिने घोषणा गरेको छ।
1: यो कोषले तत्कालका आवश्यकता पूरा गर्ने संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायम मुकायम प्रमुख डाक्टर निलेश बुद्धले बताउनु भएको छ। यसअघि बाढी आएको केही घण्टामै संगठनले 3 महिनासम्म करिब 10,000 जनाका लागि इन्टर एजेन्सी इमर्जेन्सी हेल्थ किट र बहुउद्देश्यीय टेन्ट लगायत अत्यावश्यक आपतकालीन चिकित्सा सामग्री पठाएको क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ। संगठनले प्रभावित क्षेत्रका लागि थप सर्जिकल मास्क, पन्जा, ह्यान्ड सेनिटाइजर तथा अन्य चिकित्सा सामग्री पठाइएको जनाएको छ।
0: अब खबर फटाफट।
2: नुवाकोटमा बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै राहत वितरण, 13 सेन्टरका स्थानीयलाई राहत, गाडी नपुगे हेलिकप्टरको व्यवस्था। रसुवा जोड्ने मुख्य सडक बगाउँदा अहिले धुन्से पुग्न शास्ती, धुन्सेलाई यातायात सञ्जालसँग जोड्ने एकमात्रै माध्यम पुङखोलाको पुल, एक लेनको कच्ची सडकमा राहत बोकेका गाडीको लाम। बाढी प्रभावित थप 7 क्षेत्रमा टेलिकमको सेवा नियमित, प्रभावित 120 साइट मध्ये 93 साइट सञ्चालनमा। पुनस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल अनुदानमा आधारित जलवायु वित्त चाहिने जलवायु विज्ञ अनुसन्धानकर्ता तथा प्रभावित समुदायको भनाई, विपदका बेला नयाँ ऋण नथप्न अपिल। बाढीमा परि मृत्यु भएकाहरूको पहिचान सहज बनाउन हेटौँडामा प्रोजेक्टर सहितको कक्ष सञ्चालन, प्रोजेक्टर मार्फत उद्धार गरिएका शवका उपलब्ध तस्विर तथा विवरण देखाइने। त्रिशुलीमा आएको बाढीले बगायो गोर्खाको गण्डकी गाउँपालिका 8 घ्यालचोक र पृथ्वी राजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल, पुल लगेपछि गण्डकी गाउँपालिका 7 र 8का बासिन्दा तरकारी र दुध बेच्नबाट वञ्चित। र बाढी गएको 4 दिनपछि रसुवावासीलाई दाल, चामल, नुन तेल लगायतका खाद्य सामग्री वितरण सुरु, सहायता ओसार्न 3 हेलिकप्टर।
0: नेपाल चीन सीमा नजिक नेपाली भूभागमा निजी ड्रोनहरूको गतिविधि बढ्दा उद्धार उडान प्रभावित बनेको छ।
1: नेपाल नागरिक उड्डयन प्राधिकरणले ड्रोन गतिविधिले उडानमा जोखिम भएको भन्दै नोटाम जारी गरेको छ। हेलिकप्टर पाइलटहरूलाई उद्धार उडान गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले नोटाम जारी गरेको हो। प्राधिकरणले केरुङ सीमाबाट 10 किलोमिटर दक्षिण तर्फको क्षेत्रभित्र उडानमा सावधानी अपनाउनु भनेको छ। यसअघि सरकारले अनुमति नदी ड्रोन उडाउँदा उद्धार र राहतमा संलग्न हेलिकप्टरहरूको उडानमा असर पुगेको जनाइएको थियो।
0: प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म 5,24,69,44,000 संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोष मार्फत बाढी पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री दैवी प्रकोप कोषमा हिजो मध्याहसम्म 9 वाणिज्य बैंकका खाता मार्फत सोक रकम संकलन भएको हो। हिमालयन बैंक र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। विपदको विषम परिस्थितिमा प्राप्त सहयोगको पारदर्शी उपयोग तथा उचित व्यवस्थापन सुनिश्चित गर्न सम्भावित वित्तीय ठगीबाट जोगिन सरकारले आधिकारिक QR कोड तथा प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष नामका खातामा मात्र आर्थिक सहयोग गर्न अपील गरेको छ। बाढीका कारण नुवाकोटमा निर्माणाधीन 216 मेगावटको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा फँसेका आफन्तहरूको अवस्था 5 दिनसम्म पनि थाहा नहुँदा परिवारका सदस्यहरू आक्रोशित बनेका छन्। फँसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौँ थापाथलीको नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालयमा पुगेर तत्काल अवस्था सार्वजनिक गर्न माग गरेका छन्। माथिल्लो त्रिशुली एकको प्रबन्धक नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनी हो। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: चिल्ले भुटकुसी बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारलाई 20 लाख अमेरिकी डलरको आकस्मिक बाढी राहत सहायता दिएको छ। नेपालका लागि चीनका राजदूत झाङ मियो मिङले अर्थमन्त्री डाक्टर सोरिम वाग्लेलाई चिनिया सरकारद्वारा नेपाल सरकारलाई प्रदान गरिएको सो राहत सहायता हस्तान्तरण गर्नुभएको नेपाल स्थित चिनिया दूतावासले जनाएको छ। नगद सहायता प्रदान गर्नुका साथै चीनले चिनिया सुरुमुता टोली मार्फत प्रभावित क्षेत्रमा निरन्तर सहयोग गरिरहेको र राहत सामग्रीको पहिलो खेप पनि नेपाल आइपुगेको राजदूत मेउ मिङले बताउनु भएको छ। चिनिया पक्षले नेपाललाई विपद प्रभावित क्षेत्रका तस्विर, जलविज्ञान तथा मौसम सम्बन्धी सूचना र अन्य सहयोग समेत उपलब्ध गराउँदै आएको छ। अर्थमन्त्री वाग्लेले नेपालले प्राप्त सहयोगको पूर्ण सदुपयोग गर्ने, नेपालका विपद प्रभावित क्षेत्रमा फँसेका मानिसको उद्धारका लागि कुनै कसर बाँकी नराख्ने र विपद पछिको योजना र पुनर्निर्माणमा द्विपक्षीय घनिष्ठ सहकार्यको अपेक्षा रहेको बताउनु भएको छ। काठमाडौँ महानगरपालिकाले विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र सञ्चालनमा ल्याएको छ। भुटेकुसी बाढीबाट प्रभावित व्यक्तिहरूलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, निजी संस्था तथा क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभएको छ। उहाँका अनुसार त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुनेछ। केन्द्रमा एकजना प्रतिनिधि र दुई कर्मचारी रहनेछन्। सप्तकोशी नदीमा जलस्तर निरन्तर बढेपछि कोशी ब्यारेजका 22 ढोका खोलिएका छन्। पानीको बहाव बढेर बेलुका 8 बजी प्रति सेकेन्ड 1,92,535 क्युसेक पुगेपछि 22 ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्युसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि जलसतह बढ़िरहेकाले सम्बन्धित निकाय तथा सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताउनु भएको छ। यस्तै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा सङ्कलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना मार्फत आग्रह पनि गरेको छ। भुटेकोशी बाढीमा परेर हराएका विभिन्न देशका पर्यटक मध्ये 299 जनाको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर हराएका मध्ये 299 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। उद्धार गरिएका पर्यटक मध्ये सबैभन्दा धेरै भारतका छन्। हालसम्म भारतका 180, चीनका 89, माल्टाका 4, जर्मनका 4, इटली, रसिया, टर्की र अमेरिकाका 2-2, बल्गेरिया, ओमन, पोर्चुगल र स्विजरल्याण्डका 1-1 पर्यटकको उद्धार गरिएको हो। यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरकारवालाहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्यलाई तीव्र पारेका छन्। घाइते र लपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन आवश्यक सबै प्रयास भइरहेको बोर्डले जनाएको छ। यस्तै बाढीका कारण धादिङको बेनीघाटो राङ गाउँपालिकाको कृष्णवीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा र सडक र मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न बोर्डले आग्रह गरेको छ। रसुवा बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म 9,435 जनालाई हवाई र स्थल मार्ग मार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएको छ। प्रधानमन्त्री शाहले फेसबुक मार्फत जानकारी दिँदै राहत तथा उद्धारका कामहरूका लागि आइतबार हिजो मात्र 72 सहित 394 उडान भरिसकेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 20,618 जना सुरक्षाकर्मी खटिएका छन्। यस्तै रसुवाको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङभित्र चिनिया टोलीले 3 किलोमिटरसम्म खोजी गरेको र अहिलेसम्म कोही पनि फेला नपरेको उहाँले जानकारी दिनुभएको छ। नुवाकोटको माथिल्लो त्रिशुली ए आयोजनाको सुरुङमा पनि उद्धारको प्रयास जारी छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: कारण जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका मुलुकका उत्कृष्ट मध्येका जनशक्तिको संख्या 1000 हाराहारी रहेको तथ्याङ्कले उद्यमीहरू झस्केका छन्। आयोजनाहरूमा काम गर्दा सुरुङभित्र फँसेका जनशक्तिको उद्धार थप तीव्र पार्न उनीहरूको आग्रह छ। त्रिभुवन विश्वविद्यालय पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका अध्यापनरत सुरुङविज्ञ नवराज न्यौपाने
4: जति छिटो रेस्क्यु गर्नुपर्ने हो त्यो भएको छैन, अब त गर्न सकिन्थ्यो। अब यसमा चाहिँ अब चार दिन भइसक्यो, मान्छेहरू त्यो भित्र भएको अक्सिजन पनि सबै अलिअलि भएको अक्सिजन पनि त्यत्रो मान्छेहरू छ होइन, त्यो पनि सकिसक्यो। अब अहिले चाहिँ अब सबै काम छोडेर भए पनि होइन त्यो रेस्क्यु चाहिँ रेस्क्यु गर्नलाई चाहिँ ड्रिलिङ गरेर हुन्छ कि इमिडिएटली त्यो जहाँ त्यो टनेल मडले भरिएको छ त्यसलाई चाहिँ तुरुन्तै अब हेलिकप्टरबाट एक्सकाभेटर लाइट टाइपको एक्सकाभेटर पनि छन् कि त्यसलाई लगेर फास्ट त्यो मडलाई चाहिँ वास आउट गर्ने अनि त्यस पछाडि त्यो सोरी जस्तो छ त्यो पानी र माटो मिसिएको त्यो अझै पनि एकदमै जमिसकेको छैन होइन त्यसलाई पनि अब त्यो ड्रेन आउट गर्न सकिने अवस्था हुन्थ्यो। सरकारले गर्न त खोजिरहेको देखिन्छ होइन, अब यो सबै के गर्ने कसो गर्ने भनेर एकदमै वेल एक्सपिरियन्स नभएर पनि हो कि जस्तो लाग्छ मलाई।
5: सुरुङ बनाउने बेलामा यसरी विपद आउन सक्छ, उद्धार यसरी गर्न सकिन्छ भनेर त्यस्तो खालको संयन्त्र हुँदैन, नभएको के देख्नुहुन्छ? यहाँले पनि फलो त पक्कै गरिरहनु भएको छ अहिले भइरहेको कामको।
4: अहिलेको नयाँ टेक्नोलोजीहरू युज नेपालमा त्यति धेरै भएको देखिँदैन होइन, सुरुङ खन्ने अब यो ड्रिलिङ ब्लास्टबाट मात्रै खन्ने, त्यस पछाडि यस्ता खालको डिजास्टर आयो भने त्यो भित्र सुरुङमा बसिरहेको अथवा सुरुङभित्र क्याबेन्सहरू जुन बनाइरहेका छौँ क्याबेन्सहरूबाट कसरी इभ्याकुएट गर्ने भन्ने खालको अहिलेसम्म भएको देखिँदैन। अब यसलाई चाहिँ कसरी हुन्छ, अब अहिलेको जुन यो कहर भनौँ न यसलाई स्केप गर्न कति छिटो सकिन्छ गरेर अबका जुन सुरुङहरूमा चाहिँ डिफ्रेन्ट सेफ्टी मेजर्सहरू अप्नाउनु पर्ने र त्यहाँ भित्रै पनि अक्सिजनका इक्विपमेन्टदेखि लिएर अब खालको ट्र्यापिङ भयो भने एटलिस्ट एक हप्ता 10 दिनसम्मको लागि चाहिँ उनीहरू सर्भाइभ हुन सक्ने खालको फुड साइटदेखि लिएर त्यो राख्नुपर्ने मैले देख्छु। फलोअप पनि गरिरहेको छु, जस्तै त्यो चिलिमे हाइड्रो पावर त हाम्रो नेपालको पहिलो हाइड्रो पावर भन्छ ट्याबेन्सहरू बनेको होइन, अब यसमा चाहिँ एकदमै मैले देखेको विकनेस चाहिँ के रहेछ भनेदेखि नर्मल्ली एउटा चाहिँ मेन एक्सेस टनल हुन्छ जहाँ मान्छेहरू जाने आउने गर्छन्, अर्को चाहिँ केबल टनल हुन्छ त्यो अलिकति हाइटमा हुन्छ त्यो, अनि केबल टनल एकदमै फ्ल्याट हुन्छ त्यो, अर्को मेन एक्सेस टनल अलिकति स्लोपी हुन्छ। चिलिमे हाइड्रो पावरमा केबल टनल नभएको कारणले पनि त्यो अहिले जुन 6 स्टाफहरू त्यहाँ भित्र ट्र्यापमा पर्नु भएको छ, यदि त्यहाँ केबल टनल भएको भए अलिकति हाइटमा हुन्थ्यो र त्यहाँ भएको पानी पनि इभ्याकुएट हुन्थ्यो त्यही केबल टनलबाट, त्यो फ्ल्याट हुन्थ्यो। अब अहिले त्यसमा एरिएसन पनि छैन, त्यो 250 मिटरको एक्सेस टनल छ अहिलेको मेन टनल, त्यसैबाट केबल टनल पास गरेको रहेछ। मलाई पहिला थाहा पनि थिएन त्यो, अहिले मात्रै थाहा भयो त्यो होइन, एउटा मात्रै टनल भएको कारणले त्यहाँ 6 जुन अहिले ट्र्याप भएर अब उहाँहरूको बाँच्ने आशा एकदमै अब 0.1% होला के, त्यही पनि अब भगवान्सँग प्रार्थना गरौँ उहाँहरू कुनै मिराकल भएर सर्भाइभ भइराख्नु होला। अझै पनि अब सरकारले पहल त गरेको देखिन्छ, अब हिजो 4 गएर त्यहाँ हेर्नुभयो अनि त्यस पछाडि 90-100 मिटरसम्मको ओपनिङ रहेछ, त्योभन्दा उतापट्टि ट्र्यापमा छ भने पछाडि लगभग 150 मिटर जति अझै पनि त्यहाँ पानीले पुरै भरिएको छ, हिलो माटो र पानीले भरिएको छ। अब त्यो कसरी फाल्ने, कहिले फाल्ने, उहाँहरू चाहिँ एकदम आन्दोलनमा हुनुहुन्छ भन्ने मलाई लाग्यो।
3: पृथ्वी राजमार्गको कृष्णवीरमा सडक भाँसिएपछि वैकल्पिक रुट तय गरिएको छ।
6: काठमाडौँ आउने जाने सवारी साधनको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको हो। मकवानपुर प्रशासनले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाडौँको यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाडौँ आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउने र यही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सिटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाडौँ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई अनुशासनपूर्वक आफ्नो पालोमा मात्रै सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: रसुवाको भोटेकुसी नदीमा आएको बाढीका कारण काभ्रे बलान्सुका 41 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन 47 मध्ये हालसम्म 8 जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय दोलीखेलले जनाएको छ। कार्यालयले हालसम्म जिल्लाका 41 जना सम्पर्कविहीन अवस्थामा रहेको सूची सहितको नामावली यथावधि गरेको छ। कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारलाई सार्वजनिक अपील गरेको थियो। सो क्रममा हालसम्म सम्पर्कमा आएका 8 बाहेक 41 जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए जानकारी गराउन अनुरोध पनि गरिएको छ। भूतपूर्व सैनिकहरूले भोटेकुसी बाढी प्रभावितलाई सहयोग गर्ने उद्देश्यले सहयोग संकलन अभियान सुरु गरेका छन्। भुटबलबाट छवि पाण्डेको यो रिपोर्ट।
4: नेपाल भूतपूर्व सैनिक तथा प्रहरी महासङ्घका सल्लाहकार विष्णुबहादुर कार्की र लोकराज थापाले सहयोग संकलन अभियान सुरु भएको बताउनु भयो।
5: संगठनको तर्फबाट भन्नाले एउटा चाहिँ हाम्रो संघ छ, के अरे संघबाट गर्ने भनेर संकलन गर्ने काम सुरु भएको छ।
4: भूतपूर्व सैनिक संघ रूपन्देहीका अध्यक्ष किसन सिंह राणाले भूतपूर्व सैनिकहरूले यसअघि जब जब विपत्ति आइपर्छ तब तब सहयोग गर्दै आएको उदाहरण दिँदै यसपटक पनि सहयोगको हात अघि बढा